26 को हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औसत भन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औसत भन्दा कम हिउँ परेको जनाएको छ। यसले यस क्षेत्रबाट उत्पन्न हुने 12 प्रमुख नदी प्रणालीमा निर्भर करिब 2 अर्ब मानिसको पानी सुरक्षामा चिन्ता समेत बढ़ाएको छ। सन् 2026 को हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औसत भन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औसत भन्दा

0: LG ले ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 6,36,65,00,000 रूपियाँ जम्मा भएको छ मंगलबार अपरान्हसम्म डलर खातामा 161,11,000 रूपियाँ जम्मा भएको हो
3: गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अरबौंको बीमा दावी पर्ने आकलन गरिएको छ नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण भएको क्षतिको करिब 26 अर्ब बराबरको बीमा दावी पर्ने देखिएको छ
2: उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन् आइतबार कृष्णभीरको सड़क भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्
3: विनाशकारी बाढ़ी तथा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना र पुननिर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम घटनाको सातौं दिन पनि जारी रहेको छ सोही क्रममा गैरावश्य नेपाली संघले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ हस्तान्तरण गरेको छ
2: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् 10 भदौमा गएको बाढ़ीका कारण भएको क्षतिपछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको थियो
3: सप्तरीमा 3 हप्तादेखि पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दा धानबाली जोगाउन कठिन हुन थालेको छ पानी नपरे धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगे पनि निजी ऊर्जा क्षेत्रले प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 13 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग जुटाएको छ
3: विनाशकारी बाढ़ीले नेपालका जल विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ केही जल विद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्

0: बाको एकमात्र डीटीएच सेवा दिस होम डिशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र रेपु ट्याङ्सो नदीको दोभानमा बनेको जलाशय आसपासका हिम नदी अझै भत्किन सक्ने अवस्थामा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसबाट ठूलो सम्भावित जोखिम निम्तन सक्ने पनि मन्त्रालयले चेतावनी दिएको छ। ड्रोनबाट खिचिएको भिडियो प्यानोरामिक तस्विर र घटनास्थलमा खटिएको आपतकालीन कार्यदलबाट प्राप्त जानकारी अनुसार छोचेन र प्युरेपुको दोभानमा बनेको प्राकृतिक अस्थायी जलाशयबाट पानी नदीमा बगिरहेको छ।
2: अब खेल खबर।

0: पालिका काभाबीच भलिबलमा सहभागिता जनाउने भएको छ। 19 देखि 21 पदौसम्म भूटानमा हुने काभाबीच भलिबलमा नेपालबाट दुई दुई पुरूष महिला टोलीले प्रतिस्पर्धा गर्नेछ। पुरूषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोड़ीले खेल्नेछन्। महिलातर्फ कमला पुन र कोपिला राणा तथा सुनिता राई र भावना डाँगीको जोड़ीले प्रतिस्पर्धा गर्ने भएको छ।
1: अब विचार विश्लेषणको पालो सामूहिक आघातपछिको स्तब्धता शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सन् 2005 को हिन्द महासागरको सुनामीपछि संयुक्त राष्ट्रसंघका तर्फबाट पुनरुत्थान सम्बन्धी विशेष दूतका रूपमा काम गर्दा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले विपदपछि पुरानै अवस्थामा मात्र फर्किनुको सट्टा भविष्यका लागि अरू सुरक्षित र बलियो गरी पुनरुत्थान गर्नुपर्छ भन्ने सन्दर्भमा बिल्ड ब्याक बेटर शब्दावली प्रयोग गरेका थिए। पछि आपतकालीन व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको सेन्डाई फ्रेमवर्कले केही थपथापपछि त्यही नारा अंगीकार गरेपछि नेपाल जस्ता अन्तर्राष्ट्रिय सहयोग चाहने विपन्न देशहरूका लागि त्यो शब्दावली जप्न सजिलो तर लागू गर्न गाह्रो विकासको मन्त्र बन्न पुगेको छ।
0: नाम उच्चो मुक्कान बुच्चो शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। अदालत देशका विधिको व्याख्याता हो, अदालत राजनीतिक दलको पनि विधिको व्याख्याता हो। आधिकारिकता छिमल्ने काममा त्यसलाई मुस्नु हुँदैन थियो। न मातृका र वित्तीय अदालत गए, न त गिरिजा प्रसाद नै अदालत गुहार्न गएका थिए। यो गोतान कुलको चरित्र कहाँबाट कसरी आयो? निश्चित भरि तोकेर सरकार संघ संस्थाले दिएको नियुक्तिमा अन्यथा भयो भने पीड़ित अदालत जान्छ, तर आफू विधि व्यवहार जनताबाट अनुमोदन गराउने चरित्र भएको राजनीतिक दल विभाजन गर्ने नगर्ने तिनै राजनीतिक कर्मीका बीचको कुरा हो। विधानले पनि त्यही व्यवस्था गरेको छ। आफ्ना स्वार्थका कारणले 82% केन्द्रीय समितिमा पकड़ भएको सभापतिबाट तिनै महाधिवेशन प्रतिनिधि महामन्त्री किन बिस्किए भनेर स्वमूल्यांकन नगरी नदुखेको कपाल दुखाउने काम गर्न नेता भनिएका अदालत जानु राजनीतिक संस्कार र उदार चरित्रको भन्दा काइटे प्रवृत्ति र पजने चरित्र चिन्तनको आधिक्यका कारणले हो भन्न सकिन्छ।
1: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर यामाहा रेजियर
3: वर्ज पेंट से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ।
3: वर्ज पेंट

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भाद्र 17 गति बुधबार, सेप्टेम्बर 2 तारीक सन 2026 नेपाल सम्वत 1146 भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन। प्रतिनिधि सभाको बैठक आज बस्ने।
1: भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध, सड़क खुलाउन कम्तीमा 2 साता लाग्ने।
0: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनर्स्थापना र पुननिर्माण सम्मका कामलाई हातेमालो गर्ने सहमति। देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने। जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
1: चीनी राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव। युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा। भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित। कावा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान जाने। खुल्ला एकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ, उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनस्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्व सहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म बन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनस्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिमबाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सह सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
3: हामीले गर्नुपर्ने कतिपय कुराहरू, मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
4: कुराकानीसँगै बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क, पुल, आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र शव बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलप्रासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। शव नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो। त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यसै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बारीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको निशान नामो निशानै छैन। बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिला सुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्ट बोवाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न गाविन वेस्ट बोवाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भट्टेकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भट्टेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटिकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, वेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
7: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीर स्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भासिएको छ र यो सड़क बन्नको लागि अझै 2 साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25,76,35,00,000 रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16,09,00,000,000 रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13,04,00,000,000 रूपियाँको बीमा दावी आएको हो। यसैबीच कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा सीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेता बीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिस्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
7: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15-24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 जनाले एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
1: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरमा अब खाने पानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ी भन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाइ छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी जविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
3: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो चोस चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको खोज चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तु स्थिति अवस्था हेरेर त्यो गरेर चाहिँ काम गर्ने रेस्ट एन्ड रिलिफको व्यवस्था गर्नुभएको छ।
9: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
3: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात छ।
9: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा, सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
3: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ र अर्को चाहिँ मौसम र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यसले गरी जमिन पनि एकदमै अप्ठ्यारो छ र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मरी ल्यान्ड
9: लेदो
3: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मरी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
9: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि कस्तो खालको व्यवस्था गर्नुभएको छ? अरूको सुरक्षामा खटिटा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो, बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
3: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन। सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सर्टेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पट्टाबुझी गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।
7: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै,
7: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैह्रोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने,
1: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै, बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तु को मूल्य वृद्धि उपत्यकामा ग्यास आयात सहज बन्दै
7: चीनी राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा भेनेजुलाका केही महत्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने
1: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित काबा बीच भलिबल टूरमा सहभागी हुन आज चार नेपाली टोली भूटान प्रस्थान गर्ने खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन
7: हवस् त आजको लागि साझा खबरको समय सकिएको छ साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयौं यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ। यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेलामा सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौ। भविष्यका कर्णधार बालबालिकाहरूलाई निरोगी क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा पटक गर्दै त्यसमा सरोकारवाला बीचहरूको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 149 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बालपोषण, सुत्केरी तथा महिलाको पोषणमा पारेको प्रभाव र अब यो विपत्तिबाट कसरी माथि उठ्ने भन्ने बारेमा छलफल गर्दछौ।
1: भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 10,000 घरदूरीलाई तत्काल राहत आवश्यक रहेको प्रारम्भिक अनुमान छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा कम्तीमा 17,000 बाल बालिका मानवीय सहायताको तत्काल आवश्यकता पर्ने अवस्थामा पुगेका छन्। बाढ़ीले बालबालिकाको घर, विद्यालय, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाईको पहुँचमा समेत गम्भीर असर पारेको छ। कम्तीमा 18 विद्यालय पूर्ण रूपमा ध्वस्त र थप 20 विद्यालयमा क्षति पुगेको छ, जसका कारण करिब 10,000 विद्यालय जाने उमेरका बालबालिकालाई पढ़ाई निरन्तरताका लागि तत्काल सहयोग आवश्यक भएको छ।
0: सयौं बालबालिका अभिभावक विहीन भएका छन्। यस विपत्तिको अर्को गम्भीर पक्ष बालबालिकामा परेको मनोसामाजिक असर पनि हो। त्यसलाई परामर्शबाट सही ठाउँमा ल्याउनु पर्दछ। अभिभावकबाट छुट्टिनु, घर र विद्यालय गुमाउनु, आफन्तको मृत्यु र बेपत्ता हुनु, विस्थापित अवस्थामा बस्नुपर्दाखेरि बालबालिकामा डर, तनाव, निन्द्राको समस्या, चिन्ता र असुरक्षाको भावना पनि बढ़ी हुन्छ।
1: बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट, चिउरा, दाल आदि पुग्छन्। तर बालबालिका, गर्भवती र सुत्केरीका लागि यति मात्र पर्याप्त हुँदैन। बाढ़ीपछि खानेपानी दूषित हुने, खाना पकाउने अवस्था नहुने, बजार बन्द हुने र स्वास्थ्य सेवा अवरूद्ध हुने भएकाले कुपोषण र झाडा पखालाको जोखिम एकै पटक बढ्छ।
0: विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छन् र उनीहरूलाई आमाको दूध निरन्तर खुवाउनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गराउनु पर्दछ। यसबारेमा चेतना फैलाउने र त्यसको वातावरण निर्माण गर्ने काम सबैले गर्नुपर्दछ।
1: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक दिनुपर्छ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाले पर्याप्त विविध आहार नपाउने समस्या पहिल्यै रहेको पाइन्छ।
0: विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले कम खाने अवस्थामा पुग्छन्। यो विशेष गरी गर्भवती र स्तनपान गराइरहेका आमाका लागि जोखिमपूर्ण हुन सक्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनुभएका एकजना सुत्केरीसँग कुराकानी गर्नुभएको छ।
2: गर्मी छ, एकदम गर्मी रहेछ यहाँ त। ठाउँ गर्मी नि? हजुरको नाम के?
3: मेरो पूजा परियार।
2: कति भयो बच्चा जन्मिएको?
3: यो 19 गते दिन
2: हुन्छ। यो अब आउने 19 गते, आज 16 गते, 17, 18, 19, तिन दिनमा 3 महिनाको हुने रहेछ। अस्ति बाढी आउँदा चाहिँ कहाँ हुनुहुन्थ्यो नि हजुर?
3: म बाढी आउँदाखेरि मेरो घर चाहिँ खास यता यो सिरसुली पारी माथि हो क्या, भैरमकोट भन्ने ठाउँमा सुत्केरी बस्न आएको थिएँ। मेरो माइती चाहिँ देवीघाटमा हो, सुत्केरी बस्न आएको थिएँ। अनि ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिरसुली हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ। अनि फेरि पछि किन आएँ भने मेरो नानीको कपडाहरू पनि थिएन क्या, उता किन्न पनि केही नै पाएन। अनि फेरि यतै आएमा आउन चाहिँ म मेरो चाहिँ छु जे होस् त्यो बाढी आउँदा चाहिँ म हस्पिटलमा छु।
2: यहाँ बाढी देख्नु भयो नि त्यति बेला?
3: देखिनँ, पछि देखेँ।
2: पछि देख्नु भयो बाढी आएको छ भनेर कति बेला थाहा पाउनु भएन?
3: बाढी त मलाई मम्मीले फोन गर्नुभयो, तिमी हस्पिटल पुगे कि पुगेन, हस्पिटल पुगे है ननिक्लो है त्यहाँ आएर, न त बाढी आइरह ठुलै आइरह भन्नुभयो, फोन पनि काट्नु, बाढी पनि लौ तिर्सुन त बजारै गइसक्यो अरे भनेर सुनेर।
2: हस्पिटल कति माथि?
3: धेरै माथि नै छ नि, त्यही 5 मिनटले बाँच्यो भने पनि भयो। म त मलाई त लाग्छ कि म त मेरो छोरीको भाग्यले बाँचे जस्तो लाग्छ, ठ्याक्क हस्पिटल लिनु पनि अनि बाढी पनि आउनु भने जस्तो सुन न होइन भनौँ न, त्यो अब 5 मिनट नि त्यति पनि थिएन होला क्या, तल बजारतिरै भए त लान्थ्यो नि ठ्याक्क हस्पिटल पनि थिएछ। अनि नानीको पनि खोप लाउनु थियो, नानीको फेरि
2: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँच्यो,
3: अनि त्यही अलिक छोरीकै भाग्यले बाँच्यो जस्तो लाग्छ।
2: कति कति कति मतलब बजारबाट अलि माथि हस्पिटल चाहिँ
3: अलि माथि छ,
2: आउँदाखेरि चाहिँ त्यही खोलाकै बाटो,
3: त्यही खोलाकै
2: बाटो, अहिले त हेलिकप्टर सेनाले उद्धार
3: गरिरहेको छ, एकदम राम्रो आयो किनकि यस्तो नानीहरूलाई कति थियो कि है, अनि म पनि बस्नुपर्छ होला, फेरि मेरो छोरी अलिक चकचके छ गर्मी नसनिहाले क्या,
2: त्रिशुली भनेको त्यो खोला पारीको
3: हजुर हजुर हजुर, अनि त्यहाँनिर त्यो हेलिकप्टर लाइन बस्नुपर्छ होला, अनि त्यहाँ कति राम्रो वातावरण रहेछ क्या, सुत्केरीहरूलाई अनि सानो नानीहरूलाई बिमारीहरूलाई लाइन बस्नु नपर्ने रहेछ क्या, सिलाइदिने अनि मिलाइदिइहाल्ने रहेछ, त्यो एकदम राम्रो लाग्यो।
2: त्रिशुलीबाट तपाईँलाई यहाँसम्म हेलिकप्टरमा ल्याइयो
3: विद्युतसम्म
2: तपाईँ त मेन खोलै तरेर जानुभएको बारी?
3: खोला तरेर माइक्रोमा जाने।
2: कति कति भइसक्यो त्यति बेला?
3: म 9:29 पुगेको थिएँ होला, 9:35 आएको त्रिशुलीमा, भनेपछि कति 7-8 मिनट छ त भर।
2: तर उता टिमुरेबाट बारी त पाउने 9 बजे नै आइसकेको भन्ने थियो नि त, खबर चाहिँ कति बेला यतातिर?
3: मैले पनि त्यही हो कि त्यही 9:28-29 मम्मीले फोन गरेर थाहा पाएको हो, न त मैले त थाहा पाएकै थिइनँ कि यहाँ त्यत्रो जाउँदैन, त्यो गाडीमा कसरी कुरा गरेको होइन, त्यो बाहिर नि हो होला केही पनि होइन, बुबु पुगे होइन त्यही भएर
4: रोइरहेको।
2: अहिले यहाँ चाहिँ कति दिनमा बसायो हजुरको?
3: मेरो यहाँ 11-12 गते आएको म,
2: कस्तो छ बच्चालाई?
3: ठिकै छ भन्नु पऱ्यो, अब के भन्नु है, थाहा छैन न अन्त, नानीको साथ गाह्रो त छ होइन,
2: मच्छरले टोक्ने लामो भगाउने भागेन
3: छैन,
2: अन्त माथि खाटमा
3: चाहिँ
2: त्यो त खाट भन्दा के हो?
3: खाट होइन
2: ए, रातमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
3: त्यो पनि त्यहाँ साह्रो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा, अब 3 महिनाको भनेको सुत्केरी नै हो,
2: सुत्केरी 3 महिना 6 महिना वर्ष दिनसँगै सुत्केरी भन्छ,
3: नानीले दुध खान्छसँग सुत्केरी भनिन्छ होइन, अहिले त अब
2: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
3: होइन अगाडि पनि नानीलाई जन्ती बनिने बित्तिकै केही गरेन, आमाले बार्नुपर्छ अरे भन्यो, पाइएन अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन, त्यो ताकाहरू दुख्नु नर्मल त नर्मल हो,
2: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो, म्याट्रिक्समा चाहिँ ओर्ने चाहिँ कहाँबाट आएको यो
3: पल्सार
2: अस्ति बानी भएको
3: थियो, त्यही राहत नै हो, अस्ति पल्सार बानी भएको थियो, अनि त्यही उनले एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डस्ना चाहिँ नाना सुकाउनु पाएन
2: ए, डस्ना पनि आइपुगेको छ है, आजदेखि डस्नामा सुत्नु,
3: अस्तिदेखि सुताएको
2: ए, डस्नामै सुत्थेन खानपान चाहिँ कस्तो छ?
3: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान्छ,
2: पोषण पोषिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ
3: सुत्केरी त खोइ मैले त थाहा पाएकै छैन यति सानो नानी त मेरो मात्रै होला है अङ्कल यहाँनिर छैन जस्तो लाग्छ हुन त हुनुहुन्छ अलि धेरै महिना
2: सुत्केरीमा मात्रै हुनुहुन्छ भनेपछि खानपान चाहिँ राम्रै छ तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन
3: छैन मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू दिदीहरूलाई भनेको थिएँ अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिरको खानु क्या मेरै सुविधा थियो अनि अहिले फेरि अब यहाँ आएपछि दुध नपुग्ने भएर त्यो दुध र दुध र ल्याइदिनु भएको थियो त्यही दुध खानेर आएको छु मेरो दुधै सुविधा होइन
2: पहिला चाहिँ आउँथ्यो
3: पहिला त खेर जान्थ्यो नानीले नहाएर मैले त्यो मामाको छोरालाई खानिदिन्थ्यो दुख्थ्यो अनि नानी नहाएको न मामा छोरालाई दिन्थ्यो खेर जान्थ्यो मेरो त अहिलेको समयमा त छैन नानीलाई पुगिरहेको होइन खाना नभएर
2: कति टाइम खानुहुन्छ
3: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई अब हो कि होइन मलाई त्यस्तो थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन् पेट दुख्छ भन्छन् नि त अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन त्यही पनि खाइरहन्छ अब त्यही नआए त मरेर
2: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्तीमा पनि चारपल्ट खानुपर्छ अनि चाहिँ दुईपल्ट खाइरहनु भएको छ तपाईँले अनि भोक लाग्दैन बिचबिच
3: लाग्दैन
2: त्यस्तो कुरा भन्नु न उहाँलाई त भन्नुहुन्छ नि तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त
3: तपाईँलाई
2: लागेको कुरा त तपाईँले बिस्कुट छ झोलिलो पोस्ट अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ दुधहरू यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ गरिएको छौँ भन्ने हुनुहुन्थ्यो एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्न पनि लाग्यो अरे
3: अब त्यही हो सबैले खानु भएको थियो खाना खाइरहेछु अब छुट्टै आएको कि छैन त्यो मलाई थाहा भएन त्यही हो सबैले दिएको खानाहरू खाइरहेछु
2: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको समयमा चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरी लानु विशेष देहार दिन्छ खानपान हुन्छ सुत्केरीले खाने छुट्टै हुन्छ छुट्टै पाक्छ भान्सामा नि अनि यहाँ त अब यत्रोजना चार सयजनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ
3: मलाई त कस्तो लाग्दैन अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि त्यहाँ माथि नानीलाई दुधबाट जान्छ भन्छ सबैले है अनि नानीलाई नै असर गर्छ कि जस्तो चिन्ता हुन्छ नहुने होइन अनि टाढा अब दिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे कस्तो लाग्छ होइन यत्रोजनामा म एक्लैलाई के छुट्टै बनाउँला नि जस्तो पनि लाग्छ क्या अनि के भन्नु जस्तो पनि लाग्छ अहिलेसम्म
2: भन्ने भएको छैन मलाई भोक लाग्छ भोकलाई चाहिँ भोक लाग्यो भन्न त पाइन्छ होला नि त
3: कसलाई कुरो भन्नु अप्ठ्यारो लाग्छ अनि कसलाई बिहान बेलुका खाना दिन्छ नि दिउँसो त्यही मम्मीलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु
2: बिस्कुट चाउचाउ पहिला चाहिँ घर याद
3: पहिला त म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो त्यसो हाल्दा खान्थेँ अनि फेरि म माइती पनि आएको थिइनँ अनि उतै बस्थेँ खासै त्यही तिन चार टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि एक महिनापछि त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ क्या मलाई मम्मीले करलाई नै हुनुहुन्थ्यो करै गरे पनि
2: अब छचोटि अहिले दुईचोटिमा झरे
3: कस्तो कराउनु हुन्छ खाएन भने नि करै करै नै हुनुहुन्छ क्या रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ
2: कति छिटो भोक लाग्छ भन्छ फेरि
3: एकचोटि खाएपछि नानीले दुध खायो भने कस्तो भोक लाग्यो नि कि नानीहरूले नि एकचोटि दुध खाएर पिछाडि चाहिँ भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ क्या हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ
2: ज्यानहरू दुख्ने अब सुत्केरी ज्यान ए
3: कस्तो दुख्छ म त जाडो बस्छ ठाडो बस्नै सक्दिनँ
2: तेल लाएर टाउको बाँधेर घरमा सेकाएर बस्छ नि त सुत्केरी अन्त अब त्यस्तै विषम परिस्थितिमा छ विषम अवस्थामा छौँ ठ्याक्कै घरको जस्तो त नहोला तर गर्नै पर्ने चिजहरू हुन्छ नि
3: गर्नै पनि हुन्छ अब यहाँ सबैजना अलगै छ म एउटा के त्यसरी
2: सोध्नु चाहिँ कतिजना सोध्नुहुन्छ यो कोठामा कतिजना हुनुहुन्छ
3: तिनजना
4: नामले शुद्ध फल
2: साथी दुःख दिन्छ कि दिनु
4: नानीले दिन्छ नि रुन्छ उठ्छ
2: खाना पुग्दैन होला
4: खाना पुग्दैन खाना पुगेको दिन दुध पुगेको दिन त मेरो उठ्दैन त्यही भु खाना उठ्छ त्यति हो अनि त्यही निधारै दुध खाने दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन त्यो सुत्न भन्नै पर्दैन
2: सानो मान्छेलाई खाना पुगेन अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भन्दैदेखि हुन्थ्यो जस्तो लागिरहेको छ हुन्छ नि यस्तो खालको
4: केटीले खाना दिने खानाहरू अब धेरैजना पनि होइन नि त थोरैजना त थोरै भयो भने पुग्छ नि त हो कि नभन्नु अनि अब त्यो चार टाइम पाँच टाइमै नसके पनि तिन टाइम त दियो जस्तो लाग्छ अनि अब यो अरूले खाने तरकारीहरूमा कोइलाहरू सबै हाम्रो पाउँछ नि त त्यस्तोले नानीलाई पेट दुख्छ भन्छ है अनि
2: स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भए नि के हुन्थ्यो खाँदा पनि धुक्धुक धुक्छु गर्दै खानुहुन्छ होला त्यसो भए त
4: अब के भन्नु त अब खानु पनि परेको छ खानालाई गाह्रो होला भने नि पिर छ त्यही त हो
2: दालहरू झोलहरू त खानुहुन्छ पर्याप्त घरको याद आइरहेको छ
4: घरको भन्दा पनि यस्तो नभइदिएको भए मम्मीले कति दाल सुस्की हाल्थ्यो नि त
2: यो समयको जिन्दगीभरि याद रहन्छ अरे कि मम्मीहरू कता
4: मम्मी त हो
2: हजुरको मम्मी मम्मीलाई पनि नराम्रो लाग्दो है भन्नुहुन्छ होला घर कतिबाट
4: घरपट्टिबाट सम्झिरहनु भएको अनि अस्ति नलाउ त भन्नुभएको थियो फेरि नानीको उता यो तिर्सिले उतापट्टि के पनि छैन कपडाहरू किन्छु भने पनि छैन
2: बजार
4: छैन क्या अब यस्तो भयो नि त अनि किन्छु भनेको नि छैन मैले नानीलाई खोजेँ अनि म आउँदिनँ नि सोचेको थिएँ अनि फेरि कपडाहरू फेरि यता पनि अब त्यो लामो त लगेको छ अलिअलि भए पनि नआउनु त पाउँछु एउटै कपडाले मैले नानीलाई तिनमा म दुईवटा तिनवटा कपडा फेरिदिन्छु नानीलाई एउटै कपडाले तिन दिन पुऱ्याएँ मैले के गर्नु त बाध्य त
2: अहिले लु कपडा सबै छैन
4: छैन नि नानीलाई अब यहाँ भने दिएको चाहिँ छैन है मैले उहाँलाई नराम्रो भन्नु खोजेको पनि होइन अब बाँध्नु नै हुन्छ होला तर आज छ दिन भइसक्यो नि त यसो नानी यस्तो सानसानो नानीहरूको त स्वास्थ्यलाई हेरेर
2: फेरिरहनुपर्छ
4: फेरिरहनुपर्छ पसिनाहरू
2: कालोहरू
4: कालोहरू नि छैन त्यो
2: डाइपर
4: डाइपर त मैले किनेको थिएँ अनि यहाँ पनि दिनुभएको धुन त डाइपर चाहिँ दिनुभएको है के अरे नानीहरूलाई त यो पसिनाहरू झन् है सोच्यो भने निमोनिया हुने चान्सेस धेरै हुन्छ है चिसो हुने अनि त्यो अब फेरिरहनुपर्छ दिए हुन्छ जस्तो
2: अहिले कति जोर छ तपाईँलाई
4: मलाई त छैन
2: कति जोर छ अहिले
4: मसँग म्याच अब नानीलाई फेरि दुध खानिदिइरहनुपर्छ अरू कपडाले नि हुँदैन
2: कस्तो धेरै फेरिरहनुपर्छ फोहोर भइहाल्छ मेरो जित्तै पहिलो बच्चा सानो मान्छे ठुल्ठुलो हेरिरहेको छ अब के खालको चाहिँ व्यवस्था भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई तपाईँको मनमा लागेको चाहिँ अब अहिले
4: त्यही हो अहिले त मेरो नानीहरूलाई कपडा दिएँ अनि त्यही हो सुत्केलाई
2: धेरै अलिअलि प्राथमिकता राखेर खानेकुरा दिएँ अरूभन्दा पनि नानीलाई दुध कुनै गरी खुवाउन पाएँ
4: आफ्नै दुध खाँदैन पाएँ आफ्नो दुध राम्रो कुनै नै होइन आफ्नै दुध खाँदैन पाएँ त्यही नै राम्रो भइदियो हुन्थ्यो जस्तो लाग्छ
1: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन फोलिक एसिड लगायत आवश्यक सूक्ष्म पोषक तत्व नियमित उपलब्ध गराउनु आवश्यक हुन्छ बाढ़ीका कारण स्वास्थ्य संस्था बन्द वा पहुँच बाहिर रहेको अवस्था
2: अरूभन्दा पनि नानीलाई दुध कुनै गरी खुवाउन पाएँ
4: आफ्नै दुध खाँदैन पाएँ आफ्नो दुध राम्रो कुनै नै होइन आफ्नै दुध खाँदैन पाएँ त्यही नै

0: स्वयंसेविका र राहत टोली मार्फत यस्ता सेवा निरन्तर गरिनुपर्छ।
1: राहतका नाममा चाउचाउ जस्ता जंक फूड बाँड्नु भन्दा पनि अण्डा, दाल, गेडागुडी, दूध, दही जस्ता प्रोटीनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमालाई कुपोषण हुँदैन।
0: सबै घुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन्छन्। यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ।
1: यो समयमा सबै कुरा बिर्सेर बालबालिका, महिला र सबै मानिसको पोषणको लागि सबैले जोड़ दिनुपर्दछ। उत्प्रेरणा र परामर्श पनि दिनुपर्दछ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग यसै विषयमा कुराकानी गरेका छौं।
2: यस्तो बेलामा अब हामी संसारमा 85% मानिसहरू चाहिँ कुनै न कुनै फर्ममा भगवानलाई विश्वास गर्दछौ। सबैले आफ्नो मान्ने विश्वास छ, म त्यतातिर अहिले जान चाहन्न, लिखित धर्महरू छन् र भगवान विश्वास छ र सबैले समग्रमा कमनमा चाहिँ अधिकांश धर्म मुख्य धर्महरूले के भन्छन् भने भगवान भनेको चाहिँ म जस्तै हुनुहुन्छ अथवा धेरै धर्मशास्त्रहरू पनि लेखेका छन् म र भगवानमा खासै भिन्नता छैन। अब भन्नेहरूले कसै कसैले भन्नुहुन्छ ममा भगवान हुनुहुन्छ भनेर कसैले अंश पनि भन्नुहुन्छ तर म यो भन्न चाहन्छु हामीले भगवानलाई याद नगरे पनि भगवानले चाहिँ हामीलाई धेरै माया गर्नुहुन्छ। सो त्यस्तो माया गर्ने भगवान हुनुहुन्छ त्यसैले हामीले भगवानको बारेमा पनि के भन्छौँ भन्दाखेरि कसैले हामीले मालिक पनि भन्छौँ कसैले माता पिता पनि भन्छौँ त्यो शक्तिले हेरिरहेको छ। तर म तपाईँलाई फेरि अर्को कुरा पनि यसमा जोड्न चाहन्छु कि जीवनका घटनाहरूसँग मेरो कर्म पनि जोडिएको हुन्छ। म यो भनेर कसैलाई सिरियस बनाउन चाहन्न तर न्युटनको फर्स्ट सेकेन्ड थर्ड ल अफ मोसनले पनि के भन्छ विज्ञानले पनि के भन्छ भन्दाखेरि हजुरको इक्वेल एन्ड अपोजिट रियाक्सनहरू आउँछ हजुरको जे एक्सन हुन्छ। गीताले पनि भन्छ एक्सन सबभन्दा इम्पोर्टेन्ट कुरा हो कर्म सबभन्दा इम्पोर्टेन्ट कर्म हो। अब कर्म पनि थरी थरीका कर्महरू हुन्छन् कुनै कर्मले गर्दाखेरि मलाई हानि हुने कर्म हुन्छन् कुनै कर्मले अरूलाई हुने हुन्छन्। त्यसले संसारमा चार प्रकारका घटनाहरू दुःखद घटनाहरू भइरहेका छन्। एउटा मान्छेहरू रिसाएर आगो लगाइरहेका छन् अब यो घटना पहिलेदेखि लगाउन थाले अहिले त आगो लगाउने साधनहरू पनि ठूल्ठूला छन्। अब आगो लगाउँदा घाटा के छ भन्दाखेरि एउटा त आगोले जनधनको क्षति पनि हुने भयो अर्को पृथ्वीको ताक्रम तात्ने भयो क्या त्यो आगो लगाइसकेपछि त्यसको पृथ्वीबाट बाहिर अहिले चाहिँ ताक्रम जान सकेको छैन तातो बाहिर हिट बाहिर जान सकेको छैन जुन ओजोनमा डुप्लिकेट भएको छ माथि जुन लेयर बनेर बसेको छ यसलाई क्लाइमेट भनेर भनिन्छ। अब अहिलेको इस्युहरू त्योसँग सम्बन्धित पनि कुराहरू हुन् किनभने हिउँ पग्लिनु भनेको मतलब ताक्रम बढेपछि हिउँ पग्लिन्छ हिउँ पग्लेपछि हिउँ खसेर हिउँको पहिरो आएर यो घटनाहरू अहिले भएको छ। त्यसैले पहिलो कारण चाहिँ हामीले आगोको खेलवाड अलिकति आगोसँग खेलवाड नगर भन्ने कुरा छ नि हजुर त्यसमा खेलवाड गर्ने कम गर्नु पर्यो। यसमा आगो लागेपछि मान्छेका खासमा अन्त आगो लगाउनेतिर थाल्छ। दोस्रो कुराकानी भनेको चाहिँ प्रकृति धेरै ठूलो कुरा हो हजुर मेरो प्रकृति पञ्च प्रकृतिबाट बनेको छ पञ्च भौतिक तत्त्वबाट बनेको छ। सो हेर्दाखेरि हजुर र मेरो शरीर जन्म हुँदाखेरि 1.5-2 किलो, 3 किलोको थियो होला अब अहिले हजुरको वेट एभरेजमा 60 जति किलो होला है। सो हामीले यही माटोको रस खाएर यो शरीरको निर्माण भएको छ भनेपछि के भनिन्छ भन्दा प्रकृतिले दिन्छ र प्रकृतिले फेरि फिर्ता पनि त उसको लिन्छ त्यो नेचरमै जान्छ भन्ने कुराकानी छ। त्यसैले आत्मा त अझर अविनाशी हो। यसरी दोस्रो कुरा के हुन्छ भन्दाखेरि हामी जब रिसाएर नेचरलाई हामीले खराब गर्छौँ नि हजुर अनि यो चाहिँ सामूहिक रूपमा नेचरले पनि फेरि हामीलाई एट्याक गर्छ हजुर। सो अहिले चाहिँ यो अवस्था चाहिँ नेचर रिसाएको अवस्था पनि भनौँ न हाम्रो नेचर र बाहिरको नेचरको चाहिँ अवस्था हामी रिसायौँ भने नेचर पनि रिसाउने जस्तो हुन्छ। तेस्रोमा चाहिँ हामीले देख्छौँ कि हामी एक आपसमा विवाद गरिरहेका छौँ। महाभारत भनेको घरको झगडा हो दाजुभाइ लड्छन् दिदीबहिनीहरूले दुःख पाउँछन् यो कथामा देखाएको छ महाभारत रामायणमा अरू पनि यस्ता धेरै कथाहरू छन्। सो अहिले महाभारतको समय छ दीपक सर
1: त्यसैले यो समयलाई नियन्त्रण गर्न अब तपाईँ
2: हजुर
1: पोषणबाट चाहिँ
2: हजुर
1: विशेष गरेर मान्छेको आहारले नै सबै कुरा निर्धारण गर्छ
2: भनेर आउँदैन
1: त्यसले त्यसमा चाहिँ कस्तो पोषण हुनुपर्छ जसले गर्दा त्यो शान्ततिर लान्छ
2: त्यहीँनिर म आउँदै थिएँ। चौथोमा चाहिँ अब हामीले पनि पोषण दुई प्रकारका हुन्छन् एक प्रकारको चाहिँ एउटा जङ्क पोषण एउटा चाहिँ त्यसले चाहिँ हामीलाई हानि गर्ने पोषण अर्को चाहिँ हामीलाई फाइदा गर्ने पोषण। हामीले त लामो समयदेखि हाम्रो कार्यक्रममा पनि हजुरहरूले पनि यसलाई हामीले पनि प्रमोट गर्छौँ कि हाम्रो यो शरीरको लागि चाहिँ हामीलाई सात्विक शुद्ध खाना अथवा हाम्रो शरीरको लागि पोषणयुक्त खानाको धेरै आवश्यकता पर्छ र हाम्रो मुखले मात्रै खाँदैन हजुर कहिलेकाहीँ हाम्रो आँखाले पनि खान्छ कानले पनि खाइरहेको हुन्छ र मनले पनि खाइरहेको हुन्छ। सारा यो जुन मनको रोगहरू हुन्छ मनको खानेकुराको पोषणले गर्दाखेरि हुन्छ। आज मैले त्यसको पनि धेरै कुराकानी गरिनँ तर छोटकरीमा चाहिँ के भन्न चाहन्छु भने मनको पोषण लिने बेलामा हामीले विचार गरौँ अहिले मिडियामा सोसियल मिडियामा धेरै गलत पोषणहरू त्यो मिडियाबाट आइरहेका छन् त्यसलाई रोकौं सही पोषणलाई

0: र हामीले लिउँ र त्यो पोषण पाइदैन भने पुर पोषण नलिनु राम्रो.
1: मान्छेको बानी चाहिँ के हुन्छ भने जस्तै तपाईँको बानी के हुन्छ भने मेरो बानी चाहिँ त्यो हुन्छ. सकभर अब काम गरौँ, काम गरिसकेपछि यो शरीरलाई पोषण दिउँला अथवा खाइदिउँला, अनि त्यसपछि तपाईँले भनेको अर्को पोषण मनको पोषणलाई चाहिँ, अनि सबै सकेपछि अनि त्यता भ्याइन्छ कि भन्ने.
0: हजुर हो,
1: आम मान्छेमा चाहिँ त्यो हुन्छ क्या, मान्छेले समय दिन सकेका छैन.
0: त्यसको लागि पनि म दुइटै कुरा आज राखौँ अब, किनभने कार्यक्रमको समयको पनि सीमितता हुन्छ है. त्यसले गर्दा पहिलो कुरा भनेको चाहिँ हामी हाम्रो समसामयिक हिसाबले हरेक धर्ममा कस्तो छ भन्दाखेरि हामीले हरेक व्यक्तिलाई अन्तिम श्वाससम्म खुवाउँछौँ र गइसकेपछि पनि हाम्रो खुवाउने चलन छ, पितृलाई खुवाउने चलन छ अथवा श्राद्ध गर्ने चलन छ. त्यो बेला पनि हामी केही न केही चढाउँछौँ. अनि काठमाडौँ ललितपुरमा हामीले हेर्दाखेरि त धेरै चढाएको कुराहरू बाटोमा पनि हामी देख्न पाउँछौँ, सम्झनामा पनि चढाउँछौँ. खुवाउँछौँ पनि,
1: जस्तो अहिले गाई जात्राको बेलामा तपाईँ हेर्नुहोस्, 7-8 दिन भयो होइन,
0: हजुर,
1: सबैलाई अब यो नास्पाती भिजाको केराउ काटाभरि गाई जात्रा निकाल्ने परिवारले त टोलभरि खुवाउँदै हिँड्ने परम्परा छ नि त.
0: हो हजुर, सबैलाई बिन्ती चाहिँ म के गर्छु भन्दाखेरि खाना चाहिँ हामीले वेस्ट गर्नु हुँदैन. वेस्ट गर्यो भने चाहिँ हामीलाई खानामा काहीँ न काहीँबाट अप्ठ्यारो पर्छ. त्यो मेरो जीवनको आफ्नो भोगाई पनि हो. आज चाहिँ मैले हजुरहरूलाई सबैलाई भन्न चाहन्छु, अब आआफ्नो किसिमबाट योगदान दिने, सहयोग गर्ने भन्ने हुन्छ. त्यसैले धेरै भोकाएको बेलामा, खानाहरू ठाउँमा नपुगेको बेलामा, आज चाहिँ मैले पानी पनि नलिएर आज चाहिँ मैले एक दिन सबैजनाको लागि एउटा आफूलाई पनि शान्त हुन्छ भनेर. र मेरो अर्को भावना चाहिँ के छ भने कहिलेकाहीँ व्रत बस्नु राम्रो पनि हुन्छ, यसमा नोबेल प्राइजहरू पनि पाइएको छ. सो अटोफेजी भनेको चाहिँ मैले शरीरमा यो दिइनँ भने म भित्र जुन अलिकति विकृत भएर बसेका कोशिकाहरू छन् शरीरले त्यो कोशिका खान्छन् भन्ने कुरामा म विश्वास गर्दछु. त्यसैले शरीरको सरसफाइको लागि मैले आज चाहिँ बिहानदेखि अब यो 36 घण्टा जतिको समयमा चाहिँ मैले केही पनि नलिने भनेर विचार गरेको छु र म भोलिसम्म मेरो त्यो व्रतलाई राख्छु. मैले यो प्रोग्राममा आउनुपर्छ भनेर त होइन, हाम्रो त बिहान कुराकानी भयो, तर मैले हिजोदेखि यस्तो विचार गरेँ कि पोषणमा आउँदाखेरि मलाई आज खुसी लागिरहेको छ कि मैले चाहिँ मनको पोषणलाई बढाएर अहिले मुखको पोषणलाई कम गरेको. तर म हजुरहरू सबैलाई के निवेदन गर्दछु भने मुखको पोषणलाई हामी ठिकठाक राखौँ. अझ म त भन्दाखेरि कहिलेकाहीँ बाहिर रूपमा भन्ने गर्दछु, अहिले त सबैलाई त उपलब्ध छैन होला. प्रकृतिले दिएको प्लान्ट बेस्ड है, प्लान्टमा बेस रहेको, प्लान्टमा बेस्ड भएको र प्लान्टमा बेस रहेको आधारित रहेको खानेकुराहरूलाई पनि हामीले प्राथमिकता दिनुपर्छ. विशेष गरेर फेरि पनि हामीले अहिले फर्केर आउनुपर्छ कि अप्ठ्यारोमा परेका विशेष गरेर साना नानी बाबुहरू, केटाकेटीहरू र विशेष गरेर सुत्केरी महिलाहरूलाई त यो दिनुपर्ने हुन्छ. हजुरहरू सबैजनाले जसले सुन्दै हुनुहुन्छ, जसले हेर्दै हुनुहुन्छ, म निवेदन गर्दछु पाएसम्म हजुरले खुसी भएर खाइदिनुहोस्, रिसाएर खायो भने फेरि रिस पनि उठ्ने रहेछ, यो पनि अनुभवबाट हुन्छ. त्यसैले स्वीकार गरेर धन्यवाद दिएर हजुर खाइदिनुहोस्, किनभने संसारमा अहिले भोजनको पनि कमी भइरहेको छ. त्यसैले साथसाथमा यो खाँदै गर्दाखेरि मनलाई पनि ठिक राखेर खायो भनेदेखि भावना पनि ठिक हुन्छ. अहिले के भइरहेछ भन्दा अरू कुरा त ठिकठाक छ, हामीलाई सहयोगहरू जुटिरहेको छ, तर भावनात्मक रूपमा अलिकति विचलित भएको अवस्था छ. म हजुरहरू सबैलाई बिन्ती र निवेदन र आह्वान गर्न चाहन्छु, हामी जो भावना ठिकठाक भएको भावनामा कार्य गर्ने व्यक्तिहरू छौँ, अलिकति भावनात्मक रूपमा हामीले सहयोग दिउँ. म चाहिँ अब ब्रह्मकुमारीमा विभिन्न अरू योगका संस्थाहरूमा पनि सहभागी भएको हुनाले हामीले विभिन्न अरू कार्यक्रमहरू पनि राखेका छौँ. भावनात्मक रूपमा हामीले योगदान दिने कार्यक्रम, लह भाइब्रेसन दिने कार्यक्रमहरू पनि भइरहेको छ. त्यसैले म निवेदन गर्न चाहन्छु, दुईटा पोषण हामी पक्का रूपमा लिनुपर्छ, शरीरको लागि आवश्यक पोषण र त्यसपछि मानसिक पोषण पनि हामीले लिनुपर्छ. यसको लागि हामी आध्यात्मिक गुरूहरू, धार्मिक गुरूहरू र विशेष गरेर मोटिभेसनल स्पिकरहरू अनि हामी मिडियाको साथीहरूको पनि यसपालि धेरै राम्रो भूमिका छ. जसले फर्स्ट व्यक्तिहरूलाई देख्नुहुन्छ, म उदारमा जाने व्यक्तिहरू साथसाथमा सहयोग गर्न जाने व्यक्तिहरूलाई पनि निवेदन गर्छु, हामीले गएर त्यो उदारको ठाउँमा या सहयोग गर्नुपर्ने ठाउँमा असहयोग गर्नु हुँदैन. कहिलेकाहीँ हामीले गएर दुःख दिइरहेका तस्विरहरू पनि, समाचारहरू पनि आउने हुन्छन्. हामी गएर अरू मन दुखाउने, वातावरणलाई अमिलो बनाउने गर्नु हुँदैन. हामीले त्यो वातावरणलाई सहज हुने खालको गर्नुपर्छ. त्यसको लागि चाहिँ हजुरले पनि सात्विक भोजनलाई, सात्विक विचारलाई साथमा लिएर आफू फुल ब्याट्री भएर गयो, पावर ब्याङ्क जस्तो भयो भनेदेखि मात्र हामीले चार्ज गर्न सक्छौँ भन्ने जस्तो मलाई लाग्छ.
1: धन्यवाद प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईलाई. यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं. आज हामीले भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका साथै अब यो महाविपत्तिबाट कसरी माथि उठ्ने र सामान्य अवस्थामा जाने भन्ने बारेमा छलफल गर्यौं. आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ.
2: अहिले बिहानको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगा रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंस्टे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ वर्ज पेंस्ट
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
6: लक्ष्य 22 पटक
5: स्वीकृत बजेट 88 लाख
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
5: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
6: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
5: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
5: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
6: मौरी पालन व्यवसाय र मह प्रशोधन
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
5: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
6: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
5: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
5: फलफूल प्रशोधन र बजारीकरण
6: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
6: प्राङ्गारिक कृषि वस्तु निर्यात
5: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
6: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
5: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
7: एमएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
6: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
6: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
3: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल विकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदै वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: म विश्वभर गइरहना मेरो छ नम्बरवटा खाएपछि मेरो जिज्ञासा चाहिँ समग्र गाउँपालिका मेरो घर त पहिलेदेखि नै अब वनस्पतिहरूको विशेष संरक्षण गर्न गरिराखेको हो, यो सबैलाई थाहा छ। र भर्खरै अब अघिल्लो वर्षदेखि नै मेरो नम्बरी बारीमा भएको खरको रुख जबकि कटान आदेश भइसकेको कुरोलाई मैले फेरि पनि पटक पटक त्यो अनुरोध गर्दाखेरि नासिक कार्यालयबाट पनि त्यसको ठिक नापनक्सा भएन, सही पहिला दिएको थियो र मैले बिचमा त्यो बेलामा चाहिँ मैले बिक्री गरिनँ मेरो परिस्थितिले र प्रमाणित भनेर दिइसकेको जग्गाको मेरो वनस्पति अथवा मेरो रुख खैरलाई त्यहाँबाट फेरि प्रमाणीकरण नगरिएको भनेर मैले आजको दिनसम्म मैले दुःख टेकिराखेको छु र मैले पटक पटक नासिक कार्यालयमा पनि भने र गाउँपालिकामा पनि आएर अध्यक्ष उपाध्यक्षहरूलाई र अधिकारीज्यूलाई समेत मैले गुनासो राखेको र यहाँबाट चाहिँ छुट्याइदिनु भनेर जिल्ला वनबाट चिठी आउँदाखेरि समेत यहाँबाट चाहिँ प्रमाणीकरणतर्फ चाहिँ कुनै किसिमको चासो देखाइएन र यदि यहाँबाट काम लाग्दैन, यहाँबाट घरको प्राविधिक राखिएको अमिन अथवा प्राविधिकबाट काम हुँदैन भन्ने लाग्छ भने किन राख्ने, यदि पुग्दैन भने अर्को नियुक्ति पनि समेत अरू थपौँ होइन प्राविधिक पद अरू छ होइन यहाँबाट केही कामै लाग्दैन सामान्य जग्गा छुट्याउनलाई पनि यति मिल्ने छ भनेदेखि त्यो पद किन राख्ने, के यो कुनै रमाइलो यो रोली घर हो त्यो पद यहाँ राखेर अथवा चाहिँ सरकारी खर्च राखेर त्यो पद राख्नुपर्ने काम किन, यदि अपुग भएको भए अरू थपौँ अमिन अथवा प्राविधिक पद अरू थपौँ र चाहिँ जनतालाई चाहिँ सेवा चाहिँ सञ्चालन होस् भन्ने मेरो आग्रह छ र भएन भने किन भएन र मेरो तुरुन्तै जाँचपास गरेर है तुरुन्तै जाँचपास गरेर मलाई यही स्थानीय निकायबाट लगाए कहाँबाट हुन्छ मलाई त्यो टुङ्ग्याएर चाहिँ मेरो अब मैले अरू नयाँ वृक्षारोपण गर्ने सुनौलो अवसर चाहिँ गाउँपालिकाले दिलाओस् भन्ने मेरो विशेष अनुरोध र यो यस्ता दुःख धेरैलाई छ। तर के हो भने विभिन्न ठाउँमा जङ्गलहरू चाहिँ अब विभिन्न चाहिँ ठेगानेहरू अथवा चाहिँ प्राविधिकहरूबाट पनि गलत गडबड गरेर जङ्गली रुखहरू
3: भएको
2: छ, त्यसो गर्दाखेरि यसरी जथाभावी नहोस् र वास्तविक चाहिँ किसानहरूले किन दुःख पाउँदैन यसपट्टि गाउँपालिका समग्रले चाहिँ टुङ्गो लगाओस् भन्ने मेरो जिज्ञासा छ।
4: मेरो नाम दुर्वार कार्की, म चाहिँ कुनै भन्छु यहाँ मेरो पहिला चाहिँ शिक्षाको बारेमा छ। अब शिक्षाको बारेमा मैले त्यहाँ हुँदा जानकारी मेरो अलिक लामो भएर मेरो अन्य जानकारी होला मलाई अब छोट्याएर अलिक कम पढेँ त्यसले गर्दाखेरि अलि हल्का लामो हुनसक्छ छोट्याएर बुझ्नु मेरो अनुभव
5: यस गाउँपालिकाले शिक्षा सुधारका लागि गरेका कामहरू के के हुन् र शिक्षा सुधार भाषणमा मात्रै हो कि काममा पनि प्रयोग गरेका छन् मेरो यो प्रश्न विशेष गरी अध्यक्षज्यूलाई। अर्को कुरा यही म आफूले कौशिकाको अध्यक्ष हुँदाखेरि मैले विभिन्न कार्यक्रममा स्थानीय सरकार जो प्रबल हुनुहुन्छ उहाँहरूलाई लगेर मैले कार्यक्रम गराएको थिएँ। जुन कार्यक्रममा भौतिक संरचना त बनिसकेकी थियो पहिले नै, तर गुणस्तरीय शिक्षाको लागि गरेका प्रतिबद्धताहरू के लागू गर्नुभयो, यदि कुलुन्जोरको हब कौशिका विद्यालयमै तपाईँहरूको निगरानी हुँदैन भने अन्य 8-9 माविको हालत के होला। अब हाम्रो अध्यक्षज्यू उपाध्यक्षज्यूहरूले भन्ने गरेको सुनेको छु, मैले स्वास्थ्य शिक्षामाथि धेरै विकास गरिसकेँ, त्यो त तपाईँहरूलाई थाहा नै छ नि भन्नुहुन्छ, तर स्वास्थ्य शिक्षामा सुधार भएको छ, भौतिक भवनमा सुधार भयो, तर गुणस्तरीय सुधारमा
3: शिक्षा
5: भएन भन्ने कुरा मैले त्यो कुरा राखेँ। अर्को कुरा, उहाँहरूले बोलेका कुराहरू एक दुईवटा मैले उभिन्छु भ्या छु, जुन विद्यालयमा बोलेका कुराहरू जहाँ कोष उहाँहरूको कोषबाट विद्यालयको स्तर उन्नतिको लागि आर्थिकको लागि उहाँहरूले एक एकवटा सटर बनाइदिन्छु, क्यान्टिन बनाइदिन्छु होइन, अनि यो कम्प्युटर शिक्षालाई गुणस्तरीय बनाइदिन्छु, अनि विद्यालय कापा शिक्षा शाखामा डिजिटल हाजिर प्रत्येक विद्यालयको नभए पनि यो कौशिका विद्यालयको चाहिँ डिजिटल हाजिर चाहिँ यहाँसम्म पनि कनेक्सन गर्ने भनेर भन्नुभएको थियो। अनि यो कहिले बनियो, यदि यो कार्यकाल नभएर अर्को कार्यकाल पनि हजुरहरूलाई लागि छुट्याएर राख्नुपर्ने हो कि होइन भने यो काम बोलेका काम किन हुँदैनन्, नहुने हो भने किन बोल्नुहुन्छ, अन्यथा त्यसो नगरिदिनु मैले अनुरोध गरेँ। स्वास्थ्यको कुरा आए, अब स्वास्थ्यमा पनि भवन पर्ने अति राम्रो काम गर्नुभएको छ, यसलाई चाहिँ उच्च श्रेय दिनुपर्छ, भवन नचाहिने होइन भवन अति चाहिने। तर
6: नमस्कार, म एटेसी कृषि अनुसन्धान फर्म गोलन्दोर 3 क्वार्टर पछि जन्मभई म युवराज घिमिरे। मैले यहाँ मेरो गोलन्दोर गाउँपालिकाले मलाई कृषि फर्म दर्ता गर्न पनि धेरै सहयोग गर्नुभएको थियो। मैले धेरै ठाउँ भ्रमण गरे, यहाँ देखेका नमुनाहरू देखेँ, सानो लगानीले पनि केही गर्न सकिने रहेछ। त्यसको जानकारी मैले कृषि शाखा प्रमुखज्यूलाई पनि अनुरोध गरेको छु। मेरो चाहना गोलन्दोर गाउँपालिकालाई ठुलै फलपक्कु पालिका बनाउने, मेरो कृषि फर्मको तर्फबाट मैले व्यक्तिगत सहकार्य गर्न म तयार छु। यसमा हजुरहरूको के कस्तो सुझाव सहयोग सहकार्य गर्न सकिन्छ या सकिन्न, यो मेरो सोचले कृषि कृषकहरूलाई आर्थिक आय आर्जनमा सहयोग पुग्न सक्छ भन्ने मलाई विश्वास छ। हजुरहरूको धारणा के कस्तो छ, म अध्यक्षजीलाई यो धारणा राख्न चाहन्छु। धन्यवाद।
7: सवालको जवाब दिने प्रयत्न गर्नेछु। सवाल या जिज्ञासा राख्नुहुने महानुभावहरूलाई धन्यवाद पनि गर्न चाहन्छु। विश्वम्भर कोइराला मेरो आदरणीय दाइले जिज्ञासा राख्नु भएको छ। यो मलाई ठ्याक्कै हाम्रो कार्यक्षेत्रभित्र पर्ने भन्ने जस्तो मलाई लागेन, किनभने मैले यो बुझेअनुसार उहाँले धेरै पटक त्यो नाति नक्सा गर्नुभयो, जिल्लाबाट अन्य ल्याउनुभयो, यसमा मुद्दा पनि पर्यो र म पनि त्यही समाजभित्र त्यही वडाको बासिन्दा पनि भएको कारणले मलाई सबै कुरा जानकारी पनि छ, उहाँलाई पनि सबै कुरो जानकारी छ। ठ्याक्कै उत्तर पालिकाले दिइहाल्छ भन्ने उहाँलाई पनि छैन, तर पनि उहाँको समस्यालाई सहजीकरण गर्ने र सजिलै निकास निकालिदिने प्रयत्न मेरो रहनेछ, म त्यही भन्न चाहन्छु। र अर्को मेरो दोरबार कार्कीज्यूले अत्यन्त राम्रो क्वेसन गर्नुभएको छ, यो शिक्षा क्षेत्रको सुधार भनेको कुरा वास्तवमै विद्यालय व्यवस्थापन समिति होइन त्यो के भन्छ विद्यालय व्यवस्थापन समिति अर्को अभिभावक सङ्घ त्यहाँबाट त्यहाँ विद्यालयको प्रशासन होला, त्यहीबाट चाहिँ प्रयत्न खोजियो त हामीले कति गर्यौँ त त्यो त मैले हो नि। अब गाउँपालिकाले गरेन भन्ने कुरा चाहिँ के रहेछ भने समस्या नि, तपाईँले म एउटा सानो समस्या सुनाउँछु। खुर्कोटमा एउटा केही शाह भन्ने शिक्षक हुनुहुन्छ है, खुर्कोटमा त्यहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हेडमास्टर चाहिँ आज हटाइदियो भोलि नै हटाइदियो पर्सि नै हटाइदियो भन्नुहुन्छ, त्यसलाई कहाँ लगिदिने त? हामीसँग त्यस्तो अधिकार छैन कि, जे सोच्नु भएको छ त्यस्तो होइन। त्यसैले मैले फेरि पनि भनेको कुरा के दोहोऱ्याउँछु भने हामीहरू हाम्रो पालामा सकेसम्म पूर्वाधार नभएर विद्यार्थीहरूले पठन पाठनमा असहज बन्ने परिस्थिति चाहिँ सिर्जना नगराउने हाम्रो प्रतिबद्धता हो। त्यो प्रतिबद्धतामा अहिले पनि हामी प्रतिबद्ध छौँ। अघि नै हाम्रो कर्मचारी साथीले राख्नुभयो, विद्यालय भवनहरू निर्माण भइरहेछन्, फर्निचरको व्यवस्था सहित निर्माण भइरहेछन्, कतिपय निर्माण सम्पन्न भए र आगामी कार्यकालमा आगामी वर्ष पनि, मैले कार्यकाल भने सरी, आगामी वर्ष पनि ती कामहरू निरन्तर रहन्छन्। म यही आग्रह गर्न चाहन्छु किनभने अहिले नीतिगत रूपमै व्यवस्था छ, विद्यालय व्यवस्थापन समिति छ, अभिभावक सङ्घ छ, शिक्षक त्यहाँ हेडमास्टर छ, प्रशासन छ, तीबाट टाइटली गरौँ न। एउटा त्यो जस्तो एउटा शिक्षकले कुनै हालतले पढाउँदैन भने या सक्दैन भने तिनको त्यहाँ हाजिर गराउने नगराउने वातावरण बनाउनु न, म यही आग्रह गर्न चाहन्छु। र अर्को अस्पतालको कुरो चाहिँ यो हाम्रो हामीले बनाएको अस्पताल तपाईँकै हो के, एउटा कुरो त म आग्रह त जस्तो छोरो जन्मिने त्यही डिग्री डाक्टर पढ्छ त त्यसलाई त एक दुई तिन चार गरेर पढाउनु पर्ने होला नि त। अस्पताल हामीले सुरुवात गरेका हो, त्यहाँबाट हामीले अहिले उच्च गुणस्तरीय सेवा आश गरिहाल्ने अवस्था हो त। सिलगढीको अस्पताल कुन हालतमा थियो आजभन्दा 20 वर्ष अगाडि, कल्पना गर्नु त, सदरमुकाममा तपाईँ यस्तो गाउँमा विशेषज्ञ डाक्टर सहितको 24 घन्टा सेवा दिने चान्दनी कुरो सोध्नु भएको छ? माफ गर्नु होला, त्यो चान्दनी छैन, एकदम चुनौतीपूर्ण छ, तर पनि हामीले प्रयत्न गरेका छौँ। हामीले पोस्ट मार्टम मलाई लाग्छ भवन निर्माण यही महिनाभित्र लगभग नभए साउनको दोस्रो तेस्रो हप्ताबाट हामी पोस्ट मार्टम प्रक्रिया पनि यहीँबाट गर्दैछौँ। यसलाई सहयोग गरिदिनु के, यो अस्पताल तपाईँको हो नि त। मलाई चाहिँ के लाग्छ भने म घोसिलाको मान्छे, म उपचार गर्न सिन्धुलीतिरै नजिक पर्ला मलाई सुविधाको कारणले, यातायातको कारणले, यो त तपाईँको चिज हो, यसलाई फलाउने फलाउने तपाईँले हो। कसैले पनि अहिलेसम्म कसरी चलाउनु भएको छ सोध्या छ, अस्पताल के गरी चलाइरहनु भएको छ, कसैले म हामी पनि सहयोग गर्छौँ भन्नुभएको त छैन क्या। त्यसैले सरी, यो तपाईँको पुँजी, यसलाई तपाईँले विकास गर्ने हो, हामीले पूर्वाधार बनाइदियौँ, सिस्टम बनाइदिनु, सम्पूर्ण औजारहरू छन्। डाक्टर भनेको कुरो सामान्य तरिकाले गाउँमा बस्दैन क्या। अनि एउटा त्यो दोस्रो भनेको के हो, यो औषधि भनेको कुरो कस्तो रहेछ भने एउटा औषधि प्रयोग गर्छ त्यसले भएन भने अर्को औषधि प्रयोग गर्छ नि, धामीले फुक्यो त्यही त हो, एक थरीले फुक्छ हुँदैन, फेरि अर्कोचोटि फुक्छ हुँदैन, तेस्रोचोटि फुक्छ, बल्ल बल्ल विश्व हुन्छ, त्यस्तै चिज न हो, सबै जानेको हुँदैन। यसै गरी बुझ्दिन म आग्रह गर्न चाहन्छु। अब यसो अब यो शिक्षामा गरेको प्रतिबद्धता किन पुरा भएन भन्ने कुरा, अब सरी साथीहरू कतिपय साथीहरूलाई हाम्रो देशले ऋण गरेर कर्मचारीलाई तलब थाहा छ भन्छ, बोलेर सबै पुरा गरे अर्को चोटामा कसले के बोल्ने हो, हुँदैन नि त्यस्तो, कहाँ सकिन्छ, सम्भव पनि होइन। हामीले यो गर्नुपर्ने देखभ्याछौँ, गर्ने प्रयत्न गर्छौँ भने हो समस्या पो देखिया त तत्कालै पुरा भइहाल्ने भएदेखि त लोकतन्त्र बहुदल आएकै धेरै वर्ष भयो त, खै त भएको छैन। त्यसैले पुरा गर्दै लाने लक्ष्य राखिदियो, समस्या यहाँ हो, यो समस्या हल गर्नुपर्छ भनेर टार्गेट बनाउने हो, त्यसलाई प्राथमिकरण गर्ने हो, तर एकैचोटि कुरा हुँदैन, माफ गर्ने होला। ए फुलको विषयमा एउटा आदर दाई नमस्कार पनि यहीँबाट गरेँ है, तपाईँको जिज्ञासा एकदम राम्रो छ, तर तपाईँले कुन समयमा उठाउने, कहिले आएर माग्ने, त्यो सिजन सिजनली कुरा बुझेर ठ्याक्कै मौसम आउनु, तपाईँको समस्या केही न केही हामी समाधान गर्नेछौँ ल, भरे भोलि नै केही गरौँ ल। धन्यवाद दाई, त्यही हुन्छ ल दाई है, फेरि कुरा फेरि जवाफ दिने प्रतिबद्ध सहित अहिलेको भनाइ मान्छे हो। नमस्कार,
3: मेरो नाम सेवा देव, अब भन्दाखेरि किन मैले भोगेका कुरो छ, अहिले मैले भोगेका धेरै भोगेका कुरो भयो हुनाले मैले अहिले आफ्नै फिल्डमा पहिला म पनि एउटा व्यवस्थापन कला बसेका थिएँ, तर त्यहाँ कस्तो थियो सिस्टम भनेर थाहा थियो, र अहिले मैले आफैले अहिले अहिले भएर भोगेका कुरो मैले अहिले तपाईँलाई यहाँ अस्तिको उपाधि पनि उदाइ राखेको किनभने प्रासे दुलानमा राखिदिनु उहाँ एकदम राम्रो अहिलेको मध्येको सबभन्दा राम्रो हुनुहुन्छ अहिले एकदम फेट अहिले हुन्छ भने त हुन्छ हुँदैन उहाँले हाम्रो अध्यक्षज्यूले पुरै भन्नुभएको थियो म शिक्षालाई म सक्दिनँ भनेर त्यो भवन राम्रो म तल घरिदिन्छु तपाईँलाई अहिले गाउँपाले पास गरिदिन्छु त्यो शिक्षा सुक्रिन्छ शिक्षा सुक्रिन्छ अहिले तपाईँको अर्काको हालत के एउटा स्कुलबाट पचहत्तरजना पचहत्तरजना पास हुनु पर्ने बी प्लस सिएर पास हुनु पर्ने
8: यहाँको प्रश्न नै त्यो प्रश्न राखेन होइन प्रश्न केसँग सम्बन्धित हो त्यो
3: शिक्षा सम्बन्धी हो यसपालिको पैसाको सम्बन्धी सूचना हो के बुझ्नु त यसपालिको पैसा फेल भएको छ बच्चाहरू पढाइको प्रश्न छैन
9: शिक्षक मात्रै भर्ना गरेर आफन्त मात्रै भर्ना गर्नु हुन्छ एउटा यदि
8: यहाँको प्रश्न भनेको शिक्षामा एससीमा चाहिँ राम्रो रिजल्ट ल्याउन सकेन गोलन्जरले
3: पढाइमा कमजोरी भयो के कारणले कमजोरी भयो त शिक्षक मात्र भर्ना गरेर हुन्छ गुणस्तर हिँड्नु भयो पढाइ त तपाईँको सानो बाह्र बच्चा चिउरा तेह्र बच्चा राखेको हुन्छ के तेह्र पच्चिस त्यहाँ छैन कहिले अर्को गराएको छ स्कुल कहिले सर अर्को गर्छ तपाईँ हिँड्नु भएको छ तपाईँलाई कहाँ पार्टी छ कहाँ उच्च कार्यक्रम छ त्यहाँ हिँड्नु भएको छ कहिले तपाईँले हिँड्नु भएको छ हिँड्नु पर्यो गर्नु पर्यो भवन बनाएर हुन्छ म दिन्छु ल मेरो घर त तल कस्तोलाई घर त म तपाईँलाई पास गरिदिन्छु ल पढाइ राम्रो प्रश्न हुन्छ म दिन्छु घर ल तर पढाइमा प्रश्न ल्याउनु पर्यो अहिलेको बालबच्चाहरूको म भविष्य कति दिइरहेको छ तपाईँहरूको अहिले हेर्नुहोस् न अहिले कहाँ गर्नु पर्यो पैसा दियो भने त्यो बिचराको बिल प्लसले एउटा पनि नाम क्या सक्दैछ किन के नर्सार्छ अहिले पैसा दिन नपर्ने त त्यही नर्सार्छ त्यसले राम्रो विषय पढ्न आउँदैन किन त्यसलाई सुधारे भए त्यो पढाइलाई सुधारे भए म किन पनि होला र अर्को कुरो पालिका कर्मचारी तपाईँको भोकको गाडीमा पाँचजना कर्मचारी हिँड आउँछ यसो एक घन्टा हिँड आउँछ त्यो तिनीहरूलाई सफाई राख्नु हुँदैन त्यो कर्मचारीले त सफाई गर्नु पर्यो नि बाबाजना अर्को निर्माण व्यवसाय निर्माण व्यवसाय अब अब तपाईँको अब यहाँ दुई चारजना अब फर्मवाला के अरे ऊ हुनुहुन्छ निर्माण व्यवसाय उहाँले आफ्नो मन लगाएर राखेको हुनुहुन्छ ऊ फर्मको तपाईँको पाँच हजार पचास हजार राखेको हुन्छ एउटा फर्म दर्ता गर्न के कसरी गर्न खोजे होला एउटा उसले पनि एउटा न्यून स्तरले पनि म पनि एउटा काम गरेर खाउँ म किन विदेश जाने भन्ने होला त्यसले एउटा फर्म दर्ता गर्ने त्यसले दस हजार दिन सक्छ तपाईँले त्यसलाई कम गर्नु पर्यो त्यहाँबाट अर्को अनुगमन तपाईँको उपर दिनुलाई यो प्रश्न तपाईँ अनुगमन टोलीको ऊ हुनुहुन्छ अध्यक्ष हुनुहुन्छ तपाईँ कति जति गर्नु अनुगमन खोजा ल भन्नुहोस् त म गरेर बुझ्नु तपाईँ कहिले गर्नुहुन्छ किन त्यसले फलफुल त हामीले नुवा बेच्न पाउँछ तपाईँको उसले तपाईँको कुनै पसल होटल दर्ता छैन खानाको रेट महँगै छ कहिले तपाईँले गरेर अनुगमन गर्नु भएको छ त्यहाँ खानाको पुरस्कार हेर्नु भएको छ ड्राइभरलाई भन्दा दिएर मात्र हुन्छ कति व्यवसाय लस भइरहेको छ हेर्नु भएको छ तपाईँले कहिले अहिलेसम्म अनुगमन गर्नु भएको छ अहिलेसम्म एक एक लो बजार व्यवस्थापनलाई सोधेर तपाईँले अहिलेसम्म एक एक लो भन्नुहोस् कहिले त अनुगमन गर्नुभयो ल देख्नुहुन्छ त अनुगमन गर्नु पर्यो नि कुन त्यसले लुगा राख्छ नि लुगा मात्र बेच्न पाओस् त्यसले ऊ तरकारी राख्छ नि तरकारी मात्र बेच्न पाओस् त्यसले लुगा पनि बेचेको छ त्यो तरकारी पनि बेचेको छ धान पनि बेचेको छ सबै बेच्न पाउँछ त्यसले त्यो कुन निर्माण छ ल भन्नु तपाईँ चिया पनि बेच्दा हुन्छ तपाईँ तपाईँ पाँच पसल हेर्नुहोस् कुनको पाँच पसलले दर्ता गरेको छ कुनको पसल दर्ता गर्छ को हेर्नु तर तपाईँको सरकारी पसलको पनि रेट राख्नु पर्यो पसल बजार होइन क्या अब उपत समितिको काम तपाईँको कति कति पच्चिस तिस पर्सेन्ट किलो हुन्छ के अरे दस पर्सेन्टको त्यसले सर्वदान गर्नुपर्छ यताउता गरेर उसको पच्चिस पर्सेन्ट किलो हुन्छ उसले बेसी गरेर काम हुन्छ पैसा पाउँदैन कम गरेर पैसा चाहिँ काटिन्छ त्यहाँ बेसी गरेर पैसा पनि पाउनुपर्ने हो र अर्को हाम्रो यहाँ उँधो बाजे सङ्घको मैले सदस्य पनि देख्नु भएको छ अध्यक्ष हुनुहुन्छ अहिले उहाँलाई पनि प्रश्न गरेँ कहिले उहाँले बजारमा राखेर कहिले बजारको व्यवस्था के अरे बजारको व्यापारीवाला राखेर कहिले उहाँले ऊ गर्नुभएको छ रेट बोक्नु भएको छ उहाँ यहाँ आउँछ पालिका आउँछ उहाँलाई व्यवसाय निर्माण व्यवसाय दुईजना आउनुहुन्छ आफ्नो स्कुलले यहाँ मिटिङ गर्नुहुन्छ रेट तोकेर को होइन क्या व्यवसाय तपाईँले बोलाएर रेट तोक्नु पर्यो केमा समस्या छ अहिले ग्यासको भाउ पच्चिस सय रुपियाँ छ कसैले अनुमान गर्नुभएको छ त्यही घट्नु मैले आज मैले भर्खर एक घन्टा अगाडि पच्चिस सयतिर ल्याएको छु तपाईँ के घट्नु भएको हुन्छ एक घन्टा अगाडि आएको मैले ग्यास सकेर भाडा ग्यास लगाएर किनभने अनुभव गर्नु पर्यो क्या तर लास्टै ऊ भइरहेको तपाईँको अनुभव कहाँ त राम तामाङले सराको फिर्किन हालेको छैन तपाईँहरूको अहिलेसम्म सात आठ महिना भाइ पछि फेरि दोहोरा आउँदा भोलि आउँदाखेरि हाम्रो घर आएर आउँदाखेरि के दाजुहरूले यो गर्नुभएको यसमा सुधार गर्नुभएको छ भनेर फेरि आफै गया होला। यदि तपाईँले गर्नु भनेर यतिकै जानुभयो हुन्छ, शिक्षाहरू हरेकमा जानुहुन्छ भने तपाईँहरू पनि पछिको ऊ होला विचार गर्न सक्दैन। यति भनेर अहिले यतिलाई फेरि भन्नु मलाई भन्छ है, किनभने अनुभव गर्नु पर्यो क्या। तर लास्टै ऊ भइजा तपाईँको अनुभव कहाँ बेला तामाङले सराएको थियो किन यहाँ छैन, तपाईँहरूको अहिलेसम्म सात आठ महिना भइसक्यो।

0: सम्पूर्णमा नमस्कार, म दिनेश थापा, गुरुन्दर तीन, ग्वालघाट, म गुरुन्दर गाउँपालिका वडा नम्बर तीन राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि हो। म प्रश्न अध्यक्ष थियो गुरुन्दर सरकारलाई राख्न चाहन्छु। म प्रश्नको जवाब चाहन्छु कि कुमार भाषामा आवाज जनतामा हेर्दा आवाज जनप्रतिनिधिलाई सरकारको प्रश्न जनताको हो, प्रश्न पर्ने कुनै प्रतिशोध दा पीड़ाको होइन। गोरुमा सरकारी सवारी साधनमा देखिएको क्रम व्यतिनी कहिलेसम्म हो? सरकारी सवारी साधन कसले प्रयोग गर्ने, यसको क्षेत्राधिकार छ या छैन? मावलो ससुराली दुवै वर्तमानमा जहिले जसले पनि प्रयोग गर्न पाउने हो? गोरुमा सरकारको सवारी सरकारी सवारीमा किन रातो नम्बर प्लेट? कि व्यवस्था यही हो? अझ नम्बर प्लेट नै राख्नु नपर्ने कि गुरुन्दर सरकारलाई छुट, सानोलाई एम, ठुलोलाई चेन, व्यवस्था यसैको लागि हो? प्रश्न प्रश्नको लागि मात्र होइन, पालिकाको सवारी साधन चरम लाभदायी छ यो मैले भन्नै पर्दैन, जनताले ठुलो ठुलो हेरेर बसेका छन्। सवारी साधनमा प्रयोग गर्ने मापदण्ड छ या छैन? पाँच वर्षको एक कार्यकाल धान्न गाह्रो छ। दुई मान्छे गोठालाहरूको आवाज यो सरकारले सुन्छ कि सुन्दैन? सुन्छ भने गुरुन्दर सरकारको मुख्य आधार कृषि भनाएमा कि गाएन? हिजो गोरामा पाइने मल आज गुठीमा, हिजो सहज पाइने मल दिन भर्खर बिताउनु पर्ने। गुरुन्दर सरकारको एक पटकको कसको खर्च विवरण सार्वजनिक होस्? कहाँ कहाँ प्रयोजनमा कुन योजनाका लागि प्रयोग हुन्छ यो महत्वपूर्ण विषय हो। एक प्रचण्डको कोष खर्च विवरण सार्वजनिक गर्न जोरदार माग गर्दछु। साथै गुरुन्दर सरकारको जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक रूपमा जनताले थाहा पाउने गरी सार्वजनिक गरियोस्, कि फाइल वा दरबारमा बठाउनुहोस्। अध्यक्षज्यूले कसरी चलाउने, के गर्ने भन्ने कुरा भन्नुभएको छ। यस सम्बन्धमा मैले हाम्रो अधिकार तपाईँलाई, हाम्रो अधिकार तपाईँले प्रयोग गर्नुहोस् भनेर स्वस्तिक छाप लगाएर दिएका छौ। आफ्नो अधिकार प्रयोग गर्नुहोस्, धन्यवाद।
1: मैले शिक्षाको थोरै कुरा पहिले हाम्रो कार्कीजीले राखेको कुरैमा धेरै कुरा समेटिएको जस्तो मलाई लाग्छ, होइन? म एकदम विनम्र अनुरोध गर्न चाहन्छु कि यो नीतिगत रूपमै सर्चिएर जबसम्म सङ्घले ल्याउँदैन तबसम्म यही अवस्था हो कि? हामी जति प्रयास गरे नै हुँदैन क्या? मैले यो शिक्षामा के भन्ने गरेको छ भने तिनवटा पक्षको सामूहिक प्रतिबद्धता जबसम्म हुँदैन तबसम्म शिक्षामा सुधार हुँदैन कि? यसमा एकदम हजुरहरूले बुझ्नु पर्यो। बच्चाको मनस्थिति पढ्ने बनाउने पनि त अभिभावकको शिक्षकको होला नि त। शिक्षक पनि अत्यन्त मेरो जिम्मेवारी यही नै हो, मेरो पहिलो प्राथमिकता नै शिक्षा हो, गुणस्तरीय शिक्षा दिनुपर्ने हो भन्ने बुझ्दैन क्या शिक्षकले? शिक्षकले घरको भुइँसी सम्झिन्छ, बाह्रपाटा सम्झिन्छ, कतिखेर घर पुगौँ भन्छ। त्यो समस्या छैन त गाउँमा, छ नि त। स्थानीय शिक्षकहरूको समस्या के देख्छौँ भने बिहानभरि घरमा काम गर्ने, हतार हतार खाना खाने, दौडेर जाने, स्कुलको कतिखेर चार वर्ष र घर काम गर्ने भन्ने स्थानीय सरहरूको हुन्छ। यो यथार्थ कुरा पनि गाउँ बसे मान्छे हो नि त। बाहिरको शिक्षकहरू के हुन्छ भने मैले केही गरेर जानुपर्छ, यहाँ मेरो नाम चलोस् भन्ने त्यो बाहिरको शिक्षक पनि छैन क्या धेरै शिक्षकहरूमा? मैले सबै शिक्षकलाई भने होइन। अनि हामी अभिभावकको पनि कस्तो जिम्मेवारी छ भने मैले शेरबहादुर जत्तिको अभिभावकलाई भन्न खोजेको होइन, हाम्रो आम रूपमा कस्ता अभिभावक हुनुहुन्छ भने अन्यथा नलिदिनु होला, तर समाज त्यस्तै छ कि। दुर्गम ठाउँमा जानु म नामै लिन्छु, त्यो अहिले ज्यामिरे धनसार भन्नेतिर जानु, सबै कार्तिकेतिर जानु, बारीका पाटा भरिभरि बिहारका बोतलहरू छन् के, तर त्यो बच्चालाई न्यानो लुगा कहिले किन्दैन अभिभावकले, त अभिभावकको दोष भयो भयो नि त। यी सामूहिक प्रयोग त भएन भने शिक्षा सुधार हुँदैन। जति यो हाम्रो गोलन्दरको मात्र समस्या होइन, ग्रामीण भेगका तमाम देशभरिको समस्या हो। यहाँ मात्रै समस्या होइन, यहाँ मात्रै समस्या होइन भनेर पन्छिन खोजेको चाहिँ होइन। गाउँपालिकाले यो सब गरिदियोस् समाधान के हो त? सबैलाई शिक्षा खराब भए जाइबाट निकाल्नु चाहिँदैन, अभिभावकले गएर कान समाउन हाम्रो अधिकार छैन। जुत्ता तेरो बच्चालाई किन्दे, न्यानो कपडा लाएर बेलैमा भात खुवाएर घर स्कुल पठा भनेर घर घर धाएर नि त साध्यै नहोला नि त। रातो कलम चल्दैन भाइ, त्यति सजिलो छैन क्या। तपाईँलाई मलाई पनि लाग्थ्यो क्या यो ठाउँ त्यस्तो रहेछ क्या, जिम्मेवारी भएपछि सबैलाई समान व्यवहार पनि गर्नुपर्ने रहेछ। हेर्नुहोस्, म पनि धेरै वर्ष दुःख गरेर पोलिटिक्स गरेर मान्छे तपाईँलाई थाहा नै छ। मुख्य भने के

0: नाटकीय परिवर्तन हुन्छ भन्ने मलाई पनि थियो, तर यो सत्यको होइन रहेछ। त्यसैले सामूहिक प्रयत्न गरौँ, त्यसमा हाम्रो पक्ष के हो त, गाउँपालिको पक्ष के हो, त्यो हामी गर्न तयार छौँ। तर जबसम्म शिक्षक तयार छैन, जबसम्म अभिभावकले यो कुरो बुझ्दैन, विद्यार्थीले नै बुझ्नु पर्यो क्या। तपाईँलाई अहिले के भन्नु, आफ्नो छोराछोरीको कुरा धेरै के गर्नु, यहाँ यति विकृत छ यी गोलटारमा बच्चाहरू, अब हामीले भेट्न मिल्छ बच्चालाई? स्कुल छुट्ने बेला यो ओह्रालो एक दिनमा आउँदै थियौँ, लगभग 4:15 बजे थियो, मसँग कोही बच्चा शर्माएन लजाएन, त्यो के गरेको थियो? त्यो पनि गुणस्तरीय शिक्षा, त्यो बच्चाबाट खोज्थ्यो कस्तो, त त्यो शिक्षकले कमजोरी गर्यो कि बाबुआमाले ख्याल गर्दैनन् कि? त्यसैले यो तिखो कुरा गरेर मैले बोले आज ठ्याक्कै ठोकिने गाउँपालिका अध्यक्षलाई भनेर हुने होइन है सरी, यसमा नरिसाइदिनु न, मैले सत्य बोलेको, यथार्थ बोले हो। मेरो बच्चा के गरिरहेको, चरित्र के छ, बिहान बेलुका के गतिविधि गर्छ भने बाबुआमाले निगरानी पनि गर्नु पर्यो क्या। अनि शिक्षक पनि, अब हाम्रो नेपालको समस्या के छ भने हामी पोलिटिक्स गर्ने मान्छेलाई चाहिँ राम्रो गऱ्यौँ भने दोहोऱ्याएर आउने चान्सेस हुन्छ, कर्मचारीको तलब आयो भइगयो त के त, अब शिक्षकको अनि अरू चाहिँ उसले प्रतिबद्ध त त्यहाँभन्दा केही गर्दैन जस्तो हो। यति वर्ष 13-20 चाहिँ पास हुनै पर्छ भनेर नीतिगत रूपमै माथिबाट आयो भने तेरो ग्रेड रोकिन्छ, तेरो बोर्ड रोकिन्छ, 2-3 वर्ष त्यही गतिविधि भने जागिर छोड्नुपर्छ भन्ने नीतिगत माथिबाट आयो भने नि त नयाँ सरकारले म आग्रह गर्न चाहन्छु त्यो नीति बनाएर पठाओस्। तर कुरो सजिलो छ, जस्तो अहिले यहाँ कुरो पनि चलो, लाइन 5 मिनट लाइन गयो भने सालोकेट मरो भनेर लेख्ने गरेको थियो, हेरिरहेको छ नि तपाईँ, हामी फेसबुकमा हेर्छौँ नि त, लु अहिले कति हामी आएँ गयो कैचोटि गयो, कुरा गर्न सजिलो छ, काम गर्न गाह्रो कुरा है। यहाँ म आग्रह गर्न चाहन्छु, पालिका कर्मचारी फोहोर व्यवस्थापन भनेको कुरा चाहिँ मैले बुझेँ होइन, फोहोर व्यवस्थापन बन्नु भनेर रोड दैनिक कर्मचारीले बढाएर त नभ्याउला होइन, त्यो समस्या नै होला, अब धेरै कर्मचारीले राख्न पनि स्रोतको कमी होला, तर पनि अधिकतम प्रयोग गरेर कर्मचारीले परिचालन गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब फर्म दर्ता मूल्य वृद्धि भयो, बजार अनुगमन भएन, अब बजार अनुगमन कस्तो चिज हो भने नि, यो हामी नेपाली धेरै कुरा बुझिकन नै बुझ बचाउँछौँ क्या, अनुगमन गर्ने भनेको ठ्याक्कै उपाध्याय छ भन्ने होइन, अनुगमन भनेको प्रत्येक नागरिकको अधिकार हो। तपाईँ महाकाली जिल्लामा जानुहोस्, कहीँ सडक बनिरहेछ, गुणस्तर छैन त्यहाँ भने सिन्धुलीको मान्छे म अनुगमनको मान्छे होइन भन्ने होइन क्या, नेपाली सबै अनुगमन गर्ने हो। हामी गलत काम देख्यौँ भने हामीले जहाँ पनि औँला ठडाउनुपर्छ क्या, अनुगमन गर्ने उपाध्यक्ष भन्ने उपाध्यक्षको एउटा नीतिगत व्यवस्था छ अनुगमन गर्ने, तर नागरिकले अनुगमन गर्नु पर्दैन। कहीँ एउटा श्रीमानले श्रीमती अनावश्यक पिटिरहेछ भने उपाध्यक्ष पुग्नुहुन्छ त त्यहाँ, तीको समाजले गलत हो, तन छुट्याउनु पर्छ, सम्झाउनु पर्छ, जरिमाना गराउनु पर्छ। त्यसैले गलत काम जहाँ पनि गलत हो सबैले रोक्ने प्रतिबद्धता सबैले गर्नुपर्छ। एउटा मान्छे घुमेर अनुगमन त्यो हुँदैन के, मेरो अघि जस्तो अहिले हाम्रो गोलटारमा एउटा काम भइरहेको छ निर्माणको, त्यहाँ अनुगमन गर्ने भन्दा उपाध्यक्ष गएर घाममा पर्सिएर बसेर त हुँदैन नि त, ती छिमेकी कसले त्यो बाटो प्रयोग गर्छ, त्यो बाटोको उपयोग गर्ने को, त्यसले सधैँभरि अनुगमन गर्नुपर्छ, गर्नु भयो भने खबर पनि नभए खबर गर्ने या काम निर्माण काम रोक्नु। जस्तो मैले यहीँ गोलटारले भने, गोलटारमा अहिले मलाई लाग्छ थोरै पैसाको भए पनि केही निर्माण काम भइरहेछ, त्यहाँ गुणस्तर देखिएन, हामी उपयोग गर्ने मान्छेले चित्त बुझेन भने त्यो काम तपाईँले तत्काल रोक्न सक्नुहुन्छ, गोलटारवासीलाई मेरो आग्रह छ। त्यसैले उपाध्यक्ष पनि इन्जिनियर पनि जुन त्यो चाहिँ प्रक्रिया हो, तर काम रोक्ने चाहिँ उपभोक्ता हो। त्यसैले अनुगमनको बाटो पनि यसै गरी बुझ्नुमा आग्रह गर्न चाहन्छु।
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो बुलन्दर।
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: दोस्रो कुरा चाहिँ सोचाइको लेभल होइन, मैले चाहिँ चिन्ता यताउति भन्ने कुरा केही पनि छैन, त्यो पनि एउटा कारण होला।
3: धेरै किसिमका जीव जन्तुहरूको अध्ययन गर्नुभएको छ, कछुवा तथा सरीसृपको बारेमा त प्रशस्त काम गर्नुभयो, दुर्गममा पुगेर हिउँसितको अध्ययन गर्नुभयो, त्यसै गरी पेसाभन्दा माथि पुगेर पनि अनुसन्धान गर्नुहुन्छ। जीव जन्तुको अध्ययनमा तपाईँलाई के कुराले प्रेरणा दिएको थियो र अहिले पनि दिइरहन्छ?
2: सुरुमा चाहिँ बाध्यता प्राणी शास्त्र पढ्ने, त्यो भनेको जीव जन्तुसँग सम्बन्धित विद्या हो। त्यसपछि जागिर खाएँ, जागिरमा पनि वन्यजन्तु सम्बन्धी नै मैले पढाउनु भन्दा पनि त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा काम सुरु गरेँ। त्यहाँ काम सुरु गरिसकेपछि जागिरको रूपमा यिनीहरूसँग मेरो भेटघाट भयो भनौँ न, रात दिन जीव जन्तु सम्बन्धी नै अध्ययन गर्नुपर्ने, लेख्नुपर्ने भएको हुनाले त्यही कुरोलाई जाने मैले फेरि यताउत राखेँ।
3: जीव जन्तुको अध्ययनका क्रममा रमाइलो पक्ष अथवा कठिनाईबारे केही तिता मिठा सम्झना छन्? मुख्य रूपमा यस्तो सम्झनुबाट हुन्छ, जिन्दगीको लामो समय त्यही क्षेत्रमा हुनुहुन्छ, तैपनि एकदमै सम्झना लायक तिता मिठा क्षणहरू?
2: त्यस्ता धेरै छन् होइन, अब यो चाहिँ कडा मेहनत नगरिकन एकदम गाह्रो अप्ठ्यारो ठाउँमा नगरिकन अध्ययन पुरा हुँदैन कतिपय अवस्थामा। अब अहिलेसम्म नराम्रो दुर्घटना भएर हात खुट्टा भाँचिने अथवा भनौँ एकदम घाइते हुने त्यस्तो किसिमको अवस्था त आएछन्। सामान्य सर्पले टोक्नु, विषालु सर्पले पनि टोक्यो, बिस नभएको सर्पले त कति टोक्यो कति टोक्यो होइन। अनि चाहिँ बाटोमा हिँड्दाखेरि बाटै नभएर 2-3 किलोमिटर त्यो डोरीमा झुन्डिएर त्यहाँबाट खस्यो भने तल चाहिँ अरुण नदी हाडखोर लास पनि फेलाउन पर्ने त्यस्तो त ठाउँमा, त्यस्तै उहाँ हिउँचुतुवाको अध्ययन गर्ने बेलामा गाउँबाट नै 3-4 दिनको बाटो हिँडेर डोल्पा जिल्ला र मुगु जिल्लाको बिचमा अनकन्टा ठाउँमा त्यो अनकन्टा भिरमा त्यो भर्याङ राखेर डोरी राखेर झुन्डिएर हात समातेर त्यस्तो हिँड्ने, हात खुट्टा थर कामले तल हेऱ्यो भने कर्णाली नदी होइन, यस्ता धेरै धेरै धेरै चाहिँ मैले बिहोरेको छु।
3: अब चाहिँ हामी विषयवस्तुमा प्रवेश गरौँ। आज हामी चाहिँ सर्पको बारेमा कुरा गर्दैछौँ। यो सर्प देखिने र सर्पले टोकेको घटनाहरू धेरै हुने समय हो। यही सन्दर्भमा आज हामी सर्प कस्तो जीव हो, यसको महत्व र मानिससँग यसको द्वन्द्वको बारेमा छलफल गर्दैछौँ। सुरुमा सर्प बारेमा जानौँ। सर्प भनेको के हो र नेपालमा फेला पर्ने सर्पहरू मुख्य प्रकारहरू चाहिँ के हुन्?
2: सर्प भनेको छेपारो प्रजातिको जन्तुबाट विकसित भएको जीव हो। लामो शरीरमा चाहिँ 4 खुट्टा मात्र भएको कारण उसको शरीरलाई सन्तुलित गर्न चाहिँ गाह्रो भयो। 2 खुट्टा अगाडि, 2 खुट्टा पछाडि, अनि बीचको जीव त फेरि चाहिँ लामो सर्पहरूको जमिनलाई छुने नै भइहाल्यो, एउटा त्यसले गर्दाखेरि अप्ठ्यारो भयो। दोस्रो कुरा चाहिँ सर्पहरू दुलोभित्र बस्ने, खुट्टासहित भएको कारण सानो दुलोभित्र पस्न चाहिँ पनि गाह्रो हुने भयो। अनि यो 2 कुराले गर्दाखेरि खुट्टाहरू चाहिँ नेचाने देखिए, अनि बिस्तारै खुट्टाहरू चाहिँ हराए गए। अब अहिले पनि कुनै जस्तो अजिङ्गरमा भयो, खुट्टाको भित्री हड्डीहरू अझै पनि देखिन्छन् क्या। सर्पहरू टाउको, त्यसपछि चाहिँ गर्दन, लामो शरीर अनि पुच्छर। अब कतिपय सर्पहरूबाट टाउको र गर्दन पनि छुटिने किसिमको हुन्छ। चिसो रगतको जीव हो। चिसो रगत भन्नाले के बुझिन्छ भन्दाखेरि, अब हामीहरूको शरीरको तापक्रम हाम्रो मस्तिष्कमा भएको मस्तिष्कले कन्ट्रोल गर्ने हो। एउटा निश्चित तापक्रमभन्दा माथि शरीरको तापक्रम गयो अथवा त्योभन्दा तल झऱ्यो भने हामी बिमारी पर्छौँ होइन, हाम्रो शरीरले त्यसलाई सहन सक्दैन। हामीले हिउँदियाममा गरम लुगा लाउनु पर्यो, धेरै गर्मी भएको छ भने चिसो ठाउँमा बस्नु पर्यो, गर्नु पर्यो। तर सर्पदत्त जन्तुले चिसो ठाउँमा बस्यो भने शरीर पनि चिसो भएर जाने, न्यानो ठाउँमा बस्यो भने शरीर पनि न्यानो भएर जाने। भनेको मतलब के हो भन्दाखेरि, शरीरको तापक्रम केही हदसम्म यिनीहरूले चाहिँ चेन्ज गर्न सक्छ। त्यस्तो किसिमको जन्तु हो। अक्सर गरेर दुलोभित्र बस्ने, रुखमा पनि बस्छन्। मुख्य गरेर 2 किसिमको वर्गीकरण छ यिनीहरूको, विषालु सर्प, बिष नभएको सर्पहरू। संसारमा करिब 4,500 प्रजातिको सर्पहरू भेटिएको छन्, जसमध्ये झन्डै 400-450 प्रजातिको विषालु भनिन्छ। विषालुमा पनि अलि हल्का किसिमको विषालु र मानिस नै मर्ने किसिमको फ्याटल भन्छौँ नि हामी, त्यस्तो चाहिँ अति विषालु पनि सर्पहरू छन्। अति विषालुको संख्या चाहिँ धेरै कम छ।
3: के खान्छ भन्ने कुरा केही जानु?
2: संसारमा जति पनि सर्पहरू छन्, जम्मै सर्पहरू जाने मांसाहारी हो। कुनै पनि सर्पले चाहिँ घाँस पात फलफुल यता केही पनि खाँदैन, मांसाहारी नै हुन्। अनि मांसाहारीमा पनि यिनीहरूले चाहिँ जिउँदो जन्तुको आहार लिने हुन्। अब प्रयोगशालामा पालेको यताउति गरेकोलाई चाहिँ बानी बसालेर चाहिँ मासु दिनु त्यो भेग्लै कुरा हो, न त प्रकृतिमा यिनीहरूले चाहिँ जिउँदै जन्तुलाई समातेर अनि चाहिँ खाने हुन्।
3: यिनीहरूले चाहिँ बच्चा जन्माउने पनि हुन्छन् कि प्राय अण्डै मात्रै पार्छन्, कस्तो हुन्छ?
2: यसो सुन्दाखेरि चाहिँ अब जम्मै सर्पहरूले चाहिँ अण्डा नै पाल्ला भन्ने किसिमको सोचाइ हुन्छ, तर के छ भन्दाखेरि 10-15% सर्पहरूले बच्चा पनि जन्माउँछन्। हामी कहाँ पनि छन् बच्चा जन्माउने सर्पहरू।
3: नेपालमा चाहिँ अहिलेसम्म कति प्रजातिका सर्पहरू भेटिएका छन् र ती मध्ये कति जति चाहिँ विषालु प्रजातिका मानिन्छन्?
2: 82 प्रजातिको भनेको छौँ हामीले होइन, अहिलेसम्म कन्फर्म भइसकेको। त्यसमध्ये 21-22 प्रजाति जतिको चाहिँ विषालु होइन, त्यसमध्ये करेट कोब्रा अनि रसेल भाइपर भन्ने अनि मुगा साँप भन्ने 10-12 चाहिँ अति विषालु, तिनले टोकेर यदि चाहिँ आफ्नो विष शरीरभित्र प्रवेश गरेका छ भने मान्छे भन्छ।
3: सर्पहरूको प्राकृतिक वासस्थान चाहिँ कस्तो हुन्छ? तिनीहरू मुख्यतया कति उचाइमा बस्छन् कि संसारमा जता पनि पाइन्छन्?
2: समुद्र सतहदेखि लिएर अथवा समुद्रमै पनि त पाउँछन् नि होइनदेखि लिएर अहिलेसम्मको रेकर्ड हेर्दाखेरि सायद नेपालकै रेकर्ड होला, उच्च होला 4800 मिटरसम्म विषालु सर्प। त्यो पनि मैले नै पत्ता लगाएको मुगु र डोल्पा जिल्लाको बीचमा तिलिसा भन्ने ठाउँमा 4800 मिटरको उसमा हिमालयन पिट भाइबर भन्ने सर्प चाहिँ फेला परेको, सायद त्योभन्दा पनि अझ माथितिर जान्छन् होला, तर मैले देखेको 48 मिटर। किन भन्दाखेरि त्योभन्दा माथि पनि त्यही किसिमको वातावरण वासस्थान थियो होइन, अब मैले देखेको ठाउँबाट अलिकति माथि नजाने भन्ने त कुरै हुँदैन नि। र अब यो बीचमा थुप्रो ठाउँमा चाहिँ सर्पहरू बस्छन्, तर के हो भन्दाखेरि त्यही ठाउँमा पनि यदि कुनै ठाउँमा कहिले घाम नपर्ने, वर्षमा चाहिँ 2-3 महिना मात्र चाहिँ घाम पर्ने, अरू बेला चाहिँ एकदम चिसो घामै नहुने, घामै कहिले नपर्ने, अँध्यारो हुने, अथवा भनौँ विभिन्न कारणवश चाहिँ तापक्रम एकदम कम हुने, त्यस्तो ठाउँहरूमा चाहिँ सर्पहरू पाउँदैन। अब देशको हिसाबले संसारमा त्यस्ता देश पनि छन् जहाँ चाहिँ सर्प नपाउने। अब न्युजिल्यान्ड एउटा देश हो, टापु हो, अहिले चाहिँ 2-3 किसिमका सर्पहरू बाहिरबाट सामानसँग गएको र त्यहाँ फेला परेको छ, नत्र न्युजिल्यान्डमा पनि सर्पहरू पाउँदैन थियो। त्यसपछि आइसल्यान्ड भन्ने चाहिँ उसमा पनि सर्पहरू पाउँदैन, अब त्यो त टापु भएर अब बाहिरबाट जानु पाएन, गर्नु पाएन। तर हामी कहाँ नै मैले चाहिँ दुई ठाउँमा हाम्रो चाहिँ मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पनि सर्पहरू छैन, अन्नपूर्ण बेस क्याम्पतिर पनि सर्पहरू छैन, त्यस्ता नेपालमा अरू ठाउँ पनि होला नि। त्यहाँ किन भन्दाखेरि वर्षभरिमा 2-3 महिना मात्र घाम पर्ने, अरू बेला चाहिँ तापक्रम एकदम कम हुने, अनि सर्पको लागि त्यो उपयुक्त वातावरण चाहिँ नभएर त्यहाँ सर्पहरू पाइँदैन।
3: अहिले चाहिँ जलवायु परिवर्तनलाई जोडेर मानिसहरूले सर्प माथितिर जान थाल्यो भनेर चर्चा गर्न थालेको पाइन्छ। हालैको वर्षहरू पनि काठमाडौँ उपत्यका सहित पहाड़ी र उच्च पहाड़ी क्षेत्रहरूमा सर्पहरू बढ़ी देखिन थालेको भनेर समाचारहरू पनि आएका छन्, कतिपय विज्ञहरूले पनि भनेका छन्। यो चाहिँ कस्तो अवस्था हो, तपाईँको अध्ययनले के भन्छ, पहिले नै पाइन्थे कि के हो?
2: यही कुरालाई लिएर चाहिँ मैले अध्ययन त मैले गरेको छैन होइन, तर म एउटा कुरा के भन्न सक्छु भन्दाखेरि यो चाहिँ कुनै अध्ययन गरेर त्यसको परिणाम रिजल्ट आएको कुरा होइन भन्नेले चाहिँ हचुवाको भरमा भनेको हुन्। किन भन्दाखेरि मैले अघि पनि भने नेपालमा सबभन्दा बढी उचाइमासम्म पनि विषालु सर्पहरू भेटिएन, 4800 मिटरसम्म होइन। अब यहाँ राजगोमन किङ कोब्रा भन्ने सर्प छ, त्यो तराईदेखि लिएर झन्डै नै 3000 मिटरको उचाइसम्म भेटिन्छ। यहाँ किङ कोब्रा भन्ने सर्प त समशीतोष्ण जंगल भनिन्छ, दामनको सिम भन्ज्याङ टुप्पासम्म। मैले नेपालमा सबभन्दा बढी चाहिँ किङ कोब्रा देखेको दामनमा, छ्याप छ्याप थिए है। त्यहाँको लोकल मान्छेहरूलाई पनि थाहा छ किङ कोब्राको बारेमा, तिनीहरूले मार्दैन, तर तिनीहरूले एउटा कुरा के भने मैले देखेको छु भन्दाखेरि यो सर्प हामी मार्दैनौँ हजुर, किन मार्दैनौँ भन्दाखेरि यो सर्प भएको ठाउँमा चाहिँ अरू सर्प आउँदैन भन्छ उनीहरूले, तर कारण के हो भन्दाखेरि सर्प मात्र खाने हो क्या किङ कोब्रा। अब त्यो कसैले देख्यो होला, देखेन होला, त्यो आफ्नो ठाउँ छैन। र दोस्रो कुरा चाहिँ ठुलो हुन्छ, घरमा चाहिँ बिरलै आउने, बाहिरै हुन्छ, अनि मान्छेहरूले टाढाबाट देख्छन्, टाढाभन्दा नजिक गयो भने फन बनाउँछ, झन्डै नै आफ्नो शरीरको 1/3 अहिले चाहिँ जमिनबाट उचाल्न सक्छ। त्यो भएकोले मान्छे दगुर्ने, यो देख्यो भने भाग्ने, यो गर्ने, आफ्नो सुरक्षा लिने हुन्छ। त्यो सर्प देख्दैमा टोकिहाल्ने त होइन, तैपनि अनि अरू सर्पको जस्तो यसको टोकाएको। अब अहिलेसम्मको समाचार अनुसार चाहिँ नेपालमा किङ कोब्रा घाटीमा झुन्ड्याएर हिँड्दै गरेको मान्छे बाहेक यो घरमा जंगलमा अथवा भवितव्यवश कहिले पनि त्यो टोकेर मान्छे मरेको धेरै गर्दैन छैन। बाहिर पनि 1-2 मात्र, इन्डियामा जमानामा अंग्रेजको जमानामा चाहिँ एउटा अंग्रेजले नै फेरि किङकोब्रा आराम गरेको ठाउँमा खुट्टाले चाहिँ किल्लेपछि उसलाई टोकेर मरेको छ। तर चाहिँ आजभोलिको उसमा कुनै त्यस्तो लिखित दस्तावेज छैन किङकोब्राले टोकेर मान्छे मर्यो भन्ने कुराहरू होइन। हामी कहाँ त अब हरियो सर्पहरू तराईमा पनि पाउँछन्, कतिपय सर्पहरू, अब किङकोब्राको कुरा मैले अघि भनिहालेँ, अरू सर्पहरू पनि, यो कुनै नयाँ तलबाट आएर यो बढी उचाइ भएको ठाउँमा आजभोलि भन्दा पाइने अगाडि थिएन भन्ने कुरा चाहिँ यसो गलत।
3: जस्तो कतिपय चाहिँ काठमाडौँ उपत्यकामा गोमन सर्प पनि देखियो, पहिले थिएन भन्ने कुराहरू गर्छन्, जलवायु परिवर्तनले गर्दा अथवा सामान ढुवानी गर्दा माथिर पनि उसको बासस्थान भयो भन्ने गर्छन्। त्यो चाहिँ पहिले पाइएको केही रेकर्डहरू छ कि छैन?
2: पहिले भन्दाखेरि यो अध्ययन अब जुन बेलादेखि हामीले सुरु गर्यौं अगाडिको चाहिँ त्यति त्यो सर्पहरूको संकलन गर्ने यता त्यस्तो चाहिँ भएको छैन। अब काठमाडौँ राजधानी भएको हुनाले यहाँ थरी थरीका मान्छेहरू सुरुदेखि नै यहाँ विभिन्न किसिमको कुराहरू सुनिन्छ होइन। अब कतिपय कुराहरू सही पनि होलान्, कतिपय कुराहरू मानिसले बनाएको पनि होलान् होइन। अब एउटा थेगो चाहिँ के छ भन्दाखेरि काठमाडौँमा तराईबाट ट्रकहरूमा काठहरू आउँछ अनि काठभित्र लुकेर त्यहाँ सर्पहरू आउँछन्, यहाँ हुँदैन भन्ने कुरा होइन। अब काठमाडौँ भन्दा पनि कति बढी चाहिँ उचाइ भएको ठाउँमा त सर्पहरू छन्, काठमाडौँमा नहुने त कुरै भएन। अब काठमाडौँको त इतिहास नै छ, अगाडि चाहिँ सर्प बस्ने ठाउँ हो यो। धार्मिक कुरातिर जानुहुन्छ भने दह थियो, त्यसमा नागको राग थियो, के भन्छन् नि, त्यो त धार्मिक कुरा भयो। तर काठमाडौँको जुन चाहिँ यहाँको हावापानी, जुन चाहिँ यहाँको वातावरण यताउति, कतिपय सर्पहरूलाई चाहिँ एकदम फेभर गर्ने के, सर्पहरू चाहिँ यस्तो वातावरणमा हुर्किनलाई खाना बस्न सब भएको हुनाले मान्छेको इतिहासदेखि लिएर यहाँ चाहिँ सर्पहरू थियो होला। अब काठबाट नआउने होइन, आयो होलान्, तर काठसँगै तराईबाट आएर मात्र होइन कि, त्योभन्दा अगाडिदेखि नै यदि तपाईँ गोमनकै कुरा गर्नुहुन्छ भने आजभन्दा 20-25 वर्ष अगाडि नै यहाँ 3 गोमन फेला पारेर मान्छेले त्यहाँ लेख लेखिसकेका छन्। त्यसमा एउटा मैले नै लेख लेखिसकेको छु, 20 वर्ष अगाडिको एउटा किताबमा रेकर्ड राखेको छु मैले काठमाडौँको 3 प्रजाति पाउने भनेर। त्यो भन्नाले नयाँ कुरा त केही पनि होइन, नयाँ कुरा केही पनि होइन।
3: टोकेको अथवा घाइते भएको, बिरामी भएको, ज्यानै गएको घटनाहरू देखिन्छ, त्यो चाहिँ पहिले नसुनेको अथवा मानिसको भेट नभएको के हुन सक्छ?
2: अब सर्पहरूको संख्या अगाडिको भन्दा अहिले केही मात्रामा चाहिँ पक्कै पनि बढ्यो हुनुपर्छ। किन भन्दाखेरि धेरैलाई थाहा छ सर्पहरू मार्नु हुँदैन, यिनीहरूले पनि प्रकृतिमा राम्रो भूमिका खेल्छन्, यिनीहरूलाई मार्यो भने अनन्त गोत्र हामीलाई नै असर हुने हो भन्ने कुरा, अनि जुन मान्ने प्रवृत्ति घटेको छ। दोस्रो कुरा चाहिँ वातावरण जोगाउने होइन, अगाडिको जस्तो वन बिना डडेलो लाउने यताउति त्यो प्रवृत्ति पनि भएको छैन। विषादीको प्रयोग पनि मान्छेले गर्छन्, तर चाहिँ आफूले टार्गेट गरेको जीव जन्तु भन्दा अरू चाहिँ मर्ने त्यो चाहिँ अलिक कमै हुन्छ होइन, त्यस्तो किसिमको। अनि अगाडि पनि मानिसहरूलाई टोकाएको घटनाहरू हुन्थे, अगाडि पनि मानिसहरू मर्थे होइन। अब यसमा त म सबभन्दा एक नम्बरमा चाहिँ आजभोलि जुन हाम्रो मिडिया, विभिन्न माध्यमहरू, मोबाइल होइन, टेलिफोन, टिभी, पत्रिका होइन, अगाडि चाहिँ जस्तो भनौँ न हुम्लामा मकैबारी कुरेको मानिसलाई भालुले आक्रमण गरेर मानिसको मृत्यु भयो भने सायद त्यसको 3-4 दिनपछि बल्ल काठमाडौँमा खबर पुग्थ्यो होला अथवा पठाउँदैन होला। अहिले चाहिँ भालुले त्यो मान्छे मान्यो भने कि भालुले मानिसलाई एक धापड मात्रै हिर्काएको छ भने पनि 5 मिनटभित्र त्यो चाहिँ भाइरल भइसकेको हुन्छ क्या, सबै ठाउँ फैलिसकेको हुन्छ क्या। हात हातमा मोबाइल छ, मान्छेले समाचार पठाउँछन् होइन, कानले सुन्ने, आँखाले हेर्ने, पढ्ने, त्यो प्रवृत्तिले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको हो। म त के भन्छु भन्दाखेरि खासै त्यो बढेको ऊ भएको जाने होइन।
3: अवश्य हामी सर्प र प्रकृतिमा यसको महत्वको बारेमा छलफल गरौं, पारिस्थितिक सन्तुलनमा चाहिँ सर्पको के भूमिका हुन्छ? धेरैले चाहिँ सर्प चाहिँ एकदम चाहिन्छ भन्छन्, खास किन चाहिन्छ सर्प यो प्रकृतिमा?
2: प्रकृतिमा कुनै भूमिका नभएको जीव जन्तुको उत्पत्ति नै भएको हुन्न भने हामी चाहिँ त्यसरी विश्वास राख्छौँ हामी। अब भए जति सबै जीव जन्तुको भूमिका यसले यस्तो काम गर्छ भन्ने किसिमको, अब कतिपय चाहिँ मानिसलाई थाहा हुन्छ, कतिपयले चाहिँ मानिसलाई थाहा नहुनु भएको पनि हुनसक्छ होइन। अब सर्पकै बारेमा पनि ल भनौँ न, जसले सर्प सम्बन्धी काम गर्छ, अध्ययन गर्छ, ऊ गर्छ, उसलाई त अब उसले त धेरै उसको जुन चाहिँ नलेजको दायरा त्यो त धेरै माथि पुगिसकेको हुन्छ नि। उसलाई जति कुरा थाहा छ, एउटा साधारण नेपालको अनगन्टा रुद्रपश्चिमको कुनै गाउँमा बस्ने खेती किसानी गरेको मान्छेलाई त्यति थाहा हुने कुरै भएन। उसले त एक होरो जम्मै सर्पहरू विषालु हुन्छन्, यिनीहरूले जाने टोक्यो भने मान्छे मर्छन् भन्ने त्यही किसिमको त हो नि। अब एक नभएको मानिस विष नभएको सर्प हुँदैन भने नेपाली उखान त्यो किसिमले सोचिन्छ उनीहरूले. तर के छ भन्दाखेरि सर्पहरू अक्सर गरेर म के भन्छु भन्दाखेरि कहीँ सर्प सम्बन्धी बोल्नु पर्यो यिनीहरूको महत्वको बारेमा कसैलाई चाहिँ बुझाउनु पर्यो. म चाहिँ सर्प र आगोको उदाहरण दिन्छु क्या. आगो भन्नु र सर्प भन्नु उस्तो उतै हुनु भन्छु. किन भन्दाखेरि आगोले पनि त नोक्सान गर्छ नि. तपाईँले आगोलाई कन्ट्रोल गर्नु भएन जथाभावी प्रयोग गर्नुभयो भने आफ्नै जिउमा आगो लाग्न सक्छ. खानै पकाउँदाखेरि पनि पुरै घर डढेर खरानी हुन सक्छ. अथवा भनौँ आगोले नै जुन आगो चाहिँ हामी नियन्त्रण गरेर चाहिँ हामी आफ्नो जीवनको विभिन्न कुराहरू प्राप्त गर्नको लागि आगो नभइदिएको के अवस्था हुन्थ्यो. उही कुनै जमानामा पाषाण युगमा चाहिँ मानिसले जुन बेला आगोको उत्पत्ति बनाएको थिएन हुँदैन त्यो बेला त कस्तो खानेकुरा खान्थे के थियो उनीहरूको अवस्था होइन. अब अहिले जे जस्तो छ एक किसिमको भनौँ न त्यो आगो नभएकोमा त हुनै हुँदैन तर खतरनाक पनि हो होइन. अब त्यस्तै किसिमले सर्पहरू पनि यदि हामीले जान्यौँ राम्रो किसिमले कन्ट्रोल उसमा नियन्त्रण गरेर गऱ्यौँ भने हामीले धेरै फाइदा लिन सक्छौँ. तर हामी चाहिँ लापरवाही गऱ्यौँ जथाभावी सर्प सम्बन्धी छेडकानी गऱ्यौँ भने नोक्सानी पनि हुन्छ होइन. यो त मानिससँग सम्बन्धित कुरा भयो. तर प्रकृतिमा के हो भन्दाखेरि सर्पहरू आफै पनि विभिन्न जीव जन्तुको चाहिँ आहारा भन्छन् क्या. कतिपय जीव जन्तुको मुख्य आहारा नै सर्प हुन्छ. जस्तो सर्पेन्टिगल भन्छन् काकातुल भन्ने ठुलो चिल मुख्य आहारा सर्पै हो. अनि ठुल्ठुलो त्यो राजहाँस भन्छ नि हामी तिनीहरू उनीहरूको कतिपयको त खोजिए खोजिए गरेर खान्छन् यिनीहरूले सर्पहरूलाई. त्यसपछि सर्पहरूले जुन सुरुमै मैले भने संसारमा कुनै पनि सर्प चाहिँ शाकाहारी हुँदैन जम्मै मांसाहारी हुँदैन. किरा फटङ्गादेखि लिएर ठुल्ठुलो चाहिँ जीवजन्तु चारखुट्टे जीवजन्तु चाहिँ यिनीहरूलाई आफ्नो आहारा बनाउँछ. अनि त्यसमध्ये पनि डाइरेक्टली एकदम सोझै मानिसलाई जाने काम लाग्ने भनेको मुसाहरूको नियन्त्रण हो क्या. कतिपय सर्पले खोजी खोजिकन मेन चाहिने त्यो वर्षमा जस्तो धामन सर्प हामी भन्छौँ ऱ्याड स्नेक अङ्ग्रेजीमा ऱ्याड स्नेक भनेकै त्यो मुख्य आहारा मुसाहरू भएको हुनाले. अब मुसाहरूलाई के भनिन्छ भन्दाखेरि मानिसले उत्पादन गरेको खेतमा बारीमा हुँदै बढिरहेको त्यो जम्मै गर्दाखेरि 50% चाहिँ नै अनाज मुसाहरूले नोक्सान गर्छ. हामीले कन्ट्रोलको विभिन्न माध्यम प्रयोग गर्दा गर्दै पनि 50% चाहिँ नै मुसाहरूले चाहिँ गर्छ नोक्सान गर्छ. घरमा राखेको हो चाहे बाहिर उसमा खेतीबारीमा हो. सर्प नभइदिएको भए अझ त्योभन्दा पनि बढी हुन्थ्यो भन्दैन. कारण के हो भन्दाखेरि सर्पहरूले खोजी खोजिकन है मुसाहरू चाहिँ अब धुलोभित्र कहाँ 20-25 मिटर तल जमिनभित्र लुक्रिया हुन्छन् होइन. हाम्रो कुनै त्यस्तो तरिका छैन जुन चाहिँ त्यो 25 मिटर तल चाहिँ जमिनमा लुकेको मुसाहरू त्यसको परिवारलाई मार्न सफल हुँदैन होइन. यदि हामीले विषादी युज गर्छौँ त्यहाँ त्यो ठाउँमा चाहिँ विषयुक्त पानी पठायो अथवा पनि कुनै ग्यास पठायो भने त्यसले त वातावरणलाई पनि त्यसले नोक्सान गर्दैन होइन. तर सर्प के हो त्यो 25 मिटर तल भए पनि त्यो सुँगेर ऊ गरेर त्यही ठाउँमा गएर खोजी खोजिकन मुसालाई कान्ने.
3: त्यो सँगसँगै जस्तो कतिपयले चाहिँ सर्पले हाम्रो वरिपरिको विषलाई सोचेर अथवा त्यो विषादी हावाहरूलाई चाहिँ सोचेर स्वच्छ बनाउँछ भन्छन् त्यो कतिको सत्यता छ त्यसमा चाहिँ.
2: मैले धेरै ठाउँमा स्पेसली मैले चाहिँ सबभन्दा अगाडि मैले मुस्ताङमा सुनेको हो. अरू ठाउँमा पनि छ होइन. अब यो चाहिँ अन्धविश्वास हो किसिमको होइन. अब अन्धविश्वास भन्दाखेरि अलिकति मानिसलाई नराम्रो लाग्ला. तर सदियोदेखि कतिपय मानिसहरूले विश्वास गर्दै त्यस्तो हुँदै हुँदैन त्यस्तो हुँदै हुँदैन. अब तर अर्को बाटो के छ भन्दाखेरि सायद कतिपय कुराहरू हाम्रो धर्म संस्कृति हाम्रो चाहिँ जुन चाहिँ बुढापाकाबाट कुराहरू एउटा पिँढीबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्दै आएको कुराहरू भनेपछि अब सुरुमा कुराको उत्पत्ति कसरी भयो हुनसक्छ भन्दाखेरि यी चाहिने सर्पहरू मानिसलाई काम लाग्ने हुन् तर चाहिँ यिनीहरूलाई जोगाउनु पर्छ यिनीहरूलाई चाहिँ मार्नु हुँदैन भन्यो भने अब त्यसको चाहिँ कारण पनि त भन्नु सक्नु पर्यो होइन. अब आजभोलिको जस्तो एकदम वैज्ञानिक अनुसन्धान गरेर जस्तो भनौँ न अब कतिपय सर्पहरूको विषबाट एकदम राम्रो चाहिँ औषधि बनाइन्छ मानिसलाई है. मानिस सर्पको विष भनेको दुई किसिमको हुन्छ. एउटा चाहिँ स्नायु प्रणालीलाई असर गर्ने अर्को चाहिँ रक्त सञ्चार प्रणालीलाई असर गर्ने किसिमको. यसले चाहिँ शरीरमा रगत ब्लिडिङ पनि गराउने अथवा भनौँ त्यसलाई रगतलाई फेरि चाहिँ बग्न दिने त्यस्तो किसिमको पनि असर हुन्छ. कतिपयको रगतलाई चाहिँ स्टप गर्ने त्यो रोक्ने किसिमको पनि हुन्छ त्यो सर्पकोषमा होइन. त्यो भएको हुनाले त्यो ठुल्ठुलो सर्जरीमा दाँतको उसमा त्यो सर्पको विषबाट बनेको चाहिँ औषधि चाहिँ प्रयोग गरिन्छ पेन किलरको रूपमा कोब्राकै भनौँ न कोब्रोक्सिन भनेको उसमा निकालेर मर्फिनले पनि त्यो क्यान्सरको ट्युमर यताउतिको जुन दुखाइ छ त्यो कम गर्नलाई चाहिँ कोब्रा सर्पको गोमन सर्पको विषबाट तयार पारेको त्यस्तो त्यो हुन्छ भनेपछि अब यो सर्पलाई नमारुन् यिनीहरूलाई जगाउनु भनेर हाम्रो कुनै जमानामा कुनै पिँढीको कहीँबाट चाहिँ यो कुरा सर्पको चाहिँ एउटा यो वातावरणमा भएको जति पनि दूषित कुराहरू विषालु कुरा छ त्यो जम्मै कुरा चाहिँ सोसेर आफूमा लिएर मात्र यिनीहरू चाहिँ विषालु भएका हुन् नत्र विष कहाँबाट आयो भन्ने कुरा पनि भन्छ नि विषालु भन्ने कुरा होइन भन्ने कुरा सर्पलाई नमारुन् जोगाउन भन्ने किसिमले अभिप्रेत भएर भनेको पनि हुनसक्छ है
3: हजुर पानी र पर्वत विशेष बदलिएको नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतको बारेमा सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो यसको महत्व मानव सर्प द्वन्द घटाउने उपाय लगायतका बारेमा सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाहसँग कुराकानी गरिरहेका छौं कार्यक्रममा अब चाहिँ मानव सर्प द्वन्दका कारणहरूको बारेमा चर्चा गरौं मानिस र सर्पबीच द्वन्द बढ्नुमा उसले टोक्नु मात्रै कारण छ कि अरू कारणहरू पनि देख्नुहुन्छ र के कारणले विशेष द्वन्द देखिन्छ अहिले
3: यसो छ यो सर्पहरू भनेको युरोपमा एकचोटि सर्वेक्षण रेडियो सर्वेक्षण गरिएको थियो अथवा उसमा भनौँ न टिभीमा सर्वेक्षण गरिएको थियो कि मानिसहरूलाई सबभन्दा बढी मनपर्ने वन्यजन्तु के हुन् भनेर अनि मानिसहरूले चाहिँ त्यो मास धेरै भने मानिसहरूले चाहिँ एक नम्बरमा हात्तीलाई राखे त्यसपछि बाघलाई राखे गैँडालाई राखे यौन किसिमले गर्दा गर्दा सर्प चाहिँ 11-12 नम्बरमा आयो क्या भनेको मतलब के भन्दाखेरि संसारभरि नै सर्पलाई मानिसहरूले त मन पराउँदैन अब यसको चाहिँ रूप रङ र त्यसमा पनि चाहिँ जुन टोकाइ हो त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ यो जन्तु एक किसिमको हानिकारक नै हो भन्ने किसिमले सोचाइ छ नेपालकै परिवेशमा कुरा गर्ने हो भने जुन अघिको उखान छ इख्ने भएको मानिस हुँदैन बिख्ने भएको सर्प हुँदैन भनेपछि एउटा त दिमागमै के बसिरहेको छ भन्दाखेरि यसबाट चाहिँ कुनै फाइदा छैन नराम्रो कुरा मात्रै छ यसले यो टोक्छ मात्रै यसले चाहिँ टोकेपछि मानिस मर्छन् भन्ने किसिमको होइन तर अब यही कुरा मात्रै सोच्ने हो भने त अहिले त संसार धेरै अगाडि बढिरहेको छ नि विकसित राष्ट्रहरूमा सेकेन्ड वर्ल्ड वार पछि इङ्ल्यान्डमा 2 मान्छे मात्र मरेका छन् सर्पको टोकाइबाट जबकि त्यहाँ पनि विषालु सर्पहरू छन् अनि त्यो पनि कस्तो भन्दाखेरि त्यो विषालु सर्पले टोकिसकेपछि औषधि प्रयोग गर्ने बेलामा औषधिको रिएक्सन भयो अनि त्यहाँ अब रिएक्सनको औषधि यताउति मिलेन होला के भयो त्यसरी मरेको छन् तर सर्पले नै टोकेर जाने मरेको चाहिँ छैन क्या यति विज्ञानले विकास गरिसकेको छ कि ठिक समयमा चाहिँ यदि औषधिको प्रयोग गर्ने हो भने जोगाउन सकिन्छ तर कतिपय मानिसलाई यही कुरा थाहा छैन हाम्रो देशको परिप्रेक्ष्यमा अझै पनि सर्पको टोकाइ भयो भने सबभन्दा सजिलो के छ झाडफुक होइन जुन गाउँघरमा प्रचलित कुराहरू छन् मेरो जम्मै साइकोलोजिकल ट्रिटमेन्ट हो क्या यो अब कतिपय अवस्थामा ठिक पनि होला तर जम्मै अवस्थामा चाहिँ यो चाहिँ ठिक हुँदैन अनि दोस्रो कुरा चाहिँ के भन्दाखेरि प्रचार प्रसारमा पनि नराम्रै कुरा भन्ने मान्छेले होइन अहिले पनि कतिपय ठाउँमा सर्प देख्यो कि खोजी खोजी मार्ने प्रवृत्ति त अहिले पनि छ नि त्यो भएको हुनाले अरू जीव जन्तुको दाँजोमा मानिसले मन नपराउने एउटा दुश्मनको रूपमा हेर्ने फाइदा केही पनि थाहा नभएको होइन त्यो कारणले गर्दाखेरि यो द्वन्द बढ्दै गयो
2: सर्पहरू मानव बस्ती नजिक चाहिँ किन आउँछन् र कुन समयमा अलिकति बढी सक्रिय हुन्छन्
3: सर्पहरू चिसो रगतका भएको हुनाले बाहिरको वातावरण चिसो बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ र यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन् त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन् त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन् चिसोको बेलामा चाहिँ गर्मीको लागि गर्मी प्राप्त गर्नको लागि गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र अथवा भनौँ मानिस बस्ती नजिक गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन् तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू कतिपय सर्पले रुचाउने जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ अब मुसाहरू मानिस बस्ती नजिकै बढी हुन् त जङ्गलमा पनि नपाउने होइन तर बढी त घरभित्रै हुन्छन् नि घरभित्र मुसाहरू हुन्छन् बढी होइन त्यो मुसा खोज्नलाई आउने हुन् त्यसपछि भित्तामा माउसुलीहरू भयो छेपाहरू भ्याप्ताहरू होइन यस्ता विभिन्न किसिमका जीव जन्तुहरू हुन्छन् त्यो घरभित्र भएको खण्डमा आफ्नो आहारको रूपमा तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने बसी नजिक आउने कतिपय सर्पहरूले चाहिँ बास्नबाट आफ्नो खानेकुरा पनि पत्ता लगाउँछन् एउटा सर्प चाहिँ हिँडेको बेलामा रेस्ट गरेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काबे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लगाउने जुन गर्छ नि उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ नि त्यो हावामा कस्तो गन्ध आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुनसक्छ कुनै दुश्मनको गन्ध आएको पनि हुनसक्छ त्यो भएको हुनाले टडाईबाट पनि घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर हुन्छ त उसले त्यहाँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने.
2: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं. सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजाई अहिले तपाईँले भनिहाल्नुभयो अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा मात्रै थाहा छ भन्ने किसिमको. पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रमहरू कति हुन थालेका छन् र के गर्नु आवश्यक छ बुझाई बढाउनको लागि?
3: मैले चाहिँ अब मुख्य रूपमा दुई तिनवटा कुरा गर्नुपर्ने मैले लेखेको छु. एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो, विषय राख्नु पर्यो. सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन्, मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन्, कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन्, होइन, किन जोगाउनु पर्यो, यदि सर्पले टोकि नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ, खास उपचार कहाँ गएर प्राप्त हुन्छ, यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो. त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो, होइन, संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको, त्यसपछि कसरी जोगिने भन्ने कुराहरू. क्या साधारणतया जुन बेला सर्पको बढी बिगबिगी हुन्छ, विशेष गरिकन तराई क्षेत्रहरूमा नाङ्गो खुट्टाले नहिँड्ने, चप्पल लाएर चाहिँ नहिँड्ने, राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन, जुत्ता बुट, बाहिर जाने मोटो कपडा, होइन, अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने, त्यस्तै पर्यो भने अब पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि. अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन, त्यो अरू छेपारो भ्याकुटाइरो जस्तो भित्री कान पनि हुँदैन उनीहरूको. सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर, तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन्, त्यो चाहिँ जमिनमा जुन जति किसिमको भाइब्रेसन हुन्छ, कम्पन हुन्छ, त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पन यिनीहरूले ग्रहण गर्छन्, थाहा पाउँछन् केही नजिक खतरा छ, होइन, त्यस्तो किसिमको. क्या गाई बस्तुमा त घन्टी मार्ने, मान्छेहरूले चाहिँ लट्ठी लिएर हिँड्ने भने लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटो बाटो जाने आफ्नो बाटो लागुन् भन्ने त्यो किसिमको सोचाइ पनि हो. भुइँतलामा सुत्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो. भुइँतला मात्र होइन माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू, होइन, खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन्, लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै. झ्यालको नजिक झुल राखेर झ्याल खुलै राखेर बाहिरबाट करेन्ट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो. त्यो भएको हुनाले अब आफूले के सम्झिनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर, अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो, अगाडि नै चढिसकेको थियो, होइन, यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर, होइन, त्यहाँ सर्प छ कि आराम गरिरहेको छ कि यताउति भन्ने कुरा. मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कन्दनपुरमा त धेरै धेरै त्यो टोकाहरू, दुईवटा त मेरै परिवारको राति सुतेको बेलामा त भएको थियो. यो विगत यो छ सात वर्षभित्र दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोकेको छ. बेग्लै बेग्लै टाइममा जोगाउनै एकदम गाह्रो पर्यो, त्यस्तो करेन्ट सर्पले टोकेको छ क्या. उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको चाहिने बेडभित्रै अगाडि नै रहेछ सर्प, अर्को चाहिने त्यो झुलझुल के लगाएको थियो नि त्यो त्यस्तो अवस्थामा. त्यो भन्नाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो. कदम कदाचित चाहिँ टोकिहाल्नै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है. तराईमा बस्ने मानिसहरू सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो हो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि. सबैलाई चाहिँ त्यो सिकाउने कुनै गाह्रो पनि होइन, केही पनि होइन, होइन.
2: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ, के गर्नु
3: भन्छु, विशेष गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिने शरीरभित्र फैलिन नदिनु हो, अरू केही पनि होइन. 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार त्यो चाहिँ फरक छ। यहाँ अगाडि जाने पढेको इभन मेडिकल साइन्समै पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको चाहिँ पट्टीले चाहिँ डोरीले बाँध्नुपर्छ, उ गर्नुपर्छ, होइन काट्नुपर्छ, आगोले डाम्नुपर्छ, यस्ता विभिन्न विभिन्न तरिकाहरू थियो क्या। अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक, त्यो गर्नु हुँदैन। टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू, हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि, लामो किसिमको। यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेत गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो बाँध्नु पर्यो। त्यसले के गर्ने हो भन्दाखेरि त्यो जहाँ जानेर टोकेको विष एकैचोटि त सर्दैन, विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो। इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि, हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला, तर अरू जिउमा टोक्यो, निधारमा टोक्यो, पिठीमा टोक्यो, पेटमा टोक्यो, के गर्ने भनेदेखि टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो। टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति जाने कम होस् भन्ने कुरा हो।
2: अर्को धुने कुरा चाहिँ एकदम धुनुपर्छ, त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले।
3: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो, साबुनले धुनु, घाउले धुनु भने, तर त्योभन्दा अगाडि सबभन्दा अगाडि गर्ने चाहिँ त्यो हो ब्यान्डेज दिने हो, क्रिप ब्यान्डेज दिने हो। त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि, त्यतिको विकास होइन। काट्ने, आगोले डढाउने, यसो त्यो किसिमको गर्नु, काट्यो भने झन् राम्रो हुन्छ। रगतमा असर गर्ने सर्पको विष पऱ्यो भने त काट्दाखेरि त झन् बढी ब्लिडिङ गराउँछ।
2: त्यस सँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ, सानो बच्चा रहेछ विष लाग्दैन भन्छन् कसैले, कसैले ठुलो रहेछ लाग्छ भन्छन्। सानो र ठुलोमा कति फरक हुन्छ, विष हुन्छ कि हुँदैन?
3: विषालु सर्पहरूको कस्तो छ भन्दाखेरि वयस्क सर्पमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ। विषको मात्रा ठुलोमा बढी होला, बच्चामा कम होला, होइन, तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ। भनेको मतलब के हो भन्दाखेरि भर्खर अण्डाबाट अथवा अण्डाबाट चाहिँ नै बाहिर टाउको मात्र निकालेको थियो त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र उ गर्यो भने त्यो मान्छे मर्न सक्छ। त्यही भएर बच्चा भनेर हेल्थ चेक कहिले पनि गर्नुहुन्न। विषालु सर्पको विष त्यहाँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि। जस्तो तपाईँलाई म भन्छु, करेट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्न पर्याप्त हुन्छ। 6 मिलिग्राम भनेको त के हो, एक ठाउँमा भन्दा नि कम हुन्छ, 1000 मिलिग्रामको 1 ग्राम हुन्छ भन्नु त। 6 मिलिग्रामले चाहिँ मान्छे मर्छ। गोमनहरू कोब्राहरूको चाहिँ 12 मिलिग्राम हो भनेपछि 6 मिलिग्राम त करेट सर्पको बच्चामा पनि बढी हुन्छ, त्यो 6 मिलिग्राम मात्र किन।
2: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नुभयो, कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ, कतिपय ठाउँमा परम्परागत उपचार विधि होला, कस्ता किसिमका गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला?
3: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउँले तरिका छन्, अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि मानिलियो एउटा कुनै गाउँको अनुकण्डा ठाउँमा सर्पले टोक्यो, विशाल सर्पले टोक्यो, त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ, कहिलेकाहीँ 2 दिन लाग्छ, होइन। भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्ने कुनै सम्भावना हुँदैन। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो, तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झारफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि कहिलेकाहीँ मानिस चाहिँ नि हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि। त झारफुक यताउति भनेको के हो भन्दाखेरि मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो। त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ, गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ यो गुरुबा, यो चाहिँ वैद्य, यो फलाना मान्छे, यसले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो, मलाई गर्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि, आत्मबल। त्यो भएको हुनाले कतिपय अवस्थामा सर्पकोले टोक्यो विषै इन्जेक्ट गरे हुनसक्छ, विषै नभएको सर्पको पनि हुनसक्छ त्यस्तो अवस्थामा, होइन। त्यो भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नै रोक्ने यो झारफुक यो विभिन्न जुन हाम्रो पारम्परिक औषधि गर्ने जुन तरिकाहरू छन् तिनीहरूले यस्तो कुरामा चाहिँ मद्दत गर्छन्, हेल्प गर्छन्। तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ, होइन, त्यसको ठाउँमा पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर. दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक शहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झारफुक तिरेर त्यो लाग्नुहुन्न तत्कालै. बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घन्टामा दुई घन्टामा पुगिने हो, गाडीमा छ, यताउति छ, मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न है. फेरि त्यो पनि छ, विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न. बरु बोक्ने, हिँडायो भने जति चलायमान भयो, जति हातखुट्टा चलायो, टाउको चलायो, जिउ चलायो, विष चाहिँ शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ. अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भने हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उछ भने त्यो क्रेप बेन्डेज सँगसँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्न दिनु हुँदैन क्या. इभन त्यो गाडीमै राखेर बोकेर गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्न दिनु हुँदैन, त्यस्तो गर्नुपर्छ. शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न, बर त्यति नै हुनेछ त्यो गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमका हुन्छ नि पेसेन्ट पार्टीको. अब यहाँ हेर्नुहोस् मैले यो यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा सर्पको टोकाइ सम्बन्धी औषधि नै त्यहाँ दिँदैन डक्टरहरूले. किन भन्दाखेरि त्योभन्दा अगाडि पेसेन्टहरू कुनैले चाहिँ आफ्नो सर्पले टोकेको पेसेन्ट त्यहाँ लिएर गयो, त्यहाँ ट्रिटमेन्ट गर्दा गर्दै पेसेन्टको मृत्यु भयो, त्यसपछि मान्छेले डक्टरलाई पनि पिटेको, अस्पतालमा पनि तोडफोड गरेको, यस्ता विभिन्न घटनाहरू भएको घटनाहरू छ. त्यो भएर चाहिँ हामी कहाँ चाहिँ हुँदैन अर्कै ठाउँमा लिएर जाउँ भन्ने त्यस्तो पनि मैले देखेको छु. अनि अब ठाउँको नलिउँ, दुई ठाउँमा चाहिँ मैले चाहिँ सुनेको छु भित्र अहिलेको जुन चाहिँ आधुनिक चिकित्सा हो एन्टी स्नेक भेनम सिरम दिइराख्ने छिनछिनमा बाहिर ल्याएर फेरि झाडफुक गर्ने त्यस्तो पनि गरिरहेको छ दुई जिल्लाहरूमा है ठाउँको नलिउँ. किन भन्दाखेरि यदि कदम कदाचित भित्र उपचार गर्दा गर्दै त्यो एन्टी स्नेक भेनम दिएर पनि ग्यारेन्टी त हुँदैन त बाँच्न पाउँछ भने ढिला ल्याएको हुन्छ होइन. एकदम त्यहाँ चाहिँ पेसेन्ट मऱ्यो भने फेरि उही डक्टरलाई पिट्ने तोडफोड गर्ने दुनियाँ हुँदैन. त्यो भएको हुनाले ल तिमीहरूको आफ्नो पनि गर, आफ्नो सेफ साइडमा बसियो नि, त्यस्तो किसिममा पनि गरेको त मैले सुनेको छ.
2: नेपालमा प्रयोग हुने प्रति विष जुन छ भनेको सर्पको टोकाइमा प्रयोग हुने प्रति विष छ त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ?
3: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो, भारतको तिन चारवटा ठाउँमा छ होइन. त्यो पनि टेन्डर गरेर के गरेर जनाले लिएर आउँछन् बर्सेनी. धेरै गाह्रो काम हो त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो. किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन. मैले सुनेको एक दुई ठाउँमा बन्द पनि भइसकेको छ. अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्रा नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन. ल्याउने चाहिँ इन्डियाबाट हो, त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन्. त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो. कमन कोब्रा छ, त्यसमा कमन क्रिट छ, र सेल्स भाइपर भन्ने बाघे साप हामी कहाँ पनि छ, र अर्को चाहिँ सस्केल्ड भाइपर भन्ने छ. त्यो सस्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन, तर यो रसेल भाइपर हामी चाहिँ बाघे साँप भन्छु, सुस्कार पनि भन्छु, त्यसपछि करेट भयो, कमन करेट र कोब्रा, यो तीन किसिमको सर्प जाने हामी कहाँ पाउँछन्. अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन, कहिलेकाहीँ अरू पनि हुन्छन्. भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ, किङ कोब्रा पनि टोक्ला. किङ कोब्राको इन्डियामा पनि बन्दैन, स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन. तर मैले चाहिँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टी स्नेक भेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा, जुन कुरामा म पनि विश्वास गर्छु. किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको एमाइनो एसिडले बनेको हुन्छ होइन. अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो विषमा. अनि जम्मै जति पनि संसारभरि सर्पहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो. जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो. त्यो जुन एन्टी स्नेक भेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो कि न्युट्रलाइज गर्ने हो कि, के भने सर्पकै विषबाट बनाइने हो. त्यो भएको हुनाले जति पनि सर्पहरूले टोक्छन् आखिर यही कोब्रामा भएको अमाइनो एसिड तिनीहरूको विषमा हुने हो, रसेल भाइबरकै उसमा भएको जाने त्यसमा हुने हो, करेड जातिकै बीचमा भएको अमान्यवासी तिनीहरूको उसमा बीच भन्यो. त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा लेखेको छ क्या. अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन, इन्डियामा पनि छैन, तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु. मैले भनिहालेँ नि
2: नेपालमा पनि प्रति विष उत्पादन चाहिँ छैन, नेपालमा उत्पादन गर्न चाहिँ सकि चाहिँ सक्दैन, किन नगरेको होला?
3: अब यो भनेको त्यो सानो प्लान्ट र सिटामोल अथवा भनौँ हरुवा खोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन. यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ. अब यसमा घोडा पाल्नु पर्यो, हजारौँ हजारौँ सर्पहरू पाल्नु पर्यो, एक्सपर्टहरू हुनु पर्यो, सर्प समात्ने मान्छे हुनु पर्यो, सर्प जाने पाल्नु पर्यो, खुवाउनु पर्यो, सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठुलो ऊ हो क्या, प्रोजेक्ट हो क्या, योजना हो. तर नेपाल सरकारले चाहिँ गर्नु सक्नु पर्थ्यो, जमानादेखि गर्नु सक्नु पर्थ्यो. मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटेनरी डक्टर साहब हुनुहुन्थ्यो, उहाँले चाहिँ स्वर्गीय भइसक्नुभयो. उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो, गरेको थियो, तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला. विभिन्न कारण थियो होला. त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौँ करोडौँको जाने औषधि इन्डियाबाट जम्मा गरेका छौँ. त्यो औषधिको जुन एफिकेसी हो, एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ, त्यो औषधिमा शक्ति छ भन्ने. जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गरेर रोगीमा गोमन सर्पको टोकाएको लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइ लाग्ने त्यो औषधि दिएको होमा. अब हामी कहाँ चाहिँ कहिले कहाँ 50, 100, 200 लागेको पनि घटनाहरू छ होइन. अब 150, 200 त बदमासी पनि होला हेर्नुहोस् होइन. त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुनसक्छ. किन भन्दाखेरि नेपाल सरकारले चाहिँ फ्री अफ कस्ट गराउँछ, यो भारतमा पैसा दिनुपर्छ. अब यहाँ नेपालमा पनि फ्याट फुट बाहिर त्यहाँ प्राइभेट पसलहरूमा पैसा लिएर गराउँछन्, त्यही भएर त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है. म ग्यारेन्टी साथ म भन्न सक्दिनँ. तर अरू बेलामा पनि जुन चाहिँ 20 भाइले 25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ. बिचमा एकचोटि मैले सुनेर मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको इन्डिसिनेक भेनम चाहिँ कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ. अब यो कुरा अगाडि बढाएर चाहिँ टेस्ट गऱ्यो गरेन त्यो पनि थाहा भएन. तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ. त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा. टेन्डरमा कम्पिटिसन 3-4 कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूकै त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्? त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो, बदमासी गर्नु पर्यो. त्यस्तो चाहिँ हुनसक्छ के भनेको मतलब मैले के भन्नु खोजे भन्दाखेरि इन्डियामा त्यस्तो गर्छन् मैले भन्नु खोजे होइन कि आफूले बनाउने र बाहिरबाट मगाउनुमा फरक छ. त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन. मैले त्यही त भन्दैछु, म त्यही लाइनमा छु क्या. नेपालमा जाने बनाउनु पर्छ, धेरै ढिला भइसक्यो. नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको त मैले त कतिसम्म हैसियत सुपर देखाएको छु भनेर 5 कोब्रा पालेको छ. ऊ चाहिँ उहाँ इन्डिसिनेक भेनम निकाले, उसलाई जब थाहै छैन कि 100 कोब्रा चाहिने हो त्यस्तो जो भने थाहा छैन क्या. त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजिओ आइएनजिओ यिनीहरू थ्रु चाहिँ हेल्प लिने हो. तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन, बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने, यहाँ चाहिँ त्यसको स्थापना गराउने, नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने, सब गराइसकेपछि 4-5 वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्।
2: सर्प टोकेपछि सर्प मार्नुपर्छ, सर्प नि लगेर देखाउनुपर्छ भन्ने एक किसिमको, सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन?
3: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ, त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ
4: सर्प किन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो, त्यो हिसाबले पनि सर्प मार्नु भएन। दोस्रो कुरा, नेपालको वन्यजन्तु कानुनले पनि कुनै जीव जन्तु सर्पहरू समेत पनि मार्नुहुन्न भन्ने कुरा हो। यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानुन लाग्छ, कति भन्नु भने 20-25 हजार 50 हजार रुपियाँ जरिमाना, अनि चाहिँ 2 महिना कति चाहिँ जेल, त्यसको जेलको सट्टा पैसा हो यताउति, त्यो कुरा चाहिँ छ क्या। तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू, अब मार्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन। अब जहाँसम्म मानिसलाई सर्पले टोकेको खण्डमा के गर्ने भन्ने कुरा छ, अब यो चाहिँ धेरै गाह्रो कुरा हो। सर्प हामी चाहिँ जुन पोलिभेलेन्ट सर्प ऊ गर्छौँ युज गर्छौँ नि, पोलिभेलेन्ट भनेको जस्तो यो 4 प्रजातिको लागि प्रयोग हुने हो, हामी कहाँ त त्यही औषधि छ, त्यो बाहेक अरू औषधि त छैन। सर्प किन मार्नु पर्यो, किन चिन्नु पर्यो भने यो कुन सर्पले चाहिँ ऊ गरेको भन्ने कुराहरू होइन। अब यहाँ विषालु सर्प, विष नभएको सर्प, यदि कसैलाई चाहिँ एउटा सर्पले टोक्यो, त्यो सर्पलाई चाहिँ त्यो मान्छेले मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्प चिन्ने मान्छे छन् भने ए यो त विष नभएको सर्प रहेछ, खासै त्यो हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन, के गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन, त्यसको लागि पनि भयो। दोस्रो कुरा यहाँ के छ भन्दाखेरि, नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि, त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या, त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यो यहाँ चलाउँदैन। किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ, विषालु सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र नपसालेको हुनसक्छ। विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन, विष चाहिने शरीरभित्र प्रवेश गराएको हुनु पर्यो। धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि, जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू, कोब्राहरू भयो, करेट सर्पहरू भयो होइन, अनि रसियल भाइबर बाघे साप भन्छु, यिनीहरू के हुने, यिनीहरूले चाहिँ टोकियो खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने सम्मान हुन्छ। किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुँदैन विभिन्न कारणवश। त्यही भएर अस्पतालमा गएपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन्, ड्रिप लाउँछन्, सब तयार भएर बस्छन्, जब चाहिँ अलिकति लक्षण देखा भयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन। त्यो भएको हुनाले अब हामी त के भन्छौँ भन्दाखेरि, घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय के नपाल्नु, खेत जङ्गलतिर सर्पले टोक्या छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ अस्पताल जानु राम्रो हुन्छ। तर खोजी खोजी गर्न त्यसलाई चाहिँ समातेर जिउँदै अथवा मारेर गएर लाउनु त्यो चाहिँ ठिक होइन, किनभने समय बर्बाद भयो नि त, सर्प खोज्दाखेरि उगर्दाखेरि समय बर्बाद भयो, नम्बर वान। नम्बर टू, अब त्यही सर्प चाहिँ फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन, अर्कै पनि त फेला पर्न सक्छ नि, नजिकै अर्को सर्प पछि आज ऊ जान्छ भने। त्यो भएर त्यो खोजी टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय के नपाल्नु, खेत जङ्गलतिर सर्पले टोक्या छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ अस्पताल जानु राम्रो हुन्छ। तर

0: मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ? लामो समय यसको अध्ययन गर्नुभएको छ।
1: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन। अब सर्पहरूले पनि कतिपय अवस्थामा अब मानिसबाट चाहिँ फाइदा लिएर होलान् होइन। जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लागेका छौँ, त्यो पनि एउटा फाइदा कुरा हो नि। अब हामीले चाहिँ जीव जन्तुलाई जोगाउनुपर्छ, आफू पनि जोगिनुपर्छ, कसरी यिनीहरूबाट जाने जोगिन सकिन्छ भन्ने कुराको जाने पूरा विचार गर्नुपर्छ। सकिन्छ पनि, अगाडिको जस्तो अवस्था होइन। मानिसहरूलाई के लाउँ के खाउँ होइन, खुट्टामा जाने जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने, राति चाहिँ एउटा उज्यालोको नगर्न सक्ने, घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू जाने गर्न सकिन्छ। अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो, जोगाउने हो, आफूसँग भएको जानकारी अरूलाई पनि दिने हो। अब भविष्यमा एउटा कुरा म के भन्छु भन्दाखेरि, सर्पहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन। सर्प समातेर हिरो हुने होइन, मान्छे चाहिँ एकदम ठुलो बहादुर हुने पनि होइन। कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई, एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्पै नचिनिकन अथवा भनौँ विषालु सर्पलाई हातमा समात्ने, यो गर्ने ऊ गर्ने, कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन्। त्यो भएको हुनाले सर्प बनेको जाने आगो हो, विषालु सर्प बनेको जाने आगो हो। आगोसँग खेलवाड गर्नु र सर्पसँग खेलवाड गर्नु भनेको उस्तै कुरा हो। त्यो भएको हुनाले आफू पनि जोग्यौँ, सर्पलाई पनि जोगाउँ भने त्यो किसिमको धारणा चाहिँ लिनुपर्छ।
0: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र सर्पको बिग्री भन्छ अथवा सर्पले टोक्ने यो समयमा चाहिँ सर्पबारेमा विस्तृत रूपमा जानकारी गराउनुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद छ।
1: मलाई पनि एकदम खुसी लाग्यो, आफूसँग भएको जानकारी नलेज मैले सेयर गर्ने मौका पाएँ। यसको लागि चाहिँ बस्नेजी र उज्यालो नेटवर्कलाई म धन्यवाद दिन्छु।
0: उहाँ हुनुहुन्थ्यो सरीसृप विशेषज्ञ प्राध्यापक करण बहादुर शाह। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भजेन्द्र बस्ती बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्छ
1: हजुरको रेडियो 102.1 MHz
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका 2 बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर

0: 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेन्स

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेको सिबारीमा परिज्यान गुमाउनेको संख्या 1068 पुग्यो। 4500 बढ़ी सम्पर्क विहीन। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम। उच्च सतर्कता अप्नाउन विज्ञको आग्रह। भोटेको सिबारीबाट 7500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। कृष्णवीर पहिरोको दीर्घकालीन समाधानका लागि शुरू। बाइपास सड़कको अध्ययन गरिने। सुनकोशी बुढ़ी कण्डकी र महाकाली नदीमा बाढ़ी आएकाले सावधानी अप्नाउन आग्रह। र मध्यपूर्वको बढ़दो तनावले तेल बजार र शेयर बजार प्रभावित।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रूखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राख्दे है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुटिन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेको सिबाडी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयको अनुसार सभामुख अर्यालले भोटेको सिबाडीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भए अनुसार गत भदौ 10 गते बुधबार भोटेको त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, च्याप्रोवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त एउटा प्राकृतिक विपदमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गर्ने कार्यसूची रहेको छ। यसबीच आजै संसदका दुई अन्य समितिको बैठक पनि बस्दैछन्। बिहान 9:30 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा छलफल हुने कार्यक्रम छ। यसै गरी दिउँसो 12:15 बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि दफावार छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ। सरकारले यस वर्ष मनाउन लागेको 23 औं निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष मुख्य सचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ 10 गते बिहान नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ीमा आएको भीषण बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिमा सम्पूर्ण राज्य नै शोकको अवस्थामा छ। राष्ट्र सेवा कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज उद्धार राहत लगायतका विपद व्यवस्थापनको काममा निरन्तर खटिरहेका छन्। यही स्थितिलाई ध्यानमा राख्दै भदौ 5 गतेको निर्णय अनुसार भदौ 22 गते मनाउन लागि 23 औं निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्द गरिएको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत राख्ने निर्णय गरेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़नुका साथै भारतीय आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको हो। निगमले भदौ 17 गतेदेखि लागू हुने गरी पेट्रोल डिजल तथा मट्टी तेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको हो। निगम संचालक समितिको निर्णय अनुसार उपभोक्तामाथि थप मूल्य भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत राखिएको जनाएको छ। निगमले हालको मूल्यमा पेट्रोल र डिजल मटीतेलको बिक्री गर्दा निगमलाई घाटा भइरहेको जनाएको, नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब 1 अर्ब 24 करोड़ 37 लाख रूपियाँ घाटा हुने अनुमान गरिएको छ। त्यसै गरी हवाई इन्धन र एलपी ग्यासको मूल्यमा पनि अन्तर्राष्ट्रिय बजार तथा खरिद लागतको प्रभाव परेको निगमले जनाएको छ। जलस्रोत विज्ञ तथा पूर्व जलस्रोत मन्त्री इन्जिनियर दीपक ग्यावालीले विकासका नाममा भएका अभ्यासका कारण विपदको सामना भोग्नु परेको बताउनु भएको छ। जल तथा मौसमविद समाज नेपालसँगको सहकार्यमा एभरेस्ट इन्जिनियरिङ कलेजले मंगलबार आयोजना गरेको भोटेको सितृशिली बाढ़ी 2026 का कारण प्रभाव पूर्व सूचना प्रणाली तथा विपद जोखिम न्यूनीकरणका उपाय सम्बन्धी संगोष्ठीमा उहाँले सजिलोका लागि खोलाका छेउछाउमा सड़क बनाउने कार्यले बजारीकरणका साथै शहरीकरणका गतिविधि बढ़दै जाँदा मानवीय बस्ती बढ़दै गएको र खोलाको क्षेत्रफल संकुचित हुँदा अस्वाभाविक प्राकृतिक जोखिमका समयमा धेरै क्षति भोग्नु परेको बताउनु भएको छ। उहाँले विपद जोखिमको मूल्यांकन बिना नै आयोजनाको योजना बनाउँदा नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुग्ने गरेको छ जनाउँदै यस्तो समस्याका कारण नेपालका सबै बैंकिङ क्षेत्र र बीमा कम्पनी समेत समस्यामा पर्ने बताउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाको संख्या 1068 पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बाढ़ीमा परि अझै 4606 जना सम्पर्कविहीन रहेको जनाएको छ। मंगलबारसम्म फेला परेका सबमध्ये 30 बालक 35 बालिका 232 महिला 371 पुरूष र 400 जना आंशिक अंगसहितका रहेका छन्। प्रहरीका प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले उद्धार गरिएका मध्ये 3453 जनालाई होल्डिङ सेन्टरमा राखिएको जनाउनु भएको छ। नुवाकोटमा 2466, धादीमा 260 र रसुवामा 398 र काठमाडौँमा 329 जना होल्डिङ सेन्टरमा रहेको बताउनु भएको छ। बाढ़ीपछि उद्धार गरिएका मध्ये 3214 पुरूष 1530 महिला र पहिचान नखुलेका 14 जना रहेका छन्। बाढ़ीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ीमा परि मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापन समेत भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्र में महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेको सीमा बाढ़ी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राजभण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़छ। बाढ़ीपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायत समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भएको छ। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले किटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायत संक्रामक रोग समेत छिटो फैलिन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। त्यस्तै राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँ लगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघात जन्ने मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबा पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र किटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमा स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलिन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, ओडा वा पालिकासँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। भुटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले 1 अर्ब रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष संचालन समितिको बैठकले कोषमा रहेको रकम मध्ये 1 अर्ब रूपियाँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय गरेको। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको। निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एभरेस्ट ब्याङ्क सिंहदरबार शाखामा रहेको खातामा मौजात रकम मध्ये 1 अर्ब रूपियाँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको व्यवस्था अनुसार खर्च गर्न लागि हो। गत भदौ 10 गते नेपाल चीन सीमा क्षेत्र अन्तर्गत रसुवागढ़ी तथा भटीकोशी नदीमा आएको भीषण बाढ़ीले ठूलो क्षति पुर्याएको थियो। बाढ़ीका कारण रसुवागढ़ी क्षेत्रमा सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। नाका तथा आसपासका क्षेत्रमा आवाजावत समेत प्रभावित भएको छ। बाढ़ीपछि उद्धार, राहत तथा प्रभावित क्षेत्रको व्यवस्थापनका लागि थप स्रोत आवश्यक परेको अवस्थामा सरकारले कोषबाट रकम उपलब्ध गराउने निर्णय गरेको हो। बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896692998।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। भटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्समा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका यूएईमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेको छ। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेको हो। नेपाल फर्कन रोजगारदाताबाट अनुमति पाउन समस्या भएका श्रमिकले अबुधाबीको नेपाली दूतावास वा दुबईको नेपाली महावाणिज्य दूतावासमा आफ्नो अवस्था औपचारिक रूपमा जानकारी गराउन सक्नेछन्। त्यसका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणाली मार्फत समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित रोजगारदाता कम्पनी तथा सरकारवाला निकायसँग आवश्यक समन्वय गर्न सहज हुने दूतावासको भनाइ छ। यस्तै दक्षिण कोरियामा रहेको नेपाली दूतावासले पनि आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासले सूचना निकालेर रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन स्थायी ठेगाना भएका तथा कम्पनीबाट विदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्कमा आउन आह्वान गरेको। कोरियामा कार्यरत र बाढ़ीका कारण घर फर्किनै पर्ने बाध्यतामा परेका नागरिकहरूले आफ्नो विवरण दूतावासमा टिपाउनु पर्नेछ। विवरण बुझाउँदा आफ्नो पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर, एआरसी नम्बरका साथै आफू कार्यरत कम्पनीको म्यानेजरको सम्पर्क नम्बर र इमेल ठेगाना समावेश गर्नुपर्नेछ। भदौ 10 गते बुधबार रसुवाको भटेकोसी आएको भीषण बाढ़ीको प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालित गरिने भएको छ। हिजो सिंहदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुण्य जानकारी दिनुभएको छ। पुनका अनुसार बैठकले विपदका बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ। भटेकोसी बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको छ। यसैगरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ। हाल बाढ़ी पहिरो प्रभावित 3451 र रसुवामा 1779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। हाल बाढ़ी पहिरो प्रभावित 3450 व्यक्तिहरू 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विद्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने भएकाले विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 हप्ताभित्र ट्रान्जिसनल सेल्टर अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखेको छ। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़क विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाडौँसँगको आपूर्ति श्रृंखला पुनः स्थापनाका लागि हिल साइडमा रहेको ग्याबियन ब्रेस्टवाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढ़ाउने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ। यस्तै कृष्णवीरमाथिबाट नयाँ ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। यस्तै सड़क सञ्चालनका लागि ट्र्याक खोल्ने ग्याबियन बक्स तयार पार्ने तथा बोल्डर हिल साइडबाट तल खसालिनेछ। पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ मार्ग निर्माण स्वेल नेलिङ सीट पायल लगायतका विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूलो नदीहरूमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेको छ। सुनकोशी बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट र बुढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा बाढ़ी आएको, अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अप्नाउन महाशाखाको अनुरोध छ। महाशाखाले को जोखिम कायम रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अप्नाउन भनेको। आज पनि देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार, मध्यपूर्वको बढ़दो तनावले विश्वको तेल बजार र शेयर बजारमा परेको छ। हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्वभरका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता चीनको शेयर हिजो हङकङमा कारोबार शुरू भए लगतै 10% घटेको थियो। कारोबार बन्द हुँदा यसको मूल्य 4% घटेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ। आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य 2.7% बढ़ेको थियो। अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट स्ट्रेट अफ हर्मुजमा समुद्री सुरुङ बम बिछ्याउने तयारी भइरहेको दावी गरेको थियो। त्यसको जवाफमा इरानले जोर्डनको अमेरिकी अखाडामा क्षेपास्त्र प्रहार गरे पनि त्यसलाई बीचमै रोकिएको जनाइएको छ। द्वन्द्वका कारण स्टेट अफ हर्मुज हुँदै हुने आगमन सीमित भएको छ। विश्वको कुल तेल ढुवानीको करिब 20% त्यही मार्ग हुँदै हुने गरेको छ। द्वन्द्व शुरू भए यता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढ़ेको छ। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जान्दै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटेको सेवा बाढ़ीमा परिज्यान गुमाउनेको संख्या 1068 पुग्यो। 4500 बढ़ी सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अप्नाउन विज्ञको आग्रह। भोटेकोशी बाढ़ीबाट 7500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। कृष्णवीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सड़कको अध्ययन गरिने। सुनकोशी बुढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी आएकाले सावधानी अप्नाउन आग्रह। र मध्यपूर्वको बढ़दो तनावले तेल बजार र शेयर बजार प्रभावित। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गणिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
3: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845385765। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, 1 कटरबोर्ड, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
8: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845401443, 9863023422।
9: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
14: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेश्वर मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशु

0: पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड ढाकामा नाच्न र रमाउन नबिर्सनु होला है। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: अहिले बिहानको 10 बज्यो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहन्छौं। आज बुधबारको व्यवसायी तीजका मिठाका माइला गीतहरू बस्छ। तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको या त तामाकोश एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुन्छ। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव दिन सक्नुहुन्छ। यो बिहानको समय तपाईँ उकाली उराली लेख्दै गरिराख्नु भएको छ होला, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ, घरमा बसेर पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई धेरै साथीले एकैसाथ सुनिराख्नु भएको आशा हामीले लिएका छौं। हामी फरक फरक प्रस्तुतिको साथमा आउने गर्छौं। आज बुधबारको बसाई कार्यक्रममा चाहिँ पूर्व बेसीदेखि पश्चिम महाकालीसम्म गुन्जने विभिन्न खालका गीतहरू कार्यक्रममा बज्ने गर्छ र हामीले त्यस नजिकै गर्दा चाहिँ त्यसकै गीतहरू राख्छौं। तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ। तपाईँलाई थाहा नै छ हामीले गत हप्तादेखि नै कार्यक्रममा तपाईँलाई साथीहरू सम्झन दिइराखेका छौं। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। तपाई फटाफट 0840 40 00 26 फोन डायल गर्दै आउन सक्नुहुन्छ। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में राख्यौ यो एकदमै मिठो रमाइलो गीत रहेको थियो। मैलुरी भन्ने बोलको गीत पशुपति शर्मा प्रिया भण्डारी चुनावी सुकर्माको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो गीतको गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भन्ने पालो तपाईँको भएको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ 0840400026 यति बेला सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीबाट मन्जु परियार।
0: मन्जुजीको खबर के छ भन्नुहोस् न?
1: मेरो खबर एकदम ठिकठाक छ। सिन्धुली दिदीको भन्नुपर्दा चाहिँ घाम लागिरहेको छ,
0: रामेछापतिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो गमाइलो यस्तै यस्तै छ भन्नुपर्छ। खानपिन खानु भयो कि बाँकी छ? खाना खानु भएको छैन?
1: खाजा खाएको अनि अब एकछिनमा खानुपर्छ।
0: ल ठिक छ, यहाँले अब खाना पाक्दैछ भन्दै हुनुहुन्छ, खाजा खाइसक्नु भएको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। ल ठिक छ, कार्यक्रम सुनिराख्ने साथीलाई आज के गर्नुपर्छ भन्ने त थाहा छ। ल साथीहरू सम्झनुहोस्, एउटा अर्को पनि फेरि नै त्यो गीत बज्नेछ।
1: जन्मदिन परेको छ मेरो साथीको चाहिँ, अनि साथीको निम्ति चाहिँ मलाई चाहिँ आज चाहिँ हजुरको रेडियोबाट आज तिम्रो जन्मदिन परेको भन्ने गीत चाहिँ बजाइदिनुहोस् न दिदी, हजुर सक्नुहुन्छ भने?
0: सकिन्छ, ठिक छ, यहाँले भनिहाल्नु भयो, हामी गीत बजाउँछौँ आज तिम्रो जन्मदिन परेको। राजु खाँको आवाजमा रहेको हो यो गीत? ल ठिक छ, ठिक छ। अब यहाँको साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना, साथै जन्मदिनको गीत पनि कार्यक्रममा बोल्छु। साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, सम्झन भन्दा अगाडि साथी समीर परियार उहाँकै शुभ जन्मदिन परेको छ, उहाँले हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु भन्दै हुनुहुन्छ है।
0: ल मेरो तर्फबाट उहाँलाई जन्मदिनको सर्वप्रथम धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, साथसाथै उहाँलाई पनि नमस्कार छ भनिदिनु होला।
1: हुन्छ, सुनिसक्नुभयो फर्स्ट कलमा त स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि र टेक्निसियन नारायणी दिदीको लागि पनि भन्न चाहन्छु, उहाँलाई चाहिँ अनगिन्ती जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहन्छु। हजुरले पाले चालेको पाइलामा सबै मिल्दै जाओस् भन्न चाहन्छु, ह्याप्पी बर्थडे टु यु भन्छु। र रामेछापतिर रहेर सुन्दै हुनुहुन्छ प्यारो दादा विष्णु परियारको लागि, मामुको लागि, बाबाको लागि, भाइको लागि, यहीँ सुन्दैछ छोरी युनिसाको लागि पनि भन्छु। र साथीहरूको नाम लिनुपर्दा रमिला तामाङ, सविता तामाङ, विश्वनयन, दुर्गा मगरको लागि, माया तामाङको लागि पनि भन्न चाहन्छु। र जो जातिले पनि यो बेला हजुरको रेडियोबाट प्रोग्राम लोकको सेवी सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि, र विशेष त फेरि पनि मेरो जीवनसाथी समेत परिवारको लागि ह्याप्पी बर्थडे टु यु भन्ने छुट्टिन्छु। ओके, बाई बाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजी, उहाँले आफ्नो साथीलाई चाहिँ जन्मदिनको शुभकामनाको साथसाथै जन्मदिनको गीत बजाइदिनुहोस् पनि भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथीसँगलाई पनि सम्झिसक्नु भएको छ पालो तपाईँको। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो, जोरले जोरले हजुर नमस्कार, धेरै पछि आउनुभयो, धेरै पछि यो आवाज सुन्न पायो जानुका चाहिँ।
2: हजुर, अब के पनि भन्नु पर्यो, अब त्यस्तै त हो नि, कहिले काहीँ के हुन्छ, कहिले काहीँ बिजी हुन्छु, कहिले काहीँ यसै त्यस्तै भनौँ न।
0: फुर्सद चाहिँ म मात्रै छु कि क्या?
2: फुर्सद अब फुर्सद देखायो भने देखिन्छ,
0: फुर्सद देखायो भने देखिन्छ,
2: सुख के अरे दुःख लुकाएर लुकिँदैन रे, सुख चाहिँ बरु देखायो भने देखिने अरे,
0: दुःख चाहिँ देखायो भने देखिँदैन भन्नुभयो, के भन्नुभयो जानकारी?
2: दुःख चाहिँ लुकायो भने लुकिन्न रे, सुख चाहिँ अब देखायो भने देखिने, नदेखाउँदा पनि मिल्ने।
0: त्यो त त्यही त हो नि, अब आफ्नो मनमा भएका पीडा दुःख वेदना हामीले जति पोखे पनि जति भोगे पनि र अरूलाई जति सुनाए पनि त्यो ए हो र मै सीमित हुन्छ क्या, सकिन्छ त्यो यसरी भोगेपछि यस्तो भयो, यो भयो, त्यो भयो, त्यो कसैले पनि बुझ्दैन नि जानु क्या चाहिँ। त्यो तपाईँले सत्य कुरा गर्नुभयो, म पनि त्यो कुरामा समर्थन जनाउँछु, किनकि हामीले सुख देख्यौं भने चाहिँ जस्तो हामीले नराम्रो कुरा भन्यौं अब कसैलाई होइन, अथवा कसैलाई चाहिँ हामीले केही भन्यो भने चाहिँ त्यो कुरा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म हरेक ठाउँमा फैलिसकेको हुन्छ, पुगिसकेको हुन्छ, आफूलाई थाहा नभएको कुरा पनि कतिपय अवस्थामा होइन। तर मलाई चाहिँ के लाग्छ भने कतिपय सफलताहरू र राम्रो कुराहरू चाहिँ मान्छेले कहिलेकाहीँ चाहिँ पुर्याउनुहोस् है भन्ने खबर पनि नपुर्याउँदाखेरि चाहिँ त्यो हो जस्तो पनि लाग्छ होइन। दुःख हामीले देखाए पनि देखिँदैन, लुकाउन खोजे भने पनि बरु अँ भन्ने हुन्छ, अब सुख पनि त्यस्तै हो, दुइटै बराबरी नै हो जस्तो लाग्छ। यो सुख दुःखका कुरा गर्यो भने लामो हुन्छ जानु गाजी, अब यस्तै हो जिन्दगी, कहिले सुखमा कहिले दुःखमा दौडिरहेको हुन्छ होइन। तर हामीले सुख ठिक छ, कहिले काहीँ यस्तो हुन्छ नि त, पूर्वतिर बगिरहेको खुला पनि कहिले काहीँ कता कता बग्छ अरे, त्यही भएको हो, ठिकै छ, केही छैन भनौँ क्या
2: चाहिँ
0: ठिक छ। भन्न त हामीले नदी एक नासले बग्छ अरे भन्छौँ, कहिले काहीँ चाहिँ हिजो अस्ति जुन अब गएको बुधबार बगिरहने त्यो खालको आउँदा चाहिँ कता कता हो कता कता थाहा हुँदैन कि, त्यस्तै त्यस्तै भयो त ठिक छ। के छ अरू खबरलाई सुनाउनुहोस्।
2: अरू खबर समग्रमा सबै ठिक छ, तपाईँको के छ बरू सुनाउनु।
0: मेरो खास त्यस्तो केही छ होला जस्तो लाग्दैन, अब जानकारीले फोन नगरे पनि हामीलाई सुन्नुहुन्थ्यो होला, हाम्रो विस्तृत जानकारीहरू त यहाँले हरेक दिन थाहा पाउनु भएको छ होला जस्तो लाग्छ।
2: हजुर हजुर, नपाउने त कुरै भएन नि, नसुन्ने कुरै भएन, सुनिसकेपछि जानकारी के अरे कार्यक्रम सुनिसकेपछि तपाईँहरूको खबर पनि सुनिहाल्छौँ।
0: ल ठिक छ, तिज कतिको लाग्दैछ हाम्रो जानु गाजीलाई?
2: तिज त अब ठिकै
0: ठिकै मात्रै त्यति मनाउनुहुन्छ कि यता हुनुहुन्छ त कि यता आउनुहोस् तिज मनाउन, सँगै बसेर मनाउला,
2: जहाँ छ त्यही होला,
0: जहाँको त्यही हो, त्यहाँ हुँदा अन्त नजाने हो
2: होला।
0: ल ठिकै छ, अब आफ्नै ठाउँमा आफ्नै गाउँमा आफ्नै घरमा बसेर मनाउनु पर्छ, हुन त अब यो बर्खायामको समय छ, आज घाम लागेको छ भनेर हिँड्यो भने भोलि भरे एकैछिनमा अब बाढी पहिरो पानी पर्न सक्छ, के हुन्छ, त्यही भएर आफ्नै घरमा बस्नु जस्तो छ त्यस दिन रमाउनु खुसी हुनु नै ठुलो कुरा छ।
2: हजुर, मैले चाहिँ त्यही भने अब समयले नै साथ दिँदैन कहिले काहीँ भने अनुसार, अब त्यसमाथि मौसमले झन् साथी नै छोडे जस्तो लाग्छ आज भोलि त मलाई।
0: सायद प्रकृति हामीसँग रिसाउनु भएको होला जस्तो लाग्छ, बेला बेला यसो सम्झिने हो भने हामीले कहिले के गरेका हुन्छौँ, कहिले अब जंगलै रित्तो पारेर फडानी गरिरहेका हुन्छौँ, घाँस धेरै काटिरहेका हुन्छौँ, दाउरा धेरै काट्छौँ, त्यही भएर हो कि जानु क्या चाहिँ
2: होला नि। अब कुकुरले टोक्यो भने कुकुरलाई पनि टोकेरै पैसा फिर्काउने खालको हुनुहुन्छ यतातिर, अब संसारमा माने के भन्छ अरे, अब भनौ न हाम्रो देशको स्थिति नै त्यस्तै छ, अनि कसो त्यसो नभएर कसो हुनु त नि, अब खालि सुविधा भने सुविधातिर मात्रै हेरे हा, विकास विकास भने हा, विकासले त्यस्तो अब त्यहाँसम्म नै पुर्याउँछ कि, अब मास्टर मास्टर रोडहरू खन्दाखेरि अब सुविधाको लागि रोड खन्दाखेरि तलतिरको बस्ती नै उठाइएको पनि देखिन्छ, त्यस्तै त्यस्तै सानो सानो उदाहरणले ठुलो ठुलो आउटमा पनि त्यस्तै हो कि जस्तो लाग्छ क्या मलाई।
0: ठिक छ, एकदमै राम्रो कुरा हो, विकास मान्छेले खोजिन्छ, विनाश प्रकृतिले गर्छ, फरक यति छ, अब जति विकास हुँदै गयो, जति सहरीकरण हुन्छ, जति बजार व्यवस्थापन हुन्छ, त्यो ठाउँमा मान्छेहरूको घनावस्थित भइहाल्छ, घनावस्थी हुने ठाउँमा जस्तो खुला छेउछाउ भए पनि मान्छेले खोलैलाई पेलेर भए नि घर बनाउन छोड्या हुँदैन, त्यो भएपछि त अब प्रकृति आइ नै हाल्छ, लगिहाल्छ, त्यो आफूमा पनि कहाँ बस्ने, कसरी बस्ने र विकास भयो भन्दैमा आफूले पनि कहाँ कुन स्तरमा रहेर बस्नुपर्छ भन्ने चाहिँ मान्छेमा पनि अलिकति मानसिकता हुनुपर्छ होला जस्तो लागेको थियो। हाम्रो जानुगाजी हुनुहुन्थ्यो, उहाँले विकास र विनाशको कुरा गर्दै हुनुहुन्थ्यो, मैले जोड्दै थिएँ, ठिकै छ, उहाँको फोन कटेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। सिन्धुली गुलन्जोर नागाजुलीको जानुका मगर भनेर जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि जानुकाजीले सम्झनु भएको छ भने यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, सम्पर्क मनको बीच समस्या छ, ठिकै छ। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। भन्दै थिए साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ हाम्रो श्रीराजुले को हुनुहुन्छ स्वागत गर्छु। हेलो
3: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ निर्मला, के छ ल खबर भन्नुहोस्?
3: मेरो खबर हिजोको आज यस्तै,
0: हिजो र आज यस्तै, दिन पछि रात भयो, रात पछि दिन भयो।
3: हजुर हजुर,
0: फरक त्यति मात्रै हो,
3: मात्र त्यति मात्रै होला सायद।
0: ठिक छ, मेरो पनि त्यस्तै छ निर्मलाजी। अब हिजो आजको दिनहरू अब बिस्तारै बिस्तारै रात छुटेको कि दिन लम्बेको कि यस्तै यस्तै पो छ त। अब खास रात पछि दिन आउने, दिन पछि रात आउने, 10 बजे पछि तपाईँहरूसँग बोल्न पाउने, यस्तै छ है।
3: हजुर,
0: अनि खाना खानु भयो कि बाँकी छ?
3: खाना भइसक्यो तपाईँको? भयो त,
0: मेरो पनि भइसकेको छ। अनि अनि के छ, अनि काठमाडौँ जाने योजनाहरू के पुरा हुँदैछन्?
3: काठमाडौँ अब जाने चाहिँ भनेको पानीले के गर्छ हेरौँ, विचार गरौँ
0: भनेपछि प्रतीक्षा गर्दै हुनुहुन्छ?
3: फेरि धेरै पानी आएर अहिले अब खोलै आयो भने त कहाँ जान सकिँदैन नि, जानेछ
0: त्यही त भाग्य। ठिक छ, अब प्रकृतिलाई हेर्नुहोस्, मौसम के छ कस्तो छ मौसम बुझेर हिँड्नु होला। हिजो आजको समय पढ्नै सकिँदैन, तपाईँ घरबाट हिँड्दाखेरि घाम लागिरहेको हुन सक्छ, अब उता चाहिँ पानी परेर खोलाबारी आइरहेको त हुन सक्छ नि, होइन?
3: हजुर, त्यही पनि भन्नै पर्यो, त्यस्तै भन्नुपर्छ। अब हेरौँ, विचार गरौँ, अब भाग्यमा रहेछ भने गइन्छ, नभए यतै बसिन्छ, यतै मनाइन्छ।
0: भाग्य भने त सधैँ छ नि, अब तपाईँ सिन्धुलीमै बसेर भयो नि, काठमाडौँमै बसेर भयो भने तिज मनाउन पाउनु भएको छ, पाउनुहुन्छ, त्यही नै म ठुलो कुरा मान्नुहोस् न, भाग्य मान्नुहोस् त्यसैलाई।
3: होइन, काठमाडौँ भनेर त अब दाई भाउ जस्तो सबैजना हुनुहुन्छ, यहाँ भनेपछि एक्लै हुन्छ नि त, त्यही भएर
0: भनेपछि एक्लै भएर चाहिँ तपाईँलाई काठमाडौँ जानु परेको थियो। ल ठिक छ, मौसमले अब हाम्रो निर्मला चाहिँ काठमाडौँ जाने बेलासम्म प्रकृतिले पनि साथ दिनुहुन्छ, जानु होला भन्न चाहे, अरू त सबै ठिकै छ,
3: एकदम राइट भनौँ।
0: ल ठिक छ, सधैँभरि राइट भएर हिँड्नुहोस्, रङ गर्ने केही पनि नहोस् हाम्रो निर्मलाजीको। मेरो आशीर्वाद मैले दिएको जति व्यक्तिलाई, जति व्यक्तिहरूलाई आशीर्वाद दिएँ अहिलेसम्म, तेरो आशीर्वाद चाहिँ अपूर्ण भयो है भनेर चाहिँ कसैले पनि भन्नुभएको छैन है फेरि।
3: ल हुन्छ, अब हेरौँ, अब तपाईँले आशीर्वाद दिएको पछि मलाई लाग्छ कि लाग्दैन है,
0: त्यसपछि फेरि निर्मलाजीले मलाई तेल्नुहुन्छ नि त, होइन?
3: हजुर,
0: ल ठिक छ, त्यसपछिको कुरा त्यसपछि गरौँ ल, अहिले चाहिँ कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, विशेष गर्दा दिदीहरूलाई भन्न चाहन्छु, टेलिफोन हुने दिदीको लागि, अनि हजुरको अल फ्यामिलीको लागि, मेरो घर परेर सम्पूर्णको लागि, मेरो प्यार छोरी पटिजाहरूलाई भन्न चाहन्छु, मेरो आमा पुरानो गाउँमा एकी परेर सम्पूर्णको लागि, अनि काठमाडौँ हुने दाई भाउजूको लागि, अनि पुरानो गाउँ हुने दिदी भिनाजूको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी असिता गिरी, सरिता गिरी, अनि दाई धुरा पाण्डेको लागि पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देव माजीलाई, रिता सिन्हालाई, अस्मिता बस्नेलाई, नवीनाको लागि, अनि बहिनी अस्मिता बस्नेको लागि, अनि रामिला तामाङको लागि, अनि ओरिमला मकरलाई, साथीहरू धेरै नयाँ हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि भन्दै बिनाउँछ। नमस्ते,
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेल, जे सिन्धुलीबाट हुनुहुन्थ्यो, उहाँले आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। यति बेला चाहिँ हामी हाम्रो साथीले चाहिँ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा आज तिम्रो जन्मदिन भन्ने बोलको गीत बजाउनुहोस् भन्दै हुनुहुन्थ्यो। रामजी खाडा टिकापनको आवाजमा रहेको छ, साथै कस्तु पन्तको आवाजमा रहेको यो गीत रचना संगीत चाहिँ कस्तो पन्तको भएको छ, यो गीत कार्यक्रममा राख्छौ। त्यसपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ। मैले भने रामजी खाडा टिकापुनको आवाज शब्द संगीत चाहिँ कस्तो भन्दाखेरि यो मिठो गीत कार्यक्रममा बज्छ, त्यसपछि विश्राम रहन्छ, विश्राम पछि आउँछ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
2: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
7: विराज किसानको साथी।
8: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ हैरान भए म त।
9: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692445444।
10: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
11: रंग बहार
12: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
11: वर्ज पेंसले घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
12: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
11: वर्ज पेंस।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाटिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: कार्यक्रममा राखी मेदीमा मिक्सर रमाइलो गीत आज तिम्रो जन्मदिन भन्ने बोलको गीत चाहिँ हाम्रो साथीले रोजैमा पार्नु भएको थियो। एकदमै मिठो गीत रहेको थियो। रामजी खानु टिकापुनको आवाजमा रहेको गीत रचना र संगीत चाहिँ कस्तो बन्दको रहेको थियो। गीत राखेपछि हामी विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाइमा हामीले तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिँदै तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। साथसाथै यो कार्यक्रमको समय अवधिभर चाहिँ मिठा रमाइला त्यसका गीतहरू बजिरहेका छन्। यति बेला भने अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्कार। नमस्कार, म त फेरि आए फोन कति अघि बोल्दा बोल्दै फेरि नसके विषयमा
0: आउनु भयो। हामी विकास र विनाशको कुरा गर्दै थियौँ, अब टेलिफोन कट्यो, टेलिफोनले नै हामीलाई धोका दियो जस्तो छ।
1: अब त्यस पछाडि त्यसै कुरा बिच मार्नलाई पहिला कुरा भइहाल्यो, धेरै समय हुन्छ फेरि एकैजनाले
0: है। ल अब पिट मार्नुहोस् न त, अब तपाईँले सुरु गर्नु भएको कुरा हाम्रो जानुकाजीले नै पिट मार्नुहुन्छ, त्यसपछि म मेरो कुरा थपौला नि त जानुकाजीसँग।
1: आज के अरे अहिले मैले गीत सुन्न पाउँछु है?
0: ल तपाईँले कुन चाहिँ गीत सुन्न मन छ भन्नुहोस् न।
1: सुन्न भन्दा नि सुनाउन हो, जन्मदिनको अवसर पारेर मलाई शुभकामना दिनुहुने सम्पूर्ण इष्टमित्र अनि सम्माननीय बुवा मम्मीको लागि धन्यवादको स्वरूप गीत सुनाउन चाहन्छु। तपाईँहरूले नै उ गरेर छानेर बताइदिनुहोस् न
0: कस्तो। अब तपाईँको जन्मदिनको अवसरमा मम्मी बाबाको लागि गीत सुनाउन चाहनुभयो, जन्मदिनकै गीत राख्ने हो कि त्यसको गीत राख्ने, कुन गीत राख्ने भन्नुहोस् जानुका चाहिँ?
1: यस्तो मेल खाने क्या, यस्तो मेल खाने शुभकामना दिनुभएको छ उहाँहरूको लागि धन्यवाद स्वरूप।
0: ल अब यो गीत चाहिँ
1: शब्द आएको भए नि हुन्छ।
0: ल अब यो गीत चाहिँ अब जीवनमा मेल खाने अथवा जन्मदिनको शुभकामना दिनुहुने मित्रहरूको लागि मेल खाने गीत भन्नुभयो। अब यो गीत चाहिँ हाम्रो प्राविधिक मित्र श्री बाजुले कुन राख्नुहुन्छ त्यो गीत समर्पण गर्नुपर्ने हुन्छ।
1: हुन्छ, म पनि त्यसमै सहमत
0: छु। ल ठिक छ, अब त्यसो भए हामी जानुकाजीलाई मेरो व्यक्तिगत तर्फबाट साथसाथै हजुरको रेडियोको परिवारको तर्फबाट जन्मदिनको हामीले पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ यहाँको यो शुभ जन्मदिनमा। ल यो शुभ जन्मदिनमा आवाज सुन्न पाइयो, खुसी लाग्यो। आउनु हुँदैन थियो, कता कता हराउनु भएको थियो जस्तो लाग्थ्यो, आउनु भएकोमा यहाँलाई
1: जन्मेकै थिएन, त्यही भएर आज जन्मिएर आएको नि त।
0: हिजो अस्ति चाहिँ जन्मनु नै भएको थिएन। ल ठिक छ, जन्मिने बित्तिकै हामीसँग बोल्न पाउनु भयो, जन्मिने बित्तिकै नयाँ मान्छेको आवाज सुन्न पायो, खुसी लाग्यो है त। ल ठिक छ, कार्यक्रममा आउनुभयो, अन्य दिनमा पनि आउनुहोला, साथसाथै अब भोलि पर्सिका दिन पनि तपाईँसँग यसै गरी बोल्न कुरा गर्न पाइयोस् खुसी लाग्यो। अहिलेको लागि हामी सुटौँ कि के गरौँ जानु गाजे?
1: सुटिङ सुटिङ, अब धेरै समय भइसक्यो, मैले समय लिएको धेरै भयो, अहिले राखिदिन्छु नि त फेरि आउँदा।
0: ल ठिक छ, यहाँलाई फेरि पनि शुभकामना भन्दै अहिलेको लागि छेटौँ है।
1: नमस्ते।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो जानुका मगर सिन्धुलीबाट, उहाँको जन्मदिन हामीले पनि जन्मदिनको शुभकामना व्यक्त गर्यौं। आँटेका ताकेका सोचेका हरेक सपनाहरू पूरा हुँदै जानुका चाहिँ कार्यक्रम सुनिराख्नु भएको छ होला अहिले पनि भन्दै, यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
2: हेलो दी, नमस्ते। शिवा।
0: नमस्कार शिवा हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मदनपुराबाट हरपल रोशनी।
0: हरपल जी, के छ खबर?
2: खबर एकदम राम्रो छ, ठिक छ। मौसम शीतल छ, त्यस्तो घाम पनि होइन, समुद्रमा ठिक छ भन्नुपर्छ।
0: ल हाम्रो हरपल जी, हरपल नाम छ, हरपल आउनुहुन्न, बेला बेलामा आउनुहुन्छ, कता गएर आउनुहुन्छ है?
2: फोनमा सहभागिता नभए तापनि कमेन्ट मार्फत चाहिँ सकेसम्म मेरो सहभागितै छ
0: हरपलै है।
2: हजुर,
0: ल ठिक छ, हामीले पनि हरपल चाहिँ लाइक हरपल हर समय हर घडी हर सेकेन्ड भनिन्छ नि, त्यसै गरी सम्झिरहेका हुन्छौँ। आउनुहुन्न, अब हामीले फोन गर्नुहोस् न, कार्यक्रममा भन्न पनि पाइएन, के गर्नु है, त्यही भएर
2: यसो अब कार्यक्रम त विशेष हाम्रै लागि आउँछ होइन, टाइम कति, अब कल गर्न टाइम ठ्याक्कै कहिले मिलिरह हुँदैन, कमेन्ट मात्र पठाउँदै अनि सुन्नु टाइम मिलिरह हुन्छ, डायल गर्नु चाहिँ ठ्याक्कै कहिले टाइम मिल्दैन त्यही हिसाबले हो। कार्यक्रम आइसकेपछि त नसुन्ने कुरा हुँदै हुँदैन दि।
0: ल सुन मात्रै सधैँ हरपल सुन्नुहुन्छ, फोन मात्रै हरपल नगरेको यसरी बुझ्दा के होला?
2: अहिले यस्तो अब ठिकै छ, सहभागिता भनेको अब जुनै माध्यमबाट पनि सहभागिता भइन्छ, कहिले तलमाथि त भइ नै हाल्छ
0: कहिले भने तलमाथि हुन्छ नि, तर मैले यसो हाम्रो हरपलजीसँग रमाइलो मात्र गरेँ, कहिले काहीँ हामी आउँदैनौँ होइन, हामी नआउँदा पनि गीत सङ्गीत बच्च हामीलाई सुनेर माया गरेर साथ दिइराख्नु भएको हुन्छ, त्यो नै खुसी लाग्छ। अब सधैँभरि सबैले सदाबहार साथ दिनुहुन्छ र साथ पाइन्छ भन्ने हामीले आशा अपेक्षा नै गर्नु भएन। ल मैले चाहिँ यसलाई कसरी भन्न खोजेँ भने अब सधैँभरि हाम्रो हरपलजीको फोनै लाग्छ भन्ने पनि त छैन नि, धेरै साथीले फोन गरिराख्नु हुँदाखेरि कहिलेकाहीँ तपाईँको फोन लागेर अरू साथीहरूको फोन लागे हुन सक्छ भन्ने सन्दर्भलाई बुझौँ है।
2: हजुर हजुर, अनि त्यताको कस्तो छ बाटोघाटोहरू के कस्तो छ दि?
0: यतातिर बाटोहरू ठिकै छ, अब त्यस्तो पुरै समस्या नै हुने गरी, अब सवारी साथै नै नगुड्नेहरू गरी त त्यस्तो समस्याहरू त छैन, यता चाहिँ समग्रमा ठिकै छ भन्नुपर्छ, पानी पनि त्यस्तो ठुलो परेको छैन नि भने है मैले चाहिँ।
2: विशेष त अब हामीले दिनदिन न्युजहरू सुनिरहेछौँ, घटनाहरू पनि त्यस्तै घटिरहेछ होइन, विशेष हामी एकदम धेरै शोकमा डुबी पनि रहेछौँ। अब मेरोतिर चाहिँ एकदम धेरै पानी परेर होला, यो सुनसरीको सिमाना र धनकुटाको सिमाना ठ्याक्कै यता हाम्रो घर पर्ने हिसाबले चाहिँ बाटोघाटो एकदम धेरै अवरोध भइरहेको छ होइन, चार पाँच दिन भयो आवाजात गर्नलाई गाह्रो, अनि खाद्यान्न राशनहरू ल्याउन पनि एकदम धेरै गाह्रो भइरहेछ, विशेष त यो पानी परेर धेरै पानी भइरहेछ आजभोलि।
0: अब यो स्थिति छ, बर्खायामको समय छ पक्कै पनि, अब यस्तो हुन्छ, अब हामीले पहिले सामान ल्याएर स्टक राख्यो भने पनि अब कति बेला चाहिँ समस्या हुन्छ, त्यति बेला फेरि सकिहाल्छ, अहिले पनि अब खाद्यान्नदेखि लिएर अब हरेक काम गर्न जानको लागि अब बाटो भत्किएर चाहिँ समस्या भइरहेको छ धनकुटातिर, पानी परेकै कारण हो त,
2: पानी परेकै कारणले हो, अब अरू ठ्याक्कै सदरमुकाममा चाहिँ यो छैन विशेष हाइवेले भेट्छ होइन, यता सुनसरी र धनकुटासम्ममा त अलिकति गाह्रो छ, आशा छ चाँडै बनियोस् भन्ने एकदम धेरै मनमा लागिरहेको छ। अब विशेष अहिले बर्खाको मासु पानीले गर्दा मेरो जस्तै अवस्था अरूको पनि हुनसक्छ धेरैको होइन, यस्तै छ के गर्ने, जे गर्दा पनि सन्तुष्ट मानवलाई त कहिल्यै मिल्दैन, तर जे जस्तो भए पनि एक्सेप्ट गर्नुपर्छ, दुःख सुखको पाटो नै त्यही हो नि।
0: ल सुख दुःखको पाटो त्यही छ, जिन्दगीमा कहिले सुख कहिले दुःख आउँछ, अहिलेको तपाईँले दुःख भोगिराख्नु भएको छ, अब त्यहाँको सम्बन्धित निकायहरूले वडापालिका नगरपालिका के छ त्यतातिर होइन, उहाँहरूले सकेसम्म अब आम नागरिकको समस्याहरू हेर्नुहुन्छ बुझ्नुहुन्छ होला भन्ने छ, अब कतिले गएर अब बाटो बनाउनु पर्छ है, हामीलाई असहज भयो भन्नुभएको छ होला, हाम्रो हरपल्सीले चाहिँ भन्नुभयो कि भएन,
2: एकदम कामहरू त्यो ठाउँमा अब विशेष जानेको चिनेकोहरूलाई त फोनमै भन पनि भनिन्छ होइन, के कुराहरू बुझ्दाखेरि चाहिँ स्टार्ट भइसकेको छ खन्नुलाई भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ, आशा छ छिटै भन्छ होला।
0: ल अब सुरुवाती भइसकेको छ है बाटो बन्न भन्नु भन्ने खालको प्रतिक्रिया दिन पाउनुहुन्छ हाम्रो हरपलजीले?
2: हजुर हजुर,
0: ल अब बाटो बन्दैछ अथवा खन्नको लागि चाहिँ तयारी छ जेसिबीहरू भन्ने कुराहरू भन्नुहुन्छ भन्नुभयो होइन,
2: हजुर हजुर,
0: ल त्यसो भए बन्छ चिन्ता नगर्नुहोस्, अब भन्ने बित्तिकै अहिले भन्यो हामीले अहिले नै बोलेको जस्तो त काम गर्न सकिँदैन हुँदैन पनि होइन, काम गर्ने क्रममा अब समस्याहरू हुन्छ नि बिस्तारै भइहाल्छ, हामीले केही दिन समस्या भोग्नुपर्छ, त्यो समस्या समाधान हुन्छ, चिन्ता नगर्नुहोस् है। ल कार्यक्रममा आउनुभयो, तपाईँको सुख दुःखको कुरा पनि सुन्नुभयो सुनाउनुभयो, हामीले कति सुन्यौं कति भन्न पाइयो या पाइएन होइन, कति मिलाएर भन्यो या भनेन हरपलजीको समस्याहरूको बारेमा होइन, अब हामीलाई भन्दा त्यहाँ तपाईँलाई बढी थाहा हुन्छ, तपाईँले भन्नुपर्छ, अब हाम्रो हरपलजी बुझ्ने मान्छे हुनुहुन्छ, बुझ्ने मान्छेले चाहिँ काम गर्ने सम्बन्धित निकायसम्म यो खबर पुर्याउने जाने भन्नेहरू चाहिँ गर्नुभएको छ, अब समस्या हल हुँदैछ भन्ने प्रतिक्रिया पाएपछि त अलि हौसला पनि मिल्यो होइन,
2: एकदमै
0: ल कार्यक्रममा आउनुभयो, अब खुसी पनि कतै कतै दुःख पनि यस्तै छ, अब सुख दुःखको साथसाथै कार्यक्रममा आएपछि त हामीलाई रमाइलो लाग्ने नै भयो, हरपलजीको आवाज सुन्न पाएपछि, म कार्यक्रमको अन्त्यतिर छु, मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न,
2: हस् हुन्छ, विशेष त तपाईँ टेक्नुहोस् न हाम्रो मित्र अनि एफएम इन्टायर टिमलाई अब बज्ने गीत सुन्न एकदम इन्जोय गर्नलाई विशेष छ, अनि बाँकी रहेको दिन एकदम शुभ बितोस्। जे जति कार्यक्रम जुन जुन माध्यमबाट कार्यक्रम हेर्दै र सुन्दै हुनुहुन्छ सबै साथीहरूमा एक मुस्रा धेरै सम्झना उसले माया सबैमा शुभ दिन भन्दै छुट्टिन्छु। बाई बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनगुडाबाट हरफल रोशनीजी हुनुहुन्थ्यो। अब चाहिँ म फोन लिन्न, धेरै साथीको फेसबुक कमेन्टहरू प्राप्त सुमित बेलाको बुझ्दैमा म तपाईँका केही कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ। कुरा गर्न मन त छ, धेरै साथीहरूको समस्याहरू पनि सुन्नु पर्नेछ र सुनाउनु पनि हुन्छ। अब कतिपय अवस्थामा अब हामीले समस्यालाई चाहिँ हामी बोलीले मात्रै भन्न सक्छौ होइन, त्यहीँ गएर काम गर्न सक्ने जाने परिस्थितिहरू छैन। त्यो हुँदा तपाईँको समस्या सुन्ने र सम्बन्धित ठाउँमा अब पुर्याउने काम हो हाम्रो। अब कतिले सुन्नुहुन्छ भन्ने कुराले नै निर्धारण गर्छ यो कुराहरू चाहिँ। यति बेला म लाग्छु तपाईँको फेसबुक कमेन्टतर्फ। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ श्याम संगमजीको, उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु रौतहट जिल्लाबाट भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। गीता लामा संगीत लामा संगीतजीले पनि नमस्कार सुआईजीदी भन्दै हुनुहुन्छ। त्यसै गरी टो बहादुर पुलामीजीले पनि नमस्ते हजुर भनिराख्नु भएको छ। मगरी मायाजीले पनि नमस्कार शुभ दिन भन्दै हुनुहुन्छ। त्यसै गरी सिजन श्रेष्ठजीले पनि दिदी नमस्ते छ है, म पनि कार्यक्रम सुन्दैछु दोलखाबाट, अब बज्ने गीत सबैलाई, हाल चाहिँ मलेक्षबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि दिदी नमस्ते नमस्कार कार्यक्रम सुनिरहेको छु है, तीनजुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम गर्वै हाल चाहिँ दुवा कतारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। कल्पना साङपाङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। उहाँले चाहिँ लेख्नु भएको छ, प्यारो मान्छे दिलपाले शर्मिला राईलाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ। यहाँले धेरै दिनदेखि यही साथीलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ, अझै पनि निको हुनुभएको छैन, फेरि पनि स्वास्थ्य लाभको कामना व्यक्त गर्छौँ है हामीले, र अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। कल्पनाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सुमिति सुनवारजीले पनि गुड मर्निङ है दिदी, म कार्यक्रम सुन्दैछु काठमाडौँको बौद्ध जोरपाथीबाट सुमित किरात हो भन्दै हुनुहुन्छ। अब बच्ने गीत मलाई चिने नचिने सबैको लागि साथसाथै मेरो घर परिवारको लागि पनि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। बुद्ध वज्राचार्यजीले जन्मदिनको लाखौं लाख शुभकामना मनोज दमला सर रेडियोको लागि भन्दै हुनुहुन्छ, रेडियो काठमाडौँको सरको लागि भन्दै हुनुहुन्छ। मनोज धमलाजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ है। त बुद्धजी सुनिसक्नु भयो होला, सुन्दै हुनुहुन्छ भने भन्ने। त्यसै गरी सिर्जना मुखियाजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि बच्नु गीत मलाई चिने नचिने सबैको लागि साथसाथै मेरो घर परिवारको लागि पनि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। बुद्ध वज्राचार्यजीले जन्मदिनको लाखौं लाख शुभकामना मनोज धमला

सुस्मिता लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, है अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँका एतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सकाइसकेको छु जस्तो लाग्छ। एतिन्जेलसम्म यहाँ प्राप्त भएका कमेन्ट मैले वाचन गरेर सकाइसके भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी मञ्जु परियार, जानुका मगर, निर्मला पौडेल, हरपल रोशनीजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी तपाईँले हामीलाई एतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्याज गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम लोककुशेली अपरिवर बजीका मिठा लोकगीत संगीतका श्रोतक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै एतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, साथी सम्झना कर्गीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो जानकाजीले जुन भए पनि एउटा जन्मदिनको विशेषको गीत बजाइदिनुहोस् भन्नुभएको थियो। सोही गीत कार्यक्रममा छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसले वेबसाइट www.hajurkoradio.org.nका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाको एफएम 95 MHzबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। रसुवामा गएको विनाशकारी बाढ़ीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी उद्धार राहत र पुनर्स्थापनाको तयारी बारे सरकारले संसदलाई जानकारी गराउने भएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। उक्त बैठकमा सरकारको तर्फबाट एकजना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ। तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने सरकारको तर्फबाट एकजना मन्त्रीले जानकारी गराउने अपेक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भदौ 10 गते बुधबार भुटेको श्री त्रिशुली नदीमा विनाशकारी बाढ़ी आएको हो। त्यस बाढ़ीले रसुवाको टिम्बोरे च्याप्रोबेसे बेत्रावती नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ चितवन र गोरखा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित रहेको छ। 1000 बढ़ीको शव फेला परिसकेको छ। स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन्। यसबारे सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्न लागेको हो। यस अगाडि सभामुख राजनैतिक दलका नेताहरूले सम्बोधन गर्नेछन्। नेताहरूको सम्बोधन पछि सरकारको तर्फबाट सम्बोधन तयारी गर्ने रहेको छ। मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीले विशेष प्रस्ताव पारित गरेको थियो। त्यसअगाडि राष्ट्रिय सभामा पनि सांसदहरूले विपद बारे बोलेका थिए। तर राष्ट्रिय सभामा पनि सरकारको तर्फबाट बाढ़ी बारे कुनै जानकारी प्रस्तुत गरेको थिएन। प्रतिनिधि सभामा पनि सरकारको तर्फबाट एकजना मन्त्रीले जानकारी गराउने अपेक्षा रहेको संसद सचिवालयले जनाएको छ। जलवायु परिवर्तनकै कारण रसुवा बाढ़ी आएको र त्यसको खरबौको क्षति गरेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको एक कोषसँग क्षतिपूर्ति दावी गरेको छ। नेपालले खाँदै नखाएको विष लागेको भन्दै नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज हानि तथा नोक्सानी तथा कोषलाई पत्र पठाएको थियो। विश्व बैंकका अनुसार एकजना नेपालीले वर्षभरिमा 0.54 टन कार्बन डाइअक्साइड उत्सर्जन गर्छ, जुन विश्वव्यापी औसत भन्दा निकै कम हो। यो दर चीनमा 9.3, भारतमा 2.17 र अमेरिकामा 13.6 टन रहेको छ। विश्व बैंकको सन् 2024 आंकड़ा अनुसार प्रति व्यक्ति प्रति वर्ष विश्वको औसत उत्सर्जन दर 4.67 टन रहेको छ। यो आंकड़ाहरूको अर्थ हो कार्बन डाइअक्साइड उत्सर्जनमा नेपालको भूमिका गन्तव्य मात्र, तर त्यसको प्रभावका कारण नेपालले वर्षेनी ठूलो मात्रामा क्षति बेहोर्नु परिरहेको विज्ञहरूले बताएका छन्। रसुवाको भोटीको सी बाढ़ीलाई वातावरणविदहरूले जलवायु झन्ने विपद भनेका छन्। नेपालीले गर्दै नगरेको गल्तीका कारण 10 भदौमा बाढ़ी आएको र त्यसबाट ठूलो जनधनको क्षति भोग्नु परेको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डाक्टर महेश्वर ढकालले बताउनु भएको छ। भोटेको सीमा आएको भारी पहिरो हामीले जुन किसिमको जनधनको क्षति बेहोर्यो त्यो निरन्तर जलवायु विपद हो, डाक्टर ढकालले जानकारी गराउनु भएको छ। विकसित तथा औद्योगिक राष्ट्रहरूले व्यापक कार्बन उत्सर्जन गरेको र त्यसमा नेपालको योगदान नगर्ने रहेको पृष्ठभूमिमा आफ्नै कारणले भन्दा पनि अरूको कारणले हामी पीड़ित छौ भन्ने भनाइराख्नु भएको छ। यही कारण नेपाल सरकारले क्षतिपूर्ति माग दावी गरेर हानि तथा नोक्सानी कोषलाई पत्र पठाएको डाक्टर ढकालले बताउनु भएको छ। कोषले जलवायु परिवर्तन प्रतिकूल प्रभावबाट विशेष रूपमा जोखिममा रहेका विकासशील देशहरूलाई पुग्न जाने हानि तथा क्षतिमा विपत्ति व्यवस्थापन सहित पुर्याउनु नै रहेको छ।
रसुवाको भोटेको सीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीकामा परिविपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 9 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिस मृत फेला परेका हुन्। प्रहरीका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 69, चितवनमा 348, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार अझै 3916 जना सम्पर्कविहीन रहेका छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परिमृत्यु भएका 7 वटा शव तानसेनमा व्यवस्थापन गरिएको छ। नमलपुरमा फेला परेर पाल्पा ल्याएका शवको व्यवस्थापन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिको बैठकपछि तानसेन एक गोर्खेकोट स्थित सामुदायिक वनमा 7 जनाको शव व्यवस्थापन गरिएको हो। पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेठाईका अनुसार पाल्पामा ल्याएका पहिचान नभएका 7 शवमध्ये 7 जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार 1 बालिका सहित 3 पुरूष, 2 महिला र 1 बालिकाको शव व्यवस्थापन गरिएको हो। 1 जना महिलाको शव भने पहिचान भएको छ। उहाँको शव नुवाकोटबाट ल्याएका आफन्तहरूलाई जिम्मा लगाएको छ। विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको शव अवस्थामा गाँजा बरामद गरेको छ। विराटनगर महानगरपालिका 16 दरिया स्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बीओपी दैर्याबाट खटिएको टोलीले मंगलबार राति 60 केजी गाँजा बरामद गरेको हो। राति 11 बजेको समयमा दिव्य ज्योति अस्पताल प्रहरी लेखिएको 1-6-6620 नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेको थियो। सशस्त्र प्रहरीको टोलीले चेक जाँच गर्न खोज्दा भ्यानका चालक गाड़ी छोडेर फरार भएका थिए। चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा 2 वटा बोरामा प्याक गरिएको अवस्थामा करिब 60 किलो गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिनुभएको छ। गण्डकीमा एमाले छोडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आजै नयाँ मन्त्री नियुक्त गर्न लागेको हो। आज 11:30 बजे नयाँ मन्त्रीको शपथ गराउने तयारी। मन्त्रीको नियुक्ति आजै हुँदैछ। शपथको लागि तयारी गरिएको छ। मुख्यमन्त्री सचिवालयले जानकारी दिनुभएको छ। आज 1 जना मात्रै मन्त्री नियुक्त गर्न लागेको बताएको छ। नेपाल समाजवादी पार्टी नेसपाका फडिन्द्र देवकोटा मन्त्रीमा नियुक्त हुन लागेको हो। उहाँको मन्त्रालयबारे टुंगो लागेको छैन। अहिले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त रहेको छ। केन्द्रमा भएको निर्णय अनुसार गण्डकी सरकारबाट एमालेका 4 जना मन्त्रीले सामयिक राजीनामा दिएका हुन्। उहाँहरू यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री थिए। जेएनजी आन्दोलन भएपछि उहाँले मन्त्रीबाट राजीनामा दिएका हुन्। त्यसपछि सरकार बाहिर भए पनि सरकारले समर्थन कायम राखेको थियो। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंट
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692965998।
10: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
11: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540640682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540840892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
14: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
14: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
14: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
14: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
14: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारे लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
14: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक: बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर दुई: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन: बाघका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
7: उपाय नम्बर चार: दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच: मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: till we go on this walk together.
1: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाममा आदरणीय श्रोता मन्डलीलाई कार्यक्रम टपअप दि पटमा म कार्यक्रम प्रस्तुता श्रोता आज महत्व उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यहाँलाई आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दि पट हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौँ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 40 00 26 रहेको छ 0848 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ भने साथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु बिहानको समय छ 11:20 गइसकेको छ कहाँ हुनुहुन्छ के गरिदिनुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै म्यासेज गर्नुहोला पनि भन्न चाहन्छु प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी उहाँको साथ रहेको छ भने साथमा त तपाईँ हुनुहुन्छ यति बेला सुन्दै हुनुहुन्छ नि होइन सुनेर साथ दिनुहोला है भन्न चाहे कुराकानी गर्न मन छ भने नम्बर 0848 40 00 26 को माध्यम भएर आउनुहोला भन्दै यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि हामी अन्य कुराकानी गर्ने नै छौँ

गीता भाई को माझ में राखे कार्यक्रम के शुरुआत कर सकता छो आवाज नमस्ते राज महचु साथ में तपाई बेला देश तथा विदेश में रहकर सुनेर साथ दी राख्वक आशा सुनेर साथ दिनहला मन चाहू प्रत्यक्ष रूप में कुराका मन छबर 0440 40 0026 रहेक आउन सकून भाई मन चाहू 0440 40 0026 को मध्यम भर आउन सकून साथ ही मेसेज पठान सकून हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं तपाईले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्छौं पनि मन चाहिए 0440 40 0026 रहेको छ आउनु होला पनि मन चाहन्छु अनि मेसेजहरू त अब पठाउन सक्नुहुन्छ है पठाउनु होला भन्न चाहन्छु यदि कुराकानी गर्न मन छ होइन भनी भन्न चाहे यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ भन्दा पनि हुनुहुन्न हेरिसक्नु भएको छ भन्नुहुन्छ यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्छ कन्दरा ब्यान्डको गीत छ यति बेलाको समयमा तपाईँको माझमा

0: लेखक की है माया कन्द्र बहन को तपाई को माज में राख्यो कार्यक्रम टपक दीपा पनि यार भइराखेको छ आवाज में श्रीराज महत छु तपाईले पठन भएका मेसेज अनि साथै तपाईसँग कुराकानी गर्नेछु आउन सक्नुहुन्छ नम्बर 3940 40 0026 रहेको छ यति बेला आएको हुनुहुन्छ कामडको हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दाई नमस्कार
0: नमस्ते नमस्कार हजुर स्वागत छ कार्यक्रममा कामडको बोल्दै हुनुहुन्छ
1: म धनकुटाबाट हो बिनिता दाहाल
0: बिनिताजी के छ खबर
1: एकदम ठिकै छ अनि तपाईँहरूको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ सन्चै हुनुहुन्छ
1: हजुर सन्चै
0: ठिक छ है खाना खानुभयो
1: खाना भइसक्यो तपाईँहरूको
0: छैन बाँकी छ केही छिनमा हुन्छ किनभने सन्चैको छिनमा रेडियो त सुन्न पाउनु भएको छैन होला हजुर अनलाइनबाट चाहिँ यसो सुन्न मिल्थ्यो क्या अरे
1: हजुर
0: ठिक छ के छ मौसम कस्तो छ त्यतातिर
1: मौसम धुम्म परिरहेको छ त्यस्तै छ अनि त्यतातिर
0: यता पनि ठिक ठिकै छ भनौँ न राम्रै छ ठिक ठिकै छ यस्तै छ अब के गर्नु ठिक छ कुराकानी गर्न पाइयो खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनुभयो एकदम मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ फर्स्ट अफ अल त तपाईँहरूलाई नै अब बज्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु
0: धन्यवाद
1: अनि मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूको लागि धन्यवाद
0: हस् धन्यवाद बिनिताहरू सुबि दिनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे पालो तपाईँको 0840 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ 0840 40 0026 रहेको छ 0840 40 0026 माध्यम भएर आउनुहोला कुराकानी गर्छौँ पनि मलाई चाहन्छु साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि मलाई चाहे मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु कार्यक्रम चाहिँ के कस्तो लाग्छ यसो सरसल्लाह सुझाव चाहिँ होइन दिँदै गर्नलाई दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0840 40 0026 रहेको छ भन्न चाहे यति बेला तपाईँको माझमा एउटा अर्को गीत राख्छौँ त्यसपछि सटन सिट कमर्सियल ब्रेकतर्फ जान्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नु होला है त

0: हजुरको रेडियो 102.1 MHz।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30310, 98-51-40-41-98 र 98-41-25-59।

0: यो सटन सेट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपक टिपकमा आवाज मंगसर र आजमासु प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी हुनुहुन्छ उहाँको साथ रहेको छ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार सेवारो सुनाजी स्वागत छ कार्यक्रममा के छ खबर
1: मेरो खबर एकदम ठिक छ धन्यवाद
0: छ के गर्दिनुहुन्छ खाना भयो
1: खाना मेरो भइसक्यो अघि नै तपाईँको भाइ भएन
0: मेरो बाँकी छ एकैछिन हुन्छ
1: नखानु भएको नि अनि यत्रो 11:12 बजी न 12 बज्नु आँटी छ त 11:40 भइसक्यो छ
0: तपाईँहरूले
1: धेरै सताएकी क्या उनीको
0: कहिले
1: उनीको यादले धेरै सताएकी हो
0: खै हुन पनि सक्छ त्यही भएर पनि हुन सक्छ
1: पक्नलाई लगाउनु के अरूलाई आरी चाहिँ लगाइने
0: के भनौँ र मैले माया सबैलाई गरिराखेको छ नि हजुर खै
1: सबैलाई
0: इक्वेली गर्नुपर्छ माया भनेपछि सबैलाई होइन खै अब कसलाई गर्नु र होइन गर्नलाई पनि त हुनु पर्यो नि
1: त्यो
0: ओके अब खै के भनौँ कता हिँड्दै हुनुहुन्छ यात्रामा हुनुहुन्छ
1: म कता नै हिँड्दैछु भन्दाखेरि हिँड्दैछु ठ्याक्कै कतातिर भन्दाखेरि अब भानु
0: छुट्टीको
1: घन्टा घरको माथि पुगेर फोन गरौँ भन्दा त टाइम पर पुगेछ अनि त्यही भएर म अलिक ओरेछु
0: ओके ठिक छ खुसी राजा सम्झिदिनु भएको माछिन मौसम कस्तो छ
1: मलाई सम्झिने मात्र सोच्नु भयो म जति सम्झिने कोही छैन होला
0: ठिक छ सम्झिनु पर्छ माया गर्नुपर्छ पनि हुन चाहिँ
1: माया गर्दा गर्दै के गर्नु तपाईँले माया गर्नुहुन्छ
0: मैले कसरी माया मार्छु र हजुर
1: माया मारेर आउनुहुन्न त राति राति हुनु
0: कार्यक्रम आइराखेको छ त
1: आउनु त हुन्छ तर भन्न खोजेको अर्को भिडियो लाइभतिर आउनुहुन्न कहिले कहिले आउनुहुन्छ यसो अलिकति एकछिन यसो 4-5 मिनट आएर झलक्क देख्न पाएन कस्तो खुसी हुने क्या म
0: ठिक छ होइन अब भिडियो लाइभमा आउनलाई पनि क्यामेरा होइन मोबाइल क्यामेरावाला चाहियो हेर्नुहोस् कि आइफोन किनिदिनुहोस् मलाई होइन पठाइदिनुहोस् भिडियो लाइभमा आउनको लागि पनि त टुकटुके मोबाइलमा अब टुकटुके मोबाइलमा कसरी भिडियो लाइभमा आउनु होइन अब कहिले काहीँ यसो जुगाड गरेर आइन्छ नत्र भने अब कसरी आउने खै
1: कहिले कहिले होइन माया लाग्छ भने दिनदिनै राति राति चाहिँ आउनुपर्छ राति यस्तो सुन्न बसिरहेको हुन्छु कि म आउँथे भन्ने दिन्छु
0: यसरी
1: दिउँछ त यसरी हिँड्दै गरेको हुन्छ कहाँबाट आउने
0: आइफोन पठाइदिनुहोस् म दिनदिनै आउँछु है लाइभमा
1: आइफोन किन्नको लागि पैसा हुनु पर्यो नि यहाँ पैसा छैन
0: अनि मेरो टुकटुके मोबाइलबाट कसरी भिडियो लाइभमा आउनु ठिक छ यसो जुगाड गरेर आइराखेको हुन्छ
1: पैसा भएपछि धेरै कमाएर होइन आइफोन किनिदिउँला न त
0: रमाइलो अब त्यो तिन जेलसम्म यसरी चलाउँ पनि मलाई चाहे कोसिस गरिरहेका छौँ है सनाजी ठिक छ खुसी लाग्यो
1: मलाई एकदम खुसी लाग्यो आज यसरी गाडामा हिँड्दै गर्दाखेरि चाहिँ बोल्न पाएँ फोन पनि एकैचोटि लाग्यो अनि त्यहाँदेखि एकदमै फोन पनि उठ्यो
0: हजुर ठिक छ खुसी लाग्यो सम्झिदिनु भएकोमा एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: साथीहरू त अब मैले सबैलाई सम्झिरहेको छु विशेष गरी चाहिँ अब मैले सम्झिन नै पर्दाखेरि हेराबहादुर लगाइदा एकदमै अगाडिको रेडियो सुन्नुहुन्छ हेराबहादुर लगाइदा सम्झिरहेको छु त्यसै गरी टिकाराम सुनेवार देवान देवान हामी लगायत जति पनि अब साथीहरू छन् होइन सुना भनेर सुन्ने साथीहरू सबै सबैलाई म त बाटोतिर हिँड्दैछु अब भन्ने पनि अब भानु चाहिँ घन्टा घरतिर सुन्नु आफूलाई अनि नाम लिस्टहरू बोकेर हिँडेको छैन सबै सबैलाई नयाँ सम्झना छ भन्दै अन्तिममा हाम्रो सम्झना सुझलाई माया छ भनेर चाहन्छु साथै हाम्रो सिरिजा सरलाई पनि भन्दैछु त्यो ल
0: हस् धन्यवाद विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनाइ उहाँलाई पनि विशेष रूपमा मनाइदिन्छु धन्यवाद भने तपाईँको 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 48 40 00 26 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। 48 40 00 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, गुड मर्निङ हजुर, शुभ नाम, कहाँबाटको बोल्दै हुनुहुन्छ? मन्जुजी, के छ खबर?
2: मेरो खबर एकदमै ठिक छ।
0: के गर्दै हुनुहुन्छ? खाना भयो?
2: हजुर, खाइसकेको। दादाजुले खानुभयो त?
0: मेरो भएको छैन, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। रेडियो सुन्दै हुनुहुन्छ? हजुर, ठिक छ। सुनेर साथ दिनु होला पनि मलाई चाहे। कार्यक्रम के कस्तो लाग्दैछ?
2: एकदम कार्यक्रम राम्रो रमाइलो लाग्दैछ भन्नुभएछ।
0: ओके, ठिक छ ठिक छ। यस सम्झिदिनु भयो, खुसी लाग्यो। मौसम कस्तो छ?
2: मौसम चाहिँ एकदम सर्को घाम लागिरहेको छ भन्नुभएछ।
0: घाम लागिरहेछ जस्तो सर्को त?
2: ओके,
0: ल ठिकै छ। यस्तै हो, कति बेला घाम लाग्छ कति बेला पानी पर्छ भन्न सकिन्न। एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: आज चाहिँ मेरो लागि एउटा बर्थडे सङ राखिदिनुहोस् न दादाजी।
0: पप गीतमा कुन चाहिँ बर्थडे सङ भन्नुहोस् त?
2: मलाई ठ्याक्कै सिङ्गरको नाम चाहिँ आएन, एउटा पप सङमा बर्थडे सङ राखिदिनुहोस् न।
0: कुन चाहिँ भन्नुहोस् न?
2: ह्याप्पी बर्थडे टु यु भन्ने एउटा, कस्तो मलाई नामै भन्न आएन सिङ्गरको दादाजी।
0: पपसँगमा ह्याप्पी बर्थडे टु यु। ओके, हामी अब राख्ने कोसिस चाहिँ गर्छौँ पनि भन्न चाह, तर एक्ज्याक्ट तपाईँले बोल भनिदिनु भएको भए तपाईँकै अनुसार हामी राख्ने कोसिस गर्थ्यौँ। ठिकै छ, राख्ने कोसिस हुन्छ, तर प्रायःजसो पप गीतमा ठिकै छ हेर्छौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: आज जन्मदिन परेछ साथी समीर परियारको लागि चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु। शुभबाई।
0: हस् धन्यवाद, पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। पहिला तपाईँको 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 48 40 00 26 को माध्यमबाट आउनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका मेसेजहरू पनि भाषण चाहिँ हुनेछन् है पनि भन्न चाहन्छु। ठिक छ, एउटा गीत भन्दै हुनुहुन्थ्यो, यति बेलाको समय पनि तपाईँको माझमा राख्छौँ, त्यसपछि आउनेछौँ। रेडियो सुन्दै गर्नु होला है त।
3: सदा खुसी रहनु तिमी यही छ मनोकामना, सधैँ सफल रहनु तिमी यही छ शुभकामना। आशा छ आजको दिन खुसियाली छाउनेछ, अनि सफलताले सधैँ तिम्रो पाउ चुम्नेछ। This one's for you.

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: मलेको बजार नजिकैको सड़क खण्ड भाँचियो। अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्दमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोशी बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैगरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। काठमाडौँ उपत्यका सहित धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। नागडुंगा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ। नागडुंगा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण अरण को राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मरमत तथा सरसफाईको कार्य गरिरहेको छ। सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मरमत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट करिब 16,00,000 मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसैगरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घर क्षति पुगेको हो। यसैगरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनकोसी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम, नागढुंगा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँचियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए, तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले 1 विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटेकोशी बाढ़ीबाट 16,00,000 मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुङ्गा र मलेको बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्ष द्वन्द्वका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि प्रत्याशी बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भएको मुजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
7: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
6: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
7: मौरी पालन व्यवसाय र मह प्रशोधन।
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
6: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
7: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
6: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
6: फलफूल प्रशोधन र बजारीकरण।
7: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
7: प्राङ्गारिक कृषि वस्तु निर्यात।
6: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
7: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
6: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्।
8: धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
9: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
10: ओ, प्रकाश कपूर।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हाईको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभ्यसले वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसायमा चाहिँ तपाईँलाई जे सहज लाग्छ त्यो चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई कथा कविता होइन शायरी मुक्तक जे आउँछ त्यो सुनाउन सक्नुहुनेछ। साथै तपाईँलाई क्यारिकेचर गर्न आउँछ भने पनि क्यारिकेचर गर्न सक्नुहुनेछ। र साथै तपाईँले सचित्र गीत गाउँछु भन्नुहुन्छ भने पनि तपाईँले सचित्र गीत गाउन सक्नुहुनेछ। आजको व्यवसाय तपाईँको रोजाइको प्रस्तुति प्रस्तुत गर्ने समय रहेको छ। यो समय अवधिभर तपाईँले फटाफट फोन गरेर आउन सक्नुहुनेछ र जो साथीलाई आउँछ भने उहाँले सहभागिता जनाउनुहोस् र आउने साथीले सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट हामीले कार्यक्रम स्थानीय सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि 04:40:40:26 फोन गरेर तपाईँलाई पनि यसरी नै गीत गाउन मन छ भने गीत पनि सुनाउन सक्नुहुनेछ। र जो साथीहरूलाई क्यारिकेचर गर्न आउँछ भने उहाँ साथीले क्यारिकेचर गरेर पनि सुनाउन सक्नुहुनेछ। र तपाईँलाई जुन सहज लाग्छ त्यो चाहिँ आजको बसाइमा प्रस्तुत गर्न सक्नुहुनेछ। 04:40:40:26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। र यति बेला धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी चाहिँलाई सम्झना सन्देश पठाउनु भएको छ। हुनुहुन्छ साथी विष्णु परियारजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ दिपा पूर्व छाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कृष्ण सुनवार, अफिसियल पेजबाट पनि हामीलाई कमेन्ट प्राप्त भएको छ। दिदी नमस्कार, सुन्दैछु है प्रोग्राम फेसबुक लाइभ मार्फतबाट चाहिँ हासै काठमाडौँबाट कृष्ण सुनवार हो नि। साथीहरूलाई सम्झना राख्नु पर्दा धन्यवाद छ मेरो बबिता मगर, त्यस्तै गरी संगीता ठकुरी, अनिता तामाङ, त्यस्तै गरी हुनुहुन्छ पासाङ डोल्मा तामाङलाई पनि सम्झना सन्देश छ भन्ने हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सोना कन्दुङ्गाजी हुनुहुन्छ, सेवारो नमस्कार आजै सम्झना आशिष हजुर, म पनि कार्यक्रम सुन्दैछु पूर्वाञ्चलबाट हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरूलाई पनि सम्झना गर्नुभएको छ। टिकाराम सुनवार, लेखक मान्तवा राई, स्वस्थानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुगजमेर, सरस्वती खत्री, र त्यसै गरी हुनुहुन्छ हिराबहादुर लकाई, लीलाराज सम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता हाँडाल, सम्झना सोनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुशान थामी, श्रीराज महतीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमीन छेत्री, त्यसै गरी हुनुहुन्छ क्रिस ढुङ्गा, नायमत खड्गी, प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिमान, देवेन किशोर अन्जान, समीर स्वर्गी, किरात आर्जी जीवन, स्वामी राई, विलया स्वामी, मिना गिसिङ, रत्न शमशेर थापा, सुनिता युङमे कुलुक, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ कमल श्रेष्ठजी हुनुहुन्छ, हजुर नमस्कार, म तीनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस प्रोग्राम मार्फत चाहिँ साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ देवबासकोटा मनोज भुजेल हुनुहुन्छ, छुच्ची आरती लिम्बु, लोकेन थेक्लिन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला अनेम, पूजा आम्दे माध्यम्बा लिम्बु भन्नुभएको छ, फुलमायाङ आङ्खेवा लिम्बु, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै छुटिन्छु भन्नुभएको छ कमल श्रेष्ठजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी अन्जु मगरजी हुनुहुन्छ, हजुरले दिजीयू म पनि सुन्दैछु है प्रोग्राम काठमाडौँबाट, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी नवराज खत्रीजीले पनि लेख्नु भएको छ, नमस्कार म पनि सुन्दैछु है युएबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो समय अवधिभर तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइराखेको छ, र जो साथीहरूलाई चाहिँ आजको बसाइमा कथा कविता चुटकिला होइन क्यारिकेचर गीत गाउन आउँछ भने उहाँ साथीले सहभागिता जनाउनुहोला, नआउने साथीले कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र कार्यक्रममा अवधिभर एकदमै मिठा गीत संगीतहरू बजिराखेका छन्, सुन्दै हुनुहुन्छ होला। यो समय काली ओराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, अफिसियल कामतिर पनि व्यस्त हुनुहुन्छ होला। यो व्यस्तताको समयमा पनि थोरै भए पनि समय निकालेर कार्यक्रम सुनौं भने सोच राखेर तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, र कार्यक्रममा सहभागिता जनाउन नपाए पनि सुनेर साथ दिनुहोस्। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हजुर नमस्ते, नमस्कार,
0: नमस्ते, नमस्कार हजुर, यो आवाज सुने जस्तो पनि लाग्छ, यो भन्दा अगाडि फोन गर्नु भएको छ कि भएको छैन होला त?
1: हजुर मैले गरेको थिएँ होला, हजुर म सिन्धुली सिकलबाटै,
0: त्यस्तै आवाज लाग्यो, त्यही भएर चाहिँ यो भन्दा अगाडि फोन गर्नु भएको थियो कि थिएन भनेर चाहिँ मैले सोधेको है त।
1: हजुर हजुर गरेको थिएँ,
0: ठिक छ, धेरै समयपछि यो आवाज सुन्न पायो होइन, के छ अनि आरएनजीको खबर?
1: एकदम ठिकै छ, अब घामहरू लागिरहेछ, कामहरू चल्दैछ, गाउँ घरतिर राम्रै छ, रमाइलो नै छ भन्नुपर्छ है।
0: राम्रो छ, रमाइलो छ, अनि धेरै समयपछि आउनुभयो, कता हराउनु भएको थियो, एकदम व्यस्त हुनुभयो त, के काममा व्यस्त हुनुहुन्थ्यो यत्रो समय?
1: हजुर म त्यो गाउँघरतिर अब मेला छाट खेतीपात अब खेताला भनौँ न है यता तल घर माथिल्लो घर यस्तै यस्तै भन्नुपर्छ
0: ल अब यता अर्म फर्म होइन टाढ्दै आफ्नो काम गर्दै यसरी नै दिनहरू बितिराखेका छन् है
1: हजुर हजुर
0: अनि आज चाहिँ कार्यक्रम सुन्नु भएको छ कि छैन त
1: हजुर मैले अहिले भर्खर रेडियो खोलेको थिएँ अहिले चाहिँ कार्यक्रम आ रहेछ हल्का चाहिँ सुनेको छु भन्नुपर्छ है
0: हल्का सुनेको छु भन्नुभयो आजको विषयवस्तु के छन् भन्ने कुरा थाहा छ है
1: हजुर लगभग हल्का फुल्का थाहा छ कि जस्तो लाग्छ
0: ल त्यसो भए आजको बसाइमा हामीलाई के सुनाउनुहुन्छ हाम्रो आर्यनजीले
1: आज म एक लाइन जति गीतै सुनाउँछु आज कस्तो कस्तो गीत गाउनु पर्ने
0: अब आजको बसाइमा भन्दा पनि सबै हामीले 12-15 आउने प्रोग्राममा चलचित्रको गीत मात्रै गाउनुपर्छ है चलचित्र सम्बन्धी गीत गाउनु भयो भने चलचित्र सम्बन्धी गाउनुहोस् गीत गाउनुहुन्छ भने चाहिँ अनि अब कथा कविता चुटकिला सायरी मुक्तक जे भन्नु पनि हुन्छ है त
1: हुन्छ सायरीहरू अन्य ठाउँमा म फिल्म चलचित्रको छोटो एक दुई लाइन गीतै गाउँछु नि त है
0: सुरु गर्नुहोस् है त

0: चाहिँ भनेर
1: आइरिनजी कति मिठो आवाज अनि कति मिठो होइन खलनायक चलचित्रको गीत गाउनु भयो है. एकदमै राम्रो छ, प्रयास राम्रो छ, सधैँभरि यसरी नै अगाडि बढ्दै जानु है त. कार्यक्रममा आउनुभयो, एकदमै मिठो गीत पनि सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु. आगामी मौसममा पनि समय मिलेछ भने कार्यक्रममा सहभागिता जनाउनुहोस्, नभए पनि कार्यक्रमलाई सुनेर साथ दिने प्रयास गर्नुहोस् भन्दै आजको मौसमबाट हामी छुटौँ है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो सिन्धुलीको भाट हुनुहुन्थ्यो, आर्यन भगवर्जी हुनुहुन्थ्यो. एकदमै मिठो गीत सुनाएर चाहिँ छुटिसक्नु भएको छ. जो साथीहरूलाई यसरी नै गीत गाउन मन छ भने आउन सक्नुहुनेछ, कथा कविता चुटकिला होइन तपाईँले मुक्तक सायरी जे आउँछ त्यो चाहिँ सुनाउन सक्नुहुनेछ. र साथै तपाईँले क्यारिकेचर गर्न आउँछ भने पनि आजको बसाईमा तपाईँले त्यो चाहिँ क्यारिकेचर गरेर सुनाउन सक्नुहुनेछ. यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार.

0: नमस्ते
1: नमस्ते नमस्कार यति मिठो आवाज भन्दै थिए खुसारी हुनुहुन्थ्यो. उहाँको नाम चाहिँ हामीले पहिचान गर्न सकेनौँ होइन. उहाँको आवाजमा एकदमै मिठो गीत चाहिँ हामीले सुन्न पायौँ. फेरि पनि तपाईँले फोन लाग्छ भने तपाईँको परिचय चाहिँ दिनुहोला पनि भन्न चाहन्छु होइन. सकेसम्म गीत गाउने प्रयास पनि गर्न सक्नुहुनेछ होइन. अनि यति मिठो आवाज छ, धेरै गीत सुन्न मन लागेको थियो. जो साथी हुनुहुन्छ उहाँलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. पालो तपाईँको रहेको छ 0840400026 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु. र यति बेला टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सम्झनाजी. नमस्कार, गुड आफ्टरनुन. सुन्दैछु उदयपुर चौतन्डीगुडी नगरपालिका बेल्टा राइट टोल चुकबाट चाहिँ फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँलाई टेक बहादुरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी हुनुहुन्छ आयुषा पोरीजी हुनुहुन्छ. नमस्कार दिदी, के छ सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ. म एकदम सन्चै आराम कुशलै छु. हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ है त. दिदी खाजा खानुभयो त भन्नुभएको छ. मेरो खाजा बाँकी नै छ है. अब हजुरको भयो कि के छ. म पनि प्रोग्राम सुन्दैछु भन्नुपर्छ होइन. पुराना गाउँ सिमले घर भइहाल्छ. काठमाडौँबाट आयुषा पोरी हो. मिस यु अल भन्नुभएको छ. हजुरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ. थ्याङ्क यू सो मच हजुरलाई सुनेर साथ दिनुहोला. समय मिलेछ भने कार्यक्रममा पनि सहभागित छन् हुने प्रयास गर्नुहोला पनि भन्न चाहे. र त्यसै गरी हुनुहुन्छ सिम्पल सरिनाजी हुनुहुन्छ. हेलो दिदी नमस्ते, के छ खबर. म पनि मोरङदेखि मोरङको काली पोखरीबाट चाहिँ सुन्दैछु है. सरिना गुरुङ हो, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ. उहाँले पनि हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट. विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ. सालुदेखि पनि सुन्दै हुनुहुन्छ. र त्यसै गरी सुनिता सुनवारजी हुनुहुन्छ. नमस्ते भन्नुभएको छ. नमस्ते नमस्कार है हजुरलाई पनि सुनिताजी. कहाँदेखि हुनुहुन्छ हजुर. र त्यसै गरी हुनुहुन्छ प्रेम नगिमा शेर्पाजी हुनुहुन्छ. मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ. प्रेमजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. कार्यक्रम सुनेर साथ दिनुहोस् होइन. तपाईँले आउँछ भने कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्. सबै मान्छेलाई सबै एउटै कुरा आउँछ भन्ने थाहा छैन. धेरै मानिसहरूको धेरै साथीहरूको चाहिँ धेरै प्रतिभा हुन सक्छ होइन. तपाईँले जे सहज लाग्छ त्यो चाहिँ सुनाउनु होला. मलाई आउँदैन भने पछि हट्नु भयो भने हामी पछिको पछि गराउँछ. जस्तो हामीले चाहिँ म यो काम गर्छु होइन, सकेसम्म प्रयास गर्छु भनेर हामी प्रयासमा जाने हो क्या. एकैचोटि म यो सफल पार्छु भन्ने हिसाबले जाने होइन. हामी सानो कुराबाट चाहिँ होइन त्यसलाई बढाउँदै बढाउँदै ठुलो पार्ने हो होइन. त्यही भएर चाहिँ हामी तल्लो स्टेपबाट चाहिँ होइन वान बाई वान गर्दै हामी स्टेप स्टेप गर्दै जानुपर्ने हुन्छ. र त्यही भएर चाहिँ तपाईँले चाहिँ आज थोरै गीत गाउने अथवा तपाईँले गीत गाउनु भयो भने अर्को दिन होइन अर्को हप्ता तपाईँले त्यसलाई प्रयास गर्दै जानु भने म आज यो प्रोग्राममा चाहिँ यस्तो गर्नुपर्ने छ त्यसलाई चाहिँ म प्रयास गरेर जान्छु सकेसम्म प्रयास गर्छु भन्ने खालको सोच राख्नु भयो भने चाहिँ तपाईँ अगाडि बढ्न सक्नुहुनेछ. सबै मान्छेले चाहिँ होइन सबै कुरा चाहिँ हामी सानैदेखि जानेर आएका हुँदैनौँ. र त्यसलाई हामीले सानो तल्लो स्टेपदेखि चाहिँ होइन हामी बढ्दै जानुपर्ने हुन्छ, सिक्दै जानुपर्ने हुन्छ. त्यो भएर चाहिँ तपाईँले अप्ठ्यारो नमान्नु होला. मलाई कार्यक्रम आएपछि आउँदैन बिर्सन्छु भन्ने कुरा त्यो सोच चाहिँ नराख्नु होला. हामीले हुन्छौँ होइन. अहिले भनेको कुराहरू पनि कतिपय कुराहरू हामी सम्झन सक्दैनौँ. त्यसलाई हामी प्रयास गर्दै गयो भने चाहिँ हामी अगाडि पनि बढ्न सक्छौँ. र त्यसै गरी हुनुहुन्छ अर्को साथी अञ्जना शङ्कर कोइराला भन्नुभएको छ. उहाँले पनि मिस यु अल भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी रम्तेल कान्छीजीले पनि हाई दिदी के छ भन्नुहुन्छ. मेरो खबर पनि एकदम ठिक छ है भन्नुपर्छ. र यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ जाने हो कि जस्तो पनि लागेको छ. तपाईँलाई मिठो गीतबाट हामी मनोरञ्जन दिने प्रयास गर्छौँ. र त्यसपछि तपाईँले पढ्नुभएका सन्देशहरू वाचन गर्न र तपाईँसँग फोन लाग्छ भने कुराकानी गर्न पनि तपाईँको प्रस्तुति हामी सुन्नको लागि पनि उपस्थित हुनेछौँ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: सिम्पल सिम्पल कान्छीको टिम्पल पर्ने गाला एकदमै मिठो गीत रहेको थियो. अन्धाज चलचित्रको गीत रहेको थियो. यसमा अभिनय रेखा थापा अनि जीवन लोइटेडको रहेको छ भने आवाजमा रहेको छ दीपक लिम्बू. त्यसै गरी मान्धवी त्रिपाठी रहेको छ. लिरिक्समा शंकर अधिकारी रहेको छ र म्युजिकमा वसन्त सापकोटा रहेको छ. संगीत हामीले कार्यक्रममा राखिसकेका छौं. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
1: हेलो, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार. हजुर, शुभ नाम?
1: करिना गुरुङ बोल्दैछु मोरङबाट.
0: करिना भन्नुभयो?
1: सरिना.
0: सरिना. सरिना गुरुङ.
1: हजुर,
0: के छ सरिनाजीको खबर?
1: मेरो खबर एकदमै राम्रो छ, तपाईँको के छ?
0: मेरो पनि खबर एकदम राम्रो छ, रमाइलै छ भन्नुपर्छ. होइन, मन्द मन्द काम लागेको छ, यस्तै छ भन्नुपर्छ. हजुरकोतिर के छ अनि खाजा लिनु भयो कि बाँकी छ? मैले एकैचोटि प्रश्न सोधेँ र छोटो मिठोमा उत्तर दिनु.
1: खाजा भएको छैन. होइन, मोरङको मौसमको कुरा गर्नु पर्दा एकदम मजाले काम लागिरहेको छ. अनि दुई तिन दिन भयो एकदमै धेरै हावा पनि चलिरहेको छ. चैत वैशाख जस्तै छ है यतातिर.
0: त्यता चाहिँ हावा चलिरहेको छ है?
1: हजुर हजुर, घाम पनि एकदम लागिरहेको छ अनि हावा पनि चलिरहेछ. खै मौसम पनि कस्तो कस्तो क्या, चैत वैशाख जस्तो भइरहेको छ त.
0: ठिकै छ, अब मौसम यस्तो छ होइन, अब विपत्तिहरू पनि प्राकृतिक विपत्तिहरू पनि यसरी आइराखेका छन्. आफू सतर्क रहेर बस्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला. अब प्रदूषित हावाहरू होइन जस्तो आउन सक्छ, हेर्दाखेरि मास्कहरूको प्रयोग गर्नुहोला. होइन, प्रशस्त मात्रामा पानीहरू पनि पिउनुहोला. अब हामीले भन्दा धेरै थाहा छ, हजुरहरूबाट पनि हामीले धेरै कुरा सिकेका छौँ. यस्तो कुराहरू सानोतिनो कुराहरू चाहिँ हामीले होइन भनिराख्नु पनि पर्दैन, तर अलिकता नबुझ्ने आमा बुवा हजुरआमाहरू हुनुहुन्छ भने उहाँको सानो बच्चाहरूको लागि चाहिँ यो चाहिँ हजुर जानकारी दिनुपर्छ है त. कार्यक्रम सुन्दै हुनुहुन्छ, मोरङदेखि हुनुहुन्छ होइन, त्यही टाढादेखि अनि कार्यक्रम सुनेर सुन्नुहोस् होइन, सुनेर प्रतिक्रिया पनि दिँदै जानुहोस् न. यस्तो भएको भए चाहिँ अलि राम्रो हुन्थ्यो दिदी भनेर पनि हामीलाई अब कुनै तपाईँले सल्लाह सुझाव राख्नु पर्यो भने चाहिँ हामीलाई त्यो पनि भन्न सक्नुहुनेछ है त. ल, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ. अब हामीले पनि विदा लिनुपर्ने समय भइसकेको छ. अन्तिममा भए पनि हाम्रो सरिनाजीसँग मिठो कुराकानी गर्न पायौँ, छोटो मिठोमा कुराकानी गर्यौँ. अन्य बसाइमा पनि हामी धेरै कुराकानी गर्नेछौँ, अन्य माध्यम पनि छ होइन, त्यसमा जोइन भएर हामी कुराकानी पनि गर्नेछौँ. र आजको बसाइमा के गर्नुपर्छ भन्ने विषयवस्तुबारे तपाईँलाई जानकारी छ है?
1: प्रोग्रामको बारेमा मलाई थाहा छ, आज चलचित्रको गीतहरू गाउने रहेछ होइन. हुन्छ, म थोरै गाउँछु ल, टाइम पनि छिटिनु लाग्छ.
0: ल ठिक छ, सुरु गर्नुहोस्.

0: आज त्यही दिने ल।
1: योभन्दा अगाडि पनि हामीले छोटो मिठोमा गीत सुनाउनु भएको छ जस्तो लाग्यो मलाई, हो र?
0: हजुर हजुर, अस्ति कहिले चाहिँ गएको थिएँ भन्नुपर्छ है।
1: कति मिठो आवाज है, म त सुनेर छक्क पर्यो भने यो मिठो आवाज कसरी बनाउन सकिन्छ होइन, चेन्ज गर्न पाएको भए पनि मलाई दिनुहुन्थ्यो होला है मार्दाखेरि। ठिकै छ, हामी धेरै अब यस्तो हो कार्यक्रमको नियम पालन होइन, कति साथीहरूको चाहिँ यति मिठो आवाज छ, यो आवाज होइन यति मिठो आवाज संसारभरि सुनिराख्नु भएको छ, सबैले मन पराउनुहुन्छ, को कसमा चाहिँ कति प्रतिभा होइन कतिको चाहिँ क्षमता रहेछ भन्ने कुरा पनि जान्छन् होइन, अब बुझ्नुहुन्छ उहाँहरूले पनि। एकदमै राम्रो छ, मैले त्यो देखावटी होइन त्यतिकै नभएर पनि भनेको होइन, तपाईँको आवाज एकदमै मिठो छ अनि गीत पनि त्यस्तै मिठो गीत गाउनु भयो, सुनिरहनु मन लाग्ने खालको। ठिक छ, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी वर्षमा पनि आउँदै गर्नुहोस् कार्यक्रममा, अब के कसरी कुन समयमा आउँछ, अन्य कार्यक्रमहरू पनि धेरै कार्यक्रम आउँछ, त्यो समयलाई पनि नियाल्दै गर्नुहोस् है।
0: फलो गरेको
1: छु अनि त्यो ठिक छ, आउनुभयो खुसी लाग्यो। त्यति धेरै टाढादेखि पनि होइन अन्य माध्यम सामाजिक सञ्जाल फेसबुक पेजबाट होइन हामीसँग जोडिने भएको छ, सुन्दै गर्नुहोस् कार्यक्रममा के कस्तो लागिरहेको छ, सल्लाह सुझाव दिनुपर्नेछ भने त्यति जानुहोस् न, अहिलेको बसाइबाट आउनु भयो, सुनिरहनु मन लाग्ने खालको। ठिक छ, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी बसाइमा पनि आउँदै गर्नुहोस् कार्यक्रममा, अब के कसरी कुन समयमा आउँछ, अन्य कार्यक्रमहरू पनि धेरै कार्यक्रम आउँछ, त्यो समय

मोरङ भएर चाहिँ हुनुहुन्थ्यो। एकदमै मिठो गीत आवाज पनि कति मिठो होइन, सुनिराख्न मन लाग्ने खालको आवाज छ, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्छौँ भनेर तपाईँले पठाउनुभएका केही सन्देशहरू बाँकी छ र त्यस सन्देशलाई वाचन गर्दै कार्यक्रममा एउटा मिठो गीत राख्दै हामी पनि ओझेल पढ्नेछौ। यति बेला हुनुहुन्छ रूपासना योगीजी हुनुहुन्छ। नमस्कार प्यारे दिदी, सुन्दैछु है सिन्धुली रुबेबासबाट रूपासना योगी। म बस्नेसँग सम्पूर्णको लागि र मेरो हस्बेन्ड नारायण कुल चाहिँ शुभ आज चाहिँ मेरो हस्बेन्ड र नारायणको चाहिँ शुभ जन्मदिन, जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु भन्नुभएको छ उहाँले। हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना सामतङजी हुनुहुन्छ, गुड आफ्टरनुन नाना, नमस्ते सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ। मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई चाहिँ गेट विल सुन भन्नुभएको छ। हाम्रो तर्फबाट पनि उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना छ र उहाँले साथीहरूलाई सम्झाउनु भएको छ। मामु अन्जान यात्री प्यारी साम्पाङ, त्यसै गरी विनोद बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रञ्जित राई, सोना कन्दङबा, अरू मलाई चिन्ने नचिन्ने, सम्झने बिर्सने, माया गर्ने, घृणा गर्ने सम्पूर्ण सबै जनालाई चाहिँ धेरै धेरै माया छ अल फ्रेन्डमा भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कुमारी युङहाङ लवाजीजी हुनुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ। कुमारीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि मैले कार्यक्रम समय अवधिभर वाचन गरिसकेको छु। आजको समयमा होइन साथीसँग छोटो मिठो भए पनि हामीले मिठो आवाजमा गीत सुन्यौं। सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा र मायाला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको व्यवसाय सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रानीछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाउ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 कार्यालय कठजोड रामेछाप।
5: रंगबहार रंगबहार
6: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ज पेन्स।
7: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
12: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: नवीकरणका लागि आवश्यक कागजातहरू,
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
12: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
12: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
12: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
12: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
12: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
9: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
13: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
13: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
9: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
9: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
9: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
9: अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
9: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
9: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
9: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
9: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
9: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
9: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
17: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
9: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
17: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
9: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथान बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
17: मौरी पालन व्यवसाय र मह प्रशोधन,
9: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
17: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
9: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
17: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
9: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
17: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
9: फलफूल प्रशोधन र बजारीकरण,
17: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
9: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
17: प्राङ्गारिक कृषि वस्तु निर्यात,
9: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
17: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
9: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
12: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: नवीकरणका लागि आवश्यक कागजातहरू,
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
12: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
12: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
12: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
12: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
12: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
12: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
12: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
12: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
12: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली। डब्ल्यूएए प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू:
4: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
7: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
4: मिति 2083 भदौ 20, स्थान थाक्ले, समय बिहान 7:30 8:30 समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
7: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
4: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म।

0: 37 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा वडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा वडाहरू मचबारी पहरी टोल
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा वडाहरू भ्याउरे सबै
1: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
0: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
0: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30बजेदेखि 10:30बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
0: सोही दिन बिहान 7:00बजेदेखि 9:00बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30बजेदेखि 9:00बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
1: सोही दिन बिहान 7:30बजेदेखि 9:00बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
0: सोही दिन बिहान 7:30बजेदेखि 9:30बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
0: सोही दिन बिहान 9:00बजेदेखि 11:00बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30बजेदेखि 8:30बजेसम्म स्थान आरुबटे समेटिने टोल तथा ओडाहरू आरुबटे सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सापमारे सबै
1: सोही दिन बिहान 10:00बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने

0: भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
2: अहिले दिउँसोको 2 बजे
3: हजुरको रेडियो 102.3।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्स 2 थुप्लो किनेका हर्ज, साथै तामाको सीएफएम 95.1 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई र रसुवाको बाढ़ीमा परेका झण्डै 12,000 नागरिकको उद्धार गरिएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले 11,993 उद्धार भएको जानकारी संसद भवनमा जानकारी गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्रले अझै पनि 3,916 जना सम्पर्क विहीन रहेको पनि बताउनु भएको छ। उहाँले बाढ़ीमा पर्यो घाइते भएका 292 जना मध्ये 182 जना डिस्चार्ज भएको पनि बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्रका अनुसार उपचाररत बाँकी घाइतेहरूको स्वास्थ्य सुधारका लागि स्वास्थ्य कर्मीले प्रयास गरिरहेको पनि संसदलाई जानकारी गराउनु भएको हो। एक हप्ता अघि गएको बुधबार रसुवाको भोटेकोसी आएको बाढ़ीबाट करिब 16,00,000 मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्य प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको जनाइएको छ। 3,916 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धार भएका 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएको वा 182 जना डिस्चार्ज भइसकेको र बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङका 19 विद्यालयमा पढ्ने 6,901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। रसुवाको स्याब्रो बेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क, रसुवा गढ़ी र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ। गल्छीको वैभेरी अस्पताल र चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ। भोटेकोसी बाढ़ीले 40 पक्के पुल पूर्ण रूपमा बगाएको र थप 4 पुल क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नुवाकोटमा मात्र 1,267 घर पूर्ण रूपमा र 1,253 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोसी त्रिशुली करिडोरको बाढ़ी प्रभावित क्षेत्रमा 4,699 भवन जोखिममा परेको प्राधिकरणको अनुमान रहेको छ। रसुवाको अति प्रभावित गोसाईकुण्ड र आमा छोरी दिङमो गाउँपालिकाका 3,702 घर धुरीका 14,461 नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। उनीहरू सड़क, विद्युत र संचार सेवाबाट विच्छेद भए अलपत्र अवस्थामा परेका छन्। रसुवागढी, रसुवा, भोटेकोसी, चिनीले, लाङटाङ खोला, माथिलो त्रिशुली 2, माथिलो त्रिशुली 1, मैलुङ खोला, माथिलो त्रिशुली 3A, माथिलो त्रिशुली 3B

मध्य त्रिशूली गंगा नदी त्रिशूली देवीघाट र सुपर त्रिशूली लगायत जल विद्युत आयोजनामा क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा त्रिशूली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यवसायिक प्रायोजन होटल रेस्टुरेन्ट क्यान्टिन आदिका लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै कराइसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। आज नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बजार व्यवस्थापन दीपक बरलको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारी बीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। भदौ 14 कृष्ण भीरमा सड़क भाँचेका कारण ग्यास आपूर्ति श्रृंखलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै बैठकले उपत्यकामा ग्यास हाहाकार हुन नदिने वैकल्पिक उपाय अघि सारेको छ। राजमार्ग अवरूद्ध भई ग्यास बुलेट काठमाडौँ आउन नसकेपछि अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगहरूले हाललाई तराईका उद्योगहरूमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। यसरी कठिन परिस्थितिमा ल्याइएको ग्यास विक्रेताहरूले समानुपातिक र सहज रूपमा वितरण गर्नुपर्ने निर्णय बैठकले गरेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार शुरूमा तराईबाट ग्यास ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको छ। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भुटेको सिउँदै त्रिशूली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोट गढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन भइरहेकाले तत्कालीन विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरले गाड़ी मध्ये इन्धन पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे बाहेक सबै नागढुङ्गा सुरुङमार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रेलाई भने पातले वन क्षेत्रबाट एकतर्फी आवत जावतको व्यवस्था मिलाइएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुने बताइएको छ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिमयुक्त भएको छ। गजोरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्गमा खुलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खुलिएको हो। धादिङको कृष्ण भीर सड़क पनि त्रिशूलीको बाढ़ीले यस अघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध बनेको छ। त्यस्तै जोवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशूलीको बाढ़ीले सड़कको टिवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा पनि गाड़ीको चाप लागेको छ। आज एक दिन सुनको भाव तुलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तुलामा 8,800 रूपियाँले घटेर 2,98,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े परि आज एक दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तुलाको 4,765 रूपियाँ कायम भएकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर
संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्येसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशन युनामा हिजो सार्वजनिक गरेको विज्ञप्ति प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदन अनुसार अन्तर्वार्ता लिएका 95% व्यक्तिले द्वन्द्वका कारण डिप्रेसन, चिन्ता, घटनाको बारम्बार सम्झना आउने लगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन्। त्यस्तै 58% सशस्त्र द्वन्द्वका कारण शारीरिक क्षति बिहोरेको बताएको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। आफ्ना प्राथमिक आवश्यकताबारे सोद्धा 81% पीड़ितले आर्थिक क्षतिपूर्ति, 48% न्यायमा पहुँच तथा 47% मानव अधिकार उल्लंघनका घटना पूर्ण हुन नदिन आवश्यक उपायलाई प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनले द्वन्द्वमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गणिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौ भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हाईको साथमा। तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने गीत चाहिँ रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँले लोकतोरी बाहेक अन्य जुनसुकै गीत पनि रोजाईमा पार्न पाउनुहुनेछ। तपाईँलाई पप गीत चलचित्र गीत आधुनिक गीत तपाईँलाई तामाङ सेलो जुन गीत चाहिँ मनपर्छ त्यो गीत चाहिँ तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँसँगै रहेर यो समय अवधिभरि एकदमै मिठा रमाइला तपाईँको रोजाईको गीत राख्दै हामी अगाडि बढ्नेछौ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्नुहोला भनी भन्न चाहन्छु। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0848 40 0026 खुल्ला भइसकेको छ भन्दै यो समय उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गस्तौरा गरिराख्नु भएको छ होला होइन। अफिसियली कामतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा नै सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत क्या बदनामी भयो भन्ने एकदम मिठो गीत रहेको थियो। सिंगरमा शिव परिया, लिरिक्समा रहेको छ राजेन्द्र थापा, रहेको छ म्युजिकमा रहेको छ चन्दनी प्रसाद काफे रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँले पनि आजको बसाइमा रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँको लागि 0840 40 00 26 नम्बर खुला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार। निर्मलाजी बोल्नुभयो? आउनु त पर्छ त। के छ अनि निर्मलाजी, हजुरको खबर? सबै ठिक हुनुपर्छ नि त, होइन? अनि खाजा लिनु भयो त? मेरो त बाँकी छ नि, अब केही समय पछि हुन्छ भन्नुपर्छ है। भर्खरै मलाई कोही सम्झिनु भएन त, भर्खरै भएको भए त। ल, सम्झेर मात्रै नहुने रहेछ, के चाहिँ गर्नुपर्ने रहेछ निर्मलाजी?
1: होइन, सम्झेर
0: हो र, सँगै हुन पाइँदैन भनेर चाहिँ अब सम्झे पनि होइन, बोलाउनु चाहिँ भएन है। ल ठिक छ, सम्झिनु भयो, त्यही भएर मलाई भोक नलागेको रहेछ नि, नत्र भोक लागिसक्थ्यो, आज भोक लागेको छैन। हाम्रो निर्मलाजीले सम्झिनु भएछ, त्यही भएर होला है। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। आज कुन गीत सुन्नुहुन्छ हजुरलाई? आधी खोला ओर्लिएर टाढी खेललाई हान्यो। हामी कार्यक्रममा राख्छौ, साथीसँगलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँले पनि एकदमै मिठो गीत रुचाइमा पारिसक्नु भएको छ। हामी राख्नेछौ यसै गीतमा, हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रुचाएको गीत बस्नेछ। यति बेला साथी आइसक्नु भएको छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हजुर दर्शन नमस्ते।
0: दर्शन नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: पाल्पाको सिद्धेश्वर अचारदेखि झोबीलाल सुनार है।
0: झोबीलाल सुनार बोल्नुभयो
2: हजुर। सन्चै आरामै कुशल मङ्गलै हुनुहुन्छ हजुर?
0: म एकदम सन्चै आराम कुशली मङ्गलै छु भन्नुपर्छ है झोबीलालजी। हजुरलाई कस्तो छ?
2: म पनि कुशल मङ्गलै छु है।
0: ल थ्याङ्क यू। अब हुनुपर्छ नि कुशल मङ्गल हुनुपर्छ होइन, खुसी हुनुपर्छ होइन, जस्तै परिस्थितिमा पनि हामी खुसी हुन सिक्नुपर्छ। के गर्ने, मान्छेको जीवनमा त दुःख सुख भने परि आइराख्छन् होइन। अनि खाजा लिनु भयो त?
2: खाजा नास्ता भएको छैन भनौँ, अहिले कार्यक्रम सकाएपछि सँगै खानुपर्छ है।
0: ल सँगै खानुपर्छ, मेरो पनि बाँकी नै छ, हामी सँगै खानेछौँ र कार्यक्रम त सुन्दै हुनुहुन्छ नि? हजुरको रेडियोको नेपाली पात्रबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? ल सुनेर साथी नै होला। साथीले चाहिँ आज गीत रोजैमा पारिसक्नु भएको छ, हजुरले चाहिँ गीत मार्फत आफ्नो आफन्तजन साथीसँग सम्झनु पर्ने हुन्छ है त।
2: विशेष गरी हजुरलाई हृदय खोलेर सम्झिन चाहन्छु, थ्याङ्क यू। त्यसै गरी कन्ट्रोल रुममा बसेर साथ दिने साथीलाई पनि सम्झिन चाहन्छु, उहाँलाई पनि। गीत रोजेर जाने साथीलाई विशेष गरी सम्झिन चाहन्छु, उहाँ साथीलाई पनि। त्यसै गरी म भन्दा पछि आउने साथीलाई सम्पूर्ण साथीलाई हृदय खोलेर सम्झिन चाहन्छु र मलाई भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई त्यसदेखि सम्झिँदै आगामी दसैँमा आउने बाचा राख्दै अहिलेलाई म झोबीलाल सुनवार बिदा भए नमस्ते।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो झोबीलाल सुनवारजी हुनुहुन्थ्यो। उहाँले पनि साथीसँगलाई सम्झना राखेर छिरिसक्नु भएको छ। यति बेला भने हाम्रो निर्मलाजीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको थियो, आधी खोला ओर्लिएर भन्ने सम्झिराख है चलचित्र गीत रहेको छ। यसमा आवाज दीपक शर्मा रहेको छ भने लिरिक्समा राम विश्वकर्मा रहेको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अन्य साथीको रोजाइको गीत लिएर आउने रहेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममै एकदमै मिठो गीत रहेको थियो, मै मरि गए पनि सम्झिराख है आधी खोला ओर्लेर आयो, होइन एकदमै मिठो गीत रहेको थियो। सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ, यस्तै मिठा रमाइला गीत सङ्गीतहरू तपाईँले पनि रोसाईमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 00 26 0848 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार। देवजी के छ, आरामै हुनुहुन्छ?
1: हजुर म एकदम आरामै छु दिदी, हजुर पनि आरामै हुनुहुन्छ है?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ देवजी। अनि कता व्यस्त हुनुभएको नि?
1: कतै पनि व्यस्त भएको छैन दिदी हजुर भन्नुपर्छ है त, घरमै छु भन्नुपर्छ।
0: त्यही भएर अनि अलिक समय भयो, त्यस्तो धेरै त लामो समय होइन, केही दिन भयो हजुरसँग कुराकानी नभएको, त्यही भनेर सोधेको केमा व्यस्त हो कि अथवा अब सन्चै हुनुहुन्छ भन्नुभएको छ। कस्तै लागेको छ अब कहिले काहीँ यस्तै हुन्छ, कार्य व्यस्तताले गर्दा पनि कार्यक्रममा सहभागिता हुन पाउनुहुन्न, त्यो भएर भयो कि होइन अन्य विशेष कामले पनि नआउनु भएको हो कि भनेर चाहिँ तपाईँले मैले क्वेसन गरेँ है त।
1: हजुर हजुर पक्कै पनि हिजो चाहिँ सुन्नु पाइनँ भन्नुपर्छ, अस्ति हिजो अस्ति चाहिँ अलिकति सुन्न पाइरहेको छुइनँ भन्नुपर्छ है, अलि घरभन्दा अलिकति बाहिर यसो बजारतिर नै काम परेर गएको छु भन्नुपर्छ है त।
0: ठिक छ, अब कामको मैले भने त होइन, काम विशेषले बाहिर हुनुहुन्थ्यो त्यो भएर कार्यक्रममा सुन्नु पाउनु भएन, अथवा अब घरमा हुनुभयो भने त नियमित सुनेर साथ दिनुहुन्छ खुसी लाग्छ। हामी कार्यक्रममा तर्फै लागौँ जस्तो लाग्यो, आज कुन गीत सुन्नु मन छ?
1: हजुर हुन्छ, अब आज चाहिँ जिन्दगीको गोरेटोमा एक्लै हिँड्न गाह्रो हुन्छ भन्ने गीत बजाइदिन्छ है।
0: जिन्दगीको गोरेटोमा एक्लै हिँड्न गाह्रो हुन्छ, हामी कार्यक्रममा राख्छौँ साथीसँग सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरकै लागि भन्नुपर्छ, अनि प्राविधिकमा रहनुहुने साई दिदी हुनुहुन्छ के अरे, उहाँ सबैजनाको लागि पनि भन्न चाहन्छु। त्यसै गरी यहाँ घरमै हामी छोरी ममताको लागि, अस्मिताको लागि भन्न चाहन्छु, अनि त्यसै गरी पर्साङ डोलमा तामाङको लागि छोरी सुन्नु पाएको छैन होला, उसको लागि पनि उसको लागि पनि भन्न चाहन्छु, र साथी ध्रुव पाण्डेको लागि अनि अघि भर्खरै कल गरेँ, साथी निर्मला पौडेलको लागि भन्न चाहन्छु, निर्मला मगर, निर्मला लामाको लागि, उर्मिला थापा मगरको लागि, नवीना थापा नयनको लागि, जापानतिर रहेर सुन्दै हेर्दै होला साथी तारा युटीको लागि पनि भन्न चाहन्छु, लगायत मलाई देवबाजी भनेर चिनी नचिनी सम्पूर्णको लागि अब बाजे गीत सुनेर हिँड्दै गर्नु होला है भन्दै छुट्टी चाहन्छु। नमस्ते बाबा।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवबाजी, जागो दिने रातबाट देखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोसेमा पारिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत बज्नेछ। यो दिउँसोको समय छ, तपाईँ उकालो उराली गर्दै हुनुहुन्छ होला, काममा एकदम व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ, सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्। आज तपाईँको रोजाइको गीत, तपाईँले लोकतोरी बाहेक अन्य जुनसुकै गीत पनि आजको बसाइमा चाहिँ रोजाइमा पार्न पाउनुहुनेछ र तपाईँको रोजाइको गीत बस्छ होइन, सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधि पनि भाषण गर्ने प्रयास गर्नेछौँ। यति बेला हुनुहुन्छ हाम्रो साथी, धेरै साथीहरूले चाहिँ होइन उहाँले चाहिँ हामीलाई कमेन्ट्री पठाउनु पनि भएको छ, उहाँसँग हामी कुराकानी गर्न नसके तापनि कमेन्ट्री मार्फत चाहिँ साथीसँगलाई सम्झना गर्नुभएको छ, खुसी लाग्छ, सुनेर साथ दिनुहोस् भन्न चाहन्छु। भन्दा यति बेला हामी कार्यक्रमतर्फै लागौँ जस्तो लाग्यो होइन, देवजीको रोजाइको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत रहेको थियो, जिन्दगीको गोरेटो माइकले हिँडेर गाह्रो हुन्छ, चलचित्र आफ्नो मान्छे रहेको थियो, आवाजमा रहेको छ उदित नारायण झा र साधना सरगम रहेको छ, त्यसै गरी हुनुहुन्छ रेक्समा रहेको छ, पर्वत जोशी रहेको छ म्युजिकमा, सम्भोजित बासकोटा रहेको छ सङ्गीत, हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने कार्यक्रमको अन्तिम क्षण पनि भइसकेको छ, तपाईँ माझबाट हामी पनि बिदा लिने समय भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: हेलो
0: हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पहिला तपाईँको रहेको छ 0848 40 0024 फोन गरेर आउन सक्नुहुनेछ। कमल श्रेष्ठजी हुनुहुन्छ, आज मलाई रचना रिमाल र अन्जिता विश्वकर्माको आवाजमा रहेको तीज भाका चाहिँ बसाइदिनुहोस् भन्दैछ, भन्दै हुनुहुन्छ होइन, अब तीज भाका चाहिँ यसमा राख्न मिल्दैन, लोकदोरी होइन चाहिँ भन्न चाहन्छु। र त्यसै गरी आज चाहिँ साथीले प्रदर्शी चाहिँ फोन गरेर रोजाइमा पार्नुपर्ने हुन्छ, र उहाँले साथीले सम्झाउनु भएको छ ती बासकोट मरोज मुजेल सोची आरती लिम्बू लुकुन थेक्लेन लिम्बू राजन कतिवटा चित्र योगी सुशीला कार्की सरला राई मिडिया प्रेमी निर्मला लिम्बू पूजा माधेम्बा लिम्बू फुलमायाङ्केवा लिम्बू ठिकाना सुनवार मनकुसा मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्कार
0: हजुर, ध्रुवजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ ध्रुवजी? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले काम लागिरहेको छ अहिलेको समयमा भन्नुपर्छ। अनि हाम्रो ध्रुवजीको के छ सुनाउनुहोस्? सबै ठिक हुनुपर्छ। अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ भन्नुपर्छ ध्रुवजी। अब मौसमको कुरा गर्नुपर्दाखेरि त मैले भनिसकेको छु, यता चाहिँ अब अलिक घाम सर्पै लागिरहेको छ, त्यता चाहिँ बन्द बन्द लागेको छ भन्नुभएको छ। अब खाजा पनि बाँकी नै छ भन्नु भने है, समयमै खाजा लिनु होला। हामी पनि अब के समय पछि लिन्छौँ कि त्यही आउनुहोस् त हामी साथतिर है, ला समय मिलेछ भने पक्कै पनि आउनुहोला, हामीलाई सम्झनु होला भन्न चाहे। कार्यक्रममा तपाईँ लाग्यो, कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, कुन गीत सुन्न मन छ हजुरलाई? फेरि भन्नुहोस् त, बिर्सिदेऊ भन्छौ मायालु मदन कृष्णको, हामी कार्यक्रममा राख्छौ हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: अनि म सर ज्योति
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो, मन्थलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी एकजनासँग गर्न सक्छौ कि जस्तो पनि लागिरहेको छ, फोन लाग्छ भने तपाईँहरूले फटाफट फोन गर्न सक्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ यति बेला हामीले कमेन्ट प्राप्त भएको छ, कल्पना सामपाङजीले पनि गए, गुड आफ्टरनुन नाना नमस्ते, मेरो प्यारो मान्छे दिलपाली शर्मिलाले गीत सुन्नुभन्नु भएको छ र साथीहरूलाई सम्झना गर्नुभएको छ। मामु अञ्जनी यात्री प्यारी सामपाङ, बाबा विनोद सामपाङ, मनिषा बान्तवा, सोना कन्दङमा प्रेम भण्डारी, भूमिका राई, त्यसै गरी अन्जान तुलुङ, ढकाल धर्म राज, विवश कुल गगन तिरतुबे, तीर्थ राई, काल अबिरमार सुनवार, युगेन लिम्बू, दादा हुनुहुन्छ रामकुमार थापा, गणेश श्रेष्ठ, हितराम चौधरी, युक्त प्रसाद श्रेष्ठ, हिक्मत साई, जीवन कार्की, अरू मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्रेम भण्डारीजी हुनुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, म मोरङबाट चाहिँ प्रेम भण्डारी हो, साथीहरुलाई सम्झना गर्नुपर्दा हुनुहुन्छ सृजना मुखिया, रमिला राई, मिडिया प्रेमी निर्मला ओली, सम्झना नेवा खड्की, त्यसै गरी रमला साम्पाङ राई, मुना मुखिया, लिम्बुनी साझा मगर्नी मगर्नी, मनिष बान्तवा, मनु, त्यसै गरी जीवन चामलिङ राई, बुते पाछा, कल्पना साम्पाङ, सुनी भुजेल अर्को लागि भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजीले पनि सञ्चालिका सम्झनाजी गुड आफ्टरनुन, म पनि सुन्दैछु है उदयपुरबाट भन्दै हुनुहुन्छ। त्यसै गरी दिपा पूर्व छाने मगरजीले पनि नमस्कार दिदी, म पनि काठमाडौँबाट सुन्दैछु है भन्दै हुनुहुन्छ। विष्णु आचार्यजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट सुन्दैछु। धेरै माया धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीमा, धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। र त्यसै गरी सुमित थामीजीले पनि हेलोस नमस्ते, म पनि लाइभ मार्फत सुन्दैछु रामी साप डरुवाबाट, सुमित थामी मिस यु अल फ्रेन्ड भन्दै हुनुहुन्छ। र त्यसै गरी रमिला राईजीले पनि मिस यु अल भन्नुभएको छ। विष्णु परियारजीले पनि नमस्ते भन्नुभएको छ, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ आजको बसाइमा, होइन हामीले धेरै साथीसँग कुराकानी गर्न त सकेनौ, होइन निर्मला पौडेल त्यसै गरी जुबिलाल सुनार, देवमाझी, ध्रुव पाण्डेसँग चाहिँ हामी कुराकानी गर्न सफल भयौं। उहाँको रोसाईको गीत पनि हामी कार्यक्रममा राख्दै अगाडि बढ़िराखेका छौं र अन्तिममा हाम्रो ध्रुवजीले पनि एकदमै मिठो गीत रोचाईमा पार्नु भएको छ, सो गीत हामी कार्यक्रममा पनि राख्नेछौं। र बुद्ध वज्रचार्यजीले पनि सम्झना मेम, ललिता मेमले पनि सम्झना छ है भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि भन्दै। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला गीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिश्रणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो ध्रुवजीले रोजाइमा पार्नु भएको छ एकदमै मिठो गीत रहेको छ, बिर्सिँदै भन्छौ मायालु भन्ने गीत रहेको छ, मदन कृष्ण श्रेष्ठको आवाजमा रहेको छ गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि भन्दा पनि हामी राख्दै कार्यक्रमबाट विदा हुनेछ भन्दै तपाईँको माझबाट म सम्झना घडकी पनि विदा हुन चाहन्छु। तपाईँहरूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिश्रणबाट तिनीहरूसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो ध्रुवजीले रोजाइमा पार्नु भएको छ।

0: त्यही भन्छु मायालु, मायामा यस्तो हुन्छ र आदर
1: अहिले दिउँसोको 3 बज्यो
2: हजुरको रेडियो

इन्धन र दुई पांग्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला, अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग दुई विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सब मध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाई छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिङ सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पांग्री बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवाभीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवाभीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौड़ा काठमाण्डौ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डौ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो
लामो लाइन सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार सञ्चालन गराउने जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाडौँ छुट्ने गाड़ीले भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली र काठमाडौँबाट फर्किनेले फर्पिङ फाखेल कुलेखानी भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाडौँतर्फ छोड्दा त्रिभुवन राजपथ र फर्किदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो। मुगलिन तर्फ बाहिरिने मध्ये

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अने इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अने बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामशाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सुन त मेरो कपड़ा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ चीनले रसुवागढ़ी जोड़ने केरून नाका जाने स्थलमार्ग पूर्ण रूपमा पुनः संचालनमा ल्याएको छ सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन् राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको आध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो अब खेल खबर अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो नेपाल एका साहब आलम र दीपक प्रसाद डुमरेले 2-2 तथा रिजन ढकाल आकाश चन्द्र पवन सराफले 1-1 विकेट लिए यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक संसदमा प्रधानमन्त्री शाहको सम्बोधन दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय आपूर्ति र वितरण सहज बनाउने प्रयास चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग दुई विकेटले पराजित
6: साली नदीको शिर
7: मणिचूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
6: भीडभाडबाट टाढा
7: शहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
12: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242 कम अन यु विल सर्टेनली बी बेनिफिटेड
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाडौँ महानगरपालिकाभित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ त्यस्तै एकजनाको घर बगाएको छ रसुवा बाढ़ीमा वडा नम्बर 1 बाट 1 जना वडा नम्बर 6 बाट 2 परिवारका 5 जना वडा नम्बर 31 बाट 4 जना वडा नम्बर 29 बाट 1 जना र वडा नम्बर 26 बाट 5 जना बेपत्ता भएका काठमाडौँ महानगरले जना काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरिरहेको छ भोटेकोशी बाढ़ीमा परेका महानगरवासीको संख्या अवस्था र आवश्यकता पत्ता लगाउन प्रभावितहरूलाई सहयोग गर्न इच्छुक महानगरभित्रका व्यक्ति कम्पनी संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न बाढ़ीका कारण महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना भएको हो केन्द्रले नागरिकलाई सूचना दिने आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ काठमाडौँबाट रसुवा गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ यसमा पनि थमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो काठमाडौँ महानगरपालिकाले गौरीघाट गोहेश्वरी क्षेत्रमा ढुंगा छपाई शुरू गरेको छ झण्डै 1,700 वर्गमिटरमा ढुंगा छापिनेछ प्राचीन महत्वको क्षेत्रका रूपमा रहेको यस ठाउँमा कालो पत्र हटाई ढुंगा छाप्न थालिएको वडा नम्बर 8 का अध्यक्ष आसमान संगतले जानकारी दिनुभयो झण्डै 87 लाख लागतमा पहिलो चरणको काम शुरू भएको हो दोस्रो चरणमा 1,100 वर्गमिटरमा ढुंगा छाप्नका लागि 90 लाख रूपियाँमा खरिद प्रक्रिया अघि बढ़ाइएको छ अध्यक्ष संगतले पुरातात्विक महत्वको क्षेत्रमा यसअघि कालोपत्र गरिएका सड़कलाई परम्परागत निर्माण शैली विधि अनुसार पुनर्स्थापना थालेको बताउनुभयो सेतो ढोका जयबागेश्वरी पशुपतिको ढोका नवाली टोलका सहायक गल्ली तिलगंगा देउला टोलका सबै सड़क र गल्लीमा ढुंगा छापिएको छ यस्तै जयबागेश्वरी उमाकुण्ड र आसपासका गल्लीमा काम शुरू हुँदैछ मौलिक स्वरूपमा पुनर्स्थापनाको लागि 4,50,00,000 रूपियाँ बराबरको खर्च भएको छ गौरीघाट गोहेश्वरी मार्गमा कालो रंगका 4 इन्च मोटाईका ढुंगा छापिनेछ ढुंगाको तहमुनि झण्डै 4 इन्चको चुना ढलान राखिनेछ कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छैन चुना लगायत सामग्रीको प्रयोग हुनेछ दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो। भोटेपछि बाढ़ीमा 16 जना काठमाडौँ महानगरवासी बेपत्ता भएका प्रारम्भिक विवरण हेल्प डेस्क र विपसूचना केन्द्र मार्फत विवरण संकलन हुँदै र गौरीघाट क्षेत्रमा 1700 वर्गमिटरमा ढुंगा छपाई शुरू। अहिलेलाई 4 बजेङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
14: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
15: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
16: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
17: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
18: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
19: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
18: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
20: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
19: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
20: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
19: त्यसो भए ध्यान दिएर सुन्ने।
21: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
19: सुन्नु भए त
20: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
19: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
22: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
23: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
22: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
23: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
22: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
23: सम्पर्क नम्बर 048-45-143, 98-63-0243-422।
0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
23: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिए धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
23: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
23: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
4: संस्था एकीकरण सम्बन्धमा
3: ऋण अपलेखन सम्बन्धमा
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
4: धितो लिलामी सम्बन्धमा
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
23: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
4: मिति 2083 भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
23: सोही दिन बिहान 11:00 बजेदेखि 1:00 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
4: सोही दिन दिउँसो 3:00 बजेदेखि 5:00 बजेसम्म स्थान च्याउकी छाँटी समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
23: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म स्थान च्यास्को समेटिने टोल तथा क्षेत्रहरू च्यास्को बिसौली होदेल
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
23: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी।
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे।
23: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
4: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
23: सोही दिन दिउँसो 12:00 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल।
4: सोही दिन दिउँसो 12:00 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
23: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै।
4: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन।
23: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप।
4: सोही दिन दिउँसो 10:00 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
23: सोही दिन दिउँसो 1:00 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी।
4: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11:00 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
23: सोही दिन बिहान 9:30 बजेदेखि 10 बजेसम्म स्थान हाटीटार समेटिने टोल तथा ओडाहरू हाटीटार सबै।
4: सोही दिन बिहान 7:00 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
23: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
4: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
23: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै।
4: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै।
23: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
4: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
23: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार।
4: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क।
23: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
4: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ।
23: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी।
4: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै।
23: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै।
4: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11:00 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
23: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067।
23: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: ये गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेसा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेसा मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
11: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू,
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
11: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
11: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
10: अचानक उच्च ज्वरो आउनु,
11: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
11: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
10: वाकवाकी लाग्नु, बान्ता हुनु,
11: शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू,
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
11: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
11: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर तीन, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
11: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
11: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
11: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
12: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
12: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
11: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
12: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
11: लक्ष्य 22 पटक।
12: स्वीकृत बजेट 88 लाख।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
12: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
11: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
12: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
11: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
12: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
11: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
12: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
11: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
12: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
11: वैदेशिक रोजगारीबाट फर्क
6: सम्पर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
12: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
12: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
12: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
12: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
12: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
12: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
12: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
12: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
12: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
12: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
12: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सृराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। गएको बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले बाढ़ी प्रभावितका लागि राहत तथा उद्धारमा रामेछापबाट ठूलो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। 6 वटा ओडा रहेको यो गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विपद व्यवस्थापन कोषबाट 1,00,000 गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूबाट मासिक पारिश्रमिकको 10% हुन आउने 39,350 रूपियाँ, अधिकृत स्तरका कर्मचारी शिक्षकहरूको 7 दिनको तलब बराबर हुन आउने रू 5,60,150 रूपियाँ विपद उद्धारका लागि विपद कोषमा जम्मा गर्ने गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिनुभएको छ। गएको आइतबार बसेको गाउँ कार्यपालिका बैठकबाट उक्त राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष खड्काको भनाई छ। गाउँपालिकाले निकै सुझबुझपूर्ण तरिकाले गरिएको राहत सहयोगमा गाउँपालिकाभित्रका सबै तहका शिक्षक, श्रेणीविहीन कर्मचारीहरू, विद्यालयहरूमा कार्यरत कार्यालय सहयोगीदेखि बाल सहायक र लेखा कर्मचारी समेतबाट 2 दिनको तलब बराबर हुन आउने रकम रू 1,31,780 रूपियाँ, राहत सहित एकमुष्ट रू 22,06,570 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोपको उद्धार कोषमा हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष खड्का र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले हस्ताक्षर गरी सार्वजनिक गरिएको पत्रमा उल्लेख छ। देशको इतिहासमै सबैभन्दा भीषण बाढ़ीको रूपमा विश्लेषण भइरहेको रसुवा बाढ़ीमा आफ्नो गाउँपालिकाभित्रका नागरिक समेत प्रभावित भएपछि गोकुलगंगा गाउँपालिकाले बाढ़ीमा परी बेपत्ता आफ्ना नागरिकको खोजी कार्यलाई सहज बनाउँदै बेपत्ता पीड़ित परिवारलाई तत्काल खोजी तथा उद्धार गर्न 25,000 रूपियाँ खर्च उपलब्ध गराउने अध्यक्ष खड्काको भनाइ छ। ठेक्का सम्झौता भएको 8 वर्षपछि रामेछापको तामाकोशी नदीमाथि निर्माणाधीन बेनीघाट पुलले तीव्रता पाएको छ। रामेछापको मन्थली नगरपालिका 6 र खाडादेवी गाउँपालिका 4 का बीचमा मध्य पहाड़ी सड़क खण्डमा उक्त पुल निर्माणाधीन रहेको छ। पुलको ठेक्का 2077 सालमा भएको थियो। पुलको निर्माण कार्य 2080 साल असार मसान्तमा पूरा गर्नुपर्ने गरी निर्माण व्यवसायसँग सम्झौता थियो। डिजाइन एण्ड वेल्ड ठेक्का प्रणाली अन्तर्गतको उक्त पुलको काम सक्ने अवधिभन्दा 3 वर्षपछि बल्ल निर्माण व्यवसायले बल्ल पुलमा तीव्र रूपले काम गर्न थालेको। शुरूमा निर्माण व्यवसायले पुल निर्माणका लागि झारेका सामान निर्माण स्थलमा असरल्ल परेका थिए। फलामी डण्डीमा खिया लागेर काले भएको थियो। निर्माण स्थलमा झारिएका मेसिन चलेका थिएनन्। बालुवा र गिटीमा नजिकै रहेको सड़कको धूलो उडेर बराबरी जस्तो भइसकेको थियो। साइटमा निर्माण व्यवसायका प्रतिनिधि या सम्पर्क व्यक्ति थिएनन्। तर अहिले त्यस्तो छैन। दिनमा मात्र होइन रातमा पनि पुलको कामदारहरू खटिरहेका पाइन्छन्। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,11,000 सहयोग गर्नुभएको छ। रामेछापबाट व्यवसायीले गरेको यो पहिलो र ठूलो सहयोग राशि हो। थापाले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नौ स्थापना दिवसको अवसरमा रामेछाप जिल्लाको मन्थली बजारमा डस्टबिन वितरण गरिएको छ। बजारमा फोहोरको मात्रा बढ्दै गएको र जथाभावी फोहोर हुन थालेपछि डस्टबिनको प्रयोग गराउनका लागि उक्त कार्य गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाले जनाएको छ। रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनका लागि सिन्धुली कुसुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले 13,33,333 रूपियाँ सहयोग गरेका छन्। गाउँपालिकाका अनुसार संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कुल रकम मध्ये गाउँपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट 4,17,172 रूपियाँ र गाउँपालिकाभित्रका विद्यालयका शिक्षक शिक्षिकाबाट 9,16,161 रूपियाँ संकलन भएको छ। बाढ़ीमा परि
ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजलि व्यक्त गर्दै गाउँपालिकाले शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ। गाउँपालिकाले आफ्नो विपत्ति व्यवस्थापन कोषमा यसअघि रहेको 2,00,000 रूपियाँ पनि राहत प्रयोजनका लागि छुट्टै राखेको जनाएको छ। हालैको विनाशकारी बाढ़ी पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरूद्ध भएपछि बीपी राजमार्गमा सवारी साधनको चाप अस्वाभाविक रूपमा बढ़ेको छ। बढ़दो चापबाट हुन सक्ने दुर्घटना, ट्राफिक जाम तथा सड़क सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरण गर्न सिन्धुली जिल्ला प्रशासनले सवारी सञ्चालनका लागि नयाँ समय सीमा र मालवाहक सवारीको तौल सीमा निर्धारण गरेको छ। जिल्ला सुरक्षा समितिको भदौ 16 गते बसेको बैठकको निर्णय अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिएको प्रशासनका अनुसार राहत सामग्रीको ढुवानीलाई अवरोध रहित बनाउँदै सड़कको सुरक्षा तथा यातायात व्यवस्थापन प्रभावकारी बनाउन यो निर्णय लिएको हो। प्रशासकीय अधिकृत राधाकृष्ण कोइरालाद्वारा जारी सूचनामा नयाँ व्यवस्था अनुसार निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनले बिहान 4 बजेदेखि बेलुकी 6 बजेसम्म मात्र बीपी राजमार्गमा आवाजावत गर्न पाउनेछन्। यात्रुवाहक सवारीको समय सकिएपछि मालवाहक तथा ढुवानीका सवारी साधनले बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन अनुमति पाउनेछन्। प्रशासनले राजमार्गको भौतिक अवस्था र सड़क सुरक्षालाई ध्यानमा राख्दै 10 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनको सञ्चालनमा पूर्ण रोक लगाएको छ। अब बीपी राजमार्गमा 10 टनसम्म तौल भएका मालवाहक सवारी मात्र चलाउन पाइनेछ। तोकिएको सीमाभन्दा बढ़ी भार बोकेका सवारी साधनलाई उक्त मार्ग प्रयोग गर्न नदिने जनाइएको छ। गत भदौ 10 गते भटुकुसी क्षेत्रमा आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुगेको थियो। त्यससँगै लगातारको मौसमी वर्षाले पृथ्वी राजमार्ग लगायत विभिन्न राष्ट्रिय राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध भएका छन्। वैकल्पिक मार्गको अभाव र अन्य सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा यात्रुवाहक तथा मालवाहक सवारीको चाप बढ़ेको प्रशासनले जनाएको छ। भटेकोसीमा आएको बाढ़ीका कारण विपत्तिमा परेकाहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ। यसै क्रममा सिन्धुलीका 2 विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। कमलमाई नगरपालिका 9 विमान स्थित कमला एकाडेमिक स्कूलले बाढ़ी पीड़ितको राहतका लागि 1,13,000 रूपियाँ सहयोग गरेको छ। विद्यालयका प्रिन्सिपल डम्बर बहादुर श्रेष्ठले विपत्तिमा परेकाहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको बताउनु भएको छ। त्यस्तै सुनकोशी गाउँपालिका 3 बोहोरे सिन्धुली स्थित 5-स्टार इंग्लिश बोर्डिङ स्कूलले पनि बाढ़ी पीड़ितको राहतका लागि 35,535 रूपियाँ सहयोग गरेको छ। विद्यालयका अध्यक्ष सोनी पाण्डेले दुःख र विपत्तिको समयमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्दा सहयोग हुने भएकोले विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको बताउनु भएको छ। कारागार कार्यालय चरिकोट दोलाखाको बन्दी गृहमा कैद तथा थुनामा रहेका कैदी बन्दीहरूले रसुवाका बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेका छन्। बन्दी गृहमा रहेका 147 जना कैदी बन्दीहरूले एकापसमा रकम संकलन गरी कुल 25,505 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीहरूले आफ्नै पहलमा उक्त रकम जुटाएर कोषमा पठाएका हुन्। विपदको समयमा कारागारभित्रैबाट एकीबद्धता जनाउँदै आर्थिक सहयोग गरेर कैदीबन्दीहरूले मानवीय भावना प्रस्तुत गरेका छन्। उदयपुर, सिन्धुली र शंखुवासभामा जबरजस्तीकरण गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। उदयपुरको बेलाका नगरपालिका वडा नम्बर 6 कार्तिके बस्ने 21 वर्षीय लाक्पा तामाङलाई 15 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्तीकरण गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सिन्धुलीको दिदौली नगरपालिका वडा नम्बर 3 बस्ने 23 वर्षीय भक्त बहादुर कार्कीलाई 10 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। बालिकामाथि जबरजस्तीकरण भएको उजुरी परेपछि प्रहरी चौकी ढुङ्ग्रेवासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। यस्तै शंखुवासभाको मकालु गाउँपालिका वडा नम्बर 5 बस्ने भोटखोला गाउँपालिका वडा नम्बर 4 घर भएका 43 वर्षीय किरण तामाङलाई 27 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। महिलामाथि जबरजस्तीकरण गरेको उजुरीका आधारमा प्रहरी चौकी नुमबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
र वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बन्दुकी गाउँपालिका वडा नम्बर 5 स्थायी घर भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ छिन्। बेरोजगारी बेवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीड़ितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा तामाङले तीनजना पीड़ितबाट कुल 10 लाख रूपियाँ ठगी गरेको खुलेको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: जनस्वास्थ्य कार्यालय रामी छापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेन्स।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज बुधबारको बसाई हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म गीतहरू लिएर आएका छौं। तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ सही नम्बरको गीत तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ र आफ्ना आफन्तजन साथीसँगलाई पनि तपाईँले सोही गीत मार्फत सम्झन पाउनुहुन्छ। 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। फटाफट फोन गर्नुहोस् भने तपाईँ यो समय उकाली उराली रिक्वेस्ट गर्दै हुनुहुन्छ। साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। मिठा रमाइला पुराना तीजका गीतहरू राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौं। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका कमेन्टलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौं। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई थाहा छ भनिराख्नु पनि परेन र मैले कार्यक्रममा पनि भनि पनि सकेको छु भन्दै यति बेला प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ भागीरथ चलाउने अनि सुनिता बुढा छेत्रीको आवाजमा रहेको झम झम झम्काना भन्ने बोलको गीत। त्यसपछि तपाईँकै बुझाएका गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: گریگم که سروت مرا کیم زمان زمان زم کنه من بول که گیت باگ جات شلاف نش می تابد از شتری که آواز مرا ایگویو ایدم همه چه شما ایگو گیت باد گریگم او گاری برای که سروت گری سگی کاسم آب پانی پادا تو باگ برای که سو تو باگ لیشون دیور سالیس سالیس شونه شونه سب بیزم سه باگ تا زنام نستاک نوم سر تو باگ لی گیت روز نستاک نوم سر ایک نمبر دیگی سات نمبر شما گیت روزن त्यो गीत मध्येबाट तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ सो गीत तपाईँले रोज्न सक्नुहुन्छ भन्दैछु। तपाईँ यो समय फुर्सदको समय छ, साथै कार्यक्रम सुनिराख्नु भएको छ भने तपाईँले फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कतिपय साथी यो समय चाहिँ खेतबारीमा काम गर्दै हुनुहुन्छ होला, कतिपय उकाली उकाली लेखबेसे भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यो बर्खायामको समय छ, बर्खायाममा मौसम पनि परिवर्तन हुने, कहिले घाम लाग्छ कहिले पानी पर्छ केही क्षेत्रमा होइन, मौसमको पनि गतिखेर के हुने भन्ने केही थाहा छैन। तर पनि यो समय यो परिस्थितिमा पनि तपाईँ सबैजना काम गर्दै साथसाथै कतिपय खाजा खाँदै हुनुहुन्छ होला, हामीलाई सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। ठिकै सो तपाईँसँग हामी भरपुर फोन मार्फत चाहिँ तपाईँको रोजाइको गीत बजाउने प्रयत्न गर्नेछौँ। फोन लागेसम्म तपाईँले सहभागिता जनाउनु होला। फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट बताएर पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले यो कार्यक्रम हप्ताको स्वाधीन मात्रै सुन्न सक्नुहुन्छ, आइतबारदेखि शुक्रबारसम्म। आज बुधबारको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। कार्यक्रमको शुरूआतमा पनि मिठो गीत बजिसकेको छ, यस्तै रमाइला मिठा पुराना पुराना त्यसका गीतहरू कार्यक्रमको समय अवधिभर राख्दै राख्दै तपाईँसँग सहयात्रा गर्ने जमर्को हाम्रो रहेको छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। विष्णु परियारजी लेख्नुहुन्छ, नमस्कार हे हजुर भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजी पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट। विनोद बरुवाल हो नि, अब बस्ने गीत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। रामजी घिमिरेजीले पनि नमस्कार, म पनि हाजिर भए यता चितवनबाट, सबैलाई नमस्कार छ भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीको बिचिजोरबाट समीर बजार।
0: समीरजीको खबर के छ भन्नुहोस् न?
1: मेरो लगायत यता बिचिजोरतिरको एकदम राम्रो छ, रमाइलो छ, पानी पर्न लगाइरहेको छ। अनि दिदी हजुर राम्रो साथीर के छ?
0: म लगायत रामेसातिरको पनि एकदम ठिक छ, साथसाथै मौसम यता पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ, पानी पर्ला जस्तो छ दिनभरि, अब कहिले बादल कहिले काम लाग्यो, समग्रमा दिन पानी नपरिकन यसै गरी बितेको छ, यस्तै छ भन्नुपर्छ रामेसातिर पनि।
1: हजुर, अनि दिदी हजुरले खाजा खानुभयो?
0: मैले खाएँ, हाम्रो समीरजीले खानुभयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी छ भन्नुभएको छ है?
0: बाँकी नै छ, अहिलेसम्म खानुभएको छैन, करिब पाँच बज्न लागिसकेको छ कि काममा व्यस्त हुनुहुन्छ?
1: हजुर, बाटोतिर हिँड्दैछु, अलि घर पुगेपछि खान्छु।
0: बाटोतिर हिँड्दैछु भन्दै हुनुहुन्छ, कहाँसम्मको यात्रामा चाहिँ पुगेर आउनुभयो?
1: म चाहिँ यता बितिजोरबाट यता डुरभन्ज्याङतिर जाँदैछु, अब आएर फर्किन लाग्दैछु भन्नुभएको छ है दिदी।
0: ल ठिक छ, यात्रामा आउनुहुन्छ, पानी पर्न पनि लागेको छ, समयमा घर पुग्नु होला है।
1: हुन्छ,
0: ल अब कार्यक्रममा आउनु भएको छ, यहाँ हिँड्दै हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, तर पनि हामीलाई सम्झनु भएको छ। कार्यक्रम चाहिँ हाम्रो समीरजीले कतिको सुन्नुहुन्छ, नियमित नै सुन्नुहुन्छ अथवा के हो?
1: हजुर, नियमितै सुन्छु, फोन ट्राई गर्यो, फोन ट्राई लाग्दैन भन्नुपर्छ है, फोन ट्राई लाग्दैन।
0: आज लाग्यो त फेरि?
1: हजुर, आज चाहिँ कहाँबाट झुक्किएर लाग्यो नि,
0: झुक्किएर लागेको, मैले लाग्नुपर्छ है भनिरहेको थिएँ, त्यही भएर लागेको होला नि समीरजी।
1: हजुर, त्यस्तै त्यस्तै भन्नुपर्छ।
0: ल ठिक छ, अब यहाँको फोन लागिसकेको छ, कार्यक्रममा आउनुभयो, बोल्न पनि पाइयो, खुसी लागेको छ। कति नम्बरको गीत सुन्न चाहनुहुन्छ?
1: मलाई त एक नम्बरको राखिदिनु न है।
0: ल हुन्छ, एक नम्बरमा परेको गीत हामी कार्यक्रममा राख्छौँ, यहाँले आफ्नो साथी सङ्गीत सम्झन सक्नुहुन्छ।
1: हुन्छ, फर्स्ट अफ अल त मिठो भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, ट्राभिटिङमा रहनुहुने को हुनुहुन्छ उहाँको लागि, र साथीहरू भन्नुपर्दाखेरि त सुन्दै हुनुहुन्छ होला साथी मन्जी परियारको लागि र बहिनी जेनिसा परियारको लागि र रामेश साथी र सुन्दै हुनुहुन्छ होला दाई विष्णु परियारको लागि र मम्मी बुवाको लागि, अनि साथीहरू भन्नुपर्दा सरोज परियार र सम्पूर्ण मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु। तिन्छु दिदी, ओके बाबाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो समीर परियार चाहिँ सन्तुलीको विकिचोर बाजा हुनुहुन्थ्यो, उहाँले एक नम्बरको गीत रोजिसक्नु भएको छ। एक नम्बरमा परेको गीत रहेको छ जुना श्रीस अनि कुमल अधिकारीको आवाजमा रहेको गीत छ, एकदम मिठो र माइलो त्यसको गीत। यो गीत पछि हामीहरूको साथीको रोजाएको गीत लिएर आउनेछौ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: गारिकामा बजिसकेको छ बसाउने टेलीले जुन श्री शनि कुमार अधिकारीका आवाजमा रहेको गीत थियो। हाम्रो समीरजीले बोज्नु भएको गीत रहेको थियो, एक नम्बरमा परेको थियो यो गीत। 0840400026 फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ कि जस्तो लाग्दै थियो, ठिकै छ यति बेला हुनुहुन्न है भन्दै हुनुहुन्छ। अब तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। यति बेला फुची क्विन्जी लेख्नुहुन्छ, नमस्ते नमस्कार हजुर, सन्चै हुनुहुन्छ, खाजा खानु भयो त दिदी भन्दै हुनुहुन्छ। मेरो खाजा भइसकेको छ है त, हाम्रो अनुजीको भयो कि बाँकी छ। म कार्यक्रम मजाले सुन्दैछु यता दोलखाबाट, अनिलुङ्गेली मगर हो भन्दै हुनुहुन्छ। मायालु मुचु भावना मगर, त्यसै गरी डियर महेन्द्र छेत्रीको लागि, मोहन महराको लागि, मगर्ने मगर्ने, त्यसै गरी सुनित्रा लिम्बु किमको लागि पनि सम्झन चाहन्छु है दिदी। त्यसै गरी सानो थापा मगर, यमुना मगर लगायत सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। अनुजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कालिम्पोङ एकबाट सरिता रुम्बा बोल्दैछु है दिदी। हजुर
0: सरिता रुम्बा,
1: हजुर हजुर,
0: के छ त हाम्रो सरिताजीको खबर?
1: एकदम ठिकठाकै छ दिदी हजुर, प्रोग्राम सुन्दैछ, आसपासमा पानी परिरहेछ यस्तै भन्नु पर्ला।
0: पानी पर्दैछ
1: हजुर हजुर, अनि रामेछाप डाँडातिर के छ नि दिदी? हजुर
0: रामेछाप डाँडातिर नि अब पानी पर्ला पर्ला जस्तो छ, पर्छ कि जस्तो छ। अब दिनभरि त्यो समग्रमा कहिले बादल कहिले घाम लाग्यो, पानी चाहिँ परेन, यस्तै छ, ठिकै छ, राम्रै रमाइलो घमाइलै छ। बिस्तारै बिस्तारै मौसम चिसो चिसो हो कि भन्ने पनि लाग्दैछ, खास अब त्यस्तो नयाँ केही छैन है।
1: हजुर हजुर दिदी हजुर, अनि खाजा लिनु भयो त?
0: मेरो भइसकेको छ, हाम्रो सरिताजीको चाहिँ भयो कि बाँकी छ भन्नुहोस् न?
1: मेरो पनि भइसक्यो है दिदी हजुर,
0: भइसकेको छ। कालिम्पोङदेखि भन्नुभयो?
1: हजुर दिदी हजुर।
0: कालिम्पोङतिर हजुरको रेडियो कतिको सुन्नुहुन्छ?
1: एकदमै सुनिन्छ दिदी हजुर, राम्रोसँग ठिक छ, मजाले बजाइन्छ, साथ साथमा काम गर्दै रेडियो सुन्दै मजा आउँछ।
0: ल भनेपछि हजुरको रेडियो मजाले सुन्दै काम गर्दै रमाइलो घमाइलो लाग्छ, काम गरेको पनि थाहा हुँदैन है।
1: हजुर हजुर,
0: ल कार्यक्रममा आउनु भएको छ सरिताजी, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज कति नम्बरको गीत सुन्न चाहनुहुन्छ? एक नम्बरको मात्रै बजेको छ अहिलेसम्म,
1: मलाई दुई नम्बरकै राखिदिनुहोस् न दिदी हजुर।
0: ल हुन्छ, दुई नम्बरको गीत भएको छ नाइलनको साडी भन्ने, त्यसको गीत रहेको छ। गीत कार्यक्रममा बच्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल दि हजुरलाई प्राविधिकमा को हुनुहुन्छ उहाँलाई, अनि मेरो साथीहरू भन्नुपर्दामा रिया रुम्बा, प्रिया रुम्बा, जिया रुम्बा, सम्झना मोक्तान, लक्ष्मी स्याङसान र मेरो रसनालुमै रहनुहुने कान भन्दा पनि प्यारी मामुलाई सम्झिराखेको छु है मामी, कल गर्न नपाए नि भन्न चाहन्छु
0: भन्दै छुट्टिनु भयो हाम्रो सरिताजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला दुई नम्बरको गीत रोज्नु भएको छ उहाँले, नाइलनको साडी भन्ने बोलको गीत, एन्टे महर, त्यस्तै गरी पूर्णकला बेसीको आवाजमा रहेको गीत छ। यो गीत कार्यक्रममा राख्छौं, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा एकदमै मिठो रमाइलो गीत बजिसकेको छ। नायलन कसारी भन्ने बोलको गीत रहेको थियो, तपाईँले गीत सुनिसक्नु भएको छ। हामी पनि अब कार्यक्रमको अन्त्यतिर छौँ। यति बेला साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म चाहिँ यता सुर्खेतको बराता लेखबाट है, रचना भण्डारी।
0: रचनाजीको खबर के छ त, सुनाउनुहोस् न।
1: एकदमै ठिक छ दिदी, मेरो त अनि हजुरहरूतिर के खबर सुनाइदिनु न, त्यतातिरको नयाँ नौलो खबर।
0: यताको पनि एकदम ठिक छ, राम्रो रमाइलो भन्नुपर्छ। अनि रचनाजी कुन ठाउँदेखि भन्दै हुनुहुन्थ्यो?
1: म चाहिँ सुर्खेतको बराताल एकबाट है।
0: ल, सुर्खेतदेखि हुनुहुन्छ, सुर्खेतमा हजुरको रेडियो कसरी सुन्दै हुनुहुन्छ?
1: हजुर,
0: हजुरको रेडियो चाहिँ कसरी सुनिराख्नु भएको छ भने?
1: ए, म त साथीको माध्यमबाट आएको नि दिदी है, मैले कार्यक्रम सुनेको छैन।
0: कार्यक्रम सुनेको छैन भनेपछि अब साथीले भन्नुभयो, साथसाथै कुन कुन माध्यमबाट सुन्न सकिन्छ भन्ने कुरा थाहा छ कि छैन?
1: ए दिदी, सुन्न त फेसबुक लाइभबाटै नै सुनिन्छ, अनि पछि केही पनि मैले हाल सुन्न पाएको छैन दिदी है।
0: ल ठिक छ, हजुरको रेडियोको फेसबुक पेजबाट सुन्नुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रोबाट, साथै हजुरको रेडियोको वेबसाइटबाट पनि हालेर चाहिँ सुन्न सक्नुहुन्छ है त। ल, खाजा खाइसक्नु भएको छ? पहिलोचोटि कार्यक्रममा आउनु भयो कि भन्दा अगाडि तपाईँ हाम्रो भेट भइसकेको हो जस्तो पनि लाग्छ, होइन जस्तो पनि लाग्छ, के हो?
1: दिदी मलाई पनि ठ्याक्कै थाहा भएन है, भुल्न सक्छु है, यस्तो कुरा भयो जस्तो पनि लाग्छ मलाई पनि।
0: त्यही त, मलाई पनि त्यस्तै त्यस्तै लाग्यो, यो आवाज सुन्दा बराहा पोखरी भन्नुभयो सुर्खेतदेखि, अनि अस्ति भर्खरै भर्खरै कुरा गरेको हो कि जस्तो पनि लाग्यो, होइन जस्तो पनि लाग्यो। ठिकै छ, आउनुभयो
1: दिदी, कुरा भएको जस्तो लागिरहेको है मलाई पनि।
0: ल ठिक छ, यहाँलाई अब कार्यक्रममा फोन लागिरहेको छ, आउँदै गर्नुहोस्, खुसी लाग्छ हामीलाई पनि। अब कार्यक्रमको अन्त्यतिर छु, आज कति नम्बरको गीत रोज्नुहुन्छ? एक र दुई बजेको छ, बाँकी सबै छ, एकदेखि सातसम्म गीतहरू आउने गर्छ आज चाहिँ।
1: ए, एक र दुई त गइसक्यो हो?
0: हजुर,
1: हुन्छ नि, मलाई पाँच नम्बरको गीत रोज्न चाहन्छु नि म।
0: ल, पाँच नम्बरको गीत बोल्छ, यहाँले सोझो मिठोमा आफ्नो साथी सङ्गीलाई सम्झन सक्नुहुन्छ।
1: हुन्छ दिदी, सर्वप्रथम त हजुरलाई नै धेरै नयाँ मिठो सम्झना दिन चाहे, र पर्वतार बस्नु भएको मित्रलाई पनि धेरै नयाँ मिठो सम्झना दिन चाहे, मेरो घर आलबिनलाई धेरै नयाँ मिठो सम्झना दिन चाहे, हजुर हामी बिचमा यति मिठो कुराकानी गर्न पुर्याइदिने मेरो प्यारो बहिनी अनु लुम्बिनलाई पनि धेरै नयाँ मिठो सम्झना दिन चाहे, र अनु बहिनी धनलाई पनि धेरै नयाँ मिठो सम्झना दिन चाहे, प्यारो भान्जी ज्ञानी कुमारलाई धेरै नयाँ मिठो सम्झना, दाई सन्देशलाई पनि धेरै नयाँ मिठो सम्झना, र बहिनी अनुलाई धेरै नयाँ मिठो सम्झना दिन चाहे, र यो बसाइबाट बिदा हुन्छ है दिदी। नमस्ते, नमस्कार।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रचना भण्डारी चाहिँ, सुर्खेत बराह पोखरीदेखि भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। लगभग अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू वाचन गर्दै म पनि विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला मनिता थापा मगर्जी लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ। बेसी गरी अर्को साथी हुनुहुन्छ यति बेला, मिनु लम्तडी मगर्जी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार, सुन्दैछु है पाल्पा पालुङ घर भई हाल भने साउदी अरबियाबाट भन्दै हुनुहुन्छ। मिनु लम्तडेजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बाबुराम मगर्जी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है यता उखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबको रियादबाट भन्दै हुनुहुन्छ। अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। कल्पना साङपाङजीले पनि दिदी नमस्ते, गुड आफ्टरनुन है भन्दै हुनुहुन्छ। मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ, बिरामी हुनुहुन्छ, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छौ। र अब बज्ने गीत मार्फत चाहिँ उहाँले मामु अञ्चल यात्री प्यारी साङपाङ, त्यसै गरी बाबा विनोद साङपाङ, मनिषा बान्तुबा, अरू मलाई चिन्ने नचिन्ने सबैको लागि सम्झेको छु भन्दै विदा हुन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। हिरा बहादुर लगाईजीले पनि नमस्ते दिदी, कार्यक्रम सुन्दैछु त बुटवलबाट भन्नुभएको छ। बबिता मगरजीले पनि नमस्ते है नाना जोरले भन्दै हुनुहुन्छ, खाजा खानुभयो त भन्नुभएको छ। मेरो भइसकेको छ, हाम्रो बबिताजीको भयो कि बाँकी छ। म कार्यक्रम सुन्दैछु त सुन्दरीको बिटिजहरूबाट, अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी विष्णु परियाजीले नमस्कार भन्नुभएको छ। विनोद भरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग एक दिनजेलसम्म तपाईँको प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी समीर परियार, त्यसै गरी रिता रुम्बाजी हुनुहुन्थ्यो, रचना भण्डारीजी हुनुहुन्थ्यो सुर्खेतबाट, उहाँहरू तिनैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, कार्यक्रम शेयर गर्ने सबै सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम उकाली उराली अवधिवर बजेका मेचा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्री राज महत, साथी सन्जना खड्की, उहाँहरू दुवैजनालाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो रचनाजीले रोज्नु भएको पाँच नम्बरको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज फेंस।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन

0: महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गणिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841525957।
0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामसाथ नगरपालिकाद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलुञ्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ।
2: गाड़ी भाड़ा कता गयो? अब जम्मा फाइदा भनेको 2 रुपैयाँ काँसी को हद दाम बस्यो त्यति बस्ने।
3: त्यसको भाव छ, त्यो भाव चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के? यो बिचौलियाले अलिकति गरे छ।
4: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारे आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: कृषि क्षेत्रमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, जुनको चामलतिर ल्याएर वजन गर्नु मेरो काम त्यो छ। किसानमुखी बजेट ल्याउनु पर्दैन देश्नु, किसान पूर्व नलागु देश्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम। कृषि सवाल।

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौँ। पछिल्लो समयमा हेर्यो भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरूले समेत समेट्न खोजेका छन्। अपुग्दै भएको छ। यद्यपि धेरै किसानहरूलाई समेट्न खोजेका विभिन्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौँ, बाहिरबाट सरस्वती हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौँ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने हो भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई, अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौँ, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र यो भित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौं। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्यविज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ। त्यसरी हामीले यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई स्टुडियोमा निम्त्याएका छौँ। हामी ढिला नगरी उहाँलाई स्वागत गर्छौँ। डाक्टर साहब नमस्कार, यहाँलाई स्वागत छ।
1: नमस्कार असिमजी।
0: डाक्टर साहब आराम हुनुहुन्छ है?
1: हजुर,
0: हामी यहाँसम्म आउनु भएको छ, आभारी पनि छौँ। डाक्टर साहब जस्तो अलिकति हामी रेनबो ट्राउटको विषयलाई अलिकति पछाडि प्रवेश गरौँ न, नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेको छ नि, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त चाहिँ द्रुततर गतिमा बढिरहेको चाहिँ छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहिँ तराईतिरको होस्, चाहे मध्य पहाडी भेगका हुन्, चाहे उच्च पहाडी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ यो प्रशस्त पानीको सुविधा आदि आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो। कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्र चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने आठवटा कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो आठवटा यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी आठवटा चाहिँ वस्तुहरू चाहिँ छन्। त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो अग्रपङ्क्तिमा भने कुनै पनि किसानलाई, किसान दाजुभाइलाई, कहीँ एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने ती मध्ये चाहिँ माछा पालन पनि एउटा विषयवस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
0: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढेको छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनु भएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढेको छ। अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो. अब अलिकति रेनबो ट्राउटकै कुराकानी गर्न चाहन्छु. रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ. रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फस्टाएको देखिन्छ, नेपालमा साँच्चैकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू र यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै.
1: हजुर अजिमजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो. योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
0: असफल थियो,
1: त्यो चाहिँ राम्रो चाहिँ हुन सकेन. तर चाहिँ मैले जो ल्याएको थियौँ, जो लट जुन चाहिँ अब जापानबाट लिएर आयौँ, गभर्नरजीलाई चाहिँ त्यहाँबाट अनुरोध गरेर पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ. त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर. सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो. जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी, होइन गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो. त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सर्न बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन. त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो. त्यसमा चाहिँ पछि आएर मैले चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो. नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो. यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो. त्यसै गरिकन अन्य उपकरणहरू, यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिहरूको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो, त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई. त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले. त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो. त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कको चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो त्यसलाई चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन चाहिँ धेरै सहयोग गर्यो. अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझ लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउट माछा कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउनु नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ. त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि पनि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ, युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन. 3-4 वर्ष कुरेर उसलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्राटेजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखौँ भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटा त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन, युवा साथीहरूको बीचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो।
0: अहिले त धेरै जिल्लामा
1: अहिले चाहिँ करिब करिब 30-40 जिल्लासम्म चाहिँ पुगिसकेको छ।
0: जस्तो हावा पनिको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो रहेछ बीचमा।
1: अब ठ्याक्कै पहाडी जिल्लै त एक प्रकारको चाहिँ हो, तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुन सक्छ। अनुपयुक्त ठाउँ ती ठाउँ जानेर चाहिँ 365 दिन भन्नाले एक वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन। त त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो। तर अहिले जस्तै चाहिँ केरा पाक्छ, आँप पाक्छ है, अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ। तर त्यहाँनिर चाहिँ त्यो त्रिशुली नदी आउँछ, त्यो चाहिँ सोझै उता हिम नदीको चाहिँ उद्गम स्थल हो। हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन। त्यो एडभान्टेज हो। त कहिले काहीँ चाहिँ फेरि माथि सिरानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ, त्यसबाट पनि बस्नु पर्यो। र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया, हालाकि यसले चाहिँ बडा दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ ट्राउट फार्म चाहिँ नष्ट भएर गयो। तर त्यहाँनिर चाहिँ एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने, कहिले कहीँ चाहिँ पानीको तापक्रम केही छिनको लागि 22 डिग्री पनि पुग्छ। तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो भए जस्तो चिसो भएर आउँछ। राति चाहिँ ठन्डी चाहिँ जाडो, फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जानु सक्छ। त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्तालि हाल्नु पर्ने अवस्था नहुँदो
0: रहेछ। अब अहिले 30-40 जिल्लामा बृहत्तर हुँदैछ, यहाँले पनि भनिराख्नु भएको छ, यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो।
1: यस, यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ। भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ। त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन्, कुनै ससाना ताल, पोखरी, कुनै तालहरू हुनसक्छ, त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्, त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ, चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन, तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो। त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ, उहाँहरूलाई यो विषयमा दृष्टिगत गरिदिनु हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुम्मिएर आउने चाहिँ धेरै एउटा अवसर छ। यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ, धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ। साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ केही यसलाई चाहिँ हाल्नु भयो भने यसले ट्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ, धेरै कुराउँदैन। अनि चाहिँ जो माछाको लागि पैसा तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समय समयको प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे, या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चीको मुस्कान हुनुपर्छ, अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम, ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गढेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन, यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो, इन्डिया, पाकिस्तान, श्रीलङ्का उनका चाहिँ कोलोनी नै थियो, यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो, ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ, जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि, ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको, तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो, त्यहाँ श्रीलङ्का हामीले हेर्दा त एकदम चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारायलिया भन्ने ठाउँ रहेछ, त्यहाँनिर पनि चाहिँ हटन, त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ, म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ, अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यही चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति, नयाँ ऊर्जा, नयाँ सोचहरू आउने भएको हुनाले तिनले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रिन्युरहरू हुन्छ, उद्यमी साथीहरू हुन्छ रेनबो ट्राउटसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको चाहिँ छ, उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ सोच्नु हुन भनिकन।
0: डाक्टर, निकै महत्वपूर्ण विषय, अहिले बजार वृहत त बन्दैछ, यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ। यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ, छिटो पनि बढ्छ, यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि डाक्टर, यो चाहिँ कारण चाहिँ के रहेछ? यो सुरुवातमा चाहिँ महँगो हुने स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
1: हो, अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ, वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ, क्या हो यो अवसरको कस्ट, अवसरको लाभ ला। चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो। यतिको चाहिँ धेरै महँगो पनि पर्दैन। यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउट उत्पादनको लागि एक किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन। चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने, विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ एक किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँ भन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ। अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन्। आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नासकै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि यसलाई अझै कुर्नुपर्छ कि र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने। यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् देशमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ टेवा हो एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन। नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक। दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ देशको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ। त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुनसक्छ। त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ। तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो। अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले त्यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यो नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ।
0: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ।
1: अहिले चाहिँ आवश्यकतै त्यही हो। हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ एउटा भिन्दै खालको ब्रान्ड हुन्छ त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि। रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण अत्यन्त चाहिँ प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिनु सकेको खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ।
0: जस्तो डाक्टरले भन्नुभएको छ, सुरुवातमा केही लट असफल भएर सफल भयो तेस्रो लटमा, र अहिले निरन्तर रूपमा वृहत्तर रूपमा फैलिराखेको छ। यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ?
1: टेक्निकल रूपमा अब यतिका दिन भयो, मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो, अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष जति भयो। क्या हो यसले के सन्देश दिन्छ भने, सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला, एउटा त्यस्तो अनुमान गर्छु। अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या, खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जिन्सहरू छ, जुन यसको चाहिँ माउहरू छ, त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ।
0: त्यसो हामी अन्तिम खण्डमा आइसकेका छौँ। अब अरू विषय, अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ, समय सकिसकेका छौँ। अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई, र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँलाई केही सन्देश दिन चाहनुहुन्छ?
1: अब यही हो, अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथमता धन्यवाद, मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि धेरैदेखि आभार प्रकट गर्छु।
0: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
1: हस् धन्यवाद।
0: हजुर, हामीले आजको अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो, र अहिले अवकाश प्राप्त पछाडिको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने काममा पनि सरेको हुनुहुन्छ, र बेला बेला चाहिँ आवश्यक परेको खण्डमा हामी सबैलाई अवेरनेस समेत गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो, उहाँप्रति हामी आभार पनि छौँ। र आजको समय सकिसकेको छ, यहाँहरूका समस्या जिज्ञासा गुनासा र आजको विषयमा गरिएका कुराकानीमा कुनै पनि अन्यल रहे, कन्फ्युजन रहे, र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 सम्पर्क गर्न सक्नुहुन्छ, र हामीले कुनै पनि समस्या जिज्ञासा गुनासा र अन्यहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापरेहरूको माझबाट विदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
5: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
6: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954017575 9841690669 9864147788
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
7: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
7: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
7: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
7: आफ्नो बिउ जोगाउ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
9: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
10: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
9: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98 9513 45701 र 9853 45702 मा वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
10: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543398 0848543398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपाल भरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्च
1: तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट

0: गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 98692695998।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
6: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
10: रंग बहार रंग बहार,
11: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
10: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेंट।
12: साँझको 6 बजे
13: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तमाकुसी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँबाट हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि मृतकको संख्या 1114 पुग्यो। 4000 बढ़ी अझै बेपत्ता। प्रधानमन्त्री राहत कोषमा 7,88,00,000 जम्मा। सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत विरूद्ध 4.5 करोड़को भ्रष्टाचार मुद्दा। भोटेकोशी बाढ़ी पीड़ितलाई रामिसापको गोकुलुङ्गा गाउँपालिकाले 22,00,000 भन्दा बढ़ी सहयोग गर्ने। रूसले इरानलाई सुपरसोनिक मिसाइल बनाउन सघाउँदै र नेपाल ए टोली तास्मानियासँग 2 विकेटले पराजित।

0: भेट।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
8: हजुरको रेडियो 102.1 मेगा।
1: अब पुरा समाचार। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि जारी खोज तथा उद्धार कार्यमा 1100 भन्दा बढ़ी शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 9 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 1114 शव फेला परेको जनाएको छ। सबैभन्दा बढ़ी चितवनमा 348 शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्रै शनाखत भएर आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अझै 3916 जना सम्पर्क विहीन छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उडान मार्फत मात्रै 4091 नेपाली र 273 विदेशी नागरिक उद्धार गरिएको छ। उद्धार र सुरक्षाका लागि कुल 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा 9199 नेपाली सेना, 7912 नेपाल प्रहरी र 4203 सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन्। रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जोड्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभएको छ। उहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। हिजो मात्र यस कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको थियो। यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा उहाँले संसदमा जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभएर सिंहको नेपालको साझा वज्रपात रहेको बताउनु भएको छ। देशमा संकट परेको बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको मात्रै शनाखत भएको र आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्यको उपचार चलिरहेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार भदौ 10 गते आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिन आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। भटेकोशी बाढ़ीले रसुवाको टिमुरे स्या प्रवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डोलप्रसाद अर्याल डीपीले विपदपछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानकर्षण गराउनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि भटेकोशी बाढ़ीबारे सम्बोधन गर्नुभएको थियो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा एक मालपोत अधिकृत विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले रूपन्देहीको सिद्धार्थ नगरस्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुख सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकाहरूमा मालपोत कार्यालय भैरवका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बाहरू लक्ष्मण प्रसाद नेउपाने र अजित कुमार सहनी तथा खरिदार मेघबहादुर भुजेल रहेका छन्। उनीहरू प्रत्येकसँग 4,53,41,800 रूपियाँ बिगो दावी गरिएको छ। यस्तै जग्गा धनी भनिएका पर्वत राजकान्त मिश्रालाई मुख्य कसुरदार सरहको सजाय र बिगो असुल उप गर्न माग दावी गर्दै अख्तियारले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। उनीहरूले साबिकको बुझौली गाउँ पञ्चायतमा पर्ने सरकारी जग्गा भूमाफिया र कर्मचारीको मिलिमत्तमा व्यक्तिको नाममा ल्याएर राज्यलाई 4,53,41,800 नोक्सानी पुर्याएको अख्तियारको जिकिर छ। रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएका नागरिकहरूको खोज उद्धार तथा राहतका लागि रामेसापको गोकुल गंगा गाउँपालिकाले 22,06,570 रूपियाँ आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाको मिति 2083 भदौ 14 गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा एकमुष्ट सो रकम जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का र प्रमुख प्रशासक अधिकृत दिनेश भट्टराईद्वारा जारी संयुक्त विज्ञप्ति अनुसार उक्त सहयोग रकम जुटाउन गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट 1,00,000 रूपियाँ तथा सम्पूर्ण जनप्रतिनिधिहरूको मासिक पारिश्रमिकको 10% बराबर हुनाउने 39,350 रूपियाँ उपलब्ध गराइनेछ। यसैगरी गाउँपालिकाको भूगोलभित्र कार्यरत अधिकृत स्तरका कर्मचारी र मावि तहका शिक्षकहरूको 7 दिनको तलब बराबर 5,60,150 रूपियाँ, सहायक स्तरका कर्मचारी तथा निमावी प्रावि तहका शिक्षकहरूको 5 दिनको तलब बराबर 13,75,290 रूपियाँ र श्रेणीविहीन कर्मचारी सहित विद्यालयका कार्यालय सहयोगी, बाल सहायक तथा लेखा कर्मचारीको 2 दिनको तलब बराबर हुनाउने 1,31,780 रूपियाँ कट्ठी गरी जम्मा गरिने भएको छ। यसैबीच रोजगारी तथा विभिन्न कामको सिलसिलामा बाढ़ी प्रभावित क्षेत्रमा पुगेर हालसम्म सम्पर्कविहीन रहेका गोकुल गंगा गाउँपालिकाका नागरिकहरूको खोजतलाश कार्य सहज बनाउन पीड़ित परिवारलाई तत्काल प्रति परिवार 25,000 रूपियाँका दरले खर्च उपलब्ध गराइने निर्णय समेत गाउँपालिकाले गरेको छ। हालसम्मको जानकारी अनुसार सम्पर्कविहीन हुनेहरूमा बेतालीका ईश्वर बहादुर खड्का, तिल बहादुर विक, सुरज श्रेष्ठ तथा रचना लुगा सम्राट शेर्पा लगायत रहेका छन्। उनीहरूको खोजी कार्यलाई तीव्र बनाउन गाउँपालिकाले सम्बन्धित निकायहरूसँग अनुरोध पनि गरेको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम पछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
0: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने छोरा मस्तगत तपाईँ छैन हुँदैन र
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 MHz।
1: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। हालैको विनाशकारी बाढ़ी पहिरोको कारण देशका विभिन्न मुख्य राजमार्ग अवरूद्ध भएपछि बीपी राजमार्गमा सवारी साधनहरूको चाप अस्वाभाविक रूपमा बढ़ेको छ। बढ़दो चापबाट हुन सक्ने दुर्घटना, ट्राफिक जाम तथा सड़क सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरण गर्न सिन्धुली जिल्ला प्रशासनले सवारी संचालनका लागि नयाँ समय सीमा र मालवाहक सवारीको तौल सीमा निर्धारण गरेको छ। जिल्ला सुरक्षा समितिको भदौ 16 गते बसेको बैठकको निर्णय अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई छुट्टा छुट्टै समयमा सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। प्रशासनका अनुसार राहत सामग्रीको ढुवानीलाई अवरोध रहित बनाउँदै सड़कको सुरक्षा तथा यातायात व्यवस्थापन प्रभावकारी बनाउन यो निर्णय गरिएको छ। प्रशासकीय अधिकृत राधाकृष्ण कोइरालाद्वारा जारी सूचनामा नयाँ व्यवस्था अनुसार निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरूले बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म मात्रै देवी राजमार्गमा आवाजावत गर्न पाउनेछन्। यात्रुवाहक सवारीको समय सकिएपछि मालवाहक तथा ढुवानीको सवारी साधनहरूले बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन अनुमति पाउनेछन्। प्रशासनले राजमार्गको भौतिक अवस्था र सड़क सुरक्षालाई ध्यानमा राख्दै 10 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनहरूको सञ्चालनमा पूर्ण रोक लगाएको छ। अब बीपी राजमार्गमा 10 टनसम्म तौल भएका मालवाहक सवारी मात्रै चलाउन पाइनेछ। तोकिएको सीमाभन्दा बढ़ी भार बोकेका सवारी साधनहरूलाई उक्त मार्ग प्रयोग गर्न नदिने जनाइएको छ। गत भदौ 10 गते रसुवा जिल्लाको भटेकोसी नदीमा गएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये ओखलढुङ्गाका पाँचजना सम्पर्कमा आएका छन्। भदौ 10 गतेदेखि नै सम्पर्कविहीन भएका उनीहरू 6 दिनपछि हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका छन्। सामाजिक सञ्जाल मार्फत सम्पर्कमा उनीहरूमा लाग्पा शेर्पा, सोनाम शेर्पा, मसिन तामाङ, डेन्टी शेर्पा र सनवीर तामाङ रहेका छन्। यो मनसुनी बाढ़ीमा परेर यो सँगसँगै बाढ़ीमा परेर बेपत्ता भएका ओखलढुङ्गाका नागरिक मध्ये सम्पर्कमा आउने तथा उद्धार हुनेको संख्या 20 पुगेको छ। अझै पनि त्यहाँका विभिन्न कामको सिलसिलामा ओखलढुङ्गाबाट रसुवा तथा धारिङमा पुगेको र बाढ़ीमा परि बेपत्ता हुनेहरूको संख्या 28 रहेको छ। बाढ़ीमा परेर ओखलढुङ्गाका कति नागरिकहरू सम्पर्कविहीन भएका छन् भन्ने बारेमा भने अझै पनि वास्तविक तथ्याङ्क सार्वजनिक हुन सकेको छैन। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-43L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामछिट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्रचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदन अनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य द्वन्द भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। र अन्त्यमा खेल समाचार। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। तास्मानियाका थिमसले 60, राफेलले 32 रन बनाएका छन्। नेपाल एका साफ आलम र दीपक प्रसाद डुम्रेले 2-2 तथा रिजन ढकाल, आकाश चन्द र पवन श्राफले 1-1 विकेट लिनुभएको छ। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमायो। नै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि मृतकको संख्या 1114 पुग्यो। 4,000 बढ़ी अझै बेपत्ता। प्रधानमन्त्री राहत कोषमा 7,88,00,000 जमा। सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत विरूद्ध 4.5 करोड़को भ्रष्टाचार मुद्दा दायर। भोटेकोशी बाढ़ी पीड़ितलाई रामिसापको गोकुल गंगा गाउँपालिकाले 22,00,000 बढ़ी सहयोग गर्ने। रूसले इरानलाई सुपरसोनिक मिसाइल बनाउन सघाउँदै र नेपाल ए टोली तास्मानियासँग 2 विकेटले पराजित। अवस्त हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंस
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401443, 98630023422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 98514198 र 98415597।
6: हावाहुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावाहुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: समृद्ध उद्यमी सुखी सेनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सेनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सेनापति सेनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तिफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तिफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सेनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सेनापति गाउँपालिकाले आर्थिक वर्ष 2082/83 अन्तिम चौमासिक सार्वजनिक सुनवाई मार्फत चालू आर्थिक वर्षको समग्र प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार संशोधित बजेटका आधारमा गाउँपालिकाले 84.78% वित्तीय तथा 88.03% भौतिक प्रगति हासिल गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षतामा आयोजना गरिएको को कार्यक्रममा चालू आर्थिक वर्षभर सञ्चालन भएका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै समग्र प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सेनापति गाउँपालिकाका अध्यक्ष शैलेन्द्र पाण्डेले सार्वजनिक सुनवाई कार्यक्रम, जनताले तिरेको कर तथा राज्य कोषबाट प्राप्त बजेटको उपयोग बारे नागरिकलाई जानकारी गराउने महत्वपूर्ण माध्यम भएकोले यस्ता कार्यक्रममा आम सर्वसाधारणको उल्लेख्य सहभागिता आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा जिम्मेवार पदाधिकारीको उपस्थिति भए पनि आम नागरिकको सहभागिता अपेक्षाकृत न्यून रहेको टिप्पणी गर्नुभयो। सार्वजनिक सुनवाई जनताले तिरेको करबाट सञ्चालन भएका योजना तथा कार्यक्रमबारे जानकारी दिने थलो भएकोले यसको वास्तविक उपभोक्ता नागरिक नै भएको उहाँको भनाइ रहेको थियो। अध्यक्ष पाण्डेले स्थानीय तहमा देखेका समस्या समाधानका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै केन्द्र सरकारको समन्वय आवश्यक पर्ने विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्र सरकारमा रहे पनि स्थानीय तथा प्रदेश सरकार फरक राजनीतिक नेतृत्वमा रहेको उल्लेख गर्दै गाउँपालिकाले केन्द्रबाट सम्बोधन गराउनु पर्ने विषय भए आफूले सम्बन्धित निकायसम्म पुर्याएर पहल गर्ने उहाँको भनाइ रहेको छ।
2: यो सार्वजनिक सुनवाई कार्यक्रम भनेको जनताको पैसा, जनताले तिरेको कर र यो करलाई अर्थात यो राज्यबाट आएको जुन बजेटलाई हामीले यसरी यहाँ परिचालन गरेका छौं, यसरी फाडफाड गर्यौं, हामीले यो गर्यौं भनेर बुझाउनका निमित्त जनताहरू अर्थात त्यो उपभोग गर्ने मान्छेहरूको उल्लेखनीय उपस्थिति हुनुपर्ने मैले त्यो देखिनँ। हामी बढी चाहिँ राजनीतिक दलका साथीहरू, अब त्यो पनि एकदमै कम मात्रामा, पालिकाकै साथीहरू र विभिन्न एउटा पदीय जिम्मेवारी अर्थात केही बोल्नुपर्छ, केही गर्नुपर्छ भन्ने खालको मात्रै भेटे। ती सर्वसाधारण मान्छेहरू चाहिँ मैले उपस्थिति एकदमै कम देखेको छु। त्यो यसो गरेको छु है मैले भनेर प्रश्न पार्ने थल हो। यसमा चाहिँ अधिकांश आम जनसमुदायको उपस्थिति चाहिँ मैले कम देखेको छु। बाँकी म के भन्न गइरहेको छु भने यो सेनापति तपाईँ हाम्रै गाउँपालिका, हाम्रो यो सेनापतिमा जुन 5 वटा छन्, यो तिम्रो वडा, यो मेरो वडा नभनिकन यो सबै वडा हाम्रो हो र यो पालिका पनि तपाईँ हाम्रै हो। यो सुनापति गाउँपालिकालाई कसरी राम्रो बनाउने, अझ सुधार कसरी गर्ने र सुनापतिको विकासमा के कसरी हामी आफ्नो ठाउँबाट के गर्न सक्छौ, त्यो खालको भूमिका निर्वाह सबै आम जनसमुदाय नागरिकले उति नै दायित्व रहन्छ, त्यो कुराहरू प्रस्तुत गर्न नै सक्नुपर्छ भन्ने मलाई लाग्दछ। म धेरै कुरा त भन्न चाहन्न, केही कुराहरू बुझागत रूपमा म राख्न चाहन्छु। त्योभन्दा अगाडि म के पनि भन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टी जुन केन्द्रमा छ, अहिले केन्द्रीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ, स्थानीय सरकार र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टीसँग छैन। तर यहाँभित्र केही समस्या छन्, केन्द्रबाट केही पहल गर्नुपर्ने छ र गाउँपालिकालाई केही अप्ठ्यारो परेको छ, हामीले माथि केही कुराहरू आवाज पुर्याउनु पर्ने छ, गर्नुपर्ने छ भने सुनापति गाउँपालिकाको लागि त्यो कुराहरू म माथि लगेर पहल कदमी गर्न सक्नेछु। त्यो कुरा मलाई अवगत गराउनु हुन त्यहाँहरूलाई म विनम्र अनुरोध आग्रह गर्दछु। अब सुनापतिको केही समस्याहरू मलाई यहाँको जनसमुदायहरूले, यहाँको दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूले फोन गरेर केही कुराहरू यस्तो भइरहेछ, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने खालको कुराहरू दैनिक जस्तो आउने नै गर्छ। ती कुराहरूलाई आज म तपाईँहरू समक्ष यस्तो यस्तो आवाज उठेको छ, यो के भइरहेको छ भन्ने कुरा पनि प्रष्ट रूपमा बताइदिनु हुन, यो बुझागत रूपमा म तपाईँहरूलाई केही कुरा पढेर सुनाउन चाहन्छु। सुनापति गाउँपालिकामा, हाम्रो यो सुनापति गाउँपालिकामा गुठी र रैतान भन्ने दुई क्याटेगोरीको जग्गा रहेछ। यो जग्गामा चाहिँ के समस्या रहेछ भने रैतानको चाहिँ तिरो पनि कम र यो बैङ्कमा राख्दा पनि धितो पनि लिने तर तिरो पनि कम तिर्नुपर्ने, जुन गुठीको जग्गा छ त्यसको चाहिँ रैतानको तुलनामा डबल तिरो तिर्नुपर्ने, बैङ्कले पनि धितो नलिने, यो खालको समस्या हुँदै गर्दा हामी मारमा परेका छौँ। यसलाई चाहिँ के गुठीको जग्गालाई नि रैतान बनाउनु पर्यो, यदि रैतान बनाउन सकिँदैन भने रैतान बराबर नै तिरो तिर्ने चाहिँ हामीलाई अवसर प्रदान गरिदिनु पर्यो, तपाईँहरूले मिलाइदिनु पर्यो, हामी मार्कामा पर्यौं भन्ने यहाँको किसानहरूको जुन गुनासो छ, त्यो गुनासो आउँदै गर्दा हाम्रो माननीय डाक्टर कृष्ण हरि बुढाथोकी अर्थ समिति सभापतिलाई मैले यो कुरा पुर्याउँदै गर्दा उहाँले यो वास्तविक समस्या हो, यो समस्या रैतान र गुठीमा के कति समुदायहरू हुनुहुन्छ अथवा के हुनुहुन्छ त्यसलाई चाहिँ वर्गीकरण गरेर ओडाले पालिका र पालिकाले जिल्लासम्म पठाउने खालको पहल कदमी हजुरहरूले त्यहाँबाट गर्न पर्यो। मैले भूमि व्यवस्थापन विभाग लगायत कहाँ गएर के पहल गर्नुपर्ने, सकेसम्म रैतानै बनाउने हिसाबमा जुला, सकिन भने रैतान बराबरै तिरो तिर्ने वातावरण बनाउन सकिन्छ कि म पहल गर्नेछु भन्ने खालको उहाँले प्रतिबद्धता गर्नु भएको छ। यो कुरालाई पालिकाबाट साँच्चीकै यो समस्या हो कि होइन, जनता यो मारमा परेको हो कि होइन, यो कुरालाई बुझेर हजुरहरूले माथि पठाइदिन हुनको लागि म विनम्र आग्रह गर्दछु। अब अर्को छ प्रावि तथा बालकोटा इसिडी शिक्षकहरू अर्थात् उहाँहरूको तलब चाहिँ अस्ति धेरै गुनासो आयो, हामीले आधा मात्रै पायौं होइन आधा पाएनौ, यो के भएको हो, यो केन्द्रीय सरकारले रोकेको रे भन्ने खालको कुरा पनि आयो, यो के भएको हो, किन उहाँहरूले आधा मात्रै तलब पाउनुभयो, यो पनि प्रश्न पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी साउने केवरानीको विषयमा वास्तविक यो अब हाम्रो त मध्यवर्ग लागिसकेकै छ, वास्तविक त्यहाँ 60-65 घर धुरी समस्या पनि हो, तर समस्यालाई वर्गीकरण गरेर तत्काल समस्या के कति घर धुरीलाई हो र के कसरी व्यवस्थापन गर्ने हो, यो विषयमा पालिकाले ठोस कदम के चालेको छ र केन्द्रबाट हजुरहरूलाई के चिठी पनि प्राप्त भइसकेको छ, त्यसलाई कुन कुन क्याटेगोरीमा लग्ने र उहाँहरूलाई कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने विषयमा हजुरहरूले के गर्दै हुनुहुन्छ, त्यो कुरा पनि केही प्रष्ट पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यसै गरी अघि अडियोमा पनि हजुरहरूले सुनाउनु भयो वडा नम्बर 1 गुन्सीमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा धेरै आर्थिक अपचलन भएको जुन 12 लाखको कुरा आइरहेछ, यो के भएको हो र त्यहाँ थाई र अस्थायी शिक्षक बीचको पनि केही कुराहरू आएछ, यो हाम्रो वडा नम्बर 1 हो जुन समस्या छ, यो पालिकागत हिसाबमै सल्ट्याउन पर्ने पनि हो, यो जिम्मेवारी पर्छन् हामी पालिका पनि हो, तर यो मिडियामा सहित कुरो के कसरी पुग्यो, यो के भएको छ, यसलाई कसरी छानबिन गरेर के कसरी यसलाई चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ, यसको पनि तुरन्त हजुरहरूले पहल कदमी गर्नुहुन पनि म विनम्र अनुरोध गर्दछु। यस्तै गरी मलाई अरू पनि आवाज उठेका छन्, जस्तै स्वास्थ्य शाखा पालिकामा रहेका कर्मचारीहरू, बाँकी अरू कुनै शाखाका कर्मचारीहरू चाहिँ पालिकामा रहनु भएको छ भने उहाँहरूको दरबन्दी कहाँ कहाँ हो, त्यहाँ त्यहाँ नै जानु पर्यो, त्यो त्यहाँ त्यहाँ पठाउनु पर्छ भन्ने पनि म तपाईँहरूसँग जोरदार माग गर्दछु। अब रह्यो अर्को स्वास्थ्य क्षेत्र। स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै पालिका भित्रिने पशु पक्षी चौपाएको चेक जाँच गरी मात्रै पालिका भित्राउनको लागि अर्थात् त्यो भेटनेरी हुनु पर्यो, उहाँहरूले यो ठिक छ भन्ने प्रमाणित भइसके मात्रै पालिका भित्राउनको लागि म हजुरहरूलाई विनम्र अनुरोध गर्दछु। आएको बजेट जति पनि बजेट पालिकामा आएको छ, चाहे प्रदेश चाहे केन्द्र र चाहे जहाँसुकै बढाओस्, आउँदै गर्दा यो फ्रिज जाने किन फ्रिज गयो, किन फ्रिज जान पर्ने भयो, त्यो कुरा पनि हजुरहरूले प्रश्न पारिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। अर्को कुरा रह्यो हाम्रो सुनापति वडा नम्बर 5 बिजुलीको पोलको लागि भनेर प्रति घर अर्थात् के कतिजना छ 5,000 पैसा चाहिँ उठाएको रहेछ र त्यो पछि फिर्ता गर्ने प्रतिबद्धता पनि भएको रहेछ। यो पैसा फिर्ता भएको छैन, हामी मार्गमा छौँ भन्ने कुरो यहाँ छ, यो फिर्ता हुनुपर्ने हो कि नपर्ने हो, यो के हो, यो के भएको हो, यो पनि हजुरहरूले प्रश्न पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र अर्को सुनापति 2 हिसाबमा यो सिमल बोर्डबाट मैले जोडिने सडकको लागि आएको बजेट फ्रिज गयो भन्ने कुरा आएको छ, यो किन फ्रिज गयो, किन काम भएन, त्यो मैले सिमल बोर्डको बाटोको बजेट फ्रिज जानुमा के हो, यो कुरा पनि हजुरहरूले प्रश्न पारिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। र अर्को समस्या मैले के देखेको छु भने हाम्रो जग्गाहरूलाई 3 वर्गमा विभाजन गरिएको थियो, व्यावसायिक आवासीय र तर ओडाले पालिका पालिका हुँदै जे खालको यो व्यावसायिक हो, यो आवासीय हो, यो कृषि हो भनेर जुन क्याटेगोरी मिलाएर माथि पठाउनु भएको थियो, यसको जस्ट उल्टो चाहिँ आयो है, हामीले भनेको भन्दा उल्टो आयो, यो किन यस्तो भयो भन्ने कुरो पनि मैले केही बुझेको हुनाले यदि तपाईँहरूले पठाएको भन्दा जुन व्यावसायिक आवास र कृषिमा छुटाएको क्याटेगोरी थियो त्यसको चाहिँ उल्टो भएर आएको हो भने यो किन भइरहेको छ, यो कहाँ पहल कदमी गर्नुपर्ने हो, त्यो पनि म गर्न तयार छु, तपाईँहरू यसो भएको हो भनेर केही जानकारीहरू हजुरहरूले गराउनु हुनको लागि म हार्दिक विनम्रतापूर्वक अनुरोध गर्दछु। र म के पनि भन्छु भने पालिकाले गरेको राम्रो कामलाई राष्ट्रिय स्वतन्त्र पार्टीले जहिले पनि तराना गर्नेछ, त्यो कामलाई राम्रो कामलाई राम्रो हो भनेर प्रशंसा नै गर्नेछ, यदि नराम्रो काम कहीँ कतै हुन्छ भने त्यो खबरदारी गर्न पनि राष्ट्रिय स्वतन्त्र पार्टी पछि हट्ने छैन।
0: नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले स्थानीय तहमा सार्वजनिक सुनाईलाई प्रभावकारी बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले सार्वजनिक सुनाई नागरिकले आफ्ना जिज्ञासा गुनासा र सुझाव धैर्यतापूर्वक राख्ने तथा सम्बन्धित निकायले त्यसको जवाब दिने महत्वपूर्ण थलो भएको उल्लेख गर्नुभयो। पछिल्ला दिनमा यस्ता कार्यक्रममा नागरिकको सहभागिता अपेक्षाकृत न्यून देखियो भन्दै उहाँले यसको कारणबारे सबै पक्षले समीक्षा गर्नुपर्ने धारणा राख्नु भएको छ। उहाँले स्थानीय सरकारका प्रमुख जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीसँग प्रत्यक्ष प्रश्न गर्ने र तत्काल जवाब पाउने अवसर सार्वजनिक सुनाईले प्रदान गर्ने भए पनि नागरिकको उपस्थिति बढ्न नसकेको कार्यक्रममा राजनीति दलका प्रतिनिधिको उपस्थिति पनि न्यून रहेको उल्लेख गर्दै उहाँले नागरिकको सहभागिता अभिवृद्धिका लागि राजनीतिक दलका नेता तथा सरकारवालाले समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष घिमिरेले सार्वजनिक सुनाईमा जनप्रतिनिधि मात्र नभई उपभोक्ता समिति विद्यालय तथा अन्य सरकारवाला निकायका प्रतिनिधि पनि उत्तिकै जवाफदेही हुने बताउनुभयो। कार्यक्रममा उपस्थित सबै जिम्मेवार पक्षलाई नागरिकले प्रश्न गर्न समेत वातावरण कायम रहनु पर्ने उहाँको भनाइ रहेको छ।
3: यो चाहिँ छलफल चाहिँ स्वस्थ खालको छलफल, आफ्ना कुराहरू राख्ने, धैर्यतापूर्वक राख्ने र धैर्यतापूर्वक सुन्न सक्ने क्षमता राख्ने थलो हो यो। तर हामीले पछिल्ला दिनहरूमा चाहिँ सार्वजनिक सुनाएर त्यति धेरै नागरिकहरूलाई चाहिँ उपस्थित गराउन सकेका छैनौँ। त्यो नागरिकहरूले चाहिँ यो स्थानीय सरकारका प्रमुखहरू, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, त्यसै गरी उपाध्यक्ष, प्रमुख प्रशासकीय र कर्मचारीहरूलाई पनि तत्कालै प्रश्न सोध्ने र तत्कालै जवाब पाएर चाहिँ यो सन्तुष्ट भएर नआउनुभयो हो कि के हो त्यो चाहिँ थाहा भएन। तर अलिकति राजनीतिक दलको पनि उपस्थिति देखिएन, अघि यो पूर्व अध्यक्षजीले भनिसक्नु भएको छ, अब यो रामराज्य भएर हो कि के हो त्यो चाहिँ थाहा भएन। तर नागरिकहरूको उपस्थितिको लागि चाहिँ राजनीतिक दलका नेताहरूले र यहाँ चाहिँ संलग्न भएका जस्तो यहाँ चाहिँ जिम्मेवार वक्ता चाहिँ उहाँहरू मात्रै होइन, हामी उपभोक्ता समितिका अध्यक्षज्यूहरू पनि यहाँको जिम्मेवार वक्ता हो, त्यसै गरी विद्यालयका हेड सरहरू पनि जिम्मेवार वक्ता हुनुहुन्छ र यो सबैजना हामी जिम्मेवारै छौ मलाई पनि प्रश्न गर्न सक्नुहुन्छ किनभने यहाँ पत्रकारहरू पनि काहीँ काहीँ जोडिएकै हुन्छन् तर प्रश्नकर्ता नै आउनु भएन थोरै एउटा प्रश्न त राम्रो आयो यहाँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षज्यूले पनि केही प्रतिनिधिमूलक चाहिँ प्रश्नहरू चाहिँ ल्याइदिनु भएको रहेछ उहाँले नागरिक तर्फबाट यहाँ हाम्रो सहकर्ता साथीले पनि धेरै साथीहरूको यहाँ प्रश्न त आयो तर यसको सम्बोधन पनि हुन्छ तर त्यो जो प्रत्यक्ष मान्छे हो उहाँले तत्कालै यहाँ यस्तो अनुभूति गर्नु पर्यो कि प्रश्न राखिसकेपछि त्यसको उत्तरले सन्तुष्ट भएर जानुपर्ने थलो हो यो तर यति भन्दा भन्दै नागरिक आएन अब यो सार्वजनिक सुनवाई नै नगरौँ अरू पालिकाले चाहिँ सीमित पालिकाले मात्रै गरिरहेछन् हामीले चाहिँ अब किन गर्ने भन्ने पनि नभनौँ यो कस्तो हो भने ठाउँ चाहिँ खुल्ला राखिदिउँ न आज आउनु भएन आज केही मान्छेहरू आउनु भएको छ थोरै प्रतिनिधिमूलक हुनुहुन्छ हाम्रो नागरिकहरू भोलि आउनुहुन्छ नि हामीले चाहिँ राखिराख्नु पर्यो ठाउँ राख्न छोड्यौँ भने चाहिँ बिग्रिन्छ जस्तै यहाँ केही हाम्रा जिल्लाका अरू पालिका केही पालिकाहरूले यो सार्वजनिक सुनवाईको अभ्यासै गर्छ उहाँ जनताको प्रश्नै सुन्न चाहनुहुन्न कम्तीमा यहाँ त प्रश्न सुन्ने धैर्यता छ अब त्यो चाहिँ कसरी आउँछ प्रतिनिधि प्रश्न भन्ने कुरा फरक कुरा हो यहाँ नागरिकहरू आइराख्नु पनि भएको छ योभन्दा अगाडि पनि प्रश्न केही न केही उठेकै थिए प्रश्न राख्ने भनेको चाहिँ त्यहाँ चाहिँ त्यो झगडा गर्नलाई प्रश्न राख्ने त होइन नि प्रश्न राख्नलाई चाहिँ भन्दा हामी सार्वजनिक सुनवाई गर्ने केही प्रश्न आयो भने यहाँ कसैले पनि चित्त दुखाउनु पर्ने केही प्रश्न राख्नुभयो भने त्यहाँ ए यस्तो यसले चाहिँ प्रश्न गर भनेर मन दुखाउनु पर्ने कुराहरू छैन त्यहाँ चाहिँ उहाँहरूका त्यो प्रश्नले कहिलेकाहीँ आम नागरिकमा एउटा त्यसको चाहिँ सुधार हुन सक्छ र गाउँपालिका अध्यक्ष प्रमुख प्रशासक लगायत जो सरकारवाला छौँ उहाँहरूलाई पनि नयाँ दृष्टिकोण चाहिँ नयाँ दिशा चाहिँ पैदा हुन सक्छ त्यसले गर्दा प्रश्नबाट भाग्ने त कुरै भएन उहाँहरूले यो स्वर ओपन गर्नु भएको छ यहाँ खुल्लै छ सबैलाई सार्वजनिक रूपमा आह्वान गरिएको छ त्यसमा हामीले आउने चाहिँ नागरिकको पनि दायित्व हो अहिले त खेतीपातीको समय भएर उहाँहरू चाहिँ खेत रोप्न पनि झर्नु भएको हुन सक्छ यो मौसमलाई चाहिँ यसरी नै मानौ अरू आगामी दिनका कार्यक्रमहरूमा चाहिँ उपस्थिति भइ नै हाल्छ अहिले पनि छ उपस्थिति राम्रै उपस्थिति छ तर यसमा चाहिँ अझ थप होस् भन्ने कुरा छ अब यहाँ एक दुईवटा कुराहरू चाहिँ जस्तो हाम्रो यो जोखिमपूर्ण बस्तीको सन्दर्भमा छ अघि एउटा प्रश्न पनि आएको छ यो चाहिँ अब यहाँ अध्यक्षज्यू त्यति धेरै मैले देखेको छैन विपदको बैठकमा तर विपदमा चाहिँ जहिले पनि यो दोरम्बा र सुनावतीको चाहिँ विषय उठ्छ त्यहाँ चाहिँ कुनै पालिकाले चाहिँ विवरण नभरिदिएका कुराहरू पनि उठ्छन् कसैको भरेर पैसा नआएको भनेर हामी हरेक पटक चाहिँ त्यहाँ दस्तखत गरेर चाहिँ फेरि माग पनि गरिराखेका हुन्छौँ तर त्यस्तो खालको बैठकहरूमा अलिकति मलाई लाग्छ अलिक टाढा छ भनेर हुन सक्छ अलिकति हामीले पनि विपदका बैठकहरूमा त्यहाँ चाहिँ अलिकति उपस्थिति चाहिँ कम भएको हो कि भन्ने पाएको छु मैले एउटा अर्को चाहिँ त्यस्ता खालका बस्तीहरूमा अस्ति सर्वे गर्न जतिखेर चाहिँ त्यो भूगर्भविदहरू आउनुभयो त्योभन्दा अगाडि पनि दुई तिनचोटि चाहिँ त्यहाँ कुराहरू भएर लेखेर पठाएर त्यहाँ चाहिँ सिडिओले आफैले पर्सनल्ली फोन गरेर चाहिँ प्रेसर पनि क्रिएट गर्नुभएको थियो तर त्यो बेलामा चाहिँ अघि यहाँ प्रश्न आइसकेपछि त्यहाँ हाम्रो गाउँपालिकालाई खबरै नगरी आएर गएको हो भने एउटा पाटो हो न त त्यहाँ गाउँपालिकाले अलिकति सहजीकरण गरेर उहाँहरूलाई त्यहाँ हटाउनै पर्ने अवस्था छ त्यहाँबाट स्थानान्तरण गर्नै पर्ने अवस्था छ त्यसले गर्दा फेरि अहिले चाहिँ बर्खाको समय नै छ पानी आइदिएर त्यहाँ चाहिँ दुर्घटना ठुलो भयो भनेदेखि उहाँहरू त हामीले चाहिँ फेरि रुनुभन्दा चाहिँ बाँकी केही पनि रहँदैन त्यसले गर्दा अलिकति त्यस्तोमा चाहिँ ध्यान दिन पाएको भए हुन्थ्यो त्यहाँ अध्यक्षज्यूले नै पुग्नुपर्ने होइन वडा अध्यक्षज्यूले पनि त्यहाँ सहजीकरण गर्न सकिन्थ्यो होला त्यो एउटा कुरालाई चाहिँ अलिकति अझै पनि समन्वय गर्न सकिन्छ भने पालिकाको तर्फबाट उहाँहरूलाई त्यो प्रश्न आएको छ त्यो अनुसार चाहिँ यहाँले त्यहाँ गएर कम्तीमा उहाँहरू को कसको बस्न मिल्ने छ को कसको नमिल्ने छ उहाँहरूलाई चाहिँ यहाँहरूले सहयोग पनि गर्नुभएको छ पालिकाको तर्फबाट यस्तो सहयोग पनि गर्नुभएको छ 15,000 दरले गर्नु पनि भएको रहेछ अब धेरै राम्रा कामहरू पनि हुन्छन् यो सार्वजनिक सुनवाईमा चाहिँ सबै कुराहरू सुनाउने र त्यसको चाहिँ फिडब्याक लिने कसैलाई मन पर्न सक्छ कसैलाई मन नपर्न सक्छ उहाँको चाहिँ दृष्टिकोण फरक हुन सक्छ राख्ने थलोको रूपमा विकास गरिराखेका छौँ त्यो भइराखेको छ सुनावतीले आफूलाई जाँच्नको लागि आफू परीक्षामा चाहिँ बस्नको लागि तयार भएकोमा शुभकामना पनि दिन चाहन्छु र आगामी दिनमा पनि कम्तीमा आफूलाई चाहिँ खुल्ला परीक्षामा चाहिँ राख्नुपर्छ परीक्षामा दिइसकेपछि त्यहाँ अरू परीक्षार्थी आउँछन् कि आउँदैन त्यहाँ प्रश्न पत्र चाहिँ के हुन्छ भन्ने कुरा जतिवटा प्रश्न आउँछन् त्यसको उत्तर दिने हो अब नआएको प्रश्नको चाहिँ उत्तर खोजेर त पाइँदैन
0: नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्रीनारायण घरेले स्थानीय सरकार जनताको सेवाको लागि स्थापित भएकोले जनमुखी उत्तरदायी र पारदर्शी ढंगले काम गर्न सबै राजनीतिक दल तथा सरकारवाला पक्षलाई आग्रह गर्नुभएको छ कार्यक्रममा उहाँले स्थानीय तह स्थापना भएको करिब 9 वर्ष बितिसक्दा गाउँपालिकाले केही महत्वपूर्ण काम अघि बढ़ाएको उल्लेख गर्दै आगामी नेतृत्वले त्यसलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनु भएको छ। उहाँले स्थानीय सरकार नागरिकको अपेक्षा पूरा गर्ने माध्यम भएकोले राजनीतिक दलहरू जनताका पक्षमा उभिनु पर्ने धारणा राख्नु भएको छ। उहाँले सार्वजनिक पद र अधिकार स्थायी नभएको उल्लेख गर्दै पदमा रहँदा नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिनु भएको छ।
3: सेनापति गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक कार्यक्रमका चौमासिकमा भएका सञ्चालन भएका विभिन्न सबै खालका कार्यक्रमहरू सेवा प्रभावकाको बारेमा स्थापित सुनाई कार्यक्रमका अध्यक्ष एवं सेनापति गाउँपालिकाका अध्यक्षज्यू 65 वडाको वडा अध्यक्षज्यू पत्रकार महासंघका अध्यक्षज्यू यो चाहिँ मैले अघिल्लो पटक यहाँ सोच्दाखेरि सुशासनको राम राज्य भनेको नै साँच्चै राम राज्य रहेछ नि। अहिले एउटा स्वतन्त्र पार्टी भन्दा बाहेक अरू पार्टीले यहाँ केही उपस्थिति नजनाएको देख्दा यहाँ राम राज्य नआएको भए काँग्रेस एमाले माओवादी कसैको व्यक्ति हुन त एकजना रेड फोर्सको साथी दिल्ली रेड फोर्स साथी हुन्छ त्यति उहाँको पार्टी चाहिँ नेतृत्व यहाँ देख्दिनँ म। काँग्रेस एमाले माओवादीहरू यहाँ नदेखेको हुनाले यहाँ राम राज्य आएको मैले अघिल्लो पटक भनेको थिएँ राम राज्य आएछ ठिकै छ। त्यसर्थमा म सबै पालिकाका शाखा प्रमुखजीहरू कर्मचारी साथीहरू सहभागी अब पत्रकार महासंघ पूर्वतजीहरू सम्पर्क साथीहरू सहभागी सबै कर्मचारी साथीहरू सहभागी केही कार्यपालिकाको सदस्य हुनुहुन्छ क्या सबै सहभागी देखिनुहुन्न सबैलाई म एकमुस नमन गर्छु म अभिनन्दन गर्न चाहन्छु तपाईँलाई म बधाई दिन चाहन्छु शुभकामना दिन चाहन्छु। यो तपाईँहरूको स्थानीय सरकार गठन भइसकेको नौ वर्षमा हामी नौ वर्षको पिरियडमा छौँ। 5 वर्ष वडा अध्यक्षको भूमिकामा निर्वाचन हुने फलकान्त तामाङ आज तपाईँहरूको अध्यक्ष हुनुहुन्छ उहाँले आफ्नो यो अध्यक्षको कार्यकाल पनि करिब करिब अब 4 वर्षभन्दा पनि बढी करिब 4.5 वर्ष जति बिताउने क्रममा हुनुहुन्छ। त्यो बिचमा आइपुग्दाखेरि सेनापति गाउँपालिकामा जति भएका विकास निर्माणका कामहरू छन् त्यसर्थमा म यहाँको नेतृत्व सिङ्गो गाउँपालिकाले धन्यवाद दिन चाहन्छु नमन गर्न चाहन्छु। मैले गाउँपालिकाको प्रमुख प्रशासक सुरेश शर्मालाई मैले सम्बोधन गर्न छुटेछु मैले उहाँलाई पनि सम्बोधन गरेँ म धेरै कुराहरू के पनि गर्छु मैले अघि नै भने यहाँ सरकारवालाहरूले जमाउने यहाँ राजनीतिक दलहरूले अघि नै यहाँ महिला स्वतन्त्र पार्टीको साथीले अब पाण्डे भाइले एकदम राम्रो तरिकाले मिठास तरिकाले सबै म त भन्छु म त पत्रकार नागरिक समाजको नागरिक स्तरको संस्थाको मान्छे पनि अहिले केन्द्रीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको हेर्दाखेरि उहाँहरूले केही काम गर्ने प्रयत्न गर्नुभएको छ तर मन्त्रीहरूको कुराहरू सुन्दा केही नेताहरूको कुरो सुन्दा अलि अपरिपक्व तरिकाले प्रस्तुत भएको देख्दाखेरि कतै यो राष्ट्रिय स्वतन्त्र पार्टी पनि ओह्रालोको लागि हो कि भन्ने अवस्था सिर्जना शंकाका आधारहरू देखिन लाग्दै गर्दा हाम्रो यहाँको सांसदले पनि राम्रो भूमिका खेल्नुभएको छ। रामेसाबका सांसदमा रामेसाबका कुराहरू उठेका छन् उहाँले बोलेका कुराहरूमा खासै त्यस्तो क्लिष्ट शब्दहरू कनिष्ठ के अरे देखिँदैनन् उहाँले परिपक्व कुराहरू उठाउनु भएको छ। त्यसै गरी आज यहाँ पाण्डेजीले पनि त्यो कुरा उठाउनु भयो म उहाँले उठाएका कुराहरूप्रति म समर्थन गर्न चाहन्छु म नमन गर्न चाहन्छु उहाँलाई। उहाँ जस्तै सबै राजनीतिक दलहरूले प्रिय वचन बोल्नु पर्यो यो जनताका लागि हामी राजनीतिक दल भन्नु पर्यो जो हामी राजनीतिक दलका लागि जनता भन्यो भने हामी ओह्रालो लाग्ने काम सुरु भयो त्यस हुनाले ओह्रालो लाग्न दिनु हुँदैन। यो गाउँपालिकाले पनि आफ्ना कार्यकालमा अब नयाँ अब अर्को एक वर्ष पछि हामी आउँदाखेरि अर्को नयाँ नेतृत्वले यहाँ शासन गरेर सुरु गरिसकेको अवस्था हुन्छ। हामी सबैजना यी अनुहारहरू त्यो ठाउँमा पुग्न दिन आउँछन् कसैले पनि म ठुलो मान्छे हौ म राजा हौ म चाहिँ सर्वे सर्वा भन्ने सोच राख्नु पर्दैन। ऊ हाम्रो अशेष साहब हुन्छ ऊ त्यहाँ फुलिरहेर बस्नु भएको छ अशेष साहबले पनि भोलि फुलि फुकालेर फेरि हाम्रै ठाउँमा आएर बस्नु पनि दिनाउँछन् अनि यहाँको सुरेश श्रेष्ठले पनि फेरि यो फुलि फुकालेर यहीँ बस्नु पनि दिनाउँछन्। कसैले पनि यहाँ स्थायी पद भनेको भद्रुवा चिज हो पद आफ्नो लागि होइन पद नागरिकका लागि हो सीमित आफू पदमा बस्दै गर्दाखेरि सकेसम्म तपाईँ नागरिकका लागि राम्रो काम गर्न तपाईँहरूको तपाईँ हामी सबैको आफ्नो आफ्नो ठाउँबाट मैले पत्रकार महासंघको जिल्लाको अध्यक्ष 2 कार्यकाल पूरा गर्ने मेरो पनि त्यो ठाउँमा दायित्व छ अहिले पनि छ कुनै ठाउँमा पत्रकारले फलाउन चिज गर्यो नराम्रो काम गर्नु नचाहिने काम गर्नु भनेर कसैले भन्दै गर्दा मलाई पनि चित्त दुख्छ किन दुख्छ भने मैले पनि यहाँ बसेर तपाईँहरूका बिचमा हामीलाई ठड्याउँदै गर्दा मैले अनि मेरा साथीहरूले सुकर्म गरेकी गरेनन् कि त पत्रकार गरेको पित्त पत्रकारिता गरे कि सही पत्रकारिता गरे भनेर मैले देख्नुपर्छ मैले लेख्नुपर्छ। त्यस हुनाले हामीले हाम्रा कामहरू अत्यन्त सत्पात्र भएर काम गर्नुपर्छ। कर्मचारी साथीहरूलाई पनि म आग्रह गर्छु म मन्त्री नगरपालिका अथवा रामी छापमा जहाँ पुगिन्छ जहाँ देखिन्छ कर्मचारीहरू तपाईँहरूले ल्याङ छोड्नु भयो भने तपाईँले आफ्नो विधि बुझ्नु भएन तपाईँले जिम्मेवारी पूरा गर्नु भएन भनेदेखि एउटा गाउँपालिकाको अध्यक्ष गाउँपालिकाको प्रमुख प्रशासक अधिकारीले चाहेर मात्रै केही काम हुन सक्दैन। त्यसको निमित्त तपाईँहरूले पनि आफ्नो ठाउँबाट आफ्नो योगदान गर्नु त्यति नै छ सुशासनको लागि राम राज्यको लागि
4: सङ्घ र बासुको सम्बन्ध, गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष होल बढी जनप्रतिनिधिहरूको बढी, अनि गाउँपालिकाको परस्पर प्रशासकीय अधिकृत सबै कर्मचारी साथीहरूको पनि उत्तिकै हात भएन, उत्तिकै सहयोग भएन भनेदेखि कुनै पनि गाउँपालिका सफल हुन सक्दैन, हामीले हुन सक्दैन। हामीले प्रमुख प्रशासकीय अधिकृतका कार्यक्रमहरू पनि हामीले हेर्यौँ, करिब 86%, करिब 87% प्रगति भएको प्रगति प्रतिवेदन पनि हामीले देख्यौँ। त्यति त सबै ठाउँमा लगभग अवस्था यस्तै हो, हाम्रो खर्च गर्ने तरिका पनि त्यस्तै छ, हाम्रो विधिले पनि त्यस्तै बताउँछ। जब हामी जे राख्छौँ अनि हाम्रा विकास निर्माणका कामहरू सुरु हुन्छन्, जब बैशाख लाग्छौँ बैशाख देश हुन्छ, दुई महिनाको पिरियडमा हामीले जम्मै पैसा हाम्रो बजेट सक्नुपर्छ, अनि हामीले काम सक्दै गर्दाखेरि हाम्रा कामहरू कति तपाईँलाई कामहरू कति राम्रा हुन्छन्, कति गुणस्तरीय हुन्छन् त्यो पनि हेरौँ हामीले गर्दै गर्दा। त्यस हुनाले यो कार्यक्रममा पनि यसमा पनि केन्द्रीय सरकारले सच्याउनको निमित्तमा पाण्डेजीलाई केन्द्रमा यसको ध्यान आकर्षण गरेर आग्रह गर्दछु। मैले अहिले असारको 25 गते भित्र होइन, तपाईँहरूले बैशाखको 25 गते भित्र चाहिँ योजना सम्पन्न गरिसक्ने गरी नीति बनाइदिनुको निमित्त तपाईँको पार्टीलाई अर्थमन्त्रीज्यूलाई त्यो आग्रह गराइदिनु, मैले त्यो पनि आग्रह गरेँ। त्यसले गर्दा विकासका सुशासनमा पनि अलिकति त्यसले बाधा पुर्याएको छ, त्यो चाहे स्थानीय सरकार, चाहे प्रदेश सरकार, चाहे संघीय सरकारले गरेका कामहरू, यी कामहरू गर्दै गर्दा एकले अर्कालाई देखाएर मात्रै समस्या समाधान हुँदैन, सबै हामीले चाहिँ एउटा कुनै पनि काम गर्दा घर परिवारमा तिनजना परिवारका चारजना सदस्य सम्बन्धदेखि एकजना एकातिर पठाइयो भने पनि त्यो घरको त्यो घरको काम राम्रोसँग सम्पन्न हुन सक्दैन। त्यसका निम्ति चारैजना सदस्यहरू एकै ठाउँमा उभिन सकियो भने मात्रै त्यो घर राम्रो हुन सक्छ। त्यस कारणले हामीले त्यस्तो खालको घर यस्तो नपति गाउँपालिकाले बनाउनु पर्छ। म त भन्छु यो इतिहास बोकेको एउटा 10 वर्ष जस्तो जनयुद्धमा एउटा त्याग गरेको बलिदानी गरेको त्यो गाउँपालिका, यहाँका जनताहरू अत्यन्त सचेत छन्, यहाँका नागरिकहरूले आफ्नो कर्म के हो भोलेका छैनन्, आफ्नो कर्तव्य के हो भोलेका छैनन्, आफ्नो कर्मलाई कर्तव्यसँग जोडेर अधिकारसँग मात्र होइन अधिकार र कर्मलाई सँगसँगै लैजानको निमित्त यहाँका नागरिकहरू जान्दछन् जस्तो मलाई लाग्छ। त्यसै हुनाले पनि होला यहाँ नागरिकहरूको पनि म उपस्थिति देख्दिनँ, दलहरूको त देखिनँ। त्यस हुनाले मलाई लाग्दैन यो एउटा सार्वजनिक होटलमा चिया चौतारीमा बसेर यो गाउँपालिकाको अध्यक्ष बदमास हो, फटाओ या उपाध्यक्ष बदमास हो, अनि वडा नम्बर 1 र 7 को पनि वडा अध्यक्ष बदमास हो भनेर, अनि पालिकाको प्रमुख प्रशासकीय अधिकृतले यदि कमिसन खाए पैसा मागेको छ रे भनेर हामी सुनेका छौँ, प्राविधिकले पनि मागो भनेर सुन्ने गरेका छौँ फाट्टाफुट्ट रूप बाहिरी। त्यो कुराहरू यहाँ आउनु पर्यो भन्नु पर्यो, सेनापति गाउँपालिकाको विकास निर्माणमा कति नम्बर दिने, कति नम्बर दिने, 86% काम सम्पन्न, चौमासिक अवधिमा 86-87% काम सम्पन्न गर्दै गर्दा यहाँको पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अथवा यहाँको नेतृत्वलाई कति प्रतिशत दिने, जनपद जनताले यहाँ भनेर उभिएर दिनु पर्यो, अनि यहाँका राजनीतिक दलहरूले भनेर दिनु पर्यो तपाईँले 86 यति प्रतिशत नम्बर प्राप्त गर्नुभयो, यति नम्बर ल्याउनुभयो भनेर भन्नु पर्यो। यदि काम नगरेको हो भनेदेखि यहाँ आएर यो मञ्चमा आएर भन्नु पर्यो कि तपाईँको हो, तपाईँ अध्यक्षले यो कमजोरी गर्नुभएको छ, तपाईँ प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारी यो कमजोरी गरेको छ भनेर तपाईँले भन्ने।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
0: सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस्त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो

0: सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु,
1: डेंगु रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट।

0: कृषि पर्यटन सड़क र खाने पानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। आजको कार्यक्रममा हामी सोही वार्षिक समीक्षा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
2: यस कार्यक्रममा उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गर्दै यो कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यका विषयमा छोटो रूपमा प्रकाश पारिदिनुहुन म रामेछाप नगरपालिकाका उपप्रमुख श्रद्धेय बालकुमारी कार्की थापाज्यूलाई सादर आग्रह गर्दछु।
3: यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार र स्वागत व्यक्त गर्दछु। हामीले 2082-83 रामेछाप नगरपालिकाबाट विनियोजित भएको भनौँ या हामीले कार्यक्रमहरू निर्माण गरेका थियौँ, नीतिहरू बनाएका थियौँ। त्यो अन्तर्गतमा हामीले रहेर रामेछाप नगरपालिकाभित्रका विभिन्न ठाउँ, विभिन्न समुदायमा, विभिन्न वडाहरूमा गरेका कार्यक्रमहरू हामीले के

0: पनि सम्पन्न गर्यौं। ती कार्यक्रमहरू गर्दाखेरि हामीले कति सफल र सहज तरिकाले हामीले ती कार्यक्रमहरू सम्पन्न गर्न सक्यौं र कति अप्ठ्यारा र चुनौतीहरू आइपरे र पनि त्यसलाई हामीले समाधान गर्न सक्यौं र हामीले त्यो कार्यक्रमहरू सम्पन्न गर्न सक्यौं भन्ने हिसाबले आज हामी यहाँहरू सम्पूर्ण सरकारवालाहरूसँग हामी बसेर आज समीक्षा गर्दैछौँ। किनभने कुनै एउटा पक्षले हामीले भनौँ नगरपालिकाले या वडा कार्यालयले एउटा कार्यक्रम गर्दै गर्दाखेरि त्यो कार्यक्रम सफलतापूर्वक हामीले सम्पन्न गरेका छौँ भनेर उहाँले दावी गर्दा गर्दै पनि अरू सरकारवालाहरूले त्यो कार्यक्रम राम्रो भएको छैन भनेर पनि गुनासोहरू राख्ने गर्नु भएको छ। त्यस्ता ती कार्यक्रमहरूको बारेमा जो जुन फिल्डमा जुन समुदायमा जुन ठाउँमा हामीले योजना कार्यक्रमहरू गरेका छौँ त्यसको बारेमा आज हामीले समीक्षा गरौँ, खुलेर यहाँहरूले समीक्षा गरौँ। आज हिजो गरेका हाम्रो कामबाट भएको हामीले आज समीक्षा गर्यौँ भने भोलिका दिनहरूमा हामीले त्यो खालको समस्या हामीमा आउँदैन र हामीले ती कार्यक्रम र योजनाहरूलाई समयमा र राम्रोसँग सम्पन्न गर्न सक्छौँ हामी भन्ने हिसाबले हामीले आज यो वार्षिक समीक्षा गोष्ठी राखेका हौँ र यहाँहरूले आफ्नो समुदायमा आफ्नो वडामा आफ्नो क्षेत्रमा जे जस्तो कार्यक्रम भएको थियो त्यहाँनिर कसरी सम्पन्न गरिएको थियो त्यसको बारेमा यहाँहरूले पनि आफ्नो कुराहरू प्रश्न राख्नुहुनेछ र यसमा नगरपालिकाको तर्फबाट हामीले गरेको कार्यक्रमहरू यहाँ अहिले यहाँहरूले प्रश्न गर्नुहुनेछ प्रमुख प्रशासकीय अधिकारीज्यूले। त्यो कुरामा नै यहाँले ध्यान दिएर पक्कै पनि हेर्नुहुनेछ र भोलिका दिनमा हामीले यो आर्थिक वर्ष चलिरहेको आर्थिक वर्षमा पनि हामीले बनाएको कार्यक्रमहरूलाई हामीले कार्यान्वयन गर्नको लागि हामीलाई सजिलो हुनेछ भन्ने नगरपालिकाको अनुभव रहनेछ भन्दै यहाँहरू सम्पूर्ण उपस्थित हुनुभएको सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष गरी जिल्ला समन्वयबाट आउनुभएको आफ्नो कामको व्यस्तता हुँदाहुँदै पनि समय दिनुभएको छ प्रमुखज्यूले यहाँलाई एकदमै धेरै हृदयदेखि नै आभार व्यक्त गर्दै र स्वागत व्यक्त गर्दै सम्पूर्ण यहाँहरू उपस्थित सम्पूर्णमा फेरि पनि म स्वागतम स्वागतम सुस्वागतम भन्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल।
1: हस्त हार्दिक आभार प्रकट गर्दछु श्रद्धेय उपप्रमुखज्यूप्रति। कार्यक्रमको छोटो उद्देश्य सहित यहाँ उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गरेर आफ्नो भनाइहरू व्यक्त गर्नुभएको छ। सहायक कम्प्युटर अपरेटर हुनुहुन्छ दुर्गा बहादुर पठायतज्यू, उहाँलाई वडा नम्बर एकको प्रगति प्रस्तुत गरिदिनु म हार्दिक अनुरोध गर्दछु।
2: म रामेसाम नगरपालिका वार्ड नम्बर एकको सहायक कम्प्युटर अपरेटरको तर्फबाट सबैमा नमस्कार। हामीले यो रामेसाम नगरपालिका वार्ड नम्बर एक अन्तर्गत भए गरे आर्थिक वर्ष 2082-83 भए गरेका कार्यक्रमको बारेमा स्लाइडद्वारा हाम्रो सचिवज्यूले प्रस्तुत गर्नु के अरे बनाउनु भएको थियो, उहाँ आउन नसक्नु भएकाले म आएर हजुरहरूमा प्रस्तुत गर्ने गरेको छु। यसमा रामेश्वर नगरपालिका वार्ड नम्बर एकको ठाउँ बागमती प्रदेश अन्तर्गत रामेश्वर जिल्लाको एक ऐतिहासिक तथा भौगोलिक रूपमा महत्त्वपूर्ण वडा हो। साबीको गोठाउँ गाउँ विकास समिति गाविसलाई नेपाल सरकारको 2073 फागुन 27 गते हुने अनुसार क्षेत्र विकास गरी रामेश्वर नगरपालिका वार्ड नम्बर एक कायम गरेको हो र ऐतिहासिक पृष्ठभूमि यो वडा साबीको गोठाउँ गाविसको सम्पूर्ण क्षेत्र समेटेर बनाइएको हो। परम्परागत रूपमा कृषि र पशुपालन विशेषसँग जोडिएको यस ठाउँको नाम गोठाउँ रहन गएको स्थानीय मान्यता छ। भौगोलिक अवस्था यो वडा रामेश्वर नगरपालिकाको उत्तर पश्चिम क्षेत्रमा पर्दछ। यो पहाडी भूभागमा अवस्थित छ। मुख्य आर्थिक गतिविधि यहाँको मुख्य पेसा कृषि, पशुपालन, वैदेशिक रोजगार र ससाना व्यापार व्यवसाय हुन्। सांस्कृतिक विविधता यहाँ मुख्य गरी क्षेत्री, ब्राह्मण, नेवार, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको छ र यहाँ विभिन्न परम्परागत चाडपर्वहरू हर्षोल्लासको साथ मनाइन्छ र हाम्रो जनप्रतिनिधिहरूमा अध्यक्ष रेख बहादुर खत्री, हाम्रो सदस्य कार्यवाहक अध्यक्ष सञ्जित कार्की, वडा सदस्य श्री कुमार श्रेष्ठ, वडा सदस्य दीपक नेपाली, वडा सदस्य निर्मल सार्की, वडा सदस्य कर्मचारी परिमल सापकोटा, वडा सचिव नवीन अश्विनी सब इन्जिनियर, दुर्गा साई मण्डल अपरेटर, सपन प्रधान, नायक पशु सेवा कार्की, पार्वती खड्का कार्य सहित सुजाता कार्की, प्रशासनिक सेवा प्रभाव सिफारिस तथा पत्रचार, नयाँ नागरिकता सिफारिस सङ्ख्या 76, पत्र चलानी संख्या 819, पत्र दर्ता संख्या 111, राजस्व संकलन विवरण कुल संकलित राजस्व रु 4,30,085.79 र पञ्जीकरण व्यवस्था जन्मदर्ता 114, मृत्युदर्ता 26, विवाहदर्ता 52, वर्षशालाई गरिगएको 11, सम्बन्ध विच्छेद 4, कुल लाभग्राही संख्या 365, अन्य ज्येष्ठ नागरिक भत्ता 224, ज्येष्ठ नागरिक भत्ता दलित 26, ज्येष्ठ नागरिक एकल महिला भत्ता 26, विधवा भत्ता 45, पूर्णापन्न भत्ता 6, अति अशक्त अपन्न भत्ता 9, दलित बालबालिका भत्ता 29. कुलवटा बजेट रु 60,65,000, कुल विनियोजन विवरण योजना तथा विकासतर्फ रु 85,15,000, प्रशासनिक खर्च रु 13,90,000, कृषितर्फ रु 1,60,000. यो जम्मा 13,90,000 चाहिँ जम्मा प्रशासनिक खर्च 9,00,000 हो. हामीले उतातिर विभिन्न शिक्षकको खर्चलाई पनि शिक्षामा भएको खर्चलाई समेटेर तयार पारेका हौँ. नम्बर एक, सडक पूर्वाधार विकास. चनौटे खोला मासे सिंचाई पाइप खरिद, मैले यसलाई समग्रमा हाम्रो यहाँबाट छुट्याएका विनियोजन बजेट सबै लगानी भएर सम्झौता सम्पन्न भयो. मात्र एउटा गोकर्णेश्वर महादेव मन्दिरको 1,50,000 चाहिँ रकमान्तरण गरेर काकीटोल खोलाङ्गाउँ डाँडा भन्ने सडकमा रकमान्तरण गऱ्यौँ. अरू चाहिँ हामीले वार्ड नम्बरमा पूर्ण भएकै छ. त्यसै गरी पदाधिक बैठक भत्ता 2,00,000, पानी थप बिजुली 15,000, सञ्चार महसुल 10,000, इन्धन 10,000, सवारी साधन मरम्मत खर्च 70,000, मसन्द तथा कार्य सामग्री 1,00,000, पत्र पत्रिका सबै तथा सूचना प्रकाशन खर्च 20,000, एम्बुलेन्स व्यवस्थापन 1,00,000, बालमाथि स्थानीय शासन दिगोपना कार्यक्रम 1,15,000, भ्रमण खर्च 1,00,000, विविध खर्च 2,15,000, रोग किरा नियन्त्रण लागि विषादी खरिद 40,000, वडाभित्र विद्यालयका शैक्षिक सामग्री खरिद 2,00,000, जम्मा 13,10,000. त्यसरी गर्नु मुख्य समस्याहरू: वडादेखि नगरपालिका जान आउन साधिने सवारी साधनको कठिनाई भएको, इन्टरनेटको समस्याले गर्दा सेवा ग्राहीको काममा ढिला भएको, वडा कार्यालय भवन पछि भएको, इलेक्ट्रोनिक सामानहरू क्षति भएको, वडा भवनको घेराबार नभएकोले सुरक्षामा समस्या भएको, सामानहरू दैनिक वडादेखि कार्यालयसम्म जाने सवारी साधन व्यवस्था गर्नुपर्ने, वैकल्पिक इन्टरनेटको व्यवस्था गर्नुपर्ने, वडा कार्यालय भवन पक्की बनाउन पहल गर्नुपर्ने, वडा कार्यालय वरिपरि घेराबार भएमा बाहिरी साथै अनि वडा भवनको पनि सुरक्षा हुने हुन्छ. हामीले यो सार्वजनिक सुनाईको कार्यक्रम फोटो हालेका छौँ. यो राजधानी गोठगाउँको 8 वर्ष 23 दिनमा सञ्चालित सडक स्थल योजना केही तस्विरहरू निष्कर्ष. धन्यवाद. सङ्ग्रहमलाई सम्पूर्ण सङ्घीय सुरक्षा र कृषिले प्रगति गरेको छ. सहयोग गर्ने नगरपालिका वडा अध्यक्ष तथा वडा सदस्य वडामा कार्य कर्मचारी वडा स्थापित सङ्घी सबै प्रवासीलाई हार्दिक धन्यवाद.
3: हस्, धन्यवाद. वडा नम्बर 1 तर्फबाट आफ्नो प्रस्तुतिका लागि, 2 नम्बर वडाको प्रस्तुतिका लागि सहायक कम्प्युटर अपरेटर नेत्रबहादुर श्रेष्ठज्यू, उहाँलाई म यहाँ अगाडि दिउँ.
4: रामसाग नगरपालिका वडा नम्बर 2 देउरालीका आर्थिक वर्ष 82-83 सम्पन्न भएका प्रमुख योजना तथा कार्यक्रमहरू, सेवा प्रवाह निर्माणका कार्यहरू विवरण प्रस्तुत गर्दछु. सेवा प्रवाह सम्बन्धी विवरण: आर्थिक वर्ष 82-83 वडा कार्यालयबाट विभिन्न प्रकारका सिफारिस, प्रबन्ध तथा प्रशासनिक सेवाहरू प्रदान गरिएका छन्। चलानी 1,366, दर्ता नम्बर 1,102. प्रमुख सेवा विवरण: जन्मदर्ता 167, मृत्युदर्ता 39, विवाहदर्ता 22, वर्षसराई 4, नागरिकका सिफारिस 166. रामेश्वर महापालिका वडा नम्बर 2 देउराली आर्थिक वर्ष 82-83 राजस्व शीर्षक अनुसार 5,12,715.65 रुपियाँ जम्मा गरिएको छ. वडाभित्रका निम्नानुसार पूर्वाधार विकास कार्यहरू सम्पन्न भएका छन्। रामेश्वर नगरपालिकाबाट प्राप्त बजेट सिलिङ अनुसार 56,80,033 रुपियाँ प्राप्त भएको छ. पूर्वाधार विकासतर्फ 25,50,000 रहेको छ. वडा कार्यालय प्राङ्गण व्यवस्थापन 2,00,000, देउराली खड्काको पिपलको ढलनाला व्यवस्थापन 1,00,000, वडा स्तरीय मर्मत तथा स्थल नम्बर 4,00,000, सिकाइ कार्यक्रम 90,000, धानडाँडा मेसिनेरी व्यवस्थापन जाम रु 1,00,000, मूल पदार ढुङ्गेधारा पक्षेत्र व्यवस्थापन 80,000, देउरानी गाडा शहीद निर्माण तथा व्यवस्थापन 2,00,000, वडा कार्यालय सडक ढलान 3,00,000, चाम्बु धामी डाँडा कैलाली सडक 4,00,000, देउराली फलाटी कृषि सडक 4,00,000, डाँडाटोल कलौची खोला क्रस निर्माणको 1,00,000, सामाजिक विकासतर्फ 16,66,483, गाउँमैत्री कार्यक्रम 2,00,000, हेल्टेन खरिद तथा वितरण कार्यक्रम 5,00,000, कालिका मावी शैक्षिक सुधार साझाई कार्यक्रम 1,50,000, सीताला मावी सिलवारी शैक्षिक सुधार कार्यक्रम 1,50,000, खेलकुद भलिबल कार्यक्रम 1,00,000, खानेपानी मर्म तथा व्यवस्थापन 1,00,000, कालिका देवी मावी त्रिमाणी गृह निर्माणको 2,00,000, पुल सुधार कार्यक्रम 1,75,000, गाईकुरा महादेव पुल विकास अभियान कार्यक्रमको 30,000, लरेन टोल विकास सुधार अभियान कार्यक्रमको 45,000, कालिका देवी भिरकोट टोल सुधार अभियान कार्यक्रम 30,000, कालिका देवी देउराली टोल सुधार कार्यक्रम 40,000, चाङबोट टोल सुधार अभियान कार्यक्रम 30,000, सुम्ची शिष्य गोरेटो मर्मत बाटो मर्मत 50,000, गोपाले कार्तिके गोरेटो बाटो मर्मत 52,430, आर्थिक विकास तर्फ 7,75,000, उन्नत राजनीतिक डिभिजन कार्यक्रम 1,00,000, ग्रीन महिला उद्यमशीलता कार्यक्रम 60,000, किरातेश्वर भिरको डाँडा निर्माण मन्दिर निर्माणको 1,50,000, वन वातावरण तथा विपद व्यवस्थापन 1,90,000, विपद व्यवस्थापन तथा असहाय नागरिक सहायता कार्यक्रम 90,000, खलाटे खोला भल नियन्त्रण कार्यक्रमको 1,00,000, संस्थागत विकास तथा सेवा प्रदान 70,000, लक्षित वर्ग चेतनामूलक कार्यक्रम 70,000, विविध खाना योजना तथा कार्यक्रम 1,17,000, 63,000 रुपियाँ, 2022-83 बजेट कार्यक्रम अनुसार प्रवेश विभिन्न कार्यक्रम सञ्चालन गर्न नसकेर प्रवेश अनुसार शीर्ष काम गरी योजना संशोधन गर्ने निर्णय गरिएको थियो। कार्य सञ्चालन गर्न नसकेको योजनाहरू चाम्बो धामडाँडा कैलाली 4,00,000, फलाटे खोला भन्ने 1,00,000, कार्यक्रम कार्यक्रम संशोधन गरी कार्यक्रम पिपल बोर्ड ढलान व्यवस्थापन 90,000, लिफ्ट फलाटे सामुदायिक खानेपानी विद्युत महसुल तथा पाइप लाइन मर्मत 1,40,000, नरेन धारापानी गोरेटो बाटो सिडी निर्माण 40,000, देउराली डाँडा मेसिनेरी तथा सिडी निर्माण 80,000, यसरी उत्कृष्ट विद्यार्थी सम्मान 20,000, लाम्पे गाईपुरा महादेव मन्दिर ग्रिल व्यवस्थापन 50,000, माघी प्रभ कार्यक्रम 30,000, साउका भजन प्रतियोजित आयोजनहरू 20,000। यस समीक्षा कार्यक्रमले विगत वर्षमा भएको कामहरूको समीक्षा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र नगरपालिका समग्र विकासमा थप गति लिन महत्वपूर्ण मार्गदर्शन गर्नुपर्छ।
3: धन्यवाद। दुई नम्बरका वडाको प्रस्तुत गर्नुहुने सहायक कम्प्युटर अपरेटिभज्यूलाई म 3 नम्बर वडाको प्रस्तुतिका लागि वडा सचिव सन्तोष काफ्लेज्यूलाई आमन्त्रण गर्दछु।
5: रामेछाप नगरपालिका को वडा नम्बर 3 को क्षेत्रफल चाहिँ 9.05 वर्ग किलोमिटर किमी रहेको छ। त्यसै गरी जनसङ्ख्या 919,043 रहेको छ। पुरुषमा 916, महिलामा 1,027 छ। स्नातक त क्याम्पस एउटा रहेको छ, माध्यमिक विद्यालय एकवटा रहेको छ, आधारभूत विद्यालय दुईवटा रहेको छ, स्वास्थ्य चौकी एउटा र शहरी स्वास्थ्य केन्द्र एउटा, राष्ट्रिय वाणिज्य ब्याङ्क एउटा, प्रहरी चौकी एउटा र नेपाल विद्युत प्राधिकरणको सब स्टेसन शाखा चौकी एउटा र इलाका हल्ला कार्यालय एउटा रहेको छ। र यस वडाका जनप्रतिनिधिहरूमा वडा अध्यक्ष श्री दलबहादुर प्रधान, वडा सदस्य नवराज ढकाल, वडा सदस्य मनोज खड्का, वडा सदस्य भीमकुमारी मगर र वडा सदस्य गीता विश्वकर्मा हुनुहुन्छ। त्यसै गरी वडामा कार्यरत कर्मचारीहरू गत आर्थिक वर्षदेखि निरन्तर रूपमा रहनुहुने अब वडा सन्तोष काफ्ले सहायक कम्प्युटर अपरेटर, ओम प्रकाश प्रकाश यादव पशु चिकित्सक अधिकृत 6, संगीता थापा मगर असिस्टेन्ट सब इन्जिनियर सहायक 4, सुबिना ढकाल नायक पशु सेवा प्राविधिक सहायक 4, रङ्गिता खड्का सामाजिक परिचालक र कार्यालय सहयोगमा संगीता पाण्डे हुनुहुन्छ। आर्थिक वर्ष 82-83 साउन 1 चाहिँ असार मस्यन्तसम्ममा दर्ता र चलानी हामीले जति काम गरेका छौँ यसैमा रहेर गरेका छौँ र दर्ता रहेको छ 941 र चलानी भएको छ 877 र हामीले व्यक्तिगत घटना दर्तामा 2082-83 श्रावण 1 असार मसन्तसम्म रहेको छ। जन्म दर्ता जम्मा 39 जन्म दर्ता गरेका छौँ नयाँ, त्यसमध्येमा 22 महिलाको र 17 पुरुषको रहेको छ। त्यसै गरी मृत्यु दर्ता 18 गरेका छौँ, महिलाको 3 र पुरुषको 15 र त्यसै गरी विवाह दर्ता 22 गरेका छौँ, सम्बन्ध विच्छेद 3 भएको छ र बसाइसराईमा 8 परिवारको बसाइसराई भएको छ, जम्मा संख्या चाहिँ 18 महिला बसाइसराई जानुभएको छ र 14 महिला पुरुष बसाइसराई गरेर जानुभएको छ र आएको जम्मा 3 बसाइसराई गरेर आउनुभएको छ र जम्मा रहेको छ 90 योजनाको चाहिँ हामीले यो चाहिँ एउटा स्तरीय लक्षित वर्गको कार्यक्रममा महिला लक्षित वर्गको कार्यक्रमको चाहिँ हाम्रो यो कार्यान्वयन नभएको छ यो 50,000 रुपियाँ र न्यूनतम विद्युत महसुल 1,60,000 रुपियाँ थियो यो कार्यान्वयन भएको, सामदर बजारको फोहोर मैला व्यवस्थापन 1,60,000 रुपियाँ थियो यो कार्यान्वयन भएको र आमा सङ्घ हो सञ्जालको विविध कार्यक्रम भनेर तपाईँको चाहिँ 90,000 रुपियाँ तपाईँको भएको थियो यो कार्यान्वयन भएको छ, सामुदायिक स्वास्थ्य स्वयंसेविकाको 50,000 बजेट विनियोजन भएको थियो यसको कार्यक्रम कार्यान्वयन भएको छ, कृषक प्रोत्साहन कार्यक्रम वडाभरि र विषादी खरिद भनेर तपाईँको 1,00,000 रुपियाँ भएछ यसको तपाईँको कार्यान्वयन भएको छ, क्षेत्रीय आधुनिक विद्यालय व्यवस्थापन एवं विविध कार्यक्रम भनेर भनिएको थियो यसको 1,00,000 कार्यक्रम भएको छ, बाल वैदिक दिगोपना तथा सञ्चालन कार्यक्रम यसको तपाईँको कार्यान्वयन भएको छ, युवा तथा खेलकुद कार्यक्रम रु 1,00,000 रुपियाँ भएको छ यसको कार्यक्रम भएको र भुक्तानी चाहिँ हामीले युवा सामुदायिक युवा क्लबलाई जिम्मेवारी दिएका छौँ र युवा क्लबले भुक्तानी चाहिँ दिनुभएको छैन, बुढाथोकी पुल मन्दिर निर्माण 2,00,000 रुपियाँ थियो यसको तपाईँको कार्यान्वयन भएको छ, साङ्ग्रह प्रहरी चौकीलाई थुनुवा कोठा मर्मत यसको कार्यान्वयन भएको छ, गणपानी मन्दिर प्रतीक्षालय निर्माण भनेको छ यसको तपाईँको चाहिँ प्रतीक्षालय निर्माण यसको कार्यान्वयन तपाईँको चाहिँ नभएको यो यसमा भएको भएछ त्यहाँ नभएको हो, यो विश्वकर्मा मन्दिर मर्मत तपाईँको यसको कार्यान्वयन भएको, कुम्भेश्वर महादेव मन्दिर संरक्षण तपाईँको यसको चाहिँ कार्यान्वयन नभएको, माछा पोखरी मर्मत सामुदायिक कृषि सहकारी संस्था तपाईँको 1,00,000 यो कार्यान्वयन भएको, जम्मा वडा स्तरीय कार्यक्रममा 40,34,000 चाहिँ कार्यक्रम रहेको थियो, त्यसै गरी प्रदेश स्तरीय सरकार अन्तर्गतका कार्यक्रमहरू छाक्ले डाँडा वडा कार्यालय सडक स्तर उन्नति 20,00,000 रुपियाँ यो कार्यान्वयन भएको, छाक्ले सिम्पानी सडक स्तर उन्नति 25,00,000 रुपियाँ यो कार्यान्वयन भएको, कालिका देवी मन्दिर संरक्षण त्यो पनि संरक्षण कार्यान्वयन भएको, कुमलटार हस्पिटल डाँडा हिमगङ्गा सडक निर्माण यो चाहिँ तपाईँको ठेक्का मार्फत भएको थियो र यो विवाद भएपछि कार्यान्वयन भएको छैन, बाल उद्यान पार्क निर्माण तपाईँको यो कार्यान्वयनकै चरणमा रहिरहेको छ, त्यसै गरी वडा कार्यालय पहिरो नियन्त्रण 19,00,000 रुपियाँ भएको थियो यो कार्यान्वयन भएको, फलाटे खोला जुडी खेत तटबन्धन यो 85,00,000 रुपियाँ यो उपग्रह समिति मार्फत कार्यान्वयन भएको, खुदुर्की खेत सिँचाइ तटबन्धन तपाईँको यो कार्यान्वयन भएको जम्मा 10,00,000 रुपियाँ थियो, कमलाबारी लिफ्ट खानेपानी 9,00,000 रुपियाँ यो उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, गणेशथान सिम्पानी खेत तटबन्धन निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, छाक्ले 52 सडक स्तर उन्नति यो 10,00,000 रुपियाँ थियो यो कार्यान्वयन भएको, झगडे मोड सुवेदी पुल सडक स्तर उन्नति यो पनि तपाईँको 10,00,000 रुपियाँ थियो कार्यान्वयन भएको, बुद्ध साङ्गोमुख लक्ष्मीवास लिफ्ट खानेपानी यसको तपाईँको चाहिँ जम्मा 10,00,000 रुपियाँ थियो यो पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको र प्रदेश स्तरीय बजेटमा चाहिँ 3,57,00,000 रुपियाँ तपाईँको बजेट प्राप्त भएको थियो, त्यसै गरी सङ्घीय सरकारका कार्यक्रमहरूमा साङ्गटर बजार मुनि लिखु नदी तटबन्धन चाहिँ 37,00,000 रुपियाँको कार्यक्रम कार्यान्वयन भएको ठेक्का मार्फत, त्यसै गरी नगर स्तरीय कार्यक्रममा हाम्रा चाहिँ जम्मा 3 कार्यक्रमहरू थिए, साङ्गुटार र अन्य अस्पताल सुदृढीकरण कार्यक्रम भनेको छ यसमा 20,00,000 रुपियाँ तपाईँको बजेट विनियोजन थियो, यो चाहिँ नगरपालिकाबाट नियमअनुसार तपाईँको काम भएको र पटर खोला साङ्गुटार पुलो वडा नम्बर 3 भनेर तपाईँको 2,00,000 रुपियाँ भएको थियो उप समिति मार्फत काम भएको र रामेश्वर साङ्गुटार कृषि हाट बजार व्यवस्थापनका लागि ट्रस्ट निर्माण भनेर भनिएको थियो यसको चाहिँ रामेश्वर नगरपालिकामा मात्र काम भएको र साङ्गुटारमा आर्थिक वर्ष यो 83-84 काम हुने भनेको छ, त्यसै गरी वडा नम्बर 3 चालु खर्चतर्फ पदाधिकारी बैठक भत्ता भनेर जम्मा 1,45,000 रुपियाँ विनियोजन भएको थियो, पानी बिजुलीको लागि 50,000 विनियोजन भएको थियो, सञ्चार महसुल 10,000 रुपियाँ विनियोजन भएको थियो, इन्धन खर्च 90,000 रुपियाँ विनियोजन भएको थियो, सवारी साधन मर्मत खर्च 80,000 रुपियाँ विनियोजन भएको थियो, मसलन्द तथा कार्यालय सामग्री भनेर 1,50,000 रुपियाँ विनियोजन भएको थियो, पत्र पत्रिका छपाई तथा सूचना प्रकाशन भनेर चाहिँ 25,000 रुपियाँ विनियोजन भएको थियो र भ्रमण खर्च भनेर चाहिँ 1,50,000 रुपियाँ गरेको थियो र विविध खर्च भनेर 2,00,000 रुपियाँ गरेको थियो, जम्मा 9,00,000 रुपियाँ विनियोजन भएको थियो र राजस्व सङ्कलनको स्थिति भनेर चाहिँ गरिएको छ, सम्पत्ति कर जम्मा 51,400 रुपियाँ, भूमि तथा मालपोत 78,900 38,325 पैसा, बाल कर 1,45,200 रुपया, अन्य प्रशासनिक सेवा शुल्क 80,268 रुपया, सिफारिश शुल्क 72,110 रुपया, व्यक्तिगत घटना दर्ता शुल्क भनेर जम्मा 95,500 रुपया, नाता प्रमाणित दस्तुर भनेर भनेको छ 17,600 रुपया, अन्य दस्तुर भनेको छ 5,714 रुपया, अन्य राजस्व भनेको छ 3,02,200 रुपया, र 72,72 ढुङ्गा केटी बाल्लाको तपाईँको 17,414 रुपियाँ 60 पैसा छ, र न्यायिक दस्तुर भनेर 220 रुपियाँ छ, र अन्य प्रशासनिक सेवा शुल्क भनेर चाहिँ जम्मा 13,530 रुपियाँ छ 30 रुपियाँ छ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु हुने गत आर्थिक वर्ष 82-83 को ज्येष्ठ नागरिक बसाई सराई दुईजना मृत्यु दर्ता 8 जनाको भएको थियो, र जम्मा अहिले भत्ता चाहिँ प्राप्त अन्तिमसम्म प्राप्त गर्यो भने 173 जना छ। त्यसै गरी दलित ज्येष्ठ नागरिक 1 जना नयाँ थप भएको गत आर्थिक वर्षमा, र 15 जना हुनुहुन्छ दलित ज्येष्ठ चाहिँ अन्तिमसम्ममा, र ज्येष्ठ नागरिक एकल महिला 22 जना हुनुहुन्छ, विधवा नयाँ थप आर्थिक वर्षमा 3 जना भएको र जम्मा 33 जना हुनुहुन्छ, पूर्ण अपाङ्ग नयाँ थप 1 जना भएको र 11 जना हुनुहुन्छ, र अति अशक्त अपाङ्गता जम्मा 12 जना हुनुहुन्छ। वडाका समस्याहरू भनेर चाहिँ सामान्यतया अङ्कित गरेछ, नगरपालिका वडाले राखेको दीर्घकालीन सोच र लक्ष्यहरूलाई प्राप्त गर्न बजेट कम हुनु प्राप्त हुनु नगरपालिका तथा वडा कार्यालय जान आउन सिधा सार्वजनिक यातायात साधनको चाहिँ व्यवस्थापन नहुनेले सेवा प्रवाहमा अवरोध हुने भने ई गभर्नेन्सको नीति अनुरूप अगाडि बढेको सन्दर्भमा सो अनुरूप प्रविधि तपाईँको चाहिँ अब गत वर्ष अलिक कमै मात्रामा थियो र यो वर्ष थप चाहिँ अलिअलि तपाईँको चाहिँ त्यो अनुसार काम भएको छ। वडा कार्यालयमा दैनिक प्रशासनिक काम काज गर्न कर्मचारीको कमी, बाल मैत्री शासनयुक्त घोषणा पश्चात दिगोपनाका लागि आवश्यक कार्यक्रमको अभाव र छलफलमा कमी, वैकल्पिक इन्टरनेटको अभाव, शनिबारे साप्ताहिक हाट बजार व्यवस्थापन, आन्तरिक राजस्व संकलनको लागि सम्भाव्य नदीजन्य वस्तुहरूको निकासी पैठारीमा कडाई नहुनु, चुनौतीहरू योजना तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय स्रोत साधनको प्रयोग गर्दा भ्याट बिल्प अनिवार्य गरी उपभोक्तालाई थप भार थपिनु, नयाँ भवनलाई कम्पाउन्ड र तारबार गरी भवन र सम्पत्तिको सुरक्षा गर्नु, प्रविधि र स्रोत साधनहरूको बावजुद ई गभर्नेन्सको नीति अनुरूप नागरिक मैत्री सेवा प्रवाह गर्नु, वडामा रहेका कर्मचारीहरूको मनोबल उच्च राख्न तालिम गोष्ठी नयाँ अवसर प्राप्त गर्ने अवसरमा कमी हुनु, नगरपालिकाले दीर्घकालीन लक्ष्यलाई सीमित स्रोत साधनले काममा कठिनाई हुनु, समस्या समाधानका उपायहरू, कर्मचारी अभावको कारण बिहान बेलुकाको समय मिलाएर सेवा प्रवाह नागरिकलाई सेवा प्रवाह गर्ने गरेको, प्राविधिक स्रोत साधनहरूको समुचित व्यवस्थापन गर्दै उपलब्ध उपकरणहरूको अधिकतम उपयोग गर्ने गरेको, वडामा कार्यरत कर्मचारीहरूको मनोबल र हौसला वृद्धि गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नगरपालिका र वडाले राखेको दीर्घकालीन स्रोत र लक्ष्यहरूलाई प्राप्त गर्ने गरी वडालाई बजेट विनियोजन गर्नुपर्ने र वडालाई दिने चालु खर्चमा वृद्धि गर्नुपर्ने भनेर चाहिँ गत आर्थिक वर्षको समीक्षाको चाहिँ मैले यहीँ प्रस्तुत गरेँ भन्दै मेरो प्रस्तुति यहीँ अन्त्य गर्दै बिदा माग्छु। हस्त नमस्कार।
6: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
7: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkuradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
6: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
7: नमस्कार।
8: हजुरको रेडियो

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: उपहार
2: जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर फेन्स।

0: हिम सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण। भोटेकोशी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी। हालसम्म करिब 1200 शव फेला। मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई।
2: आधी घण्टा जान, आधी घण्टा आउन।
0: र नेपाल एक रुकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: भुटेकोशी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षी संघीय सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो, र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
8: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन. प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि. जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ.
3: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ. त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो. केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु. हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौं. म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो.
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ. उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नु पर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो.
9: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ. सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ. सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ.
6: सत्तारूढ राष्ट्रपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो. उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो.
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो.
6: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्. खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ.
5: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ. बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्. नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ. 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्. खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ. बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ. प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो. ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ. रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ. टिमुरेबाट 104, स्याफ्रोबेसी र रंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ. शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ. बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ. तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो.
1: रसुवा भोटेपछि बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ. र हालसम्मको विवरण अनुसार शव फेला परेको संख्या 1204 जना रहेको छ. यो चाहिँ 5 बजेसम्मको डाटा हो. अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ. त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यसै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ. रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ. त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ शनाखत भई बुझिलिएको शवको संख्या जम्मा 68 मात्रै रहेको छ.
5: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। नेपाली सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
11: बस्न अलिक फेरि आफूलाई डर हुँदैन, भन्नु अलिक बस्ने ठाउँ भयो भने आनन्दलेसँग सुत्न भयो भने पाइन्छ नि त। फेरि राति कति बजी सिधाउने गरेर खै थाहा नै हुँदैन, अब निन्द्र लाग्दैन, अब यस्तो भइरहेको सबैजना हुनुहुन्छ सँगै, अब त्यस्तो बस्न अलि हुने हुन्छ, घरको आफ्नो कोठा याद आउँछ, डर लाग्छ पनि के होला भन्नु। अब राति के कोही अब चोर सुगाएर केही गरिदियो भने नि अब हुन्छ नि त, गेट त लाग्छ, गेट त लगाउँछ त्यत्रो मान्छे, अब कस्तो के भयो सम्झना यस्तो खराब।
5: यसैबीच सभामुख डोलप्रसाद अर्यालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
12: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ। बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
13: ट्याङ्कर र दमकलहरू मार्फत कि होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौ।
5: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला, विज्ञको जानकारी सँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
15: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
15: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
16: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
17: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
16: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
13: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
16: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
19: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 केजीसम्म लान सकिन्छ भनेर छ। त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामीले वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ। र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ। त्यसरी पालो पालो गर्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 सम्म बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ। त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिंहचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
16: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
0: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
2: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर।
11: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
2: छानेर खान्छ हजुर।
11: छानेर केमा छान्ने?
2: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर।
0: खाने पानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ।
20: बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
4: तपाईँको बारी त उर्लिएर आएर चाहिँ यस्तो बुटाहरू त झरेप झुरुप आने हजुर, तर झुरुप के नै राख्यो गाँसेपछि घरहरू त ऊ त्यो खम्बा क्याम्बा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हान्दा यस्तो फरक फर्क्यो, अर्कोचोटि फरक फर्क्यो, अर्को फेर स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ त
21: लिनु होला है
4: नराम्रो छ अचाली हजुर फरक कसरी हाने देवी आँखा पनि अर्को घर हान्न हान्छ अग्लो घर थियो स्वाट हानेर स्वाट हानेर छचक्कै पानीको मन फुट्यो
21: अब पानी त छैन
4: त्यो के अरे हेम्पार थियो अहिले भर्खर यता कता कता होला यता हालेको थियो त्यो पार फुट्यो घर अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
21: पानी छैन
4: पानी छैन
21: खाने पानी मात्रै कि
4: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
21: के गर्नु पानीको
4: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ
21: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ
4: हामीले पहिले पुर्खेदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
21: पानी पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
4: एक घन्टा लाग्छ त्यहाँ जानलाई
21: पानी लिनलाई
4: ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु
21: एक घण्टा तल गएर पानी लिएर आएर खाने
4: खाने गाग्रो बल्ल बल्ल
21: अनि मुहान त फोहोर भएको छैन
4: मन त सानो भुल्ल आउने कुवा हो हजुर त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
21: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ
4: हामीले त्यो त्यतिकै खान्छ हजुर
21: त्यतिकै अहिले पनि त्यतै खाने गर्नुभएको
4: छ आनेर खान्छ हजुर
21: छानेर केमा छान्ने
4: कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छाने
21: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला
4: है हामीले चाहिँ पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ एक घन्टा तारिख लाग्छ
21: अब के भइदियोस् भन्न चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
4: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउन चाहिँ पानीले गर्दाखेरि लडर सबैले खाना लाउन पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
20: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो
1: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिरहेको थियो हामीले तिनै जिल्लामा धादिङ र सुवा र गाउँघरमा तिनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा आज टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्कहरू लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रोक्योरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवा हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट लगभग ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
22: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ
1: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ खेती पूर्ण रूपमा खेती भएको छ अहिले हामीले चाहिँ बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
20: विपद व्यवस्थापनमा सरकारको भूमिकामा
1: सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट लगभग ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
22: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था

होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भोटेको सी विपदको आज आठौं दिन खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ। अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
1: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
1: वाकवाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
1: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
1: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंस ते घर रंग आउनु होस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: वर्ज पेंस

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: राजनाथ अवाडीज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद सर।
1: अब तपाई प्रति कृतज्ञ छौ हामी पनि आम नेपाली जन सयौं विद्यार्थीका अभिभावक र संसार तपाई एउटा भगवान जस्तो युवाला ठानिएको छ।
2: भगवान जस्तो भन्दा नि अब मैले एउटा आफ्नो कर्तव्य जिम्मेवारी चाहिँ धन ढङ्गबाट अब सहज असहज परिस्थितिमा पनि निर्वाह गरे हो सर।
1: हजुर
2: मैले आफ्नो अब जिम्मेवारी पूरा गर्दै गर्दा
1: हजुर
2: अब कसरी गर्ने भन्ने कुरालाई चाहिँ मैले हेरे हो त्यही नै हो सर।
1: अब तपाईँ ठ्याक्कै त्यो बेला कति बजे कहाँ कुन अवस्थामा हुनुहुन्थ्यो कसरी सूचना आयो कति विद्यार्थी थिए कसरी त्यसलाई सर्कुलर गर्नुभयो र कसरी भाग्नुभयो अलिकति यो विवरण चित्रित गर्नु त त्यसपछि बाँकी कुरा गर्छु म।
2: यो चाहिँ एकदम सुन्न मुन्नलाई नै छेन
1: हजुर
2: अब त दस गते अब नौ बजेर दस मिनट जति गएको थियो होला। अब त्यहाँ हाम्रो लेखापाल सर कराउँदै आउनुभयो यहाँ यस्तो भयो बाढी आयो अरे भनेर अनि यसो बेसमेन्टतिर आएँ बेसमेन्ट आएर हेर्ने अब त्यहाँ अरू दुई तिनवटा इन्फर्मेसन पनि सँगसँगै त्यस्तै पाइयो अरू एकजना सर पनि क्लासबाट आएर बाढी आएछ अरे अब जानुपर्छ सर म त निस्केँ सरहरू अलिक सुरक्षित भएर निस्किनुहोस् भन्नु भन्नुभयो। अब त्यस पछाडि एउटा अभिभावकजी पनि त्यसरी नै आउनुभयो अनि अरू साथीहरूलाई पनि कलहरू आएछ उहाँहरू पनि निस्किनु भयो। अब सबैजना निस्केपछि त अब हामीले के बुझ्ने हो भन्दा समथिङ इज रङ भन्ने लाग्यो
1: हजुर
2: र अब म मात्रै होइन मेरो टिमै थियो त्यहाँ म एउटा एज अ लिडरको रूपमा मात्रै भएर मेरो चित्रित भएको हो त्यो टिमै थियौँ हामी त्रिभुवन त्रिशुलीको
1: हजुर
2: अब उहाँहरू हामी सबैजना मिलेर भाइ बहिनीहरूलाई यसो बाहिरतिर जाऊ सुरक्षित ठाउँमा जाऊ भन्यो कोसिस गर्यौँ
1: हजुर
2: अब त्यसपछि सबै भाइ बहिनीहरूलाई अरूलाई त अब हामीले लगि नै हाल्यौँ होइन
1: हजुर
2: त्यस्तो ढङ्गबाट हामी अलिकति अब त्यो दिन अब भगवान्ले पनि हेरे
1: हजुर
2: र जोगिन सफल भयो।
1: कति विद्यार्थी हुनुहुन्थ्यो
2: यहाँ हामी त्यो टाइममा चाहिँ हामी 900 जति थियौँ
1: 900 जति विद्यार्थी हुनुहुन्थ्यो के परीक्षाहरू चलेको अथवा पढाइ सुरु हुन लागेको त्यस्तो के थियो बिहानी
2: परीक्षा चलेको थिएन अब रेगुलर क्लासै थियो
1: भनेको तपाईँहरूको बिहानी सत्रदेखि नै त्यहाँ कक्षा चल्थ्यो
2: परीक्षा चलेकै थियो
1: बिहानीको सत्रदेखि नै तपाईँहरूको कक्षा चाहिँ सञ्चालन हुन्छ
2: ए हाम्रो यस्तो हो 9 11 12 त हाम्रो बिहानीमै चल्छ
1: हजुर
2: अनि यता 8 9 10 को चाहिँ कोचिङ चलाउँछौँ भनेदेखि त्यति बेला हाम्रो कक्षा 8 देखि 12 सम्मका भाइ बहिनीहरू
1: हजुर
2: त्यहाँ थिए
1: हजुर
2: र हाम्रो बसहरू दुईटा बस हाम्रो आफ्ना बस थियो अर्को एउटा भाडाको थियो
1: हजुर
2: बसहरू चाहिँ हाम्रो केटाकेटी लिनलाई
1: हजुर
2: तत्त्वको स्थानमा गइसकेको थिए
1: ए त्यस पछाडि तपाईँहरूले भागौ भन्नुभयो माथितिर कति सबैजनालाई त्यसपछि
2: सबैजनालाई भागौँ भन्दा पनि पहिला त त्यत्रो बाढी आउँछ भन्ने थाहा भएन सुरक्षित स्थानमा जाऊ घर जाऊ
1: हजुर
2: भनेर हामीले स्कुल बिदा गर्यौँ अनि बसलाई तत्ठाउँमा रोके मैले बसलाई माथि डाँडाको बसलाई डाँडामै रोके
1: हजुर
2: अनि बच्चाहरू पेनिक भयो त्यति बेला ढले एक दुईजना भागदौड भयो मोटरसाइकलमा आउने मोटरसाइकलमा गयो बिहान प्लस टू गएर मोटरसाइकलमा नै आउँथे
1: हजुर
2: 100-150 मोटरसाइकल थियो दुईटा दुईजना तिनजना गरेर भागे त्यहाँबाट
1: हजुर
2: अब त्यस्तो गरी अलिकति ठुला बच्चाहरू थिए त्यही भएर उनीहरूलाई अलिकति भगाउनलाई सहजता भयो
1: 9 बजेर 10 मिनटमा सूचना आयो यो क्रम चल्दै गर्दाखेरि कति बजे थियो
2: 25 जति भएको थियो
1: अनि तपाईँहरू त्यहाँबाट भाग्ने क्रम सुरु भयो भागिसकेको कति बेर पछाडि त्यहाँ बाढी आइपुग्यो त्यो प्रलयकारी
2: होइन म निस्किन त मेरो मोटर बाइक निकाल्न पाइएन होइन
1: ए भनेको 25-27 तिर
2: मेरो एउटा कारलाई सहयोगी त्यही मिसिङ हुनुहुन्छ म भन्दा पछाडि हुनुहुन्थ्यो
1: हजुर
2: म अर्काकै बाइकमा पछाडि झुन्नेर गइहालेँ होइन अब त अथवा त्यही साथीसँगै म निस्केँ
1: हजुर
2: अनि त्यस्तो ढङ्गबाट हामी निस्केको हौ त्यस्तो थिएन
1: भनेको त्यो एरिया त आजको दिनमा सुरक्षित छैन गाउँमै सोरपटार भएको छ तपाईँहरू कता बस्नुभयो त्यसपछि
2: त्यहाँ त स्कुल कहाँ छ भन्ने थाहा छैन हामी त्यहाँबाट माथि यो कोलोनी भन्ने एरिया जहाँ यो एनइएको नेपाल विद्युत प्राधिकरणको चाहिँ अफिसहरू भएको क्वार्टरहरू भएको एरिया छ
1: हजुर
2: जहाँ त्रिशुली अस्पताल छ
1: हजुर
2: त्यो एरियातिर भाग्दै गयौँ अब त्यहाँ गएर त्यो दिनमा त्यहीँ बस्यौँ भोलिपल्ट पनि त्यहीँ बस्यौँ अनि पर्सिपल्ट चाहिँ हाम्रा 45 जना विद्यार्थी सहित हामीलाई इभ्याकुएट गरिदियो यो नेपाल सरकारको हेलिकप्टरबाट इभ्याकुएट गरेर यता वारीपट्टि मेरो घर चाहिँ वारीपट्टि थियो अनि हामी वारीपट्टि आयौँ
1: हजुर भनेको अहिले तपाईँहरू अर्को पारी त्यो विद्यालय भन्दा पारीपट्टिको क्षेत्रमा सेल्टर सहित बस्नु भएको छ यो बेला चाहिँ
2: होइन होइन हामी विद्यालय भएकै छेउको क्षेत्रको डाँडामा गएको थियौँ भागेर
1: हजुर
2: अनि 3 दिन सेल्टरमा बस्यौँ
1: हजुर
2: र त्यस पछाडि चाहिँ अहिले विद्यालय भएको अब यतापट्टिबाट भन्दा त मैले वारी भन्नु पर्यो नि त
3: हो हो
2: अनि वारीपट्टि चाहिँ हामीलाई हेलिकप्टरले पारीबाट यता ल्याइदियो
3: हजुर
2: त्यो हेलिकप्टरबाट ल्याइदिएपछि अनि हामी अहिले वारीपट्टि
1: त्यो अहिले चाहिँ कुन अवस्थामा कसरी बसिरहनु भएको छ त तपाईँहरू कति
2: विद्यालय घरमा बसिया छौ नि म त
3: ए तपाईँको घर लगायतको क्षेत्र सुरक्षित रह्यो
2: सुरक्षित रह्यो
1: विद्यार्थीहरू तिनका अभिभावकहरू कतिसँग अहिले तपाईँहरूको कम्युनिकेट छ के छ उनीहरू कहाँ छन्
2: मैले त अब तपाईँलाई थाहा छँदैछ तपाईँले नै अहिले फलो गरिरहँदा नि मैले समय दिन सकिरहेको छैन नि त
3: हो
2: मेरो यो फोन लगभग अब बिहान दुई घन्टा चार घन्टा मात्रै चार टिक्ने बेला भइसक्यो
3: हजुर
2: अब मलाई त त्यस्तो हो मैले कक्षा शिक्षक साथीहरूलाई अरू साथीहरूलाई अरू शिक्षक साथीहरूलाई चाहिँ विद्यार्थीहरूसँग सम्पर्कमा रहन भनेको छु अभिभावकहरू सम्पर्कमा हुनुहुन्छ आत्तिनु भएको छ
3: हजुर
2: विद्यालय खोजिरहनु भएको छ कहाँ लिएर पढाउने भन्नुभएको छ त्यही हो
1: उहाँहरू कति जति सम्पर्कमा अहिले हुनुहुन्छ भन्ने तपाईँलाई ब्रिफिङ भएको छ
2: त्यो त्यही ठ्याक्कै छैन सर
1: छैन होइन भनेको धेरै जसो अभिभावकहरूको घरबार गुमेको अवस्था चाहिँ पक्का छ पक्का छ अनि कति जति बालबालिकाहरू अभिभावकको सम्पर्कमा छन् कति अभिभावक बिहीन छन् त्यस्तो कुनै डाटा सेग्रिगेसन भएको छ अहिले
2: अब अभिभावक सम्पर्क अभिभावक भएर अभिभावकको सम्पर्कमा गएका छन् सर होइन
3: हजुर
2: कसैको त अभिभावकै छैनन् नि त
3: हो
2: अभिभावक छैनन् अभिभावकसँग भाग्दा भाग्दै चाहिँ बालबालिका पनि हराएको अवस्था पनि छ होइन
3: हजुर
2: विद्यालयबाट सुरक्षित निकालियो त्यसपछि ऊ चाहिँ घर गयो
3: हजुर
2: घर जाँदाखेरि चाहिँ घरै बगाएको अवस्था अभिभावकसँगै रहेको अवस्था
3: हजुर
2: त्यस्तो अवस्था नि छ कतिपय अभिभावकहरूले विद्यालयमा यो भइसकेपछि विद्यालयबाट बच्चापछि आएपछि थाहा पाइयो भनेर त्यहाँबाट केही सामान सामान झिक्न लागिरहेको मान्छे चाहिँ त्यहीँ भएको अवस्था होइन
3: हजुर
2: यो विविध छ नि त यसको तथ्याङ्क आउन त समय लाग्छ सर
1: ए तर अब के सोच्नु भएको छ नि कसरी विद्यार्थीहरू जम्मा होलान् त्यो त्यो अब त भग्नावशेषमा परिवर्तन भएको छ नाम निशानो छैन त्यति मात्र छैन त्यसलाई फेरि सञ्चालन पनि गर्नुपर्ने होला अहिले त अब बन्द गर्ने त्यो प्रभावित क्षेत्रका विद्यालयहरू भन्ने सूचनाहरू आइरहेछ यसको अब रेगुलर अपरेसनको पाटोमा के सोच्नु भएको छ
2: होइन म चाहिँ अब रेगुलर अब म नि अब अहिले दिन त बन्द गर्ने क्रममा छु आफू पनि होइन भन्ने सोचिरहेको थिएँ
3: हजुर
2: अब मान्छेहरू चाहिँ अभिभावकहरूले कहिले कहिले कहिले खोल्ने कहिले खोल्ने कहाँ खोल्ने भनेर भनेको भने गरेपछि अस्ति चाहिँ म यसो काठमाडौँ जान पर्यो अब यसो समन्वय गर्नु पर्यो भनेर हाम्रो गृहमन्त्रीज्यूले अलि समन्वय गर्नुभयो स्कुल त बनाउनु पर्छ त्यत्रो विद्यार्थी रहेछ नि तपाईँले जोगाउनु भयो अब मान्छे जोगियो फेरि पढाउनु पर्यो नि त तिनीहरूलाई भन्न थाल्नुभयो
3: हजुर
2: अनि उहाँले यसो काठमाडौँ समन्वय गर्नु भनेर पठाउनु भएपछि म अहिले आएर एक दुई दुईवटा ठाउँमा
3: हजुर
2: अब पुननिर्माणको समन्वय फेरि पुनः कक्षा कसरी चलाउने भन्ने कुराको समन्वय गर्न आइरहेको छु
3: हजुर
2: र अहिले अहिले अहिले राइट नाउ त म काठमाडौँ यहाँ माइक्रो चढिरहेको छु
3: हो तपाईँले हामीलाई त्यति हुँदा हुँदै पनि समय दिनुभएको छ हामी तपाईँप्रति आभारी छौँ
2: पछाडि अब उतापट्टि गएर भोलि चाहिँ शिक्षा विभागको टोली गएको रहेछ
3: हजुर
2: शिक्षा विभागको टोलीसँग चाहिँ त्यहाँ छलफलको लागि अब फेरि म आफै पनि त्यहाँ प्रत्यक्ष उपस्थिति हुनुपर्ने भएको कारणले
3: हजुर
2: अब त्यो चाहिँ मेरो लाइन मिनिस्ट्री अनि फेरि अब गर्ने कार्यक्रमहरू त त्यहीँबाट हो होइन
3: हजुर
2: त्यसले गर्दाखेरि अनि म यहाँ आज शिक्षा मन्त्रीज्यू छ नि सामान्य सानो भेटघाट भयो
3: हजुर उहाँले के ढाडस दिनु भएको छ के भनिराख्नु भएको छ
2: होइन हेर्छ यति धेरै रिकभर भएर आइसक्नु भएको छ अब हामी स्कुल पुननिर्माण गर्छौँ बनाउँछौँ त्यति बेलासम्म बच्चाहरू अब सुरक्षित राखौँ
3: हजुर
2: अब अहिले कसरी चलाउन सकिन्छ बिस्तारै चलाउँदै जाउँ
3: हजुर
2: अब फेरि राम्रो स्कुल बनाउला जग्गा खोजौँला भन्नुभएको छ त्यही हो जग्गै छैन अहिले त कहाँ बनाउने हो होइन
1: अस्थायी रूपमा पढाउने कुराको कुनै आइडिया त्यतातिर लाग्ने अवस्था हुन त अब तपाईँहरू त्योसँग सम्बन्धित भएकोले घोतलिनु त पर्यो फेरि होइन
2: घोतलिँदै छौँ सर सहयोगी हातहरू आएका छन् बसेका छन्
1: हजुर तपाईँ चाहिँ अब राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि त्यो किसिमको तपाईँको चर्चा त्यो किसिमको तपाईँले जोगा सेभ गर्नुभयो भनेर तपाईँलाई जसरी एक खालको सम्मान दिइएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सहयोगका पाटामा तपाईँलाई ढाडस दिने सहयोग गर्छौ यो गर्छौ भन्ने तहका कुनै त्यस्तो आश्वासनहरू आएको छ यो बेला
2: अब सबै साथीहरूले अहिले सहयोग गर्न तत्पर हुनुहुन्छ आफूले जति सकिन्छ त्यति सहयोग गर्न तत्पर हुनुहुन्छ
3: हजुर
2: सरकार पनि आफू सहयोग लिएर हामीलाई सहयोग गर्न तयार छ
3: हजुर
2: अब अहिले अहिले बच्चाहरूलाई छिट्टै रिहेबिलिटेसन गरेर सोसाइको काउन्सिलिङ सहित अब अहिले पठन पाठन सुरुवात गर्नको लागि चाहिने सम्पूर्ण सामग्रीहरू चाहिँ हाम्रो चौधरी फाउन्डेसन
3: हजुर
2: को चाहिँ अध्यक्ष निर्माण चौधरी सरले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ
3: हजुर
2: विनोद चौधरी सरले त्यसको चाहिँ लिडरसिप लिइदिनु भएको छ
3: हजुर
2: त्यस्तै अरू अरू फाउन्डेसनहरूले पनि खोजिरहनु भएको छ सल्लाह गरिरहनु भएको छ
3: हजुर
2: कतिपयलाई समय दिन सकिरहेको नि छैन अब एक्लै भेटिरहन मात्रै सकिरहेको छैन अब त्यस्तो अवस्था भइरहेको छ सहयोगी हातहरू अगाडि बढिरहेको छ
1: हजुर तत्कालको खाँचो के देख्नुहुन्छ तपाईँ त्यहाँ अहिले
3: त्यहाँ चाहिँ
2: अब त अब कहाँ ठहराउने भन्ने स्थान खाँचो छ, बस्नु पर्यो
3: हजुर,
2: अब त्यहाँ त केही पनि छैन नि, मसँग त एउटा कलम पनि छैन,
3: हो
2: ल्यापटप पनि छैन,
3: बडो नाजुक र खण्डहर अवस्था आयो। यस्तो विपत्ति जीवनमा कहिले देख्नु भएको अथवा कल्पना गरेको, तपाईँहरूलाई पढाइएको
2: थिएन, पढाइया पनि थिएन, पढिया पनि थिएन, कल्पना गरिया पनि थिएन। हलिउड फिल्महरूमा चाहिँ यो सुनामी आएको कहिले कहिले हेरिन्थ्यो होइन, देखिन्थ्यो
3: हजुर,
2: त्यो बाहेक त यो केही चिजहरू अहिलेसम्म मैले कल्पना गरेको थिएन।
3: अहिले गाउँको आवश्यकता, तपाईँ प्रभावित क्षेत्रको अर्को बासिन्दा पनि हो एउटा, त्यो स्कुलको हेड सर त हो नै, त्योदेखि बाहेक प्रभावित क्षेत्रको तपाईँ एउटा स्थानीय बासिन्दा पनि हो, तपाईँ राहतको, उद्धारको, पुननिर्माणको, पुनस्थापनाका यी चरण चरणका कुरा गर्ने हो भने चाहिँ हामी कस्तो कुराबाट गुजिरहेका छौँ अहिले?
2: यस्तो के स्थापनाको कुरामा, राहतको कुरामा, मान्छेहरूले सबै कुराहरूमा पनि गाह्रो भइरहेछ नि त मान्छेलाई
3: हजुर,
2: अनि मान्छेलाई चाहिँ अब अलि कम प्रभावितलाई छिटो गरिदिनु पाए हुन्थ्यो जस्तो छ। अब अहिले मेरा सहकर्मीहरू हराइरहेछन्, उनीहरूको परिवारलाई चाहिँ होइन, मान्छेले भन्छ नि कि सास कि लास भन्ने हुन्छ, त्यो कुरा हेर्दाखेरि मलाई पनि कति चिन्ता भइरहेछ। त्यो उहाँहरू कि हुनुहुन्न भनिदिन सक्नुपर्छ, मैले यो प्रमाण भनिदिनु पर्थ्यो होला होइन
3: हजुर,
2: अब कि चाहिँ हुन्छ भन्ने, अब त्यो त्यो एउटा एउटा परिवार जसले सास पनि भेटेको छैन, लास पनि भेटेको छैन, त्यो परिवारलाई चाहिँ त्यो मान्छेको कि सास कि लास खोज्नै पर्ने छ होइन
3: हजुर।
2: अब अब अर्को खान नपाउने वर्ग छ, किनभने पारिपट्टि कनेक्टिभिटी छैन, त्यहाँ चाहिँ खानेकुराको समस्या छ होइन
3: हजुर।
2: अब यस्ता कुराहरू छन् भने वारिपट्टि अथवा जो कम प्रभावित छन् ती स्थानका बासिन्दाहरूलाई, त्यहाँका बालबालिकाहरूलाई पढ्न पाए हुन्थ्यो भन्ने छ। यस्तै हो सर, विविध छ।
3: अब म आज सदनमा प्रधानमन्त्रीको सम्बोधन पनि सुन्दै थिएँ, लगायतको सम्बोधन सुन्दै थिएँ, तत्कालै बेला तपाईँको श्रम संस्कृति पार्टीको एउटा भोजपुरको माननीय ध्रुवराज राईले बडो एउटा मनसुने स्टेटमेन्ट दिनु, हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीड़ा सगरमाथा भन्दा अग्लो छ, हामी पानी नै पानी भएको देशको मान्छे, हाम्रो आँसु र रगत पानी जस्तै भएको छ, हामीलाई सहयोग, हाम्रो त्यो किसिमको सहयोग कि बलिया शक्तिशाली राष्ट्रहरूबाट हाम्रो देशलाई त्यही अवस्थामा, पूर्वत अवस्थामा लान के खाँचो देख्नुहुन्छ? कहिले हामी भूकम्पबाट खेदिया छौँ, कहिले यस्तो विपत्तिबाट हेर्नुहोस्, कहिले केबाट
2: अहिले त मेरो मेरो त मेरो चाहिँ यो विश्वलाई के आग्रह हो भने, मैले मसँग आउने अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि भनिदिएको छु मैले होइन, यो कार्बन उत्सर्जनको चाहिँ हामीले नगर्ने रूपमा मात्रै उत्सर्जन गरिरहेका छौँ होइन
3: हजुर,
2: अनि यसले गर्दा अरूले त धेरै गरेका छन् त
3: हजुर,
2: यो शक्तिशाली राष्ट्रहरूले धेरै गरेका छन्, उहाँहरूले गर्दाखेरि यो ग्लोबल वार्मिङ बढेर हिमतालहरू चाहिँ बनेर, यो हिम पौलेर हिमतालहरू बनेर, हिमताल फुटेर हामीले दुःख पा हो नि त सर अहिले होइन, त्यो कारणले यो यसलाई उठाउनको लागि, यो ग्लोबल वार्मिङ कम गर्नको लागि, जसले ग्लोबल वार्मिङ बढी गरे यसलाई यसलाई उठाउनको लागि त्यति सम्पूर्ण मान्छेहरू, सम्पूर्ण राष्ट्रहरूले हामीलाई अहिले सहयोग गरेर उठाउनु पर्छ भन्ने लाग्छ मलाई।
3: हामीलाई जलवायु न्यायको खाँचो हो,
2: जलवायु न्यायको एकदम खाँचो भयो।
3: अब त्यो ठाउँमा बस्ती बस्ने कि नबस्ने के गर्ने हेर्नुहोस् त, किनकि खोला किनार एक ठाउँमा थियो, अहिले सबै अब खण्डहरू बन्यो, नबस्दा कहाँ बस्ने, बस्दा कहाँ बस्ने, के हुन्छ, तपाईँले के सोच्नु भएको छ यो बाटो?
2: मैले त यसलाई त भूकम्प भन्दा ठुलो भयावह अवस्थामा हेरेँ नि,
3: हो
2: भूकम्प हेर्दा त अब सकियो, फेरि बस्ती बस्न पाइयो नि त्यो ठाउँमा,
3: हो
2: अब यो ठाउँमा त जग्गै छैन
3: हजुर,
2: अब पुनस्थापना कहाँ गर्ने
3: हो नि
2: होइन, सबभन्दा ठुलो समस्याबाट चाहिँ हामी गुज्रेका छौँ क्या, त्यही हो अहिले।
3: यसको लागि के हुन सक्छ त अब, वैकल्पिक कुनै ठाउँहरू जस्तो प्राधिकरणको जग्गा, त्यो पाखो फाँटहरू अलिक बढी पाटन जस्तो ठाउँ छ, त्यहाँ पनि हुन सक्ने चर्चाहरू सुरु भएको छन्,
2: सबैजना त्यो प्राधिकरणकै जग्गामा बस्यो, प्राधिकरण कहाँ बस्ने
3: हो
2: होइन
3: हजुर,
2: खोला किनार त कहीँ नै सुरक्षित भएनन्
3: हजुर,
2: अलि फेरि भिरपाखो पनि सुरक्षित हुँदैन, पहिरो गइहाल्छ
3: हजुर,
2: है अब पहाड त कहीँ नै सुरक्षितै छैन,
3: अब तत्कालको बसोबासको पनि चिन्ता सुरु भयो दडी सर। अर्को चाहिँ जस्तो यसले ल्याएको हाम्रो मनोसामाजिक प्रभाव, बहुआयामिक प्रभाव मध्ये कसैका एकजना वृद्ध कोही जीवित हुनुहुन्छ, बाँकी सबैको निधन भएको छ, कोही बालबालिका मात्रै बाँकी छ, बाँकी सबै निधन भएको छ, केही जायज यता बाँकी छैन। अब यो मनोपरामर्शको कुरा, यो पाटो पनि सँगसँगै लानु पर्ला, त्यस पछाडि पुनस्थापनाको पाटो, हुर्काउने पाटो, यी चिजहरूमा चाहिँ के गर्न सकिएला? तपाईँ हेड सर पनि हो, शिक्षक पनि हो,
2: होइन यो साइको सोसल काउन्सिलिङ बिना त न मास्टरले पढाउन सक्छ, न विद्यार्थीले पढ्न सक्छ होइन
3: हजुर।
2: हामीले त्यो भूकम्पमा पनि हेरेका हौ, मान्छेलाई त्यही सम्झिन्छ, त्यही त्रास आउँछ, मलाई कक्षामा विद्यार्थीले देख्यो भने पनि ए अस्तिका कुरा भन्छ, फेरि अहिले यो मिडियाले, सोसल मिडियाले यो कुराहरूलाई चाहिँ त्यो भएको कुरा भन्दा पनि फेरि अहिले अब खाटो भइसकेको घाउहरूलाई पनि फेरि मैले मिडियालाई तपाईँलाई आश्रय लाउनुला होइन, अब जो मेन स्ट्रिमका मिडियाहरू हिजो जानुभयो, हिजो देख्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले सबै कुरा गर्नुभयो होइन, अब अहिले फेरि अब जान सकिँदो रहेछ भन्छ, सबै मान्छे जान्छन् होइन
3: हजुर,
2: गइसकेपछि कहिले नै खाटो नबस्ने गरी घाउ चाहिँ बसिरहने भयो क्या,
3: हो त्यो बल्झी राख्ने भयो होइन, एकदमै बल्झी राख्ने भयो। अर्को समस्या हामीले फिल्डमा के देख्यौँ भने हामीसँग यहाँ जति सूचनाहरू छन् त्यहाँ चाहिँ सूचनै छैन, फिल्डमा सूचनै छैन होइन, त्यो विच्छेद छ, इन्टरनेट राम्रो नचल्ने आदि इत्यादि, हाम्रा सूचनाका स्रोतले काम नगर्ने छ, त्यसले चाहिँ माथि ए चाइनाले खोलिदिँदैछ अरे, बाढी बढी आयो भागौँ भागौँ भनेको छ, अनि भाग्छ मान्छे, त्यसपछि चोरले दाउ छोपिराखेको, यस्तो घटना यो बेला मान्छेलाई भगाएर अनि चोर्न पसेको छ, कस्तो मानवता विहीन अवस्थामा नेपाली समाज पुगेछ। हजुर,
2: अब 86 रोपनी जग्गा भएको, अब 17-18 बिल्डिङ भएको, 72-73 कोठा भएको होइन
3: हजुर,
2: एउटा आलिसान महल गुमाएर विक्षिप्त अवस्थामा रहेको विद्यालय श्रीवन्त लिमारी
3: हो,
2: यसको फिजिकल्ली प्रपर्टीको रूपमा दुईटा बस बचेको थियो
3: हजुर,
2: एउटा बस चाहिँ खोला पारी छ अहिले, एउटा बस खोलावारी छ
3: हजुर,
2: म दुई दिन त्यहाँ उता बस्दा भात खाना आउन त्यही बस चढेर बच्चाहरूसँग आएर खाना खाएर बसमा गएर उता गन्तव्यमा गएर सुतेको
3: हजुर,
2: अब अहिले त्यही बसमा मान्छेले ढुङ्गाले हान्दा बसको सिसा फुटाइले
3: हो हो,
2: यो समाज यो
3: बडो विक्षिप्त हुने कुरा छ। अन्तिममा तपाईँको अपिल आह्वान के छ सरकारलाई, अन्तर्राष्ट्रिय क्षेत्रलाई, अभिभावकहरूलाई, त्यहीँका आफ्ना आफन्त छरछिमेकी साथीहरू,
2: यस्तो यस्तो चिजहरू सबैलाई पर्छ, धैर्य गर्नुपर्छ, संयम हुनुपर्छ, पोजिटिभिटी हुनुपर्छ, फेरि बन्छ भन्नेमा लाग्नुपर्छ, सबै सुरक्षित हुनुपर्छ, भाइचारा अप्नाऊ, सहयोगले अर्कालाई सहयोग गरौं, यस्तो बेलामा आज यसलाई पर्यो भन्न भनौँ, अब भोलि अर्कालाई पर्छ
3: हजुर,
2: त्यसरी चाहिँ अगाडि बढ्न सक्यो भने हामी पुनर्निर्माणको चरणमा पनि हातेमाले गरेर अगाडि बढ्न सक्छौ भन्न चाहन्छु।
3: टनेलभित्रको कथामा पनि ढिलाइ भएका चर्चा छन्, तपाईँ त्यसबारे केही भन्नुहुन्छ?
2: होइन, अब हामीसँग इक्विपमेन्ट छैन, तपाईँ त्यहाँ गएर हेर्नुभयो भने जानी ठाउँ छैन होइन
3: हजुर,
2: कुनै पहाड छैन, केही छैन, अब हिजो चाहिँ भौगोलिक फिजिबिलिटी कति अप्नाएर त्यो टनल बनायौ होइन
3: हजुर,
2: यस्ता यस्ता कुराहरूलाई हेरेर हामीले अगाडि बढ्नु पर्ने हुन्छ सर, त्यही भएर यही नै हुन्छ भन्ने पनि छैन।
3: हस् सर, यहाँलाई यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद सर।
0: रेडियो पाउ, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 मेगा।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो, साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली। हे माता, मेरो छोरोलाई के रोग लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
7: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
7: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना,
1: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहारेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौ सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबारविहीन हुनुभयो भएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलाको बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए। उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संगालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदियो, हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले कहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा फरवर्ड गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थिए देखिन्थ्यो र अहिले कस्तो देखिन्छ त्यो
8: कम्पेरिजन गर्नुपर्दाखेरि? पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको, कलकला त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरदोर गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोर गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वेप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अहिले देखिन्छ, मतलब सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टेका, कुचिएका, ठोकिएका यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दाखेरि पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
9: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 हामीको हेलिकप्टर, 8-10 सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा, कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ यो मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर चाहिँ रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिक मोड्न पर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो।

0: स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे घटेकोला र त्यो माथिको त्यो गढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको बाहेक केही पनि देखिँदैन।
1: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाकवाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
4: रंग बहार
5: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
4: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेंस
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार 2 लिटर पानीमा 200 ग्राम सखर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथिन

0: साथी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू:
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्को। समेटिने टोल तथा क्षेत्रहरू च्यास्को, बिसौली, होदिल।
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाईटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजे। बजेसम्म स्थान तल्लो सुनार पानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
2: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
1: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
2: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
1: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
1: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
2: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
1: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिन टोल तथा ओडाहरू हातीटार सबै
1: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म स्थान सेलीघाट समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म स्थान डाँडा खर्क समेटिन टोल तथा ओडाहरू डाँडा खर्क सबै
1: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
1: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 4:00 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
1: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
1: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी गावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंकमाया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गणिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0845410106 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
8: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
6: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848708828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
9: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
10: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
9: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904668 98692695998।
13: टन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
14: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
13: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
15: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
16: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430998 0485430998।
16: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ।

0: अलमरबाट हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भटेकोसीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग यकिन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ शुरू गरेको हो। नेपाल टेलिकमले बाढ़ी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ। यही गत भदौ 10 गते आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा बाढ़ी प्रभावित क्षेत्र तथा विपद प्रतिकारी कक्ष मार्फत सेवा पुनर्सञ्चालन कार्यमा खटिए पश्चात साइटहरू पुनः सञ्चालनमा आएको प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बुधबारको बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद अरियालले अर्को बैठक भोलि बस्ने गरी स्थगित गर्नुभएको हो। आजको बैठकमा रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। बुधबार पार्टीका कार्यवाहक नेपाली कंग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिनुभएको। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकका लागि रसुवा भोटेको सिबाडी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ। गृह मन्त्रालयका सहसचिव तथा दोलखाका प्रमुख जिल्ला अधिकारी सीडीओ हरिप्रसाद घिमिरेले पदबाट राजीनामा दिनुभएको छ। सीडीओ घिमिरेले भदौ 18 गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको। गत पुसमा दोलखाको सीडीओको जिम्मेवारी सम्हाल्न दोलखा आउनुभएका घिमिरेले भदौ 10 गते नै पदबाट राजीनामा दिएको बताइएको छ। आगामी मंगिर 15 गतेसम्म नियमित सेवा अवधि बाँकी रहे पनि उहाँले 3 महिना अगावै राजीनामा दिएका हुन्। निजामती सेवामा 38 वर्ष 6 महिना 1 दिन सेवा गरेका उनको राजीनामा पत्रमा कराएसी कारण उल्लेख गरिएको छ। तर

प्रशासनकाहरूले दोलखाले उनलाई राजीनामा लागू हुनु अघि नै विदाई गरिसकेको छ। नेपाल प्रहरीले रसुवाको बाढ़ीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ आर्थिक सहयोग गर्नुभएको छ। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धनबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले रसुवाको भट्टीको सितरुसुली बाढ़ीमा प्रहरी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको। यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ।

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्र विद्यमान प्राकृतिक विपत्तिपछिको संकटको सामना गर्न सकिने बताउनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा गाड़ी आवागमन प्रभावित भएपछि काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट सार्वजनिक भएको छ। वर्षाको समय र सड़कको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण भएको हो। चीनले रसुवागढ़ी जोड़ने केरूङ नाका जाने स्थलमार्ग पूर्ण रूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जेरूङ नाकामा लेदो सहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटिकोसी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा उहाँले संसदमा जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेको बेला नेतृत्वले आठ र वर्षा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको भोटिकोसी नदीमा गएको बुधबार भदौ 10 गते आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा एक मालपत अधिकृत विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले रूपन्देहीको सिद्धार्थ नगर स्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा मालपत कार्यालयका तत्कालीन प्रमुख सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको। मुद्दा दायर गरिएकाहरूमा मालपत कार्यालय भैरवका तत्कालीन प्रमुख मालपत अधिकृत कुमार आचार्य, नायब सुब्बारू लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहानी तथा खरिदार मेघ बहादुर भुजेल रहेका छन्। प्रत्येकसँग 4,53,41,800 रूपियाँ बिगो दावी गरिएको छ। त्यस्तै जग्गाधनी भनिएका पर्वतराज कान्त मिश्रालाई मुख्य कसुरदार सरहको सजाय र बिगो असुली पर गर्न माग दावी गर्दै अख्तियारले विशेष अदालत काठमाडौँमा आरोप पत्र तयार गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रसुवा जिल्लाको भोटिकोसी नदी तथा तटीय क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएका नागरिकहरूको खोज उद्धार तथा राहतका लागि रामेछापको कुलगंगा गाउँपालिकाले 22,06,570 रूपियाँ आर्थिक सहयोग गर्नुभएको छ। गाउँपालिकाको मिति 2083 भदौ 14 गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सो रकम जम्मा गर्ने निर्णय गरेको हो। हालैको विनाशकारी बाढ़ी पहिरोका कारण देशका
विभिन्न मुख्य राजमार्ग अवरूद्ध भएपछि विभिन्न राजमार्गमा सवारी साधनको चाप अस्वाभाविक रूपमा बढ़ेको छ। बढ़दो चापबाट हुन सक्ने दुर्घटना, ट्राफिक जाम तथा सड़क सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरण गर्न सिन्धुली जिल्ला प्रशासनले सवारी सञ्चालनका लागि नयाँ समय सीमा र मालवाहक सवारीको तौल सीमा निर्धारण गरेको छ। जिल्ला सुरक्षा समितिको भदौ 16 गते बसेको बैठकको निर्णय अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनलाई छुट्टा छुट्टै समयमा सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यो तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज देहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखका सहयात्री श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि बिहानदेखि काम गर्दा गर्दै लागेका थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउनको लागि उपस्थित भइसकेको छु। आशा छ सुन्दै हुनुहुन्छ भन्ने आशा मैले गरेको छु। होइन अब फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम मनपर्छ भने कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। के कस्तो लाग्छ कार्यक्रमको बारेमा यसो भनिदिनुहोला पनि भन्न चाहन्छु। होइन प्राय जसो कार्यक्रमको मुख्य उद्देश्य भनेको बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाएर लोकगीत संगीतको संरक्षण समर्थन गर्नु रहेको छ भन्न चाहन्छु। हामी सोही हेतुका साथमा उपस्थित हुने गर्दछौँ कि तपाईँका माझमा, होइन तपाईँसँग रहेर, होइन त्यो पीर व्यथाहरू दुःखहरू साट्नको लागि उपस्थित हुन्छौँ। आशा छ सुन्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु पनि हुन चाहे। धेरै कुराकानी गर्न चाहिँ कार्यक्रमको बारेमा धेरै मलाई भन्दा तपाईँलाई थाहा छ। सो यति बेला एउटा गीत राखेर कार्यक्रमको सुरुवात गरिहाल्छु म तपाईँको माझमा। भर्खरै मात्र अब तिजको गीतहरू पनि राख्नुपर्छ, होइन तिज आउन लागिसक्यो भन्दा फरक पर्छ, पर्दैन। सो भर्खरै विष्णुमाझीको तिजको गीत नआइसकेपछि त तिज आए जस्तो हुँदै हुँदैन भनेर हामीले जो कोहीलाई पनि थाहा छ हामीले भनिरहेका पनि हुन्छौँ। जब जब विष्णुमाझीका तिजका गीतहरू आउँछ, होइन एउटा न एउटा गीत आइसकेपछि मात्र अब तिज आउन लाग्यो अथवा अब चाडबाड अथवा चाडबाड नआएकै मजा आउँदैन कि, त्यो फिलै हुँदैन चाडबाड आएको हो कि नआएको हो कि। जबसम्म हामीले विष्णुमाझीका तिजका गीतहरू अथवा चाडबाडका गीतहरू एउटा भए पनि सुन्न पाएनौँ भने, होइन जस्तै दसैँमा पनि एउटा गीतहरू निस्किरहेको हुन्छ प्राय जस्तो, त्यसपछि तिजमा सधैँ एउटा गीत निक्लिरहेको हुन्छ विष्णुमाझीको, होइन यति बेला पनि भर्खर बजारमा उपलब्ध भएको छ, घरबार बोलको गीत रहेको छ, विष्णुमाझीको आवाज छ। यति बेला यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्न चाहन्छु। एउटा भनौँ न प्राय जसो यसमा भनिएको छ, मायाको सानो दरबार, मायाको सानो दरबार आमा, अब त मलाई नसोधन कस्तो छ भनेर, यस्तै छ आमै घरबार, यस्तै छ आमै घरबार भनिएको छ। पीडादायी नै हो जस्तो लाग्छ, मार्मिक गीत प्राय जस्तो निक्लिन्छ, मार्मिक गीतै हो जस्तो लाग्छ। विष्णुमाझीको आवाजमा गीत छ, रचना संगीत सुन्दरमणि अधिकारीको रहेको छ। यति बेला तपाईँको माझमा यो गीत राखेर कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला।

यस्तै छ आमै दरबार, होइन घरबार, यस्तै छ आमै दरबार घरबार। लोकप्रिय गायिका विष्णु माझीको स्वरमा सजिएको नयाँ तिज गीत भर्खरै मात्र बजारमा उपलब्ध भएको घरबार यस्तै छ आमा घरबार गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। चर्चित श्रृङ्खला पुतलीको भट्टी भाग 22 पछि होइन बजारमा आएको यो गीत होइन। प्राय जस्तो अब हामीले विष्णु माझी भन्ने बित्तिकै अब स्वर किन्नरी पनि भनेर चिन्छौँ होइन। नेपाली सङ्गीत उद्योगमा विष्णु माझी र तीज गीत भनेको एक अर्काका भनौँ न परिपूरक जस्तै हुन् जस्तो पनि लाग्छ होइन, पूरक जस्तै हुन् जस्तो पनि लाग्छ, किनकि उनलाई नेपाली लोक सङ्गीतको स्वर किन्नरी पनि भनिन्छ। र हरेक वर्ष जब जब हरेक तालिका तीजको आगमन हुँदै हुँदै गर्छ नि, नेपाली जनमानस जस्तै भन्दा पहिला बढी पर्खिने नाम भनेको विष्णु माझी हो। खोज्ने भनेको उहाँका गीत कतिखेर आउँछन्, कस्तो गीत आउला भनेर सबैले प्रतीक्षा गर्ने गीत भनेको, प्रतीक्षा गर्ने गायिका होइन भनेको विष्णु माझी हो जस्तो लाग्छ। जब उहाँको गीत आउँछ नि बजारमा, त्यसपछि अब तीज आयो है, अब चाडबाड आयो है भनेर चाहिँ अब त्यसपछि चाहिँ होइन त्यो रौनक हुन्छ जस्तो लाग्छ कि। त्यही भएर जबसम्म विष्णु माझीका तीजका गीतहरू अथवा अन्य गीतहरू आउँदैनन् नि, तबसम्म खल्लोपन जस्तो के नपुग्या नपुग्या जस्तो हुन्छ। सायद त्यो तपाईँलाई पनि भएको छ होला। प्रायः जस्तो आफ्नै श्रीमान होइन सङ्गीतकार सुन्दरमणि अधिकारीसँग मिलेर उहाँले प्रायः जसो पुतलीको भट्टी नामक ती श्रृङ्खला चलाउँदै आउनुभएको छ। गीतहरू हिट पनि छन् प्रायः जसो। अहिले भर्खर बजारमा निस्केको गीत अहिले हेर्नुहोस् तन्नै 5 घन्टा मात्र भएको छ निस्केको गीत होइन, बजारमा उपलब्ध भएको गीत भ्युज तन्नैको स्थितिको स्थिति भइसकेपछि उहाँको चर्चा उहाँको पर्खाइ कतिसम्म छ भनेर होइन भन्न सकिन्न। प्रायः जसो उहाँका तीजका गीतहरूमा आधुनिकता भन्दा पनि नेपाली समाजको वास्तविकता धरातल चेलीबेटीको दुःख वेदना माइतीको सम्झना भर्खर पनि सुन्नुभयो होला, गीतमा भनिएको छ घरबार माइतीलाई सम्झिएको छ होइन, साथसाथै आफ्नो घरको पनि बयान बख्यान गरिएको छ। पारिवारिक भोगाईहरू समेटिएका गीतहरू प्रायः जस्तो बजारमा निस्किन्छन्। त्यो छुट्टै पहिचान छ कि विष्णु माझीको। सो त्यो भइसकेपछि उहाँलाई कुर्ने श्रोता दर्शकहरू धेरै छन्। उहाँको आवाज कति बेलामा उहाँको आवाजमा कति बेलामा गीत निस्किन्छ बजारमा भनेर पर्खिने श्रोताहरू कुर्ने श्रोताहरू दर्शकहरू थुप्रै छन् माया गर्ने होइन। प्रायः जसो सबैतिर युट्युबमा होस् टिकटकमा होस् फेसबुकतिर होस् सामाजिक सञ्जालमा उहाँको गीत निस्किने बित्तिकै ट्रेन्डिङमा जान्छ होइन, यो पनि प्रायः जस्तो ट्रेन्डिङमै जान्छ। अहिले नै भ्युज टन्नै गइसकेको छ होइन, शीर्ष स्थानमा शीर्ष स्थानमा रहन्छ प्रायः जस्तो होइन। सरी जलैमा त प्रायः तपाईँले सुन्नुभएकै हो, अत्याधिक कमाई कीर्तिमान राखेको गीत थियो भनिसकेपछि अहिले भर्खर बजारमा निस्केको गीत छ घरबार रहेको छ तपाईँको माझमा राखिसकेको छ। अब प्रायः जस्तो अलिकति भनेको उहाँको जीवन भनेको चाहिँ जीवनशैली अलिक रहस्यमय छ होइन, यति धेरै लोकप्रियता छ होइन, उहाँलाई जतासुकै खोजिने त्यो हुन्छ के छ उहाँको वास्तविकता के छ के हुँदैछ के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ कसरी बस्नुभएको छ त्यो उहाँको छुट्टै होइन भनौँ न रहस्यमय ढङ्गको जीवनशैली छ। सञ्चार माध्यम सार्वजनिक कार्यक्रमहरूबाट पूर्ण रूपमा टाढा नै हुनुहुन्छ उहाँ होइन, पर्दा पछाडि बसेर यति राम्रा राम्रा गीतहरू निकाल्नु भएको छ, गीत गाउनु भएको छ, रेकर्ड गर्नुभएको छ होइन। दर्शक माझमा कौतूहलता क्रेज छुट्टै छ उहाँको, भइरहन्छ छुट्टै उहाँका। मैले भर्खरै भनिहालेँ तपाईँलाई, यस साल विष्णु माझीको गीत निस्किसकेको छ घरबार बोलको गीत रहेको छ।
अब निक्लिने बित्तिकै भ्युजहरू टन्ने गइसकेको छ, तपाईँले पनि सुन्न सक्नुहुन्छ। अब प्राय जस्तो त अब टिकटक बनाउन हेर्न, फेसबुकमा नाचेर हाल्न भइसक्यो, सुरु भइसक्यो जस्तो लाग्छ है। कार्यक्रम आस्था नाच दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराजमा छु अनि साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। म्यासेजहरू केही छन्, लेख रचनाहरू केही छन् भने पठाउन पनि सक्नुहुन्छ। हप्ताको साथ दिन आउँछौ। सोनाकन्दमै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सेवाहरू नमस्कार, शुभरात्रि सर, श्रीराज महसर हजुर, सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ है, हामीसम्म मान्छे हेर्न आए आज पनि भन्नुहुन्छ। रातको बेला मायाका कुराहरू सुनाउनु होला, मायाका कुरा सुन्दा मन खुसी हुन्छ कि। म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे आज पनि सुन्दै र हेर्दैछु ल श्री सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु सोनाजी। अप्सरा खड्का, सबिना कन्दुङहा, अन्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत, एमएज रेल, देवमान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, काला बिरमान, त्यस्तै गरेर अन्जान थलुङ, समीर सहयोगी, मत खड्की होइन, विश्वजित चिमे, कल्पना साम्पाङ, कमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सिन्चुरी, विनिता गिरिगिरा, बहादुर लगायत, बसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै हिक्मत साई हुनुहुन्छ, सुभाष पनि नमस्कार सर, सन्चै हुनुहुन्छ हजुरको रेडियो परिवार, म हिक्मत साई मुम्बईदेखि सुन्दैछु ल, हेर्दै पनि हुनुहुन्छ भन्ने हुनुहुन्छ। सम्झनु पर्दा दाई मिलन भण्डारी, जीवन कार्की, मिनुल अन्तरीमा गरी, रबहादुर लगाई, कुमार ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बडुवाल, भान्जी राजकुमारी, केसी लोक गुरूङ बद्री, राज थापा, आयुष छेत्री, देवराज लकाई, डिएमजङ छेत्री, समिला शेर्पा, ऋतु ठोकर तामाङ, कमल पौडेल, काठमाडौँमा रहने प्यारो छोरा राजन साई, दैलेख दुल्लु पाँचमा रहने घर परिवार सबैमा सम्झना छ है भन्नुहुन्छ। जदौ नमस्कार भन्नुहुन्छ, जदौ नमस्कार। कार्यक्रमलाई सेयर गर्दै हुनुहुन्छन्, सेयर गरेर पनि साथ दिनुहोस् भन्ने छ। इराबहादुर लगाई हुनुहुन्छ, बुटोलबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। अहिलेको मौसमको कुराकानी गर्नुपर्दाखेरि मौसम सामान्य छ, राम्रै छ भन्नुहुन्छ। ओके, सुजन दाहाल हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। जनक रजालीमा गर्नुहुन्छ, शुभरात्रि सबैमा है भन्नुहुन्छ। मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। भोजपुरबाट सम्झिनु पर्दाखेरि चामलिङ नकुल दाई राई, पिके राई होइन, अर्जुन आखा, रामकुमार लिम्बू, डियर मुटु रेश्मी भन्दा पनि डियर मुटु इस्मी राई, सूर्य लामा, सूर्य भन्दा पनि सुजन कार्की, तीर्थ राई, रिमा थामी, सत्यकला इसारा, बसन्त श्रेष्ठ, डम्बरु ढुङ्गाना, मिना चामलिङ, अस्मिता बान्तवा राई, पूर्ण तामाङ, त्यस्तै गरेर दुर्गा कटवाल, सुभाष कटवाल, घाला बिरमान सुनहरपुर, बेली खुसीमा मतपया, हरपल रोशनी, गगन तेह्र थुमे, शरण आलिमगर, सानुमाया शेर्पा, शर्मिला सुखाङ होइन, बान्तवा सुफिया राई, सुशीला विश्वकर्मा, सिम्पल सरिन लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कार्यक्रमलाई सेयर गर्नुहोस् है, सेयर हुनुपर्छ। ओके, सुन्दै हुनुहुन्छ भने, हेर्दै हुनुहुन्छ भने, शर्मिला आई हुनुहुन्छ, कार्यक्रम सिन्धुलीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। छेत्री कान्छ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। शुभरात्रि प्यारी बान्तुवा सुफिया राई मान्छेला, नबोलिनी धेरै सम्झिराखेको छु, मिस गरिराखेको छु है सानी, एकचोटि कल उठाउनु न है प्लिज सानो भन्छु भन्नुहुन्छ। खोटाङदेखि अभागी सुरेश थापा है हजुर भन्नुहुन्छ। थाहा छैन के कारणले बोल्नु भएन, तपाईँहरूको बीचमा के छ के कुरा मिलेको छैन त्यो त थाहा छैन, तर यति मात्र भन्छु, नबोलेर बस्दा झन् कुरा बिग्रिन सक्छ, सम्बन्ध बिग्रिन सक्छ, केही कुराले गर्दाखेरि मनमा नराम्रो पिर परिराखेको छ, चोट परिरहेको छ भने कुराकानी गरेर समाधान गर्नुपर्छ है, होइन अब आज ठिकै छ भोलि कुराकानी गरौँला भनेर बस्नुभयो भने भोलिको टुङ्गो छैन, जे पनि हुनसक्छ। सो त्यही भएर कुराकानी गर्नुहोस्, कसरी मिल्छ मिलाउनुहोस्, के कुरामा चित्त बुझेको छैन होइन पनि भन्न चाहे, तपाईँहरूको बीचमा के कुरामा अनबन छ, खटपट छ त्यो त थाहा छैन, त्यही पनि भन्दै हुनुहुन्छ बान्तुवा सोफिया राईलाई। बान्तुवा सोफिया राईलाई हाम्रो खोटाङदेखि अभागी सुरेश थापाजीले, मिस यु सानी, नभोलि नि मिस गरिराखेको छु, एकचोटि फोन उठाउनु न ल, कल उठाउनु न ल प्लिज भन्दै हुनुहुन्छ। कल उठाउनु, कुराकानी गर्नु है भन्न चाहे। मैले जहिले भन्ने गर्छु, जहिले पनि बरु
होइन नबोलिरहँदाखेरि बोलेर कुराकानीलाई हल गर्नुपर्छ, हर कुराको होइन हर कुराको के भन्छ निष्कर्ष निक्लिन्छ नि कुराकाहरू गरिसकेपछि बसेर होइन र अनि सकेसै हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे कार्यक्रम सेयर गरिदिनुहोस् ल, पनि भन्न चाहे ठिक छ मेसेजहरू प्राप्त भइराखेको छ, मेसेजहरू वाचन गर्नु मिल्छ यति बेला। मलाई हेर्दै हुनुहुन्छ सोनाकन्दै हुनुहुन्छ, धरान पनि भासिन्छ भन्छन्, म त त्यतापो पिर पर्न थाल्यो, फेरि मरिन्छ कि जस्तो लाग्छ मलाई यो बेला। न्युज हेर्दा नि श्री सर भन्नुहुन्छ तपाईँ समाचार हेरेर होइन त्यो मनमा मनगढन्ती कुराहरू यस्तै नखेलाउनुहोस् होइन, के छ कसो छ आधिकारिक जानकारी लिनुहोस्। अहिलेको तपाईँ यो खोला खाल्सीतर्फ के भयो भन्ने कुरा यति याद गर्नुहोस्, भौगोलिक अवस्था कस्तो छ त्यसमा चाहिँ अलिकति ध्यान दिनुहोस् भन्न चाहे। तर अब अरूले यो भने त्यो भने तिर लाग्नुभयो भने त्यो राम्रो हुँदैन, तपाईँले झन् बेसरी सोच्ने गर्नुहुन्छ, बेसरी कुरा खेलाउनुहुन्छ मनमा, त्यसपछि ला यो हुन्छ कि त्यो हुन्छ कि यो हुने हो कि भन्ने हुन्छ, त्यो भइसकेपछि अरू कुरा छोड्नुहोस्, सब राम्रो हुन्छ ठिक हुन्छ भन्ने सोच बनाउनुहोस्। मैले यति सधैँ भन्ने गरेको छु भौगोलिक अवस्था आफू बस्ने ठाउँको कस्तो छ त्यति चाहिँ ध्यान दिनुपर्छ है भन्न चाहे। प्रमिला भुजेल हुनुहुन्छ ल दाई म पनि हेर्दैछु भन्नुहुन्छ, प्रमिला हो नि होइन, ओके धन्यवाद हजुरलाई। कृष्ण सुनार हुनुहुन्छ दाई कार्यक्रम हेर्दैछु सुन्दैछु लाइभबाट भन्नुहुन्छ, काठमाडौँबाट कृष्ण सुनार, सङ्गीता ठक्करी, धनगज मेरो, बबिता मगरलका सबैमा सम्झना छ भन्नुहुन्छ। प्रदीप छेत्री हुनुहुन्छ मैले पनि सुनेको भन्नुहुन्छ, होइन होइन सुनेको पछि नलाग्नुहोस्, कानले कान लग्यो भनेर पहिला सुरु कान छाम्ने कि आफ्नो कागको पछि पछि दौडिने भनिन्छ नि, सो त्यो भइसकेपछि हल्ला फिजाएको भरमा हामी हल्लाको पछि लाग्नुहुन्न, वास्तविकता के हो त्यो बुझ्नुपर्छ, हो रहेछ भने सावधानीका साथ सतर्कका साथ होइन सुरक्षित ठाउँमा रहनुपर्छ होइन भनिसकेपछि अब धेरै चिन्ता लिनुहुन्न भने फलानुले यो भन्नु ढिस्कानुले यो भन्छ जे पनि भन्छन् मान्छेले, त तपाईँ राम्रो कुरा गर्नुहोस् यसले कसरी राम्रो कुरा गर्यो भन्नु पनि हुन्छ, यसले तपाईँले नराम्रो कुरा गर्नुहोस् अब फलानुले त यस्तो गर्यो नि ढिस्कानुले यस्तो गर्यो नि हुँदैन, त्यही भएर सबको पछि त्यस्तो सुन्ने काम नगर्नुहोस् होइन, यहाँ त सुनिसकिँदैन। प्रदीप छेत्री हुनुहुन्छ मिठो निन्द्रा सुन्दर सपनाको कामना सहित शुभरात्री भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला हिराबहादुर लगाई हेर्दै हुनुहुन्छ, अनिसके साईजी पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर टिकटकतिर पनि हुनुहुन्छ भन्नुहुन्छ हिराबहादुरजी, नै छैन आज पनि म यतितिर छु यतितिर आएको छु केही समय अब यतितिर रहन्छु होला पनि भन्न चाहे, होइन ठिक छ हेकमा साई के छ खबर हामी संसार खाना भयो भन्नुहोस्, ठिक छ भइसक्यो हजुरको के हो के छ खाना भयो कि नै पनि भन्न चाहे, ओके यति बेला म गीततर्फ लागौँ त, एउटा गीत राख्नु पर्यो त्यसपछि म म्यासेजहरू वाचन गर्न आउँछु, म्यासेजहरू थुप्रै छन् वाचन गर्नुपर्ने, यति बेलाको समयमा राख्न चाहन्छु मलाई एउटा गीत सुन्न मन लागेको छ, अघि तिजको गीत सुने यति बेला तपाईँको माझमा अर्को एउटा गीत सुन्छौँ, तिजको होइन है यो चाहिँ फेरि शीतल दिने पिपल स्वामी छ, अरू मलाई पुगेकै छ सानो तिमी छैनौ तिम्रै कमी छ यति बेला।

सुतर्दिने पिपल स्वामी छ, रुमला पुगेको इच्छा सानो, तिमी छैनौ तिम्रै कमी छ भन्नुहुन्थ्यो। पक्कै पनि आफूले चाहेको व्यक्ति, आफूले मन पराएको व्यक्ति नै नभइसकेपछि अरू पुगेन नपुगेन कि छ र होइन, सबै चिज पुगे नि, अब कमी उसको मात्र भइसकेपछि त के पुग्यो र, आधा अधुरा भयो नि त्यो जिन्दगी त होइन र। सो कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज महासु, हप्ताको सात दिन कार्यक्रम आउने गर्दछ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि केही समय म भिडियो लाइभमा पनि छु, हजुरहरूले होइन हेर्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु, आशा गरेको पनि छु होइन। आयुष छेत्रीले पनि शुभरात्री भन्नुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे कार्यक्रमलाई सेयर गरिदिनुहोस् पनि भन्न चाहन्छु। अन्य साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ होइन, सेयर गरिदिनु भयो भने धेरै साथीहरूको माझमा पुग्ने गर्छ के कार्यक्रम। सो भन्न चाहे हामी यति बेला म्यासेजतर्फ लागौँ त, म म्यासेज पठाउनु भएको छ, म्यासेजहरू वाचन गर्न चाहन्छु। अप्सरा खड्का हुनुहुन्छ, स्वर्गीय होइन स्वर्गकी परी अब धरतीमा झरेर मलाई म्यासेज पठाउनु भएको छ अप्सराले, हेर्नुहोस् न। र हामी छपको नमाडी घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु। सम्झना सबैमा भन्नुहुन्छ, राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। तेह्र थुम घर भइहाल्छ युएईबाट भन्नुहुन्छ, मिल्छ भने पुष्कर शर्माको भन्नुहुन्छ होइन, मेरो लास्टको मलामी आउँदिनौ है साथी भन्नुहुन्छ, यो गीत छ र आइदिनु है साथी होइन, म मरेको खबर सुनि आइदिनु है साथी भनेको जस्तो चाहिँ लाग्छ। मेरो लास्टको मलामी श्री विजय अधिकारी, म मरेको खबर सुनेर आइदिनु है साथी भनेपछि जस्तो लाग्छ। तपाईँले अरू केही लेख्नुभयो कि बोल होइन, ठिक छ, राख्ने कोसिस चाहिँ म गर्छु पुष्कर शर्माको जस्तो लाग्छ होइन, तपाईँको माझमा राख्ने कोसिस गर्छु। विशेष म धन्यवाद दिन चाहन्छु जस म्यासेज पठाइदिनु भएकोमा चाहिँ, यति बेला म म्यासेजतर्फ लाग्छु। यो बोल चाहिँ स्पष्ट लेखिदिनु भयो भने अझ राम्रो हुन्थ्यो जस्तो पनि लाग्यो। रातको बेला यो बेला श्री सरको कमी छ, हेरेको हेरै छु, खुसीले आँखा अनि मन रमाउँछ, देख्दा गरी गरी धेरै पिर पर्छ, नदेख्दा हुनुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु सोनाजी, यो मायाको लागि पनि भन्न चाहन्छु है। त्यस्तै गरेर राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले। मिस्यु मुटु प्रेम तामाङ त्यस्तै गरेर भन्दिनुहुन्छ, लिकेश्वर लिम्बु, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, राज बुढा थकी, निरुता चामलिङ राई, रमला साम्पाङ राई, सरिता राई, त्यस्तै गरेर उहाँले भूमिका राई, रोशन फुलाङ राई, रूपेश राई, माझ छेत्री, मिसिङ रेवत, मिसन माङफाङ, तीर्थ राई, रोपिली सक्षम मगर, सुस्मिता सानुमाया शेर्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। नेम लिस्ट लामो देखेँ मैले छोटाएर पनि भन्न चाहन्छु। आयुष सपरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। नमस्कार दाई, कार्यक्रम सुन्दैछ है, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। पुरानो गाउँ सिन्ध घर भइहाल काठमाडौँबाट सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई आकाश राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्दिनुहुन्छ उहाँले पनि। आकाश राई हो दरानबाट भन्दिनुहुन्छ, सञ्चना सन्देश राख्नु पर्दाखेरि भूमिका राई, कमला मुखिया, आशिष नयन बस्नेत, निमा शेर्पा, त्यस्तै गरेर रमन मोक्तान तामाङ, अमित किरात राई, पूजा योङहाङ, बिहानी अनुष्का, त्यस्तै गरेर अभागी स्मिता कुलुङ, अनिसा सुनवार, अस्मी सोताङ, सुनिम शेर्पा, हरपल रोशनी, गाला बिरमान सुनवार, वरुण चञ्चली राई, सुरज राई तुम्छा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। दिलु सानी आम्फू कुमार, भुलभुली कान्छ, राज गले मगर, माधव ढुङ्गेल, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ। राजेश कुलुङले पनि सम्झना आए सबैमा शुभरात्रि छ भन्नुहुन्छ। रमन मोक्तान तामाङले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ। सबिन श्रेष्ठले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। म्यासेजहरू प्राप्त भइराखेको छ। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, मलामी बोलको गीत रहेको छ यो बेला, यो गीत राख्न चाहन्छु। त्यसपछि म आउनेछु है बाँकी रहेको म्यासेजहरू वाचन गर्नको लागि। पुष्कल शर्माको आवाज रहेको छ, शब्द सङ्गीत पनि पुष्कल शर्माकै रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न
चाहन्छु। यो गीत त्यसपछि

0: दुर्घटना हुनुभन्दा केही दिन अगाडि मात्र यो गीत गाएका थिए पुष्कल शर्माले, जुन गीतको शब्द संगीत पनि उनी आफैले गरेका थिए। जस्तो लेखे जे गाए त्यस्तै हुन पुगे। यति बेला उनका शुभचिन्तकहरू, गीत संगीत प्रेमीहरू र सम्पूर्ण कलाकार सबैका आँखामा आँसु भरिएको छ।
1: मलाई त बिर्सन्छु होला, हुन त संसार यसरी नै चल्छ, आखिर बिर्सनै पर्छ। तर पनि कहिले काहीँ मलाई सम्झँदै गर्नु है, मलाई माया गरिरहनु है।

0: 2042 साल असोज 9 गते का दिन पाल्पा जिल्लाको लुहुङमा आमा हरिकला र बुवा चिन्तामणिको साइलो सन्तानको रूपमा जन्मिएका पुष्कल शर्मा सानैदेखि गीत संगीतका पारखी थिए। सबैसँग मिठो बोल्ने, सबै साथीभाइका प्रिय, साना ठूला सबैलाई आफ्नो मिठो बोलीले भुलाउन सक्ने अनुशासित कलाकारका रूपमा चिनिएका हुने वियोगान्त गीतका धरोहर थिए।
1: यदि म मरे भने यो संसारबाट सधैँको लागि टाढा भए भने मलाई एउटा साथी घट्यो भनेर बुझ्नु है। टाढा भए एउटा खबरसम्म पठाउनु, नजिक भए मलाई सधैँको लागि छोड्न मलामी भएर आउनु है।

योग्यता पाएका माझमा राखेँ। लगभग कार्यक्रमको निर्धारित समय अवधि सकिन लागिसकेको छ, सो त्यो भएर गीतलाई मैले बिचैमा रोक्न रोके, नरिसाउनु होला। आएन पुष्कल शर्माको आवाजमा गीत अनि स्वर शब्दलाई अभिनय निर्देशन पुष्कल शर्माकै रहेको थियो। मलाई हामी मुटु जलाई जलाई तीन भाग तीन रहेको थियो। यो गीत तपाईँको माझमा राखेँ। प्राय जस्तो कस्तो हुँदो त भनेर होइन परिकल्पना गरिएको गीत हो, होइन कल्पना परिकल्पना गरेर कोरिएको गीत हो यो प्राय जस्तो। ओके, लगभग कार्यक्रमको समय अब त्यस्तो किसिमको छ, सो त्यो विषयपछि म म्यासेजतर्फ लाग्न चाहन्छु सर, र म्यासेज वाचन गर्छु ल। यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ उर्मिला थापा मगर हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। युनिसा चामिङ राई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। क्षेत्री आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु रामछाप घर भई आज भक्तपुर थिमीबाट, सम्झना सबैमा भन्नुहुन्छ। शान्ति विष हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। कल्पना तामाङ हुनुहुन्छ, मिसिवाल भन्नुहुन्छ। प्रवीण राज खड्का हुनुहुन्छ, नमस्ते नमस्कार श्री सर, सम्झना सबैमा आई भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, नमस्कार मिना सेन्चुरी पाटनबाट हो है, आज मलाई नारायण गोपालको कुनै पनि गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ, मेरो मम्मीको लागि है भन्नुहुन्छ। प्राय जसो मैले लोकदोहोरी गीतहरू मात्र राख्छु नि त मिना, के गरौँ मैले भन्नुहोस् त, सो त्यो भइसकेपछि के गरौँ, धारमा पार्नुहुन्छ। लोकदोहोरी गीत सुन्नै हुनुहुन्छ भने, कुनै लोकदोहोरी सुन्न मन छ गीत भने चाहिँ त्यो भाका लेखिदिनुहोस्, म ओके राखिदिनेछु होइन। मम्मीको लागि अब सरी भन्न चाहे होइन, सुन्दै हुनुहुन्छ जस्तो लाग्छ, तपाईँ नियमित सुन्ने पनि हो, कार्यक्रमलाई सेयर गर्ने मान्छे पनि हो होइन, मन पराउनुहुन्छ कार्यक्रमलाई, नरिसाइदिनु होला भन्न चाहन्छु। कुनै अरू गीत लोकदोहोरी गीत भन्नुहोस् म अन्तिममा होइन बिदा हुने बेलामा, तपाईँले नै रोजाइमा पार्ट मैले गीत राख्दै राख्दै आजको विषयबाट छुटिने कोसिस गर्छु ल भन्न चाहे मिनाजी, फेरि पनि माफी माग्दै धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। तिमीले मलाई छोडेर गए पनि मेरो मनले तिमीलाई कहिल्यै नराम्रो सोचेन, तिमी मेरो जीवनमा रहेनौ तर तिमीसँग बिताएका पलहरू मेरो मनमा सधैँ रहनेछन्। बस यति चाहन्छु, कहिले मेरो मायालाई झुटो नसम्झिन, मैले तिमीलाई साँच्चै मनैदेखि माया गरेको थिएँ, तिमी मेरो भएर रहन सकेनौ त मेरो भाग्य थियो होला, तर तिमीलाई साँचो मनले माया गर्नु मेरो गल्ती थिएन भन्नुहुन्छ। दर्शन नमस्ते दाई, सुप्रिया राई हो मोरङबाट, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मोरङको मान्छे आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ सुप्रिया। पक्कै पनि हो, कहिलेकाहीँ समयले खेलबाड गर्छ, कहिलेकाहीँ होइन जिन्दगीले खेलबाड गर्छ, माया त्यहीसँग बढी बस्छ जोसँग भाग्य लेखेको हुँदैन होइन, जसलाई धेरै मन पराइन्छ, जोसँग धेरै सपनाहरू होइन देखिन्छ, जोसँग चाहिँ होइन सँगै यात्रा गर्ने, जिउने, बाँच्ने, मर्ने यी कुराहरूको सपना बुनेको हुन्छ, उहीसँग चाहिँ होइन प्रायजसो सम्बन्ध नै खै कसरी हो किन हो टिक्दैन, माया त साँचै गरेको हुन्छ नि होइन र। विनोद बरुवाले हुनुहुन्छ, सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सुकु चौधरी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बान्ती भण्डार आज काठमाडौँको हिमालयन एक रेस्टुरेन्टबाट है, प्रेम निङमा शेर्पा हो भन्नुहुन्छ। माया हाँसेको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिस गर्छु ल म। मिनाजीले रोजाइमा पार्नु भएको छ, उहाँ सुन्दै हुनुहुन्छ भने उहाँले होइन एउटा गीत रोजाइमा पार्नुहोस्, म लोकदोहोरी गीत होइन तपाईँले रोजाइमा पार्नुभएको गीत राख्छु भनेर उहाँलाई भनेको छु, वचन दिएको छु, यसो उहाँले अन्तिम सम्ममा पनि रोज्नु भएन भने चाहिँ यो गीत बज्नुहोस् ल, नरिसाउनु होला भन्न चाहे। नारायण गोपालको गीत मम्मीको लागि भन्नुभएको थियो, त्यो सकिनँ मैले भनेर लोकदोहोरी गीत राख्ने बसाइ हो प्रायः जस्तो कार्यक्रम हो,
सतै भइसकेपछि चाहिँ लोकधेरी गीत रोजाइमा पारिदिनु है भनेको छु मिनाजीलाई सुन्दै हुनुहुन्छ भने उहाँले रोजाइमा पार्नु भने उहाँको गीत राख्छु नभए भने तपाईँको गीत स्योर बिनिता दाहाल सुबेदी हुनुहुन्छ हेलो दाई के छ खबर बिनिता दाहाल धनकुटाबाट मिल्छ भने मायाको मुखैमा चिनी भन्ने गीत राखिदिनुहोस् ल भन्दै हुनुहुन्छ 1057 भयो मिल्न त मिल्थ्यो सरी भन्न चाहे ल दुईजना साथीको गीतमध्ये एउटा गीत चाहिँ बच्छ मिनाजीले अन्तिम सम्ममा कुनै एउटा भन्नु हो भने उहाँको बज्ने भयो राख्नेछु होइन अब उहाँले कुनै प्रतिक्रिया दिनुभएन भने प्रेम निङमा शेर्पाजीले भन्नुभएको छ माया हाँसेको भन्ने यो गीत राख्नेछु नरिसाउनुहोस् ल आजको बसाईमा लगभग 1057 भइसक्यो कार्यक्रमको समयावधि सकियो कि त्यो भएर पनि भोलिको बसाईमा राखौँला नि समय यही हो होइन सुरुवातदेखि नै रोज्नुहोस् पनि भन्न चाहे सम्झिनु भएको छ उहाँले खुसबु सुवेदी लोचना सुवेदी लुकेश सुवेदी होइन सुषमा दाहाल बिमला दाहाल जुमा दाहाल कुमार दाहाल तुलसा खड्का जानुका छापागाई भण्डारी भूमिका भण्डारी दुर्गा कटुवाल होइन डम्बरु ढुङ्गाना विष्णु खनाल शुक्रराजा रसाइली निर्दोष अर्पल रोशनी पूर्वली खुसी ममता पया ममी र बाबाको लागि पनि है भन्नुहुन्छ आशिका मगरले पनि कार्यक्रम काठमाडौँबाट सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाई रात्रिकालीन अभिवादनमा पनि कार्यक्रम सुन्दैछ है ओखलढुङ्गाबाट सबै सबैमा मिठो माया अविरल सम्झना छ सुन्दर सपनीको कामना गर्दै छुटियाला भन्नुहुन्छ प्रदीप लामा संकल्प पोकली आडिरहेको छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भोजपुरबाट सानु केसी हुनुहुन्छ भोजपुर सानु केसी आडिरहेको छ सम्झना सबैमा आए शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तो गरेर तिमीले मलाई छोडेर गए पनि मेरो मनले तिमीलाई कहिले नराम्रो सोचेन तिमी मेरो जीवनमा रहेनौ तर तिमीसँग बिताएका पलहरू मेरो मनमा सधैँ रहनेछन् बस यति चाहन्छु कहिले मेरो मायालाई झुटो नसम्झिनु मैले तिमीलाई साँच्चै मनैदेखि माया गरेकी थिएँ भन्दिनुहुन्छ तिमी मेरो भएर रहन सकेनौ त्यो मेरो भाग्य थियो होला तर तिमीलाई साँचो मनले माया गर्नु मेरो गल्ती थिएन भन्नुहुन्छ होइन उहाँको म्यासेज अघि पनि वाचन गरेको सुप्रिया राई त्यस्तै सुमित्रा थापा मगरले सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ त्यस्तै गरेर माया पुरिनुहुन्छ मन्थल नौ पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मम्मी बाबा अनि बुनु आइसा पुरी अञ्जिता पुरी छोरी दृश्या पुरीलाई पनि भजन गीत समर्पण गर्न चाहन्छु सुनाउन चाहन्छु ल भन्नुहुन्छ हिरा टल्केको विमल राज छेत्रीको विष्णु विमल राज छेत्री र विष्णुमाझी गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ प्रदीप लामा सङ्कल्पजीले सरी ल आजको बसाइमा राख्न सकिनँ 11 बजिसकेको छ टाइम होइन कार्यक्रमको समयावधि सकिएको कारणले गर्दाखेरि राख्न सकिनँ माफी माग्न चाहे मगर्ने संगीता विषय हुनुहुन्छ कार्यक्रम सुन्दैछ इन्डियाबाट सम्झना सबैमा भन्नुहुन्छ सरिका छेत्रीले सम्झना सबैमा है भन्नुहुन्छ राजगाले मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सबैमा सम्झना छ भन्नुहुन्छ कल्पना तामाङ हुनुहुन्छ जनक रजाली मगर निस्क्यु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे अनि सरिका छेत्रीले शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे ओके मिनाजीले सुन्दै हुनुहुन्छ कि भनेर मैले होइन उहाँको मेसेज अन्तिमसम्म पनि कुरे उहाँले रोजाइमा पार्नुभयो गीत म राख्छु भनेर होइन पर्खिरहेको थिएँ उहाँको मेसेज मैले देखिनँ सो अन्तिममा माया हाँसेको बसन्त थापा शान्तिश्री परिवारको सुमधुर आवाज नै गीत तपाईँको माधवमा सम्झना छ भन्नुहुन्छ कल्पना तामाङ हुनुहुन्छ जनक रजाली मगर निस्क्यु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे अनि सरिका छेत्रीले शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे ओके

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।